0: डॉक्टर विपिन भूषाल सीएमएस चितवन बाट डेंटल सर्जन डॉक्टर रचना घिमिरे डेंटल सर्जन डॉक्टर आस्था खत्री द्वारा बिरामी को दैनिक रूप में जांच तथा उपचार भइरहेको छ।
1: सावधान उस्ता उस्तै नाम बाट नजुकिनु होला है। बीआर डेंटल में दात मिलाउनका लागि सम्झनुहोस् डॉक्टर विपिन भूषाल।
2: संपर्क बीआर डेंटल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिक।
3: संपर्क फोन नंबर 082-5902-22।
4: रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टी जन्ने पदार्थ सेवन नगरौ, कैंसर बाट बचौ। रेडियो मधुपश्चिम बीआर डेंटल को सहकारी मा जारी सन्देश।
5: विगत लामो समय देखि सेवा दिदै आइरहेको एस न्यू पांडे मेडिकल हल मा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरू द्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हा द्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिस बगिरहने कान गडाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5601-96 र मोबाइल नम्बर 98-4-78-26-00-1।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
10: हार्जोर्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-5607-34 र 082-5607-138।
14: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर पण्डित चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
14: सुगर रोग सम्बन्धी उपचार
15: हर्मोन सम्बन्धी समस्याको उपचार
14: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: बिरामी जाँच्ने मिति यही असार 28 गते आइतबार।
17: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दान फोन नम्बर 082-5902-410 मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
18: एक हप्तादेखि यो दाँत दुखेको देखिछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
19: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
14: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
4: बाङ्गा टिङ्गा दाँत मिलाउने
14: शल्यक्रिया गरेर दाँत निकाल्ने
4: खाली ठाउँमा दाँत भर्ने
14: दुखेको दाँतलाई मुखलाई नदुखाई जरैबाट निकालिने,
17: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दात तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
14: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
3: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू,
21: हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
22: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-6994। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98478-30-153 र 98649-41-944।
24: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
25: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
24: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
25: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
24: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
25: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
24: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 विकिशोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
27: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
28: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
29: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
28: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउन छै बाबु।
29: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
28: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो। राम्रो पैसा कमाइरहेछ त्यसले।
29: ल ल काका गइहाले म।
0: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
1: सीता के भयो तिमीलाई, गुम्सोले बसेछु
2: के हुनु नि?
1: बिहे भएको छ, छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सुख चलेन, अब त आश्रय मरिसक्यो।
2: के कुरा गर्छु तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
0: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि, एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 9847823572।
6: अब छाला यौन रोग तथा सौन्दर्य सम्बन्धी सम्पूर्ण उपचार सेवा दाङमै।
7: यदि तपाईलाई शरीर चिलाउने दाग, दुबी, पुरानो घाउ, डन्डीफोर, चाया पोतो, कपाल झर्ने समस्या, सोरायसिस, एलर्जी तथा फंगल संक्रमण, महिला तथा पुरुषमा देखिने यौन रोग सम्बन्धी समस्या छ भने अब चिन्ता नगर्नुहोस्।
6: छाला तथा यौन रोग विशेषज्ञ डाक्टर रमेश शर्मा पौडेल एमबीबीएस एमडी नेपालगंज मेडिकल कलेज कोहलपुर बाँकेबाट सेवा प्रदान गर्दै आउनुभएका अनुभवी विशेषज्ञ।
7: प्रत्येक महिनाको पहिलो शनिबार बिहान 11 बजेदेखि बेलुका 6 बजेसम्म।
6: स्थान राधिकृष्ण लाइफ केयर फार्मेसी, कोराई 15 तुलसीपुर चौक, दाङ।
9: सम्पर्क मोबाइल नम्बर 9649488840 र 9862609961।
7: स्वास्थ्यमा लापरवाही होइन, समयमै विशेषज्ञको सल्लाह लिनुहोस्।
10: रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
11: मध्य पश्चिम चाङ च्याक, यति बेला बिहानको 6 बजेको छ।
12: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
30: रिवाल सँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
31: आज 2083 साल असार 14 गते आइतबार, सन 2026 जून 28 तारीख जेठ शुक्ल पक्षको चतुर्दशी तिथि।
32: राष्ट्रको शान किसान,
33: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
34: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
35: मनसूनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा, पछि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
34: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
35: एसईई र कक्षा 12 नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो, नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड।
36: हामीले रिजल्ट यसकारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो, यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
34: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी।
35: र इंग्ल्याण्ड, क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश, पानामा बाहिरियो, कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
8: हिमस्टार फर अ कम्प्लिट होम।
13: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्नु।
14: एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
15: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
0: काया कैरनमा अब खबरको सिलसिला। मध्य र पश्चिम तराईमा लामो समयदेखि तातो हावा चलिरहेको छ। देशमा मनसून भित्रिए पनि त्यस क्षेत्रमा वर्षा हुन सकिरहेको छैन। कतिपय ठाउँमा बोरिङबाट समेत पानी आउन सकेको छैन। रोपाईका लागि किसान अझै अलमलमा छन्। बर्दियाको गुलरिया नगरपालिका साथका परमेश यादवले पानी नपर्दा धानको ब्याड नै सुक्न लागेको बताउनुभयो। यो वर्ष इन्धनको भाव पनि आकाशीय। प्रति लिटर 223 रूपियाँको डिजल किनेर बोरिङ चलाउनु परेको किसान यादवले गुनासो गर्नुभएको छ। बिउ रोपाई सिंचाई मल र औषधि गरेर एक सिजन धान खेती गर्दा 1,30,000 रूपियाँ खर्च हुन्छ। उहाँले भन्नुभयो, समयमा मल बिउ नपाउँदा तथा सिंचाई र श्रम शक्तिको अभावले किसान समस्यामा छन्। कृषिमा यान्त्रीकरण बढ़ेर लागत चुलिए पनि उत्पादनबाट अपेक्षित लाभ लिन नसकेको गुनासो रहेको छ। यसैबीच यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसूनी विपदको उच्च जोखिममा रहेको छ। मनसून भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको पनि उच्च जोखिम कायमै छ। नेपालको कुल जनसंख्याको झण्डै 60% अर्थात 1,80,00,000 जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूको परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्न सक्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्रास्त उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रको रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्रास्त उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान पुग्न सकिरहेको छैन। मानव जीवन सुरक्षाका लागि गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकारी योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको कृषि सूचना प्रशिक्षण संचार केन्द्रले मौसमी सूचना प्रवाह गर्छ। त्यसै गरी नार्कले पनि सूचना प्रवाह गर्ने गरेको छ। तर विगतदेखि नै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भरमा मात्र सरकारको कृषि सूचना केन्द्रले काम गरिरहेको छ। जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाको विश्लेषण गर्दै कृषि क्षेत्र कसरी जोगाउन सकिन्छ भन्ने सूचना दिनुभन्दा विभागकै सूचना मोबाइल म्यासेजमा पठाउने समेत गरिएको छ। बाली तथा बिउबीजन अनुदान तथा तालिम माटो परीक्षण र बजार मूल्यको व्यवस्थापन गर्ने ठूलो जिम्मा पाएको कृषि विभागले पनि प्रतिकार्यको योजना बनाउँदैन। सकसमा किसान, बढ़दो लागत, खडेरीको जोखिम, मनसूनी विपदको जोखिममा कृषि क्षेत्र शीर्षकको खबर आजको कान्तिपुर दैनिक र गोर्खापत्र दैनिकले छापेको छ। यसैबीच अहिले बिहान काठमाडौँ सहित गैराती, कोशी र गण्डकीका केही क्षेत्रमा पानी परेको छ। आउँदो मंगलबार अर्थात पर्सीदेखि भने
1: देशका केही क्षेत्रमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा ठूलो पानी पर्ने पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेशको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षा र मधेस प्रदेशको थोरै ठाउँमा हावाहुरी चल्ने समेत अनुमान गरिएको छ। यस्तै सुदूरपश्चिम र लुम्बिनी प्रदेशको पश्चिमी तराई क्षेत्रमा भने तातो लहर कायमै छ। भोलि रातीदेखि मनसून थप सक्रिय भई कोशी बागमती गण्डकी लुम्बिनी र मधेस प्रदेशको विभिन्न ठाउँमा छिटफुटदेखि मध्यम र केही थोरै ठाउँमा चाहिँ ठूलो पानी पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
2: अदालतले चाहेमा कुनै कसुरदारलाई कारागार नपठाएर घरमै बसेर कैद भुक्त

0: थपेर राख्न खोजिएको छ। कसुरको गम्भीरता, कसुरदारको उमेर, त्यसै गरी शारीरिक तथा मानसिक अवस्था तथा उसको आचरणका आधारमा निश्चित सीमा र शर्त तोकेर यसको आदेश दिन सकिने भनिएको छ। अदालतले तोकेको सीमा र शर्त भन्दा बाहिर गएमा कसुरदारलाई शुरूमा निर्धारण गरिएको कैदमा थप एक वर्ष सजाय थपिने मसौदामा उल्लेख छ। थुन्चेको आदेशका क्रममा पनि अदालतले आरोपीलाई यस्तो सुविधा दिन सक्नेछ। त्यस्तै कैदमा रहेका कसुरदारलाई प्यारोल वा छाड्न सकिने खालको व्यवस्थामा केही प्रबन्ध थप गरिएको छ। तीन वर्ष कैद भुक्तान गरेका र 75 वर्ष उमेर पूरा गरेका वा असह्य रोग वा शारीरिक कारणले आफ्नो स्याहार आफै गर्न नसक्ने कैदीलाई प्रोबेसन तथा प्यारोल बोर्डले स्थान हद तोकी प्यारोलमा छाड्न सकिने व्यवस्था गरिएको छ। आजीवन कैदमा रहेको कसुरदारले 30 वर्ष कैद भुक्तान गरेपछि उसको चालचलनमा सुधार आएको देखिएमा प्यारोलमा राख्न सकिने भनिएको छ। कैद सजायमा सुधारको प्रस्ताव कान्तिपुर दैनिकमा खबर छ।
1: नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम एसभीपी स्थगित गर्न अनुरोध गरेको छ। साउदीले नेपालमा जून 17 शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अस्ति शुक्रबार नेपालका लागि साउदी अरबका राजदूत फाद मोना एखरलाई भेट गरी नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको छ। नेपालले सिप प्रमाणीकरण प्रक्रियासँग सम्बन्धित सबै विषय पक्षीय परामर्श र सहमतिका आधारमा स्थापित संयन्त्र मार्फत समाधान गरिनुपर्नेमा जोड़ दिएको छ। स्थापित संयन्त्र मार्फत अगाडि नबढ़ेसम्म भिसा प्रक्रियालाई यथावत रूपमा जारी राख्नुपर्ने नेपालको अनुरोध छ। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राविधिक कार्य समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। भिसा प्रक्रियालाई यथावत रूपमा अगाडि बढ़ाउन श्रम मन्त्री यादवले अनुरोध गर्नुभएको छ।
0: यसैबीच वैदेशिक रोजगार विभागले उजुडी फर्स्युट नगर्ने म्यान पावर कम्पनीको नवीकरण नगर्ने भएको छ। नवीकरण नभएका म्यान पावर कम्पनीले आउँदो साउन 1 वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने छैनन्। विभागले वर्षौंदेखि थाँतिराखेका उजुरीहरूलाई अन्तिम किनारा लगाउन म्यान पावर कम्पनीको नवीकरण नगर्ने नीति लिएको हो। विभागले मुद्दा तथा अनुसन्धानलाई जतिसक्दो छिटो टुंग्याउन खोजेको छ। विभागका महानिर्देशक मीरा आचार्यले भन्नुभयो, अहिले नवीकरण गर्ने बेला छ, अहिले उजुरी फरक भएन भने नवीकरण हुँदैन। विभागले यसबारे म्यान पावर व्यवसायीलाई जानकारी गराइसकेको छ। विभागमा 2057 सालदेखिका उजुरी थाँती छन्। यस्ता उजुरी संस्थागत र व्यक्तिगत गरी झण्डै 44,000 रहेका विभागले जनाएको छ। त्यसमा सबैभन्दा धेरै उजुरी व्यक्तिगत छन्। म्यान पावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई व्यक्तिगत श्रम स्वीकृति लिने प्रक्रिया छ। यसमा ठगीमा परेका श्रमिकले व्यक्तिगत विरूद्ध उजुरी दिन गरेका छन्। विभागलाई सबैभन्दा ठूलो चुनौती नै व्यक्तिगत ठगीको उजुरी फर्सेट गर्नु रहेको छ। कुन म्यान पावर कम्पनी विरूद्ध कति उजुरी परेका छन् भन्ने विवरण व्यवस्थापन गरिरहेको विभागले जनाएको छ। विभागले आउँदो साउनदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने समेत तयारी गरिरहेको खबर कान्तिपुर दैनिकमा छ।
1: कायाकैरनमा एसई र कक्षा 12 उत्तर पुस्तिका परीक्षणबारे आइरहेको गुनासो र के हुनुपर्थ्यो भन्नेबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: सुन त मेरो कपडा प्याकिङ गर्दिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक

0: भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसुनी विपदको जोखिममा कृषि क्षेत्र, खडेरी र बढ्दो लागतले किसान मर्कामा पर्सि मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना, फौजदारी कसुर ऐनलाई संशोधन गर्ने विधेयक तयार, कैद सजायमा सुधारको प्रस्ताव, सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह, वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी प्रसंग। हालै प्रकाशित कक्षा 12 र केही समय अघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्ला वर्षहरूको तुलनामा निकै छिटो सार्वजनिक गरियो। एसईई र कक्षा 12 को नतिजा छिटो प्रकाशन भएको कुराको निकै चर्चा र बहस भइरहेको छ। यसले विगतमा विद्यार्थीले महिनौसम्म नतिजा कुर्नुपर्ने अवस्थाको अन्त्य भएको भन्दै प्रशंसा पनि पायो, तर अर्कोतर्फ अपेक्षा अनुसार ग्रेड नआएको भन्दै केही विद्यार्थीले असन्तुष्टि जनाएका छन् भने काठमाडौँको माइतीघरमा प्रदर्शन समेत भएको छ। यद्यपि सरकारले उत्तर पुस्तिका परीक्षणमा कुनै समस्या नभएको दावी गरेको छ। साथी महेश गेवालीले शिक्षाविद सुमन गोपाल आचार्यलाई नतिजा छिटो सार्वजनिक हुनु र अहिले आएको गुनासोलाई कसरी लिनु भएको छ भनेर सोध्नु भएको छ।
4: नतिजा छिटो निकाल्नु खोज्नु चाहिँ सकारात्मक पक्षको रूपमा लिऊ, तर छिटो के को लागि भन्ने कुरा क्लियर हुनुपर्छ। अब रिजल्ट वैशाखमा आयो, जेठ महिनासम्म 11 क्लास पढ्न पाएन, असारमा बल्ल भर्ना भएछ, त्यसको मतलब त केही पनि भएन। यसरी यो 12 क्लासको पनि नतिजा छिटो पनि भयो, तर के भयो, नतिजा छिटो निकाल्ने बाहनामा विद्यार्थीहरूको भनाइ अनुसार, शिक्षकहरूको भनाइ अनुसार, विभिन्न विद्यालयको भनाइ अनुसार नतिजा जस्तो हुनुपर्ने हो त्यस्तो नभएको देखिन्छ। नतिजा छिटो मात्रै निकाले भनेर भन्नु चाहिँ यो त्यति सान्दर्भिक चाहिँ देखिएको छैन।
5: अर्कोतर्फ भने विद्यार्थीहरूको असन्तुष्टि पनि छ, अब यसलाई चाहिँ कसरी हेर्नुहुन्छ तपाईँ?
4: विद्यार्थीले गरेको असन्तुष्टिलाई एकछिन हामीले सकारात्मक रूपमा हेर्नुपर्छ। हाम्रो रिजल्ट ए प्लसको म विद्यार्थी हो, विद्यार्थीलाई त थाहा छ, अभिभावकलाई थाहा छ नि, तर मेरो नतिजा राम्रो आएको छैन, हतारमा कपी चेक भएको कुरालाई आरोप लगाएको छ, अनि रिटोटलिङ गर्न पाउँछु त भनेको छ, राज्यले पनि रिटोटलिङको नाममा पैसा कमाउने उद्देश्यले चार्ज राखेको छ, धेरै विद्यार्थीहरू अन्यल भएको छ, असन्तुष्ट व्यक्त गर्नुपर्ने ठाउँ चाहिँ प्रशस्त देखिएको छ।
5: अब यसले चाहिँ मूल्याङ्कन प्रक्रियामा माथि चाहिँ कस्तो प्रश्न उठाउँछ?
4: फरक परिहाल्यो नि, एउटा विद्यार्थीले लामो समयसम्म पढ्यो, उसले जस्तो रिजल्ट आउनुपर्छ त्यस्तो रिजल्ट आएन भने त विद्यार्थीको एउटा जिन्दगीको मूल्याङ्कन नै गलत भयो नि। एउटा विद्यार्थीले लामो समय गरेर पढे, मूल्याङ्कन भनेको नतिजा मात्र होइन, एउटा विद्यार्थीको लाइफ पनि हो नि। राज्यले नतिजालाई मूल्याङ्कनको रूपबाट पनि हेरिएको हो भने यसमा कुनै कमजोरी नभइकन मूल्याङ्कन गर्नुपर्छ, नतिजा प्रकाशन गर्नुपर्छ। अहिले हतार गरेको चाहिँ मैले महसुस गरेको छु।
5: सरकारले चाहिँ नमुना परीक्षणको व्यवस्था मिलाउने भनिरहेको छ, यस्तो व्यवस्था चाहिँ कतिको आवश्यक र प्रभावकारी हुन सक्छ? फेरि
4: 1-2% बाई मिस्टेक हुनु भनेको कुरा ठुलो होइन, तर अधिकांश विद्यार्थीहरूले मेरो पूर्ण परीक्षण गर्न पाऊ भन्नु चाहिँ राम्रो होइन नि, त्यसको मतलब त कपी चेकिङमा लापरवाही हो, यो त गलत चिज हो नि। परीक्षण गर्न काठमाडौँमा आउनुपर्ने।
5: हजुर, नतिजाप्रति असन्तुष्ट भएर विद्यार्थी सड़क प्रदर्शनमा उत्रिनु भएको छ, अब यो अवस्था आउनु चाहिँ शिक्षा प्रणालीका लागि चाहिँ कस्तो सन्देश दियो यसले?
4: मन्त्रालय राज्य शिक्षा भनेको चिज कस्तो हो त भने, यो माग मागेर होइन, राज्यले आफैले हिजो भएको कमजोरीलाई सुधार गर्दै अगाडि बढ्ने हो, कमजोरी गर्दै अगाडि बढ्ने त होइन नि, किनभने परीक्षा प्रणालीमा त एउटा सुधार हुँदै आइरहेको चिजलाई अकस्मात फेरि छिटो नतिजा रिजल्ट गर्नेको बाहनामा फेरि गल्ती हुन गएको छ नि त। अहिले वास्तै एकैचोटि 12 क्लासको विद्यार्थीले जुन आफ्नो नतिजापट्टि असन्तुष्ट व्यक्त गरेको छ, यो कमजोरी पक्ष हो भनेर बुझ्नुपर्छ जस्तो मलाई लाग्छ।
5: हजुर, यो शिक्षा मन्त्रालयले एकतर्फबाट चाहिँ उत्तर पुस्तिका परीक्षणमा कुनै पनि समस्या नभएको बताइरहेको छ, फेरि होइन नमुना परीक्षण चाहिँ गर्ने भनेर भनेको छ, अब यो निर्णयलाई चाहिँ कसरी हेर्ने?
4: यो राज्यले के गर्न खोज्यो, एउटा विद्यार्थीहरू आन्दोलनमा उत्रिसक्यो, बच्चाहरूको आन्दोलनलाई शान्त बनाउन बाहना त बनाउनै पर्यो होइन, मैले त्यसलाई बाहना शिक्षा मन्त्रालयको एउटा बाहनाको रूपमा मात्र लिन्छु।
5: आगामी वर्षदेखि जति पनि नतिजा छिटो पनि आउने र मूल्याङ्कन प्रक्रिया पनि विश्वसनीय पनि हुने गरी त्यस्तो व्यवस्था गर्नको लागि चाहिँ के सुधार आवश्यक छ?
4: यसको लागि राज्यले पहिल्यै एउटा तयारी गर्नु पर्यो कि हामीले रिजल्ट यस कारण छिटो गर्दैछौ भन्ने कुराको एउटा तयारी गर्नु पर्यो होइन। तयारी भइसकेपछि ऊ माथिल्लो क्लास पढ्नेको कक्षा सञ्चालन पनि त्यही लेभलमा हुनु पर्यो। यसको क्लियरेन्स भयो भने नतिजा छिटो गर्नु चाहिँ राम्रै हुन्छ।
2: उहाँ हुनुहुन्थ्यो शिक्षाविद सुमन गोपाल आचार्य। फेरि पनि खबरकै सिलसिला, सरकारले 8 विश्वविद्यालयमा उपकुलपति छनौटका लागि अल्पसूचीमा समावेश भएका उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम हिजोदेखि प्रारम्भ गरेको छ। हिजो त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम सम्पन्न भएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार बाँकी 5 विश्वविद्यालय का उपकुलपति पदको लागि अल्पसूचीमा समावेश उम्मेद्वारको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतिकरण कार्यक्रम आज र भोलि सञ्चालन हुनेछ। यससँगै 8 विश्वविद्यालयका उपकुलपति छनौट प्रक्रियाले निर्धारित समय सीमाभित्र पूर्णता पाउने शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
6: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
6: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3, वर्गदुवा, दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
3: बाट 223 र तिब्बत तर्फबाट 113 जनाले सगरमाथा चढ़ेका थिए। एकै दिन सयौं मानिस सगरमाथाको चुचुरोतिर लामबद्ध भई जाँदै गरेको तस्विर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय संचार माध्यमले यसको वातावरणीय प्रभावमाथि गम्भीर प्रश्न उठाउँदै आएका छन्। सगरमाथा आरोहणका क्रममा देखिने यस्तो अत्यधिक भीड़ले त्यहाँ उत्पादन हुने फोहोर र प्रदूषणलाई निकै चुनौतीपूर्ण बनाएको टिप्पणी हुने गरेको छ। सन् 1991 सगरमाथा क्षेत्रको फोहोर व्यवस्थापन गर्दै आएको संस्था सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीका अनुसार यस वर्ष मात्र 90,000 केजी भन्दा धेरै फोहोर जम्मा भएको छ। एसपीसीसीका अनुसार आधार शिविरबाट मात्रै 80,750 केजी फोहोर संकलन भएको छ। यसमा पुनः प्रयोग गर्न मिल्ने र भान्सा तथा मानव सृजित फोहोरहरू रहेका छन्। यसैगरी आधार शिविरभन्दा माथिल्लो भागबाट 9,750 केजी फोहोर र 1,769 केजी मानव मलमूत्र राखिएका विशेष ब्यागहरू संकलन गरिएका छन्। सगरमाथा क्षेत्रमा 90,000 केजी फोहोर, आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
2: अब विदेशको खबर। जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ। युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशमा बढ़दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्र समेत संकटमा परेका छन्। युरोपका धेरै देशले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन्। जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विजरल्याण्ड, फ्रान्स, इटाली, स्पेन, बेलायत, स्लोभाकिया र हंगेरीमा तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जर्मनीमा तापक्रम 41.5 डिग्री सेल्सियस पुगेको छ भने स्विजरल्याण्डले आफ्नो इतिहासकै सबैभन्दा तातो जून महिना अनुभव गरेको छ। स्पेनमा जून 21 यता अत्यधिक गर्मीका कारण 200 जनाभन्दा धेरै व्यक्तिले ज्यान गुमाएका छन्। फ्रान्समा चर्को गर्मीबाट राहत खोज्ने क्रममा डुबेर ज्यान गुमाउने घटना बढ़ेका छन्। हजारौं विद्यार्थीको विद्यालय र पठन पाठन प्रभावित भएको छ। रेल सेवा अवरूद्ध भएका छन्। सड़क चर्किएका तथा विद्युत उत्पादनमा समेत जलवायु परिवर्तनको असर परेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। वैज्ञानिकका अनुसार अहिले देखिएको अस्वाभाविक गर्मी प्राकृतिक घटना मात्र नभई मानव गतिविधिबाट बढ़ेको जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम हो। विज्ञहरूले यस्ता गर्मीका लहरहरू दुई दशक अघिको तुलनामा झण्डै 100 गुणा भन्दा बढ़ी भएका बताएका छन्। स्विजरल्याण्डका हिमनदीहरू पनि तीव्र गतिमा पग्लिरहेका छन्। हिमपात, बढ़दो तापक्रम र सहारा मरूभूमिबाट उडेर आएको धूलोका कारण यस वर्ष हिमनदीको बरफ पग्लिने दर असामान्य रूपमा बढ़ने अनुमान गरिएको छ। युरोपसँगै एसियाका विभिन्न क्षेत्रमा पनि अत्यधिक गर्मीका घटना बढ़दो छन्। दक्षिण एसिया, पूर्वी एसिया तथा मध्य एसियामा गर्मीका लहरहरू लामो समयसम्म रहने, अझ तीव्र हुने र बारम्बार दोहोरिने क्रम बढ़ेको अध्ययनले देखाएका छन्।
3: फिफा विश्वकप फुटबलमा इंग्ल्याण्ड समूह एलको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। गैराती इंग्ल्याण्डले पानामालाई 2-0 गोल अन्तरले पराजित गर्यो। इंग्ल्याण्डको जितमा जुड बेलिङ्गमले 62 मिनटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ह्यारी केनले 67 मिनटमा अर्को गोल थप्दै जित सुनिश्चित गरे। त्यही समयमा भएको अर्को खेलमा क्रोएसियाले घानालाई 2-1 गोल अन्तरले पराजित गर्दै समूहको दोस्रो स्थान हासिल गरे नकआउट चरणमा स्थान बनाएको छ। क्रोएसियाका लागि पेटार सुचिसले 31 मिनटमा गोल गरे। दोस्रो हाफको 73 मिनटमा घानाका डेरिक लुकासेनले बराबरी गोल फर्काए। त्यसपछि 83 मिनटमा निकोला भ्यासिचले लुका मड्रिजको पासलाई हेड मार्फत गोलमा परिणत गर्दै क्रोएसियालाई महत्वपूर्ण जित दिलाएका छन्। पराजित भए पनि घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये एक भन्दै अन्तिम 32 नकआउट चरणमा प्रवेश गरेको छ। नतिजासँगै स्कटल्याण्डको विश्वकप यात्रा भने समूह चरणमै समाप्त भएको छ। विश्वकपमा अहिले अमेरिकाको मियामी स्टेडियममा कोलम्बिया र पोर्चुगल तथा एटलाण्डा स्टेडियममा डीआर कंगो र उज्बेकिस्तान बीचको खेल भइरहेको छ। पहिलो हाफ सकिँदा उज्बेकिस्तानले डीआर कंगोलाई एक गोल गरेको छ। यस्तै नेपाली समयअनुसार आज बिहान 7:45 अमेरिकाको क्यान्सस सिटी स्टेडियममा अल्जेरिया र अस्ट्रिया तथा डलास स्टेडियममा जोर्डन र अर्जेन्टिना बीचको खेल हुनेछ।
2: अब केही खबर संक्षेपमा। लामो समयदेखि फरक राजनीतिक बाटोमा हिँडिरहेका प्रमुख कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू एउटै मंचमा उभिने तयारीमा छन्। पछिल्लो नवयुवा आन्दोलनपछि पहिलो पटक शीर्ष नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरू आज आइतबार काठमाण्डुमा हुने एउटा विशेष कार्यक्रममा एउटै मंचमा देखिने तयारी भइरहेको छ।
3: प्युठानको स्वर्गद्वारे नगरपालिकाका उपमेयर मिनराज राणा मगरको गाड़ी दुर्घटनामा परिनिधन भएको छ। हिजो बेलुकी 5:45 स्वर्गद्वारी नगरपालिका 2 बांगे सालमा उहाँ चढ़ेको गाड़ी दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक नरहरी अधिकारीका अनुसार उपमेयर मगर आफैले चलाउनु भएको लु प्र 01001 00008 नम्बरको सरकारी गाड़ी सड़कबाट झण्डै 400 मिटर तल खसेर रूखमा अड्किएको अवस्थामा फेला परेको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ।
2: अब पालो उखानको
3: ठूलो रोगको ओत ठूलो गरेको खेत
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: मनसूनी विपदको जोखिममा कृषि क्षेत्र खडेरी र बढ़दो लागतले किसान मर्कामा। पर्सिङ मंगलबारदेखि देशका केही ठाउँमा पानी पर्ने सम्भावना।
2: सिप प्रमाणीकरण रोक्न साउदीलाई नेपालको आग्रह। वैदेशिक रोजगार विभागले उजुरी फर्स्युट नगर्ने म्यान पावरको नवीकरण रोक्का गर्ने।
3: एसई र कक्षा बाह्रको नतिजा छिटो निकाल्ने क्रममा उत्तर पुस्तिका परीक्षणमा लापरवाही भएको गुनासो, नतिजासँगै मूल्यांकन प्रक्रिया पनि विश्वसनीय बनाउनु पर्नेमा विज्ञको जोड़,
2: जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै आउँदा दिनहरू अझ चुनौतीपूर्ण हुने विज्ञहरूको चेतावनी,
3: र इंग्ल्याण्ड क्रोएसिया र घाना विश्वकपको नकआउट चरणमा प्रवेश, पानामा बाहिरियो, कोलम्बिया र पोर्चुगल तथा कंगो र उज्बेकिस्तान बीचको खेल चल्दै।
2: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको, विश्वकप फुटबलको रौनक चलिरहेको छ, विश्वकप फुटबल सित्तैमा हेर्न मिल्ने भनिएका अनधिकृत एप चलाउँदा बैंक खातामा रहेको पैसा चोरी हुने समस्यासँग कार्टुन सम्बन्धित छ। यहाँ एकजना फुटबल समर्थक रुदै रुदै प्रहरी कार्यालय पुगेका छन्। रुदै आएका व्यक्तिलाई देखेपछि ती प्रहरी अधिकारीले के भयो भनेर सोध्दैछन्। जवाफमा पैसा स्वाहा भएका व्यक्ति भन्दैछन्, के हुनु नि, सित्तैमा विश्वकप हेर्ने भएको, बैंक खातामै गोल हानेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
14: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
16: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान, फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
14: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
19: नेपाली जुत्ता घर,
20: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
19: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
20: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
19: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
20: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बजाज एक्सचेंज मेला में जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट गुराही दाम।
3: संपर्क फोन 082-562-423। संपर्क मोबाइल नंबर 98-578-30-151 98-478-33-133 र 98-686-37-244।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिंदको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षेत्रीको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्य पश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढ़वामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: कलश बच्चा तथा ऋण सहकारी संस्थाद्वारा रक्तदान कार्यक्रम सम्पन्न, कार्यक्रममा 32 जनाले गरे रक्तदान।
0: लेखा अधिकृतद्वारा श्रीमती हत्या प्रकरणमा 4 जनालाई थुनामा पठाउन अदालतको आदेश, अधिकारको पूर्ण सुनिश्चितता हुन नसक्दा कम्बरी मुक्ति घोषणा व्यवहारमा अझै औधुरै।
1: र प्युठानको स्वर्गद्वारी नगरपालिकाका उप प्रमुख मिनराज राणा मगरको गाड़ी दुर्घटनाबाट मृत्यु।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग,

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5364-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्रकाशित भएका छैनन्। आज विभिन्न अनलाइन संस्करणबाट समाचार लिएका छौं र आज पहिलो समाचार लिएका छौं मध्यपश्चिम न्यूज डेस्कबाटै।
2: कोराहीमा रहेको कलौस बच्चा तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसर पारेर हिजो रक्तदान कार्यक्रम गरेको छ। मानव जीवन बचाउन र रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाले बताएको छ। रक्तदानले शरीरमा नयाँ रक्तकोष निर्माण प्रक्रियालाई सक्रिय बनाउनका साथै आकस्मिक दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगबाट पीड़ित बिरामीहरूको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने चिकित्सकहरूले बताएका छन्। कोराहीको तुलसीपुर चोकमा रहेको संस्थाद्वारा संचालित सहकारी बजार परियोजना परिसरमा आयोजित रक्तदान कार्यक्रममा 32 जनाले रक्तदान गरेका थिए। संस्थाले विगत वर्षहरूमा पनि रक्तदान स्वास्थ्य तथा सामाजिक सचेतना मूलक कार्यक्रम गर्दै आएको छ। संस्थाका अध्यक्ष माधव खनालको अध्यक्षता तथा जिल्ला बचत संघ दाङका अध्यक्ष विमल कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो। प्रमुख अतिथि अधिकारीले रक्तदानलाई जीवनदानको रूपमा व्याख्या गर्दै स्वास्थ्य संस्थाहरूमा रगतको माग निरन्तर रहने भएकाले यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उहाँले सहकारी संस्थाहरूले आर्थिक गतिविधिसँगै सामाजिक सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो। उपाध्यक्ष चन्द्रावती भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सचिव विमल योगीले गर्नुभएको थियो। कार्यक्रममा समापन गर्दै अध्यक्ष खनालले रक्तदान मानवताको उत्कृष्ट उदाहरण भएको उल्लेख गर्दै एक व्यक्तिले दिएको रगतले बिरामीको जीवन बचाउन सक्ने भएकाले नियमित रूपमा रक्तदान गर्न सबैमा आग्रह गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै संस्थाले आगामी दिनमा पनि यस्ता जनहितका कार्यक्रमलाई निरन्तरता दिने बताउनु भएको छ। रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र गुराहीका प्रमुख दिलीप खनाल सहित स्वास्थ्य कर्मीको टोलीले प्राविधिक व्यवस्थापन तथा रक्त संकलन गरेको थियो।
1: तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले व्यावसायिक हितका लागि व्यवसाय बीच एकता, सहकार्य र आपसी समझदारी आवश्यक रहेको बताउनु भएको छ। बिजौरी उद्योग वाणिज्य संघको 13 वार्षिक साधारण सभा तथा 6 अधिवेशनको उद्घाटन गर्दै उहाँले दलगत स्वार्थभन्दा माथि उठेर व्यावसायिक एकताबद्ध सहमति र सहकार्यबाट अगाडि आगामी कार्यकालका लागि सक्षम नेतृत्व चयन गर्न सकिने धारणा राख्नुभयो। कार्यक्रममा दाङ जिल्ला उद्योग वाणिज्य संघका सदस्य रुद्र शर्मा, नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अनिल बस्नेत, त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, संघका पूर्व अध्यक्ष मुकेश ओली लगायतले बोल्नु भएको थियो। संघका अध्यक्ष रेशमी राज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष कर्णबहादुर ओलीले आर्थिक प्रतिवेदन र महासचिव दीपक कुमार बस्नेतले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस अवसरमा लामो समयदेखि बिजौरीमा व्यवसाय गर्दै आउनुभएका हेमराज नेउपानेलाई सम्मान गरिएको थियो। संघमा हाल 683 उद्योगी व्यवसायी आबद्ध छन्। यसै गरी नगर प्रमुख खड्काले उद्योग वाणिज्य संघ र तुलसीपुर 19 सह लगानीमा हाडिमी चोकमा निर्माण गरिएको सांकेतिक प्रवेशद्वार तथा जडान गरिएको सीसीटीभी क्यामेराको उद्घाटन गर्नुभएको छ। उक्त पूर्वाधारले दाङ, रोल्पा र प्युठानलाई यातायात सञ्जालसँग जोड्दै धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ। आजको न्यूज डेस्कबाट यो खबर लिएका छौं।
2: तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 19 दोगरे निवासी कमला खड्का ओलीको हत्या मुद्दामा 4 जनालाई पूर्वपक्षका लागि थुनाम राख्न उच्च अदालत तुलसीपुरले आदेश गरेको छ। यसअघि जिल्ला अदालत दाङले श्रीमान गोपाल ओलीलाई मात्र थुनामा पठाउन आदेश गरेको थियो भने बुबा कर्ण बहादुर ओली, बुहारी टीका केसी र बहिनी पुतला ओलीलाई धरोटीमा छोड्न आदेश गरेको थियो। त्यसपछि पीड़ितले उच्च अदालत तुलसीपुरमा पुनरावेदन गरेका थिए। उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहिबार अन्य तीनजनालाई पनि पूर्वपक्षका लागि थुनामा राख्न आदेश गरेको हो। उच्च अदालतले जिल्ला अदालतको आदेशलाई विरोधको ठहर गर्दै उनीहरूलाई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 67 बमोजिम थुनामा राख्न आदेश दिएको हो। अदालतले उपलब्ध प्रमाणहरूको गहन विश्लेषण गर्दै यो आदेश दिएको मिसिलमा संलग्न सब परीक्षण प्रतिवेदन अनुसार मृतकको मृत्यु टाउकोमा लागेको गहिरो चोटका कारण भएको देखिएको छ। घटनास्थल मुचुल्काबाट चार पाटे दाउराका टुक्रा फेला परेको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले मध्यनजर गरेको छ भने छोरा र छोरी तथा प्रत्यक्षदर्शीको बयानलाई पनि आधार मानेको छ। मृतकका पक्षबाट अधिवक्ता मोहन प्रसाद धिताल, प्रदीप कुमार गौतम र विजय पोखरेलले बहस गर्नुभएको थियो भने विपक्षीका तर्फबाट सहन्यायाधिवक्ता महेश प्रसाद खत्री र अधिवक्ता कुमार राज श्रेष्ठले बहस गर्नुभएको थियो। यो आदेशसँगै अब सबै प्रतिवादीहरूले थुनामा रहेरै मुद्दाको अन्तिम किनारा कोर्नुपर्ने भएको छ। गएको 17-11 गते ओलीको घरमै हत्या गरिएको थियो। हत्यामा संलग्न श्रीमान नेपाल सरकारका लेखा अधिकृत समेत रहेका थिए।
1: तुलसीपुर उपमहानगरपालिका 6 स्थित गोर्खा सेकेण्डरी स्कूल राष्ट्रिय शिक्षा सम्मान 2083 सम्मानित भएको छ। शिक्षा क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदान, गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता, उत्कृष्ट शैक्षिक उपलब्धि तथा विद्यार्थी केन्द्रित शिक्षण अभ्यासको उच्च मूल्यांकन गर्दै फोकस नेपालले विद्यालयलाई उक्त सम्मान प्रदान गरेको हो। विशेष समारोहका बीच प्रदान गरिएको सम्मान विद्यालयका संस्थापक, व्यवस्थापन समिति, शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थी, अभिभावक तथा शुभेच्छुकहरूको संयुक्त मेहनत, समर्पण र विश्वासको प्रतिफल भएको विद्यालयले जनाएको छ। विद्यालयले यस उपलब्धिले गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्वलाई अझ सुदृढ बनाएको उल्लेख गर्दै आगामी दिनमा विद्यार्थीको सर्वाङ्गीण विकास, नैतिक शिक्षा र उत्कृष्ट शैक्षिक वातावरण निर्माणमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेको छ। विद्यालयको कामलाई मूल्याङ्कन गर्दै गरिएको सम्मानलाई फोकस नेपाल प्रति आभार व्यक्त गर्दै विद्यार्थी, अभिभावक, शिक्षक, कर्मचारी र सम्पूर्ण सरकारवालाहरूको साथ सहयोगबाट नै यो उपलब्धि हासिल गर्न सफल भएको विद्यालयका विज्ञान शिक्षा संकाय संयोजक विष्णु भण्डारीले बताउनुभयो। आजको यो खबर युगबोध अनलाइनको संस्करणबाट लिएका छौं।
2: गाड़ी दुर्घटनामा प्युठानको सुर्गुदारी नगरपालिकाको उपमेयर मिन्डाज राणा मगरको मृत्यु भएको छ। शनिबार बेलुकी 4:45 उपमेयर मगरले चलाएको लुप्र 01001-0008 नम्बरको गाड़ी सुर्गुदारी 2 बांगे सालमा झण्डै 400 मिटर मुनि रूखमा अड्किएको अवस्थामा दुर्घटनाग्रस्त फेला परेको थियो। दुर्घटनाबाट उद्धार गरी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिमरी पठाइएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी नरहरी अधिकारी जानकारी दिनुभएको छ। सब पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवार राखिएको छ। उपमेयर मगर स्वर्गद्वारीबाट धनबाङतर्फ जाँदै गर्दा दुर्घटनामा पर्नु भएको थियो।
1: सरकारले राष्ट्रिय राजमार्गहरूको स्तर उन्नतिका लागि बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 राष्ट्रिय राजमार्गका पहिरो नियन्त्रण गर्न ठूलो बजेट विनियोजन गरेको हो। पूर्वाधार विकास मन्त्रालयका अनुसार आगामी वर्ष राष्ट्रिय राजमार्गका 68 स्थान तोक्दै रकम अगण्डामा समेत राखेर पहिरो नियन्त्रण गर्ने उद्देश्यले 3,17,00,00,000 रूपियाँ बजेट विनियोजन गरिएको छ। जुन राजमार्ग तथा सड़कको नियमित मर्मत सम्भार भन्दा बाहिरका लागि विनियोजन भएको हो। यस अघि सरकारले राजमार्गमा पहिरो पहिचान गर्दै सोको नियन्त्रणका लागि बजेट राख्ने गरेको थिएन। चालू आर्थिक वर्ष 82-83 बजेटमा समेत सो शीर्षकमा बजेट राखिएको छैन। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले आगामी आर्थिक वर्षको बजेटमा उठेका विषयको जवाब दिँदै प्रतिनिधि सभा बैठकमा सरकारले सड़क सुरक्षा, ग्रामीण सड़क तथा पुललाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिएको बताउनु भएको छ। उहाँले आगामी 3 वर्षभित्र सड़कलाई खाल्डा खुल्डी र जोखिम रहित बनाउने लक्ष्य अनुसार योजना बनाइएको समेत जानकारी दिनुभएको छ। उहाँका अनुसार सड़क सुरक्षामा 3 वर्ष योजना सहित पाउने 5 अर्ब रूपियाँ बजेट राखिएको छ। पहिचान भएका पहिरो जोखिम क्षेत्रका संरक्षणको काम गर्न 23 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको उहाँले संसदमा जानकारी गराउनु भएको छ। आजको यो अनलाइन खबर संस्करणबाट यो खबर लिएका छौं।
2: आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयले आज बिहान 11 बजे बैठक बस्ने तालिका सार्वजनिक गरेको छ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढ़ेर सुनाउने कार्यसूची रहेको छ भने प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय विज्ञान प्रविधि तथा नव प्रवर्धन मन्त्री महावीर पुनले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारी विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र सहकारी पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यस्तै गरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अनलाइन संस्करणमा खबर प्रकाशित छ।
1: सरकारले नेपाललाई कण्डहरी मुक्त घोषणा गरेको 13 वर्ष पूरा भएको छ, तर मुक्ति घोषणासँगै गरिएका प्रतिबद्धताहरू अझै पूर्ण रूपमा कार्यान्वयन नहुँदा हजारौं मुक्त कण्डहरीहरू आधारभूत सेवा सुविधाबाट वञ्चित रहेको मुक्त कमलहरीहरूले गुनासो गरेका छन्। 2070 असार 13 गते सरकार र मुक्त कमलहरी प्रतिनिधि बीच 10 बुद्धि सहमति पछि नेपाललाई औपचारिक रूपमा कमलहरी मुक्त घोषणा गरिएको थियो, तर परिचय पत्र वितरणदेखि शिक्षा छात्रवृत्ति रोजगारी पुनस्थापना र आवास व्यवस्थापन सम्मका अधिकांश प्रतिबद्धता अझै अधुरो रहेको मुक्त कमलहरी विकास मञ्चले जनाएको छ। मञ्चकी संस्थापक अध्यक्ष मञ्जिता चौधरीका अनुसार दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरमा हाल 12,769 जना मुक्त कमलहरीहरू छन्। ती मध्ये 4,934 जनाले मात्रै परिचय पत्र पाएका छन् भने बाँकी 7,835 जना अझै परिचय पत्र विहीन रहेका छन्। उहाँका अनुसार परिचय पत्रको अभावकै कारण धेरै मुक्त कमलहरीहरूले सरकारले उपलब्ध गराउने छात्रवृत्ति उच्च शिक्षाका अवसर सामाजिक सुरक्षा तथा अन्य सेवा सुविधा प्राप्त गर्न सकेका छैनन्। मुक्त कमलहरीहरूको परिचय पत्र छात्रवृत्ति कानूनी अधिकार र पहिचान सुनिश्चित गर्न हामी निरन्तर संघर्षरत छौं, अध्यक्ष चौधरीले भन्नुभयो। सरकारले केही काम नगरेको होइन, तर सहमति अनुसार हुनुपर्ने काम अझै पूरा भएको छैन, उहाँले भन्नुभयो। आजको युगबोध दैनिकको यो संस्करणबाट यो खबर लिएका छौं। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
3: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
4: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
3: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
5: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
3: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
5: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
3: र मुखको स्वास्थ्यको सुधार।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई, जाँच। फोन नम्बर 082563218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिदी आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
16: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-568-509 र मोबाइल 98453-0653।
2: कोराही उपमहानगरपालिका वडा नम्बर 18 रहेको कालिका टोल विकास समितिको बैठक सम्पन्न भएको छ। संस्थाका अध्यक्ष कृष्ण बहादुर कुँवरको अध्यक्षतामा बैठक सम्पन्न भएको हो। बैठकले टोलमा शान्ति सुरक्षा कायम गर्ने लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णयहरू गरेको छ। विशेष गरी विगत एक सातादेखि गाउँमा भइरहेको चोरी तथा डकैत का घटनालाई नियन्त्रण गर्न मसिना सुरक्षा समन्वय समिति वडा कार्यालय तथा वडा प्रहरी कार्यालयसँग समन्वय गरी रातिको समयमा नियमित गस्ती सञ्चालन गर्ने निर्णय गरिएको छ। बैठकमा कालिका टोलवासीहरूको सहजनक तथा सक्रिय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव ठाकुर डाङ्गीले गर्नुभएको थियो। बैठकमा उपस्थित टोलका सल्लाहकारहरूले गाउँ टोलवासीलाई शान्ति सुरक्षा तथा अमन चयनको अनुभूति दिला सबै सरकारवाला निकाय र स्थानीय वासीबीच आपसी सहकार्य र समन्वय अझ प्रभावकारी बनाउनु पर्ने सुझाव दिनुभएको थियो। बैठकले टोलमा शान्तिपूर्ण सुरक्षित र व्यवस्थित वातावरण कायम गर्न सबै टोलवासीलाई एकजुट भएर सहयोग गर्न पनि आग्रह गरेको छ।
1: दंगीशरण गाउँपालिकाको आयोजनामा 7 वडामा पाठ्यघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ। शिविरबाट महिलाहरूको पाठ्यघर सम्बन्धी थुप्रै समस्याहरू देखा परेको दंगीशरण गाउँपालिकाका स्वास्थ्य शाखाकी सिनियर नर्सिङ अधिकृत राधा शर्माले जानकारी दिनुभयो। 7 वडामा गरिएको शिविरबाट 817 जना सहभागी भएकोमा 725 जनाले पाठ्यघरको क्यान्सरको प्रारम्भिक जाँच गराएका थिए। सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएको शिविर अन्तर्गत वडा नम्बर 1 76, वडा नम्बर 2 169 जना, वडा नम्बर 3 90, वडा नम्बर 4 131 जना, वडा नम्बर 5 108 जना, वडा नम्बर 6 112 जना र वडा नम्बर 7 131 जनाले परीक्षण गराएका थिए। शंकास्पद बिरामीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ।
2: पछिल्लो 24 घण्टामा भएका विभिन्न घटनामा एकजनाको मृत्यु भएको छ भने 13 घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 24 घण्टामा 25 विपदका घटना भएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 12 खेल्दै गरेका बालकलाई सर्पले डस्दा उनको मृत्यु भएको छ। उहाँले 25 घटनामा झण्डै आधा 12 घटना सर्पदंशका रहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार शंख सभा 12, नवलप्रासे पूर्व, कपिल वस्तु, कैलाली, कञ्चनपुरमा सर्पदंशका घटना भएको र त्यो घटनामा परेर 10 जना घाइते भएका छन्। यस्तै पहिरेले बजाङमा 1 जनावरको आक्रमणबाट दोलखामा 1, आगलागीबाट कास्कीमा 1 जना घाइते भएको उहाँले बताउनुभयो। ती विपत्तिजन्य घटनाबाट कुल 2,77,000 आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ। त्यो घटनामा परेर 22 पशु चौपाया क्षति भएको बताइएको छ।
1: लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय घोराई उपमहानगरपालिकाको समन्वयमा घोराईमा सुर्तीजन्य तथा मदिराजन्य पदार्थको नियन्त्रण विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। घोराई उपमहानगरपालिकाका प्रवक्ता राममणि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सुर्तीजन्य पदार्थको प्रयोग र यसले मानव स्वास्थ्यमा पारेको असर तथा मदिराजन्य वस्तुको सेवनले पार्ने असर बारेमा प्रस्तुति राखिएको थियो। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका राजसिंह भण्डारीले सुर्ती र मदिराजन्य वस्तुको सेवनले मानव स्वास्थ्यमा पार्ने असर, बिक्री वितरणको व्यवस्था, निषेधित क्षेत्र र नियन्त्रणका लागि निर्माण गरिएका ऐन कानूनका बारेमा जानकारी गराउनु भएको थियो। उहाँले अहिले पनि सुर्तीजन्य पदार्थको सेवन र मदिराजन्य वस्तुको सेवनले नागरिकहरूले ज्यान गुमाइरहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सामूहिक प्रयास आवश्यक भएको बताउनुभयो। उहाँले मदिरा अहिले पनि कतिपय समुदायको सांस्कृतिक रूपमा रहेको र पछिल्लो अवस्थामा पार्टीमा जोसुकैले पनि मदिराको प्रयोग गर्ने संस्कृति बसेको भन्दै संस्कृति जन्य वस्तुको नियन्त्रण गर्न पनि उत्तिकै समस्या रहेको बताउनुभयो। अनलाइन संस्करणबाट खबर लिएका छौं।
2: यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा रहेको छ। मनसुन भित्रै पनि यतिखेर वर्षा कम गराइएको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ। नेपालको कुल जनसंख्याको करिब 60%, 1,80,00,000 जनसंख्या कृषिमा निर्भर रहेको छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गुराँस उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख गरिएको छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल गुराँस उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान जान सकेको छैन।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम शुरू दिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म सुशीला ओली पनि बिदा हुन्छौ। नमस्कार।
13: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
17: मेरो पनि दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
13: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
17: मैले सिधै कुरा गरेको छु, कुनै कुरो बुझ्दैनौ? दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
13: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
17: एकपटक दङ्गालीबाट किनेर हेर न।
13: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
18: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
17: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
19: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
20: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सतीको घरमा।
17: प्रोप्राइटर सोमराज रैदास।
21: सम्पर्क फोन नम्बर 082-565-775।
17: सम्पर्क नम्बर 98-478-26873।
22: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
23: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: किराले खाएको दाँत निकाल्ने,
19: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
20: खाली ठाउँमा दाँत राख्ने,
19: दाँतको जरीदेखि उपचार गर्ने,
20: भएको दाँतमा खोल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
19: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
0: सम्पर्क डाइनामिक डेन्टोफिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
23: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
4: देशभर मनसून विस्तार हुने, देशका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि, कुनै फार्ममा पन्छी बिरामीमा मरेको भए तत्काल सूचना दिन पशु सेवा विभागको आग्रह, हुर्मुज जलमार्ग आसपासका इरानी सैन्य खडाहरूमा अमेरिकी सेनाको हवाई आक्रमण, थप सैन्य कार्यवाही गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी, र फिफा विश्वकप अन्तर्गत गैरातीका खेलमा इङ्ल्याण्ड र क्रोएसिया विजयी।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: समाचार विस्तारमा, देशभर आगामी चार दिनभित्र मनसून विस्तार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आगामी तीनदेखि चार दिनभित्र गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसून विस्तार हुने सम्भावना रहेको जानकारी दिएको छ। यससँगै देशभर मनसून सक्रिय हुने अपेक्षा गरिएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रमा मनसूनको प्रभाव छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। आज कोशी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशीको तराई र मधेस प्रदेशका केही स्थानमा होडी पनि चल्न सक्ने पूर्वानुमान गरिएको छ। मनसून विस्तार नहुँदा सुदूरपश्चिम र लुम्बिनीको तराई लगायतका क्षेत्रमा किसानहरूले धान रोपाई गर्न पाएका छैनन्। तातो हावासँगैको प्रचण्ड गर्मीले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ। देशका विभिन्न जिल्लाका 100 स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएको छ। रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अप्नाइएको पशु सेवा विभागले जनाएको छ। गत चैत 4 गते मोरङमा पहिलो पटक बर्ड फ्लू पुष्टि भएपछि झापा, सुनसरी, महोत्तरी, बारा, चितवन, नोलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोकसम्म संक्रमण फैलिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमण नियन्त्रणका क्रममा हालसम्म 5,69,858 फंसे, 9,89,313 अण्डा र 1,954.85 क्विन्टल दाना नष्ट गरिएको छ। यसैबीच रोग नियन्त्रणका लागि पशु सेवा विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन समेत गरेको छ। यसैगरी पंक्षी तथा पंक्षीजन्य उत्पादनको ओसार पसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन, नियमित खोप लगाउन तथा कुनै फार्ममा अस्वाभाविक रूपमा धेरै पंक्षी बिरामी वा मरेको देखिए तत्काल नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन विभागले अनुरोध गरेको छ। नेपाल र भूटानका उच्च सरकारी प्रतिनिधिबीच लुम्बिनीमा द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल र भूटानका गृहमन्त्री लोनफे छिरिङबीच भएको छलफलमा पर्यटन, सांस्कृतिक आदान प्रदान तथा दुई देश बीचको सम्बन्धलाई थप मजबूत बनाउने विषयमा केन्द्रित रहेर द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हो। भेटमा मन्त्री पौडेलले भूटानको पारो अन्तर्राष्ट्रिय विमानस्थल र भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबीच सिधा हवाई उडान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा भूटानका गृहमन्त्री छिरिङले नेपालले उठाएका विषयहरूलाई सकारात्मक रूपमा लिएको बताउँदै आवश्यक सरकारी तहमा थप छलफल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय राजमार्गका सड़क निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अल्पत्र पारिएका 16 रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरू गरिएको जुम्ला स्थित सड़क डिभिजन कार्यालयले जनाएको छ। कार्यालयले सूचना प्रकाशित गर्दै कालीकोटका 12 र जुम्लाका 3 र मुगुका 1 गरी 16 ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएको सम्बन्धी 15 दिने सार्वजनिक सूचना निकालिएको कार्यालयका सूचना अधिकारी सौरभ कुमार सिंहले जानकारी दिनुभयो। एसियाली राजमार्गको मापदण्ड अनुसार निर्माण हुनुपर्ने बुटोल नारायणगढ़ सड़क खण्डको कामप्रति जनस्तरबाट व्यापक गुनासो र प्रश्न उठेपछि सरोकारवालाको टोलीले स्थलगत अनुगमन गरेको छ। संयुक्त टोलीले हिजो पश्चिम नवलपरासीको दाउने पश्चिमदेखि बुटोलतर्फको सड़क खण्डमा प्राविधिक तथा व्यावहारिक अवस्थाको सूक्ष्म अनुगमन गरेको हो। सिकल सेल एनिमिया कैलाली लगायत तराईका जिल्लामा बसोबास गर्ने थारो समुदायमा जटिल वंशाणुगत स्वास्थ्य समस्याका रूपमा रहँदै आएको छ। सरकारले उपचारका लागि 1,00,000 रूपियाँसम्मको औषधि र उपचार सेवा निशुल्क उपलब्ध गराउन थालेपछि उपचार सहज भएको सिकल सेल एनिमिया प्रभावितहरूको भनाइ छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
3: सिकल सेल रोग थारू समुदायका महिला तथा पुरुषमा मात्र देखिने गरेको छ। सिकल सेलका बिरामीका लागि सेती प्रादेशिक अस्पताल, टिकापुर अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा औषधि उपचारको व्यवस्था गरिएको छ। ओडा कार्यालयको सिफारिसमा उपचार सेवा पाए पनि रगत पाउन भने समस्या हुने गरेको सिकल सेलका बिरामीहरूको भनाइ छ।
6: ओडा कार्यालयबाट एउटा सिफारिस ल्याएर सरकारी अस्पतालमा दर्ता गरिसकेपछि 1,00,000 बराबरको उपचार सेवा चाहिँ पाइरहेको छ।
7: पोजिटिभ देखाएको छ अनि डाक्टरले बच्चाकोमा चाहिँ यस्तै एनिमिया भन्नुहुन्छ, पाउनै गाह्रो हुन्छ रगत।
21: पहिला चाहिँ 1,00,000 बराबर पाउँथे, अब चाहिँ औषधिहरू सबै किनेरै खाइरहेको छु।
3: सिकल सेलका बिरामीमा रगतको कमी हुने र शरीरका अङ्गमा कडा दुखाइ हुने लगायतका लक्षण देखा पर्दछन्। सिकल सेलको जटिलताले ज्यानै पनि जान सक्ने जोखिम हुने गर्छ। त्यसैले सिकल सेलका बिरामीले स्वास्थ्य परीक्षणदेखि नियमित औषधि सेवन गर्ने, पोषणयुक्त खानेकुरा खाने लगायतका सावधानी अपनाउनु पर्दछ। सेती प्रादेशिक अस्पतालका विशेषज्ञ डाक्टर शेरबहादुर कमर।
24: सिकल सेल यो वंशाणुगत रोग, रगत कम हुने रोग हो, रात रक्तको सुखराबी हुने किसिमको रोग हो यो। अन्यहरू दुख्ने समस्या हुन्छ भने कहिले काहीँ मस्तिष्क घात भएर प्यारालाइसिस हुने, जाने जान सक्ने पनि हुन्छ। त्यसो हुनाले रगतको सेलहरू राम्रोसँग प्रोडक्सन होस् भनेर फोलिक एसिड एउटा भिटामिन प्रयोग गर्नुपर्छ। यो भयो नियमित स्वास्थ्य परीक्षण गर्ने, अर्को कुरा भयो भने पोषणयुक्त खानेकुराहरू खानुपर्छ।
3: कैलाली सहित तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायमा सिकल सेल एनिमिया जटिल स्वास्थ्य समस्या बन्दै गएपछि सुदूरपश्चिम प्रदेश सरकारले समेत घोडाघोरी कार्यक्रम सञ्चालनमा ल्याएको छ। कार्यक्रम अन्तर्गत सिकल सेलका बिरामीको स्वास्थ्य परीक्षण र उपचारका लागि सरकारी स्वास्थ्य संस्था तथा अस्पतालले वार्षिक 25,00,000 देखि 50,00,000 सम्म बजेट पठाउने गरिएको छ। सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रमेश मलासी जटिल स्वास्थ्य समस्या भएका सिकल सेलका बिरामीलाई 1,00,000 उपलब्ध गराउनेदेखि निशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गर्ने सरकारी नीति रहेको बताउनुहुन्छ।
25: सिकल सेल एनिमियाको चाहिँ अलिक जटिल कन्डिसनहरूमा प्रदेश सरकारले 1,00,000 रुपियाँसम्मको व्यवस्था गरेको छ। घोडाघोरी

0: मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबु खैरेनी गाउँपालिका दुई मार्के चोकमा कारको ठक्करबाट दुई बाल बालिकाको मृत्यु भएको छ। भारतमा दर्ता भएको कारले हिजो ठक्कर दिँदा आबु खैरेनी गाउँपालिका दुई निवासी छ वर्षीय सायना थापा र पाँच वर्षीय उगियम थापाको उपचारको क्रममा चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। रूपन्देहीमा नदीमा डुब्दा एक बालकको मृत्यु भएको छ भने अर्का बालक बेपत्ता छन्। मोहरम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका एक गुजरपुरुवा स्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका बालकको नदीमा डुब्दा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार उम्सतिया गाउँपालिका चार बसन्तपुरका नौ वर्षीय आकाश पासी र एघार वर्षीय आरमान प्रधान शुक्रबार नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए। भरणीको राजमार्ग अन्तर्गत धुलीखेल खावा सड़क खण्डको निर्माणलाई तीव्रता दिन असार तेस्रो सातादेखि पन्ध्र दिन रातको समयमा सवारी साधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले स्तरोन्नति भइरहेको सड़क खण्डमा यही असार बाइस गतेदेखि आगामी साउन चार गतेसम्म रातको समयमा सवारी साधन आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ। वैदेशिक रोजगारी प्रवर्धन गर्ने उद्देश्यले स्थापना गरिएका आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई गन्तव्य देशको कानून, रोजगारदातासँग हुने सम्झौता, तलब सुविधा जस्ता विषयमा जानकारी दिँदै आएको छ। विभिन्न जिल्लामा आप्रवासी स्रोत केन्द्रको स्थापना भएपछि वैदेशिक रोजगारीमा क्रममा ठगी र अन्य समस्यामा परेका व्यक्तिहरूको उद्धार तथा कानूनी उपचार लिन समेत सहज भएको छ। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
1: सही सूचना र परामर्शको अभावमा वैदेशिक रोजगारीमा जाने धेरै श्रमिक ठगी, श्रम शोषण, मानव बेचबिखन तथा विभिन्न कानूनी जटिलतामा पर्ने गरेका छन्। यस्तै समस्यामा पर्नु भए कि पर्वतको जलजला कि गौ माया पाइजा आप्रवासी स्रोत केन्द्रले सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी श्रमिकलाई सम्भावित जोखिम बारे सचेत बनाउने काम गरिरहेको जानकारी दिनुहुन्छ। कार्यक्रम अधिकृत उमा पौडेल।
2: कतिपय नेपालमै ठगी भएको पैसा पासपोर्ट बुझाएर बसेको लाखौं पैसा खाइदिएको भन्ने खालको समस्या आइरहेको छ। त्यस्तै विदेशमा चाहिँ समस्या परेर जेल परेको अनि सम्पर्क विहीन भएका पनि मुद्दाहरू समस्याहरू आएकै छ। त्यसको लागि एउटा त यो ठगी पनिलाई चाहिँ जिल्ला प्रशासन कार्यमा सिधो साथको जिल्ला प्रहरी कार्यको सहयोगमा चाहिँ न्यायको लागि सञ्चालन गर्ने काम भइरहेको छ। अथवा त्यो ठगी चाहिँ संस्थागत गर्ने वैदेशिक रोजगार विभागमा पनि उहाँलाई सञ्चालनको लागि पठाउने गरिएको छ।
1: विदेशबाट फर्किएका आप्रवासी श्रमिकलाई सिप विकास, उद्यमशीलता, लगानी तथा स्थानीय रोजगारीका अवसर बारे जानकारी दिई स्वदेशमै आय आर्जनका कार्यक्रमसँग जोड्न पनि स्रोत केन्द्रले सहयोग पुर्याइरहेका छन्। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
3: सामान्य रूपमा हेर्दा यो सानो कार्यक्रमको के महत्व होला र तपाईँ हामीलाई चाहिँ अनुभूत देखिन्छ, तर जसले यो घटना बिहोर्नु भएको छ, जो यस्ता प्राकृतिका समस्याबाट पीड़ित हुनु भएको छ, उहाँहरूको एङ्गलबाट हेर्ने हो भने एउटा चाहिँ आत्महत्याको मुखमा पुगेको चाहिँ जीवनलाई जोगाएर ल्याउने कुराको कुनै मूल्य हुँदैन। यसको प्रभावकारिता चाहिँ अत्यन्तै उच्च छ।
1: जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयमा सञ्चालन भएका आप्रवासी स्रोत केन्द्र र उपकेन्द्रले विदेशबाट फर्किएका आप्रवासीलाई स्थानीय स्तरमै रोजगारी वा व्यवसायमा संलग्न हुन प्रेरणा मिलेको जानकारी दिनुहुन्छ। वैदेशिक रोजगार प्रवर्धन कार्यक्रमका जिल्ला संयोजक कुलचन्द्र रेग्मी।
4: यो कार्यक्रम शुरू भएपछि लगभग दुईजना व्यक्तिहरूले साढे तीन करोड भन्दा बढीको आर्थिक सहायता प्राप्त गर्नुभएको बताउनु छ।
1: आप्रवासी स्रोत केन्द्र सञ्चालनमा आएपछि वैदेशिक रोजगारीमा गएका र जान चाहनेहरूका लागि धेरै खालको सहयोग मिलेको बताउनुहुन्छ पुष्पा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण पौडेल।
5: आवश्यकता अनुसार जुन खालको परामर्श र सूचना आवश्यक पर्छ त्यो उपलब्ध गराउने गरेको छ। उहाँहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू, नीति तथा कार्यक्रमहरूमा समेट्ने गरी कार्यक्रम तय गरेको छ।
1: वैदेशिक रोजगार सम्बन्धी जस्तोसुकै समस्या परेमा पनि आप्रवासी स्रोत केन्द्रको सम्पर्कमा पुग्ने हो भने आफूलाई परेको समस्या केही हदसम्म भए पनि समाधान हुन सक्छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: चोरी गरी अमेरिका पुर्याइएको तेह्रौं शताब्दीको साक्यमुनि बुद्धको प्रस्तर मूर्ति नेपाल फिर्ता ल्याएर मुस्वे बहालमा विधिपूर्वक पुनस्थापना गरिएको छ। काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्ता लगायतको समन्वयमा मूर्ति पुनस्थापना गरिएको हो। शक्तिखोर फिस्लिङ सड़क खण्ड अन्तर्गत कालिका नगरपालिका नौको कोलार डाँडामा हिजो ढुङ्गा सहित खसेको पहिरो हटाएपछि

0: र सड़क पुनः सञ्चालनमा आएको छ। सड़कमा खसेका ढुङ्गा र पहिरो हटाई दुईतर्फी सड़क सञ्चालन गरिएको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो। अमेरिकाले इरानले युद्धविराम उल्लंघन गर्दै आक्रमण जारी राखेको आरोप लगाउँदै होर्मुज जलमार्ग आसपासका इरानी सैन्य खडाहरूमा पुनः हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्डका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा इरानका निगरानी पूर्वाधार, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र, ड्रोन भण्डारण स्थल तथा समुद्री सुरुङ विख्याउने क्षमता सम्बन्धी संरचनामा आक्रमण गरिएको हो। अमेरिकाले बिहिबार होर्मुज जलमार्ग नजिकै एक व्यावसायिक जहाजमाथि भएको आक्रमणपछि शुक्रबार पनि इरानी मिसाइल र ड्रोन भण्डारण स्थल तथा तटीय राडार केन्द्रहरूमा आक्रमण गरेको थियो। त्यसपछि इरानलाई युद्धविरामको पालना गर्दै अवसर दिए पनि शनिबार बिहान इरानी पक्षबाट पुनः एकतर्फी ड्रोन आक्रमण भएपछि थप सैन्य कार्यवाही गरिएको अमेरिकी सेनाले जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै यदि यस्ता आक्रमण जारी रहे थप सैन्य कार्यवाही गर्न अमेरिका बाध्य हुने चेतावनी दिनुभएको छ। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक। चालू आर्थिक वर्ष सकिन 19 दिन बाँकी हुँदासम्म सरकारले लक्ष्यको 75.17% मात्र राजस्व संकलन गरेको छ। मालिका नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म 11.12 अर्ब 48 करोड़ राजस्व संकलन भएको हो। सरकारले चालू आर्थिक वर्षका लागि 14.80 अर्ब बराबर राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ। बाँकी दिनमा 3.67 अर्ब 51 करोड़ राजस्व संकलन गर्नका लागि दैनिक करिब 19.34 करोड़ बराबर राजस्व संकलन गर्नुपर्ने हुन्छ। मालिका नियन्त्रक कार्यालयका अनुसार कर राजस्वतर्फ लक्ष्यको 76.20% अर्थात 10.10 अर्ब 16 करोड़ 3 लाख संकलन भएको छ भने गैर करतर्फ 1.02 अर्ब 32 करोड़ 43 लाख संकलन भएको छ। यस अवधिमा चालू खर्च 80.42% अर्थात 9.49 अर्ब 75 करोड़ भएको छ। शुक्रबारसम्ममा पुँजीगत खर्च 1.42 अर्ब 23 करोड़ 68 लाख अर्थात लक्ष्यको 34.87% मात्र भएको छ। चालू आर्थिक वर्षका लागि 4.07 अर्ब 88 करोड़ 80 लाख पुँजीगत खर्च गर्ने लक्ष्य बजेटले तय गरेको थियो। देशमा धान खेतीको महत्व र आवश्यकताका बारेमा चर्चा गर्दै यही असार 15 गते 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरिने भएको छ। यस वर्ष जलवायु मैत्री प्रविधि धानमा आत्मनिर्भर र समृद्धि भन्ने मूल नाराका साथ 15 असारमा नेपाल कृषि अनुसन्धान परिषद नार्को खुमलटार स्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा विशेष समारोहका बीच रोपाई महोत्सव मनाउन लागि नेपालका 41,31,000 कृषक घरपुरी मध्ये 27,65,000 करिब 67% किसानहरू धान खेतीमा आबद्ध छन्। कुल खेती योग्य जमिनको 54% भूभागमा धान खेती हुने गरेको छ।
2: मम्मी मेरो दाँत भङ्ग आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको इजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902022।
9: जू रोड छुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
10: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
11: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
10: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
8: शुद्ध महका लागि कहाँ जाने त?
12: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
8: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
13: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
14: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848820440।
13: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
16: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
17: सक्कु जे लौ खबर सुने।
16: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
17: आप बेराम परले से दुरा करक लाग डांग से बाहर जाइनी परना।
16: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुआगक बिरुआ करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
17: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असिन मेर के बा।
16: ओपीडी सेवा, भर्ना सेवा,
17: सक्कु मेरिक ऑपरेशन सेवा,
16: आईसीयू सेवा, रेडियोलॉजी सेवा,
17: अस्तक रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
16: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बरगदुआ दांग। संपर्क फोन नंबर 97090-65225
17: 082-591-101
16: 591-102
17: 082-591-103
16: 591-104 ओ 591-105।
18: सीता के भो तिमलाई गुम्सेर बसेछौ?
19: के हुनु नि, बिहे भएको छ 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाएको त्यो ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
18: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए ठिकै छ, म जानको धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
20: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
15: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
20: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
22: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
22: छाती, दम, निमोनिया, खोकी, छेरो,
21: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
22: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
21: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
22: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
22: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
21: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
22: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
22: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
22: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गन्ना हुने,
21: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थायराइड,
22: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
3: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
23: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
23: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
23: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
23: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
1: सम्पर्क फोन नम्बर 082560204,
3: सम्पर्क मोबाइल नम्बर 98578306072 र 98699464848।
24: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
25: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
26: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
25: डाक्टरद्वारा दिइने सेवाहरू:
26: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
25: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
26: सम्पर्क मोबाइल नम्बर 98578446722, 98578335060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: यो दाँत दुख्यो अग्लो भयो
1: दाँत छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने होइन
0: अस्ति भर्खर त औषधि गरेको 20-19 भएको होइन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
7: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-578-34-910
7: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
9: नेपाली जुत्ता घर
10: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
9: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
10: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
9: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दान
10: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: ओरेंज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम शहीद गेट गुराही दाङ।
3: संपर्क फोन 0825564223। संपर्क मोबाइल नंबर 98578301, 98478313133 र 98686342044।
4: मध्यपश्चिम ट्रांक चेक यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। रोल्पामा पछिल्लो चार दिनमा चारवटा भरूवा बन्दुक फेला परेको छ। विभिन्न स्थानमा व्यावारिसी अवस्थामा फेला परेका भरूवा बन्दुक प्रहरीले बरामद गरेको हो। पछिल्लो समय गत बुधबार रोल्पा सुनिल स्मृति गाउँपालिका छ गरगर स्थित सल्लेरी पाखा सामुदायिक वनमा दुईवटा भरूवा बन्दुक फेला परेका थिए। रूखको फेदमा एक नाल भएको दुईवटा भरूवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। त्यसपछि शुक्रबार माडी गाउँपालिका एक भिताबाङ स्थित सड़कको छेउमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरूवा बन्दुक फेला पर्यो। यस्तै शनिबार पुनः रोल्पा नगरपालिका चार बाई गाउँ डहरे सामुदायिक वनमा एक नाले भरूवा बन्दुक व्यवहारिसी अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी न्यायिक निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। फेला परेका बन्दुक कानूनी प्रक्रिया मार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी न्यायिक उपरीक्षक डीएसपी पञ्चकुमार बाखुले बताउनुभयो। रोल्पामा सशस्त्र युद्धका समयमा राज्यपक्ष र विद्रोही पक्षबीच भएको भिडन्तका कारण अहिले बन्दुकका साथै बमहरू पनि भेटिने गरेका छन्। यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको उच्च जोखिममा रहेको छ। मनसुन भित्रे पनि यतिखेर वर्षा कम गराइएको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ। नेपालको कुल जनसंख्या करिब 60% जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल गुराँस उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख गरिएको छ। अघिल्लो वर्ष पनि 23% हाराहारीमा कृषि क्षेत्रले कुल ग्रास्त उत्पादनमा योगदान दिएको थियो। सबैभन्दा बढ़ी योगदान गरिरहेको कृषि क्षेत्रमा जोखिमको बादल मडारिरहेको विषयमा भने सरकारवाला निकायको ध्यान जान सकेको छैन। मानव जीवन सुरक्षाका लागि कृषि मन्त्रालय मातहतको निकाय राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून प्रतिकारी योजना हरेक वर्ष निर्माण गर्छ। त्यसमा कृषि क्षेत्र केवल सानो हिस्साका रूपमा मिश्रित हुने गरेको छ। नेपालमा आयातित तथा हाइब्रिड बिउको प्रयोग बढ़दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व संकटमा परेको छ। कृषि विज्ञका अनुसार सरकारी नीतिगत कमजोरी शहरीकरण बचाइसराई जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएका छन्। हाइब्रिड बिउ स्थानीय उन्नत जात बीजको वैज्ञानिक संयोजकबाट तयार गरिन्छ। यस्ता बिउले सामान्यतया स्थानीय जातको तुलनामा 20-30% बढ़ी उत्पादन दिन्छन्। केही बालीमा उत्पादन दोब्बर वा तेब्बरसम्म हुने गर्छ। छिट्टै पाक्ने भएकाले किसानले कम समयमा बजारमा उत्पादन पुर्याएर आमदानी दिन सक्छन्। तर हाइब्रिड बिउसँगै धेरै चुनौती छन्। यस्ता बिउबाट उत्पादन भएको बालीको बिउ अर्को वर्ष पुनः प्रयोग गर्दा अपेक्षित उत्पादन नहुने भएकाले किसानले हरेक वर्ष नयाँ बिउ खरिद गर्नुपर्छ। बिउको मूल्य महँगो हुनुका साथै राम्रो उत्पादनका लागि रासायनिक मल सिंचाई र अन्य कृषि सामग्रीमा समेत बढ़ी लगानी आवश्यक पर्छ। रोग र किराको प्रकोप धेरै हुन्छ। यसले किसानलाई बजार र कम्पनीमाथि निर्भर बनाउने जोखिम रहेको विज्ञको भनाइरहेको छ। दाङमा प्रहरीले लागूसित ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। घोराई उपमहानगरपालिका वडा नम्बर 14 खौसापुर स्थित ड्याम नजिकै लागूसितको कारोबार भइरहेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटेको प्रहरी टोलीले घोराई उपमहानगरपालिका वडा नम्बर 14 स्थित सुन्दर रानी सामुदायिक वन नजिकै शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा निजलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिएका व्यक्तिले खानतलासी गर्दा निजको साथबाट 35 ग्राम 140 मिलीग्राम लागू औषध ब्रान्ड सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ। पक्राउ परेकाको नाम गोप्य राखे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले बताएको छ। यसै विषयमा केन्द्रित रहेर हामीले केही विद्यार्थीहरूलाई लागू औषधको दुर्व्यसनी रोक्न के गर्न आवश्यक देख्नुहुन्छ भनेर सोधेका छौं।
1: मेरो नाम समर्पण गुरुङ। जागरूक गर्ने अब कार्यक्रमहरू गर्ने अनि त्यसपछि त्यो अनुसार चाहिँ अब ती कलिकुलममा त्यो ध्यान दिने होइन त्यही हो।
2: मेरो नाम जेनिसा बुढा थोकी। कक्षा 10 लागू पर्यटा रोक्नको लागि वरिपरि दोकानहरूमा लागू पर्यटा हटाइदिनु पर्यो र विद्यार्थीहरूलाई ध्यानपूर्वक सबैलाई हेर्नु पर्यो र विद्यार्थीहरूको समयसम्म ब्यागहरू चेक गर्ने अनि सबैलाई हेर्ने अनि सबै विद्यार्थी बुझ्ने कस्तो छ के छ र वरिपरिको लागू पर्यटा बेच्ने दोकानहरू सब बन्द गरिदिनु। धन्यवाद।
3: मेरो नाम आइसा पुन मगर। मेरो घर चाहिँ पूर्वी रुकुमको लुगुममा हो र म यहाँ चाहिँ के अरे मसिना बस्छु अनि फेरि मेरो स्कुलको नाम हो गोर्खा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुल जो चाहिँ यहाँ गोराई चौडामा रहेको छ। चाहिँ म के भन्न चाहन्छु भने अब अहिले चाहिँ सबैजनाले ड्रग्सहरू युज गरेर कोही कस्तो हुने गर्छन् त्यसैले त्यसलाई रोक्नलाई चाहिँ हामी सब समाजको अथवा स्थानीय अनि सब स्कुल विद्यार्थीहरूले पनि त्यो भूमिका खेल्छन् अनि पछि के अरे विद्यालयले चाहिँ कसरी खेल्नुपर्छ भने के अरे स्कुलभन्दा 100 मिटर बाहिर त्यो ड्रग्सहरू बेच्न नपाइने अनि फेरि विद्यार्थीहरूलाई पनि चेक गर्नु पर्यो त्यो झोलाहरू मतलब हुन्छ कोही कोहीले त खाने गर्छन् विद्यार्थीहरू पनि किनकि धेरै फस्छन् आज भोलिकोमा धेरैहरू त्यही भएर तिनीहरूको चेक गर्नु पर्यो अनि पछि फेरि यताउता केही गर्न नदिनु पर्यो।
4: मेरो नाम चाहिँ सङ्गम बुन मगर र म गोर्खा स्कुलको विद्यार्थी र मैले चाहिँ लागू पदार्थको चाहिँ कसरी दुर्व्यसन नेपालमा बढ्दै गएको छ देखेको चाहिँ मेन कुरो त हाम्रो बोर्डर साइड हुन्छ नि त्यतातिर चाहिँ हाम्रो सरकारको त्यहाँ अलि पहुँच छैन र त्यहाँ पहुँच नपुगेको कारणले गर्दा पनि त्यहाँबाट यो किन्ने मान्छेहरूले लिएर चाहिँ यता विद्यार्थीहरूलाई दिने गर्छन् र विद्यार्थीहरूले एक बाटो एक गर्दै र त्यसो गर्दै यसको दुर्व्यसन अहिले एकदमै बढेको छ र मेन कुरो चाहिँ यो बोर्डर साइडतिर हामीले धेरै नै उ गर्नु पर्यो त्यहाँबाट पनि धेरै आउँछन् त्यहाँबाट मैले देखेको सुनेको हिसाबले चाहिँ त्यहाँ चाहिँ अलि धेरै नै त्यो लागू औषधको व्यापार हुन्छ र त्यसले गर्दा नै अहिले धेरै जस्तो विद्यार्थीहरू कुलतमा लाग्ने लागू औषधको दुर्व्यसनमा लाग्ने जस्ता कुराहरू छन् र विद्यार्थीहरूलाई चाहिँ सोझै दोकानमा जानुभयो भने तपाईँहरूले चाहिँ कोही को सोध्दैन चुरोट किन्न जाँदा सुर्ती किन्न जाँदा खैनी किन्न जाँदा कसको लागि भनेर सोध्दैन र न उसको उमेर सोध्छ न उमेर नसोधिकनै उसलाई दिन्छ र त्यसले गर्दा पनि विद्यार्थीहरूलाई त्यो पाउन सजिलो हुन्छ र हामीले त्यो दोकानहरूमा पनि गएर विद्यार्थी ड्रेसमा आएको छ भने नदिने अनि उमेर सोधेर दिने 18 वर्षभन्दा मुनिको छ भने नदिने 18 वर्षभन्दा माइस छ भने दिने त्यसको गर्दा चाहिँ लागू औषधको ऊ चाहिँ हल्का कम होला र ठाउँ ठाउँमा चाहिँ यसको प्रचार प्रसार गर्ने खानु हुँदैन भनेर र त्यो विद्यालय क्षेत्रतिर अलि दुर्गम स्थल हुन्छ नि त्यतातिर गएर चाहिँ हल्का यसको प्रचार प्रसार गर्दा चाहिँ राम्रो होला र यसको चाहिँ हल्का भयो नि रोकथाम हुन्छ होला जस्तो लाग्छ मलाई चाहिँ।
0: अब बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो।

0: टीवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487
2: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825-91-670
2: मोबाइल नम्बर 98578-43-143 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड
1: हमी जन्मदात नहीं शिकारी हूँ शिकारी पूरे तैलिक मलाई चाहिए
2: BFX सिनेमाज कोराही दस नारायणपुर सौरी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
3: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो
2: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
5: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
4: हुलासले बनाउँदैछ परिवार एक साथ
6: एक जबरदस्त

0: कहानी है।
1: और टाइटल क्या है फिल्म का?
0: वेलकम टू द जंगल।
2: स्वर्गद्वारी चलचित्र मंदिर घोराईदांग में भव्य प्रदर्शन भइरहेको छ हिंदी कथानक चलचित्र वेलकम टू द जंगल।
0: हमें जाने दो मालिक, हम सब भांड है, रोजी रोटी के लिए काम करते हैं।
3: तेरी शक्ल कहीं देखी हुई है।
4: आप फ्लॉप फिल्म में भी देखते हो?
5: खुशी को खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
7: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
8: सभापति चाहिँ फर्क जानुभयो, उहाँले एक किसिमको
9: सभापति गगन थापा
8: जसले एक किसिमको सेन्टिमेन्ट पनि गेन गर्नुभयो, तर ओलीजी प्रचण्डजी त सायद बिरामी हुनुहुन्थ्यो होला,
9: अस्वस्थ हुनुहुन्थ्यो
8: होइन, त्यहाँ माधव नेपाल जानु पर्थ्यो वर्षमानको सट्टा होइन, त्यसकारण हामी कहाँ अलिकति के भयो भने अरूलाई लिलिपुट देख्ने चाहिँ जुन एउटा चाहिँ संस्कार छ नि, आफूभन्दा बाहेक कोही पनि होइन, अग्लो आसनमा बसेर सबैलाई हौसो देख्ने जुन चलन छ त्यो चलन चाहिँ अलिकति नराम्रो नै हो, त्यसमा चाहिँ त्यो गरिनु हुने थिएन र गइसकेपछि पनि जस्तो वर्षमानजीले प्रचण्डले पठाएको पत्रलाई पढेर वाचन गर्नु सुनाउनु भयो, त्यहाँभन्दा बाहेक उहाँले खास थप टिप्पणी
9: टिप्पणी गर्न
8: ओलीजीको पनि त्यो हुनु पर्थ्यो,
9: पठाउनु
8: पर्थ्यो, त्यसकारण यसबाट के देखिन्छ भने उहाँमा इगो चाहिँ हट अहिले पनि छ, अहिले पनि म दुई तिहाईको सरकारको चाहिँ नेतृत्व मैले गरिरहेको छु भन्ने चाहिँ ओलीजीमा त्यो किसिमको दम्भ देखिन्छ एउटा। अर्को कुरा प्रदीप गेवालीजीले त्यहाँ जी बोल्नु भयो, गगनजीलाई हाई हाई र प्रदीप गेवालीको बीचमा अलिकति त्यस्तो संकेत देखियो, उहाँहरूले त्यो सिक्नु भएन, सम्भवतः एमालेकै महाधिवेशनमा हो कि माओवादीको महाधिवेशनमा हो टुडे उसमा भिरगुटी मण्डपमा राजेन्द्र लिङ्गदेलजीले बोल्दै गर्दा गाउँघरमा नेता आयो भने छोर आयो भन्छन् टिप्पणी गर्नुभएको थियो
9: काङ्ग्रेसको महाधिवेशनमा,
8: हो सरी काङ्ग्रेसको, त्यसमा त्यसबाट चाहिँ प्रदीप गेवालीजीले पनि सिकेको जस्तो देखिएन कि, किनकि तपाईँ अर्काको चाहिँ पाहुना भएर जानुभएको छ भने त्यही गएर चाहिँ उसको बारेमा टिका टिप्पणी गरिरहनु आवश्यक छैन नि त, तपाईँ त शुभकामना दिन नै जानुभएको हो, महाधिवेशन सफलताको शुभकामना, तपाईँहरू चाहिँ नीतिगत रूपमा अथवा सांगठनिक रूपमा चाहिँ प्रष्ट भएर आउनुहोस्, अरू हाम्रो केही छैन भन्ने कुरा भन्दा पुग्थ्यो होइन, त्यो कुरा अरू कुराहरू गर्ने ठाउँ त प्लेटफर्महरू अर्कै थियो नि त, एउटा अर्को ल उहाँले चाहिँ बोलिहाल्नुभयो, त्यसैको फेरि प्रति टिप्पणी गर्ने खगेन्द्र सुनवार जस्ता मान्छेहरू होइन, मैले नामै लिएँ माफ गर्नुहोला, त्यस्ता मान्छेहरूको टिप्पणीलाई फेरि चाहिँ लिएर हामी फेरि बहस गर्नुपर्ने यो चाहिँ बडा दुर्भाग्यको कुरा छ कि, किनभने पाहुनालाई दुत्कार्ने हाम्रो चलन होइन कि
9: एकदम
8: होइन, त्यो कुरा चाहिँ पाहुनाले भुलवश गरे होला अथवा इन्टेन्सनली गरे होला जे गरे होला त्यसको चाहिँ त्यहाँ विषयमा जवाफ दिइरहनु पर्ने अथवा तपाईँ तिमीहरूको अन्तिम दिन हो भनेर बोलाएको हो भनेर भन्ने त्यस्तालाई चाहिँ महामन्त्रीले त भोलि आउने समितिले चाहिँ कारवाही गर्न सक्छ भन्ने
9: उहाँले
8: भन्नुभएको छ, तर उहाँ आफै फेरि केन्द्रीय सदस्य जितेर आउनुभयो कि फेरि हामी चाहिँ जुन होइन राम्रोलाई अथवा जान्नलाई छान्ने जुन भन्छ भने त्यसमा कार्यकर्ताहरूले विवेक चाहिँ नपुर्याएकै देख्छु म
9: एकदम। अब हामी यो विषयमा पछि फेरि कुरा गरौंला अर्जुन दोजरियालज्यू, अब यो महाधिवेशनकै कुरा गर्दाखेरि नीति केन्द्रित देख्नुभयो कि नेतृत्व केन्द्रित देख्नुभयो?
8: यो त अघि नै हामीले भने वास्तवमा यो चाहिँ नेतृत्व केन्द्रितै रह्यो, जसरी अरू राजनीतिक दलहरूका महाधिवेशन पनि नेतृत्व केन्द्रित हुन्थे यो पनि त्यस्तै नै रह्यो, वास्तवमा चाहिँ नीति केन्द्रित भएन, हुनुपर्थ्यो नीति केन्द्रित, मैले अघि नै भने 6 महिना पछाडि फेरि चाहिँ बरु नेतृत्व चयनको विषयमा चाहिँ अहिलेलाई एडकमै राखेर 6 महिनालाई चाहिँ पछाडि अर्को महाधिवेशन अथवा 1 वर्ष पछाडि बरु चाहिँ नेतृत्वको महाधिवेशन चाहिँ गरेको भए राम्रो हुन्थ्यो जस्तो चाहिँ मलाई लाग्छ।
9: अब यो राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो मूल राजनीतिक सिद्धान्तलाई सामाजिक लोकतन्त्र भनेको छ, अब यसले चाहिँ मध्यमार्ग खोजेको हो, सामाजिक लोकतन्त्र भनेर चाहिँ सबैको चाहिँ अलिकति मध्यमार्गको बाटो चाहिँ रोज्न खोजेको हो।
8: पहिला उहाँहरूले संवैधानिक समाजवाद भन्ने हुन्थ्यो क्यार होइन, अब संविधानमा जे समाजवाद उल्लेख गरेको छ त्यो समाजवाद भन्ने हुन्थ्यो, अब त्यो अहिले त ती शब्दहरू प्रयोग गर्न पाइँदैन, कसले हात्ती छाम्दाखेरि के भन्ने खालका होइन खालको चाहिँ छ समाजवाद पनि, समाजवाद उन्मुख भनिएको छ फर्किए पुग्छ कार्यान्वयन त गर्नु पर्दैन होइन, समाजवादका भरियाहरू कतिपटक चाहिँ सरकारमा गए बाहिर गर्नको लागि होइन उहाँहरूले चाहिँ के गर्नु भनेर देखिन्छ, त्यसकारण उहाँहरू चाहिँ त्यसबाट अलिकति फरक देखिन र प्लस स्वर्णिम वाग्लोजीका नीति तथा कार्यक्रम बजेट अथवा अरू उहाँका टीका टिप्पणीहरू अन्तर्वार्ताहरूलाई हेर्दै गर्दा उहाँहरू हामी नर्डिक कन्ट्रीको समाजवाद मा चाहिँ सामाजिक समाजवादमा जान खोज्छौं भन्ने उहाँको बुझाइलाई प्रस्तुत गरिएको जस्तो लाग्छ मलाई।
9: यो हामीले यसलाई परिभाषा अथवा यसलाई बुझ्ने गरी भन्दाखेरि चाहिँ खास अब राष्ट्रिय स्वतन्त्र पार्टीले बुझाउने आफ्नो ठाउँमा छँदैछ बाँकी छ, हामीले बुझ्दा चाहिँ सामाजिक लोकतन्त्र भनेर चाहिँ के हो, कस्तो खालको व्यवस्था चाहिँ सामाजिक लोकतन्त्र हुन्छ?
8: वास्तवमा त्यहाँ चाहिँ के छ भने समाजका सबै वर्गलाई समेट्ने कुरा त रह्यो, विशेष गरी त्यहाँ के हुन्छ भने हुनेबाट लिएर नहुनेलाई दिइन्छ क्या। सामाजिक लोकतन्त्रमा समाजका अवयवहरूलाई सम्मान गरिन्छ, सामाजिक संरचनाहरूमा राजनीतिक संरचनाहरूमा उनीहरूको उपस्थितिलाई स्वीकार ग्रहण गरिन्छ र जसको चाहिँ भनौँ न राज्यमा आफ्नो उपस्थिति जनाउन सक्ने अवस्था छैन, सामाजिक चाहिँ भनौँ न स्वास्थ्य उपचार गर्न सक्ने अवस्था छैन, शिक्षा प्राप्त गर्न सक्ने अवस्था छैन, होइन जसको चाहिँ भूमि छैन, यी लगायतका कुराहरूलाई सम्बोधन गर्ने गरी आएको चाहिँ लोकतन्त्र हो सामाजिक लोकतन्त्र। समाजका अवयवहरूलाई ससम्मान चाहिँ राज्यको मूल प्रभावीकरण गर्ने कुरामा चाहिँ उहाँहरूले ध्यान दिने भन्ने चाहिँ होला भन्ने म बुझ्छु, किन भन्दा सामाजिक लोकतन्त्रको अर्थ त्यो भएको हुनाले अब हजुरले भने जस्तै नीति तथा कार्यक्रममा सघन बहस भएको भए के हो भन्ने कुरा आउँथ्यो, अब भोलि फेरि उहाँहरूले चाहिँ थप पुष्टि गर्नुपर्छ, यो यत्तिकै चाहिँ हामीले एब्स्ट्राक्ट रूपमा यो होला भन्ने अनुमान मात्रै गर्ने हो।
9: एकदम अब उहाँहरूले यसलाई अझै भन्दाखेरि सामाजिक लोकतन्त्रलाई आधार मानेर पार्टीले पाँच आधार स्तम्भ प्रतिस्पर्धात्मक उदार अर्थतन्त्र एउटा विधिको शासन जनउत्तरदायी सरकार लोक कल्याणकारी राज्य र समन्यायिक समावेशी समाज भनेर चाहिँ अघि सार्नु भएको थियो, पाँचवटा आधार स्तम्भ भन्नुभएको छ। अब यसलाई अलिकति बुझ्दाखेरि चाहिँ बुझाउँदाखेरि चाहिँ हामीले के बुझ्ने, के गर्न खोज्नु भएको हुनसक्छ उहाँहरूले?
8: वास्तवमा त्यो के हुँदो रहेछ भने कतिपय कुराहरू लेखिएका कुराहरू नगर्ने र गर्ने कुराहरू नलेखिने कुरा चाहिँ राजनीतिक इतिहासमा विश्व राजनीतिमा देखिन्छ। जस्तो अहिले हामीले उल्लेख गरेका देशहरू नर्डिक कन्ट्रीहरूलाई हेर्नुभयो भने उनीहरूले आफूलाई चाहिँ समाजवादी नै त भनेका छैनन् नि, उनीहरूले नै यही किसिमको उदार अर्थतन्त्र होइन लिबरल इकोनोमीलाई नै उनीहरूले प्रयोग गरिरहेका छन्, सँगसँगै महिलाहरू चाहिँ उच्च पदस्थ पनि भइरहेका छन्, उनीहरूको सामाजिक एउटा चाहिँ प्रतिस्पर्धाको अवस्था उनीहरूको भनौँ न स्टेटस जसलाई अवस्था भनौँ न त्यो उच्च रहेको देखिन्छ, र पछाडि परेका समाजमा पछाडि परेका मान्छेहरूलाई चाहिँ कसरी मूल प्रभावीकरण गर्ने भन्ने कुरामा उनीहरू चाहिँ लागेको देखिन्छ। हुन त हाम्रा मैले अघि नै भने जुन यो कुरा बोक्नुपर्ने अघिल्लो कुरा बाहेक अघिल्लो कुरा भन्नाले लिबरल इकोनोमिक बाहेकका कुराहरू त आफूलाई कम्युनिस्ट अथवा वामपन्थी भन्नेहरूले बढी गर्छन् नि त, त्यो कुरा उनीहरूले गरिदिएको भए यो चाहिँ उहाँहरूको चाहिँ विषयवस्तु बन्ने थिएन। अब उदार अर्थतन्त्रभित्र यो कति समेट्न सकिन्छ भन्ने कुराको चाहिँ प्रश्न रहन सक्छ, तर प्रश्न रहँदै गर्दाखेरि पनि अग्लोलाई काटेर होचो बनाउने होइन कि, होचोलाई चाहिँ के गर्ने त अग्लो कुर्सीमा राख्ने होला अथवा ढुङ्गा राखिदिएर अग्लो बनाइदिने होला, जुत्ता अग्लो लगाइदिने होला, कसरी लान सकिन्छ त्यो अवस्थामा चाहिँ लैजानुपर्छ। जुन अघि नै मैले भने शिक्षा प्राप्त गर्ने अवसर छैन भने त्यसलाई चाहिँ शिक्षा प्राप्त गर्ने अवसर चाहिँ सृजना गर्नुपर्यो राज्यले। अहिले जुन किसिमको हाम्रोमा शिक्षा त एउटै छ तर प्रवाह गर्ने चाहिँ माध्यम फरक फरक छन्, ती माध्यमहरूको चाहिँ कार्य पद्धति फरक भएको कारणले गर्दा उत्पादन पनि फरक भएको छ होइन। धानै हो तपाईँले चाहिँ गहिरी खेतमा रोप्नुभयो भने के हुन्छ र टारीमा रोप्नुभयो भने के हुन्छ, हाम्रो चाहिँ सार्वजनिक शिक्षा टारीमा रोपिएको छ, निजी शिक्षा चाहिँ के गरेको छ त गहिरी खेतमा रोपिएको छ होइन, लगानी त गरिरहेछ नि त, टारीमा पनि मल त हालिया छ नि, पानी खोलाबाट बगेर ल्याएर हालिया छ नि, लगानी त बढी भएको छ नि तर उत्पादन के छ कम छ, त्यसको भएको उत्पादन पनि के छ जर्जर छ होइन, जे हुनु पर्थ्यो समाजमा त्यो खालको चाहिँ भएको छैन। त्यस कारण त्यसलाई चाहिँ हामी त्यो अन्तराललाई निप्टाएर लाउँछौ भन्ने चाहिँ उहाँहरूको बुझाइ हो जस्तो मैले चाहिँ बुझ्दछु।
9: कार्यक्रम बदलिदो नेपालमा आज हामी रासोपाको महाधिवेशन नेतृत्व र नीतिको विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। त्रिभुवन विश्वविद्यालयको राजनीति शास्त्रका उप प्राध्यापक एवं विश्लेषक अर्जुन ध्वज अरियालसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
1: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षा। प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा,
10: नया बजार हार जोड़ने नशा तथा मेरुदंड उपचार केन्द्र घोराही के तपाईले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नशा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
13: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
14: हेलो पिङ्की
15: बोल दिन
14: एलईडी टिभी किन्न नजाने
15: जान्न
14: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन
15: जान्न
14: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
15: जान्न
14: किन
15: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के
14: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
15: पाइने भएर त जान लाग्यो नि
14: हो र कहाँ
15: भन्दिन के
14: सत्य भन्दिनौ
15: आई लभ यु पिङ्कुली भनेको
14: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
15: बन्जारे इलेक्ट्रोनिक घुराई दान
14: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
16: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
15: बन्जारे इलेक्ट्रोनिक घुराई दान
14: फोन नम्बर
15: 082-562-452
14: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
14: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराहीदाङ फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
8: अवस्थामा पनि बालनजीकै कुरालाई लिएर अहिले संसदमा उहाँ अनुपस्थित भइरहेको कुराहरू अथवा विभिन्न कुराहरूलाई लिएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति अथवा कार्यकारी भन्ने कुरालाई आलोचना गर्ने पक्षले चाहिँ मलजल पुगिरहेको अवस्थामा उहाँहरूले कसरी ल्याउनुभयो थाहा छैन ठूलो शक्ति यतापट्टि आकर्षित हुँदैछ भन्ने हिसाबले उहाँले ल्याउनुभयो कि प्रदेशहरूमा चाहिँ होइन त्यो स्थानीय तहमा ल्याउनका लागि त्यो एउटा पाटो हुनसक्छ तर यो यतिकै चाहिँ स्वीकार र अस्वीकार गर्नु चाहिँ राम्रो हुँदैन, यसमा वृहत छलफल गरिनुपर्छ प्रत्यक्ष कार्यकारी चाहिँ संघको हिसाबमा है,
9: प्रत्यक्ष कार्यकारी संघको प्रत्यक्ष कार्यकारी यो छलफल गर्ने र बहस गरेर निर्णय निकाल्न सकिने कुरा भयो,
8: एउटा कुनै पार्टीको लाग्यो लाग्दै भन्दैमा चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ होइन। अर्को राष्ट्रिय सभा गैर दलीय विज्ञ चाहिँ बनाउने कुरालाई चाहिँ म सहमत गर्छु, किनभने हाम्रोमा जसरी चाहिँ स्थानीय पालिका हारेका अथवा संघीय निर्वाचन हारेका मान्छेहरूलाई लहेर एउटा किसिमको चाहिँ उपस्थिति बनाउनु गरिरहेछ नि, त्यो त के हो भने प्रतिनिधि सभाले
9: व्यवस्थापन गर्ने ठाउँ जस्तो
8: भइरहेको छ। प्रतिनिधि सभा पपुलर म्यान्डेटबाट आएको उसले चाहिँ जनतालाई सम्बोधन गर्ने नाममा कतिपय अवस्थामा भनौँ न देशको साधन स्रोत ऐन कानून आदिलाई ख्याल नगरिकन आफ्ना वाचा पूरा गर्नका लागि पनि ऐन कानूनहरू बनाउन सक्छ, एउटा एक किसिमको चाहिँ इमोसनल एट्याचमेन्टबाट चाहिँ जोडिएर आउन सक्छ, त्यो गर्दै गर्दा गल्ती गर्न सक्छ, त्यसले गरेका गल्तीहरूलाई छेक्ने काम हो क्या वास्तवमा भन्ने हो भने यो राष्ट्रिय सभा, त्यसकारण त्यहाँ चाहिँ सम्बन्धित क्षेत्रबाट आएका विज्ञहरू राखिनु चाहिँ सान्दर्भिक नै हो, त्यसमा दलीय प्रतिनिधित्व हुँदै गर्दा कतिपय अवस्थामा अप्ठ्यारो पनि पर्न सक्छ, अहिले भनौँ न कतिपय एउटा चाहिँ बिल त पासै नभइकन फर्केर आयो नि त, गैर दलीय भएको भए त त्यो अवस्था नहुन सक्थ्यो नि, त्यस कारण उहाँहरूको चाहिँ त्यो बुझाइले पनि आएको हुन सक्छ, तर जे होस् विज्ञहरूलाई सम्मिलित गराउने कुरा हो भने त्यसमा चाहिँ समावेशी बनाउने कुरालाई अन्यथा गर्न पाइँदैन, तर विज्ञ ल्याउने कुरा समावेशीभित्र पनि विज्ञ त हुनुहुन्छ नि,
9: समावेशी विज्ञ
8: समावेशी विज्ञ ल्याएर चाहिँ बनाउन सकियो भने त्यो राम्रो,
9: राष्ट्रिय सभाको हकमा चाहिँ तपाईलाई ठीक
8: हुन्छ। अर्को अर्को चाहिँ उपराष्ट्रपतिलाई त्यहाँको चाहिँ प्रमुख बनाउने कुरा पनि अध्यक्ष बनाउने कुरा पनि वास्तवमा अहिले जागिरविहीन, अब हामी जागिरै भनिरहेको छौँ, वास्तवमा जागिर त होइन होइन, त्यो जब भन्दा राम्रो हुने त जागिर भन्दाखेरि नराम्रो हुने हुन्छ, उसको जेडी जब डिस्क्रिप्सन चाहिँ खासै केही छैन,
9: जिम्मेवारी अलिक बढी
8: छैन होइन, जिम्मेवारी पनि उसको चाहिँ हुने भएको हुनाले राष्ट्रिय सभाको अध्यक्ष चाहिँ उपराष्ट्रपति बनाउनु छिमेकमा पनि छ, नत्र पनि छ, त्यो राम्रै हुन्छ होला। अब यो स्थानीय पालिका गैर दलीय बनाउने र प्रदेश सभा खारेजी गरेर ती पालिकाका मान्छेहरू त्यहाँ ल्याउने कुरा चाहिँ मलाई लाग्छ तीन चार महिना चार पाँच महिना अगाडि चाहिँ पाँच छ महिना नै होला सायद अमित ढकालजीको छलफलमा पनि वाग्लेजीले जे कुरा बोल्नु भएको थियो त्यही कुरालाई यहाँ चाहिँ अहिले आफ्नो प्रस्तावमा ल्याउनु भयो र पारित गराउनु भयो। अब त्यहाँ चाहिँ उहाँले गैर दलीयको कुरा त्यति गर्नुभएको थिएन, अहिले चाहिँ गैर दलीय थप्नु भएको छ, कतिपय राजनीतिक दलहरू पनि त्यसमा सहमत भएको पनि देखिन्छ, केही भूटानका केही अथवा अन्यत्रका केही उदाहरणहरू लिएर, वास्तवमा हाम्रो चाहिँ विकासको मुख्य बाहक भनेको स्थानीय पालिका हो, त्यहाँ थप राजनीति नहुँदाखेरि केही कामहरू हुँदो रहेछ भन्ने कुरा चाहिँ काठमाडौँ महानगरपालिका र धनगढी उपमहानगरपालिकालाई हेर्दै गर्दाखेरि देख्न सकिन्छ, यही कुरा धरानमा अलिक फरक किसिमबाट गएको छ भने धरानलाई अलिक फरक ढङ्गबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई, अनि त्यसले गर्दाखेरि पार्टिसन गर्न खोजे अथवा छुट्याएर हेर्न खोजे के भन्दा त्यो गैर दलीय हुने हो भने समावेशी त होला त्यहाँ पनि बनाउन सकिएला, तर त्यो गैर दलीय हुने हो भने प्रदेश सभामा त्यसले कस्तो असर गर्छ भन्ने कुरा चाहिँ खोजिनुपर्छ, किनकि तिनै मान्छेहरूलाई ल्याएर काउन्सिल जस्तो बनाएर वर्षमा दुईपटक एउटा चाहिँ सरकारको नीति तथा कार्यक्रम चाहिँ पारित गर्ने हिसाबमा सेसन बस्ने र अर्को चाहिँ सरकारले ल्याएका ऐन तथा कानूनहरूलाई चाहिँ निर्माण अथवा त्यसमा परिमार्जन जे जे गर्नुपर्ने कुरा छ त्यो गर्ने गरी दुईपटक चाहिँ आह्वान गर्न सकिन्छ भन्ने किसिमको चाहिँ जुन प्रावधान छ। अब यसमा नराम्रै हो त म भन्दिनँ, तर छलफल चाहिँ चाहिन्छ, के हो भन्ने कुरा चाहिन्छ, प्रस्ट्याउनुपर्छ। अब यो उहाँहरूले पारित गर्दैमा फेरि चाहिँ संशोधनै भइहाल्छ पनि छैन, किन भन्दा यो प्रदेशसँग जोडिएका विषयहरू प्रदेशको बहुमतबाट पनि पारित गर्नुपर्ने हुन्छ, सातवटा प्रदेश हो भने चारवटा प्रदेशले कम्तीमा समर्थन गर्नुपर्ने कुराहरू रहन्छ हाम्रो संविधान संशोधनका चाहिँ प्रक्रियाहरूमा पनि। अब त्यो धारै काटेर फालियो भने त एउटा कुरा रह्यो, होइन भने एक्जिस्टिङ कन्स्टिट्युसनलाई हेर्ने हो भने त्यो कुरालाई चाहिँ त्यति सहज नहुन सक्छ। र यो यहीँनिर मैले जोडेँ तपाईँलाई, एमाले काँग्रेस माओवादी सबै मिलेर चाहिँ ल पास गरौं भनेर चाहिँ सहमत भए भने पनि यो के भन्छ प्रतिनिधित्वको विषय चाहिँ जटिल छ, किनभने मधेसले त्यो कुरालाई कसरी हेर्छ,
9: तपाईँले पालिकाको कुरा गर्नुभएको
8: होइन, प्रदेशको विषयमा होइन, त्यो संशोधन गर्ने कुरामा उनीहरूको चाहिँ विषय के रहन्छ र उनीहरूलाई कसरी सम्बोधन गरिन्छ, दलित जनजातिहरूका होइन प्रतिनिधित्वलाई कसरी एस्योर गरिन्छ भन्ने कुरामा गहन छलफल हुनुपर्छ, यत्तिकै आधारमा हामीले निचोड निकाल्न पनि कठिन छ, र तर्सिहाल्न पर्ने अवस्था पनि होइन जस्तो चाहिँ मलाई लाग्छ।
9: र प्रतिवेदनको कुरा गर्दा तपाईँले यो प्रदेश सभा खारेज, शासकीय स्वरूप, प्रत्यक्ष कार्यकारी, राष्ट्रिय सभा र पालिका गैरदलीय बनाउने हिसाबमा तपाईँले राष्ट्रिय सभालाई गैरदलीय बनाउने कुरा चाहिँ यो सकारात्मक छ र अरू कुरा चाहिँ बहस अझै बढी धेरै गर्नुपर्छ भन्ने कुरा गर्नुभयो तपाईँले समग्रमा भन्दा होइन।
8: एकदमै मैले थोरै यहाँनिर जोड्न चाहेँ भने मेरो आफ्नो एउटा अध्ययनको विषय पनि संघीयता भएको कारणले गर्दाखेरि मेरो आफ्नो पनि थोरै बुझाइ के भएको छ अहिले भने प्रदेश यसै अवस्थामा रहिरह्यो भने कालान्तरमा यो चाहिँ डिफङ हुने नै हो जस्तो देखिन्छ कि किनभने संविधानमा भएका अधिकार पनि दलहरूले दिन चाहेनन्। दस वर्षसम्म चाहिँ ऐन कानून नबनाएर त्यसलाई राखिरहे, जो संघीयताका पक्षधार भन्ने उनीहरूले नै त्यसको चाहिँ कोप भाजन गरे। राष्ट्रसभा जन्मिँदाखेरि त जन्मिनुभन्दा पहिले संहिता जन्मियो हो, त्यस कारण उसलाई कति माया ममता छ त्यो अर्को पाटो होला। जसले माया ममता छ भनिरहेका छन् उनीहरूले पनि त्यसलाई राम्रै चलाउन चाहेनन्,
9: माया गरेर जानेनन्
8: जानेनन्। एउटा राजनीतिक दलका तत्कालीन उपमहासचिवको कुरा गर्दै गर्दा प्रदेश प्रहरी दिने कुरा त बीस वर्ष पनि सोच्न सकिन्न भन्नुभएको थियो कि सोच्न सकिन्न भन्ने किन चाहिँ संविधानमा राख्ने, त्यसलाई संशोधन गर्ने नि त। त्यसकारण एउटा त्यो पाटो छ भने अर्को चाहिँ मैले मेरो आफ्नो चाहिँ बुझाइमा भन्नुहुन्छ भने सानोमा प्रदेश सभालाई बनाउने होइन, सानोमा जिल्ला कतिवटा छन् त जिल्लाको एउटा प्रतिनिधि चाहिँ पठाउने, प्रत्यक्ष निर्वाचित प्रतिनिधि पठाउने र त्यसको 50% चाहिँ थपेर समानुपातिक चाहिँ थपेर चाहिँ प्रदेश सभा बनाउने अनि त्यसमा चाहिँ 5-7 चाहिँ मन्त्री प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीकै पक्षमा छु म चाहिँ, किनभने यसले केन्द्रले जस्तो चाहिँ असर प्रदेशले त्यति धेरै गर्दैन कि, अन्तर्राष्ट्रिय सम्बन्धसँग यसको त्यति बढी चासो नरहने भएको कारणले गर्दा त्यहाँनिर चाहिँ प्रत्यक्ष कार्यकारी मुख्यमन्त्री, त्यसपछि गएर संख्यामा फेरबदल। अब जिल्लामा एउटा गाह्रो हुन्छ भने निर्वाचन क्षेत्र अनुसार
9: तपाईँले भन्नुहुन्छ खारेज होइन कि यसलाई सुधार्ने,
8: त्यो त आवश्यक छ नै, किनभने यो
9: सुधार्ने थियो,
8: सुधार्न त आवश्यक छ नै, फेरि यसमा त फेरि विवाद छ।
9: अब तपाईँको लाइन चाहिँ खारेज हो कि सुधार्ने हो?
8: मेरो सुधार्ने हो, खारेज
9: दक्षिण प्रदेश सभा खारेजको चाहिँ यो स्वर्णिमको प्रतिवेदनमा छ, त्यो बाटो होइन कि सुधारको बाटो चाहिँ
8: त्यो पनि सुधारकै बाटो हो। खारेज गरेर त्यसलाई खारेज गरेर त्यसको विकल्प के त भन्ने कुरा त ल्याउनु पर्यो नि, विकल्प आएपछि त खारेजै भनेर चाहिँ त्यसको चाहिँ भनौँ न हिजो राजतन्त्र थियो खारेज गरिसकेपछि के भन्ने कुरा त आयो नि त होइन। त्यस कारण विकल्पसहितको खारेजको कुरालाई चाहिँ अन्यथा भन्न सकिँदैन, तर यथावत अवस्थामा बरु चाहिँ म के भन्छु भने उहाँहरूलाई अहिले त तपाईँहरू चाहिँ द्वितीयी बहुमतमा हुनुहुन्छ, संविधानले व्यवस्था गरेका अधिकारहरू प्रदेशलाई दिनुहोस्, उनीहरूले काम गर्न सकेनन् भने अर्को निर्वाचन पछाडि चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ भने यसमा चाहिँ यी कुराहरू आवश्यक देखिए। अहिले त तपाईँको उपस्थिति नै छैन, त्यहाँ काम भयो कि भएन इभ्यालुएसनै भएको छैन, त्यस कारण हचुवाका भरमा अथवा कसैले बनाएको माइन्डसेटका आधारमा मात्रै खारेजी भन्न थालियो भने त्यसले चाहिँ गलत अर्थ पनि लैजान सक्छ।
9: कतिपयले यो बुझाइमा चाहिँ प्रदेश सभा खारेजी भनेको यो संघीयता नै खारेज गर्ने बाटोमा राष्ट्रपा लाग्यो भन्ने पनि बुझाइ छ, तपाईँ चाहिँ यो बुझाइलाई मान्नुहुन्छ?
8: म मान्दिनँ, प्रदेश खारेजी भनेको भए त्यो बुझाइमा म पुग्थेँ, किनभने भाषामा धेरै ठूला अर्थहरू हुन्छन्। एउटा शब्दमा नि तपाईँले टपर भन्नु भने एउटा हुन्छ, पछाडि ल्याएर टुइयाँ जोडिदिनु भने के हुन्छ नि त होइन। त्यसकारण प्रदेश र प्रदेश सभा त फरक कुरा हो नि, त्यसो भएको हुनाले प्रदेश सभा खारेजी हो भने त्यसको विकल्प के हो, त्यसलाई राम्रो कसरी बनाउन सकिन्छ, त्यसमा छलफल गर्ने कुरा रह्यो नि।
9: अब भन्दा हामीले संघीयता खारेज गर्ने सोच त कसैले पनि अवस्थामा ल्याउन
8: सक्दैन, यसमा पनि देखिएन, यसमा पनि त्यो त देखिएन। त्यसकारण चित्रबहादुर केसीले भने जस्तै अथवा राप्रपाले भने जस्तै होइन, यहाँ यो कुरा चाहिँ म
9: बुझ्दाखेरि राष्ट्रिय स्वतन्त्र पार्टीले गर्न खोजेको धेरैले भने जस्तै प्रदेशमा सुधारको संघीयतामा सुधारको कुरा चाहिँ गर्न खोजे हो।
8: सबैको के छ भने कृष्ण मुरारी भण्डारीले भने जस्तै मुही माग्ने ढुङ्गो लुकाउने खालको छ कि, भित्र एउटा कुरा गर्ने बाहिर अर्को कुरा गर्ने। यो प्रतिवेदन पारित भइसकेपछि होला सम्भवतः गोकुल बास्कोटाजीले लेख्नु भएको थियो कि प्रदेश सभा खारेज गर्ने कुरामा त म पनि सहमत, किनभने उहाँ त्यसैको एडभोकेसी हो नि त, भनेको हामी सेलेक्टिभ छौँ कि आफूलाई जे चाहिएको छ त्यही लिन्छ नि त। प्रत्यक्ष कार्यकारी चाहिँ सुसाइड गोल गर्ने जस्तै हो, तर प्रदेश सभा खारेज नै ठिक छ, यस अर्थ ठिक छ भन्ने कुरा चाहियो नि त, बहस चाहिँ चाहियो कि, बहस चाहिँ सिर्जना गर्यो गर्छ नै, उनीहरूले पनि अब संविधान संशोधनको मसौदा तयार गर्दै गर्दा एक किसिमको प्रस्ताव त लिएर आउलान् नै, तर यति नै आत्तिएर प्रदेश नै खारेज भयो भन्ने पक्षमा चाहिँ म छैन
9: एकदम। यदि तपाईँले प्रश्न पार्नुहोस् जे यो सुधारको बाटोमा जानुपर्छ भन्ने हिसाबमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि त्यो बाटो अप्नाएको हुन सक्छ भन्ने कुरा गर्नुभयो।
8: यसमा मैले चाहिँ थोरै एउटा के जोड्नु पनि चाहे भने उनीहरूले आज ल्याएको होइन कि, पहिलो निर्वाचनकै बेला चाहिँ काउन्सिल भनेर लिएर आएको थियो नि त, सानो हुँदाखेरि चाहिँ कसैले वास्ता गरेन, अहिले चाहिँ अलिक ठुलो भएर आइसकेपछि यसले चाहिँ लैहाल्छ कि खाइहाल्छ कि भन्ने चाहिँ
9: भयो। अब अहिले ठुलो पनि भएको, राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा संविधान संशोधन बसको लागि एउटा कार्यदल बनाएर पनि छलफल चलाइरहेको बेलामा यी कुराहरू आएका छन् होइन। अब तपाईँलाई यो बसको लागि मात्रै आएको होला कि केही तयारी, ठोस तयारी पनि भएर आएको होला जस्तो, अब किनकि स्थानीय तहको चुनाव आउनु अब एक वर्ष बाँकी छ, अब स्थानीय तहको कुरा गर्ने हो भने त हामीले असोज कार्तिक समय सबै कुरा टुङ्ग्याउनुपर्छ, त्यो त्यहाँ गैरदलीय बनाउने हो भने होइन। अब यो धेरै नै तयारी गरेर राजोपाले यो छलफलमा ल्याउनु खोज्या होला कि यो बहस मात्रै बनाउनु खोज्या होला त?
8: अब नामै त मैले भनिनँ, एउटा पूर्व संचारकर्मीसँग केही समय अगाडि कुरो हुँदै गर्दा उहाँले चाहिँ तीन वर्ष पछाडि प्रत्यक्ष कार्यकारीको निर्वाचन हुनेछ भनेर भन्नुभएको छ कि
9: हजुर
8: होइन, यसको अर्थ ठोस योजना छ, त्यो उहाँको संकेत भद्रकालीको योजना हो पनि भन्दै हुनुहुन्छ होइन। अब त्यो
9: भयो
8: त्यो कति सत्य होला, कार्यान्वयन भएछ भने देखाउला होइन। त्यसकारण अब अहिलेलाई चाहिँ शंकाको सुविधा के दिउँ भने यो जुन संविधान संशोधन गर्दै मतलब चाहिँ प्रक्रिया भने बहस त हुनु पर्यो नि, केमा बहस हुने त, संशोधन त संशोधन, ठोस कुराहरू केही नभइकन संशोधन केमा त, के कुरामा संशोधन हुने, कसरी त्यसलाई व्यवस्थापन गर्ने अर्को पाटोवाला, संशोधन हुने कुरामा त सहमति हुनु पर्यो नि। त्यसकारण रोबर्ट दाहालले के भन्नुभएको छ भने प्रजातन्त्र भन्ने पुस्तकमा सायद यहाँले पनि पढ्नु भएको छ होला, भइरहेको संविधान संशोधन गर्ने भनेको यदि प्री अण्डरस्ट्यान्डिङ हुँदैन भने त्यो अन्तरिक्षमा खोज गर्नका लागि त्यो रकेटमा नयाँ शोधकर्ता पठाउनु जस्तै हो भनेर भन्नुभएको छ कि। त्यसकारण संशोधन प्रक्रिया थालिनुभन्दा अगाडि उहाँहरू न्यूनतम कुराहरूमा, साझा कुराहरूमा चाहिँ सहमत भइसके पछि मात्रै त्यो संशोधनको बाक्सा खोलिनुपर्छ, अन्यथा शंकर लामिछानेको एब्स्ट्राक्ट चिन्तन प्याज जस्तै नहोला भन्न सकिन्न।
9: भनेपछि यसलाई यसरी बुझौ न, यो राष्ट्रपतिले जसरी बहसको लागि भनेर ल्याएको छ यो पनि सकारात्मक हो, संविधान संशोधनको बहस भइरहँदाखेरि राष्ट्रिय स्वतन्त्र पार्टी यी कुरामा चाहिँ यसो गर्नुपर्छ भनेर ल्याउनु पनि एउटा सकारात्मक,
8: आफ्नो पोजिसन त क्लियर गर्नु पर्यो
9: एकदम। अब हामी अन्त्यमा हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नीति नेतृत्वमा कुरा सक्यौं, अर्जुन ध्वज अरियालज्यू, अब चाहिँ अलिकति यो राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वकै सरकार चाहिँ तीन महिना कटाएको छ, अब 100 दिन मनाउने अन्तिम चरणमा पुगेको छ। तपाईँले हेर्दाखेरि हामीले तपाईँसँग यो राष्ट्रिय स्वतन्त्र पार्टीले झण्डै दुई तिहाई बहुमत ल्याउने बित्तिकै पनि कुरा गरेका थियौँ हामीले यो आशा गर्न सक्छौँ यो पार्टीको सरकार भएपछि भनेर, अब हामीले जे आशा गरेका थियौँ नि यो तीन महिनाको काम हेर्दाखेरि तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
8: कतिपय प्रक्रियागत त्रुटिहरू बाहेक गर्ने हो भने पूरै नकारात्मक भनेर म टिप्पणी गर्दिनँ, र प्रक्रियागत कुरामा मैले के भनेको भने जस्तो उहाँले 100 दिने कार्यसूची तय गर्नुभएको थियो नि त्यो हतारिनु आवश्यक थिएन, मैले चाहिँ सायद त्यति बेला नि भनेको थिएँ होला यसको 10% मात्रै कार्यान्वयन भयो भने पनि त्यो चाहिँ राम्रो हो, स्वागत योग्य हो, अब त्यो मूल्याङ्कन गरेर उहाँहरूले चाहिँ रिलिज गर्नुभयो भने गर्नु होला नै सम्भवतः, नभए पनि हामीले चाहिँ के प्रतिपक्ष भन्नेमा हेऱ्यौँ भने के भयो भनेर हामीले पनि मूल्याङ्कन गर्न सक्छौँ होइन। त्यसो भएको हुनाले खराबै दिशामा गएको त म मान्दिनँ, तर केही केही चाहिँ कानूनी प्रक्रियाहरूमा अलिकति हतारो भएको हो कि प्रक्रिया नपुर्याएको हो कि जस्तो
9: अब बुदागत रूपमै भन्दा चाहिँ तल के चाहिँ एकदम राम्रो देखियो, के चाहिँ अझै हतारिया न हतार नगरिया भए हुन्थ्यो भन्ने लाग्यो?
8: जस्तो अहिले सेवा प्रवाहमा जुन किसिमको चाहिँ सरकारी संरचनाहरूमा सेवा लिन हामी जान्छौँ, जाँदै गर्दाखेरि पहिलाको भन्दा फरक महसुस गर्न सकिन्छ, त्यो भएका कुरालाई चाहिँ हामीले आत्मसात गर्नुपर्छ, त्यो राम्रो कुरो भएको छ। भलै यो कति दीर्घकालीन हुन्छ, हिजो 64 पनि थियो होला, 47 पनि त्यो किसिमको कुरा आएको थियो होला होइन, त्यस कारण यसलाई दीर्घकालीन बनाउन सक्नुभयो भने यो राम्रो पक्ष हो। उहाँहरूको चाहिँ सुशासन मुख्य कुरा हो नि त, वास्तवमा भन्यो भने पारदर्शिता मुख्य कुरा हो, र केही कुराहरू जस्तो अब पासपोर्ट कस्मेटिक होला थाहा छैन, तर चाहिँ अब मैले चाहिँ त्यो त्यति धेरै सघन अध्ययन गरेका छैन, पासपोर्ट घर पुर्याउने कुराहरू पनि त्यसलाई चाहिँ नकारात्मकै भनिरहने अवस्था चाहिँ रहेन, भले पासपोर्ट पाइने होइन त्यो अर्को पाटो रह्यो हेरी होइन, लगायतका कुराहरूलाई, अनि अब सुशासनका कुराहरूमा भ्रष्टाचार सम्बन्धी कुराहरूलाई पनि सम्भवतः यो सरकार आइसकेपछि 3 महिनामा पहिले भन्दा भ्रष्टाचार बढ्यो भनेर भनिहाल्न सकिन्छ जस्तो चाहिँ मलाई लाग्दैन होइन, यी कुराहरूमा केही चाहिँ फेरबदल भएकै छ। अनि अर्को चाहिँ अलिकति भनौँ न विधि नपुगेको कुरामा विष्णु पौडेलको गिरफ्तारीलाई त म विधि नपुगे मान्दिनँ, तर रमेश लेखक र केपी शर्मा ओलीमा अलिकति हतारिएको हो कि, अथवा दुईटै कुरा पनि हुन सक्छ त्यहाँ चाहिँ, किन भन्दा जेनजीको जुन किसिमको प्रेसर पूर्व गृहमन्त्री प्रधानमन्त्री प्रति जुन किसिमको चाहिँ आक्रोश थियो त्यसलाई साम्य गराउने कुरा पनि हुनसक्छ, सुनियो मतलब चाहिँ दुईटाको सरल अन्डरस्ट्यान्डिङमा जेन्टलमेन्ट अन्डरस्ट्यान्डिङमा भएको पनि हुनसक्छ, किन भन्दा अहिले त केपी ओलीलाई चाहिँ हप्ताएर कसैले भन्दैन नि त, उहाँले पनि त चाहिँ एक किसिमको चाहिँ माफी पाउने अवस्था भन्यो नि त, कतै राजनीतिमा त्यस्तो नहोला भन्न सकिँदैन, तथापि वक्ररेखामा चल्ने भएको हुनाले तपाईँ हामीलाई चाहिँ एउटा किसिमको ललिपप देखाउने भित्र अर्को किसिमको
18: हुनु पनि सक्छ
8: होइन, दही चिउरा खाना जम्मा भएकाहरूको कहाँ पुग्यो भन्ने कुरा त हामीले देखेकै छौँ नि त, होइन त्यसो भएको हुनाले इन्टेन्सनै खराबै जस्तो भनौँ न, सुकुम्बासीमा पनि इन्टेन्सन खराब थिएन होला, व्यवस्थापन गर्ने कुरा त्यति सजिलो रहन्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नुभयो होला, तर गर्न सक्नु भएन भने त्यो काउन्टर चाहिँ पे ब्याक चाहिँ हुन्छ उहाँहरूलाई सुकुम्बासीकै कुराहरू पनि होइन, अब लगायतका कुराहरूलाई त्यति धेरै नेगेटिभली नै हेर्नुपर्छ चाहिँ म चाहिँ भन्छु,
18: यो समग्रमा भन्दा गर्न खोजेको आशा लाग्दा कुराहरू छन् केही कुरामा चाहिँ हतार नगरिकन विस्तार गरेको भए
8: यसलाई चाहिँ 80-20 हेरौँ न,
18: एकदम 80 चाहिँ राम्रो देखियो, 20 चाहिँ अझै सुधार गर्नुपर्ने कुरा देखियो, तपाईँले यसमा नि प्रश्न भन्नुभयो। अब यो महाधिवेशन उद्घाटनकै बेलामा सायद एमालेका त्यहाँ शुभकाम दिन जानुभएको प्रदीप गेवालीको प्रश्नमा अथवा जिज्ञासामा अथवा उहाँको कुरामा टिप्पणी गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको गाडी चाहिँ एक्सप्रेस वेमै छ होइन, यो लोकल होइन एक्सप्रेस हो, र गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेर उहाँले जवाब दिनुभएको थियो, तपाईँलाई चाहिँ हेर्दाखेरि सरकारको गति अनियन्त्रित अवस्थामा छ कि नियन्त्रित अवस्थामा छ, कतिपयले चाहिँ यो अनियन्त्रित अवस्थामा पनि छ भन्ने गर्छन्?
8: म अनियन्त्रितै त देख्दिनँ, नियन्त्रितै छ, त्यहाँबाट फर्किसकेपछि प्रदीप नेपालजी एक्लै प्रदीप गेवालीजीलाई यही प्रश्न कुनै एउटा सञ्चार माध्यमले गर्दै गर्दा उहाँले पोजिटिभली लिनुभयो, त्यो राम्रै पनि हो जस्तो लाग्यो, पोजिटिभ इन द सेन्स उहाँले के भन्नुभयो भने पहिला सरी लोकल गाडी जस्तै रोक्ने प्यासेन्जर चढाउने फेरबदल गरिरहने हुन्थ्यो नि त, भनेको सरकार चाहिँ छेडछेडमा परिवर्तन हुने होइन, अहिले त त्यो अवस्था छैन नि त, त्यस कारण यो एक्सप्रेस हो, यसमा ब्रेक लगाइरहनु पर्ने आवश्यकता छैन, अथवा भक्त अहिले चाहिँ छ कि छैन थाहा छैन हजुर, चढ्नुभयो कि
18: द्रुत बस, हजुर
8: यो द्रुत बस पनि भयो, त्योभन्दा पहिले चाहिँ कहाँ भक्तपुर एक्सप्रेस भन्ने थियो क्या,
18: ए
8: त्यो भक्तपुर एक्सप्रेस के गर्थ्यो भने भक्तपुर यो चाहिँ के अरे रत्नबार चाहिँ भक्तपुर बसबाट चढिसकेपछि एकैचोटि भक्तपुर गएर हुन्थ्यो, बिचमा चाहिँ प्यासेन्जर चढाउने झार्ने चाहिँ हुँदैन थियो, म चाहिँ कहीँबाट झुकिएर कोटेश्वर झर्नुपर्ने मान्छे चढेर भक्तपुरबाट फेरि फर्केर आएको अवस्था छ, सम्भवतः उहाँले त्यसलाई त्यो कुरालाई पनि इङ्गित गरे हुन सक्छ मेटाफोरिक रूपमा चाहिँ त्यो कुरा पनि होला, अब अर्को त्यसैले चाहिँ कार्टुन बनाएर पनि राख्नु सुर्खेत काठमाडौँ होइन एक्सप्रेस भनेर चाहिँ बालनजीले चलाएर विष्णुजीले चाहिँ प्यासेन्जर बनाएर चाहिँ
18: हाम्रो
8: सुदन गुरुङजीले चाहिँ काठमाडौँ लिएर आएको, यो त्यतिको भिआइपीलाई ल्याउन हुन्थ्यो हुँदैन एउटा पाटो होला, मलाई चाहिँ राम्रै लागेको छ, किन लागेको छ भने उहाँ 5 पटक अर्थमन्त्री 3 पटक उपप्रधानसहितको 8 पटक मन्त्री भएको मान्छेले रूपन्देहीमा विकास गर्नुभएको छ भन्छन्, तर सुर्खेतदेखि काठमाडौँ आउने बाटो कस्तो रहेछ
18: अनुभव गर्न पाउनु
8: अझ त्यहाँ चाहिँ मैले के चाहिँ जोड्दै थिएँ, आज पनि कक्षा कोठामा छलफल भएको थियो, 20 गाडी रोकेर खाना खुवाउँदै गरेको एउटा जुन होटल छ त्यो होटलमा ल्याएर उहाँलाई खाना खुवाउनु पर्थ्यो, त्यो चाहिँ गरे गरेनन् भन्ने चाहिँ मलाई लागेको थियो कि वास्तवमा, किन भन्दा साह्रै चाहिँ अतिपिन्त भएको छ नि,
18: त्यही भएर त भदौको भित्र भएको हो
8: त्यो कुराको त्यो भारै छ भन्ने कुरा त उहाँ रियलाइजेसन छैन नि त, रियलाइजेसन बुटौलको चाहिँ त्यो बसबारको पाइने फोटो हालिरहेको थियो साथीहरूले होइन, त्यो त देख्नु पर्यो नि
18: एकदम, भने तपाईँ अब
8: अझै पनि उहाँहरूले रिगेन हुन्छौँ रिभाइभ गर्छौँ भन्दै गर्दा त यी कुरामा सुधार आएन न, रिगेन गर्ने हो रिभाइभ हुने हो, उहाँहरूको आचरणमा सुधार आयो भने, मैले त योभन्दा अघिल्लो पनि एउटा अन्तर्वार्तामा यहाँ भने अथवा कता भने बिर्सेँ मैले, प्रत्येक दशैँमा सबै पार्टीका नेताहरू गाउँ फर्किँदाखेरि पब्लिक बसमा चढेर फर्किनुपर्छ कि, ताकि हाम्रो चाहिँ कनेक्टिभिटी के छ भन्ने कुरा चाहिँ थाहा होस् क्या, जनताले कुन किसिमको शास्त्री भोगे रहेछन् भनेको थाहा हो, त्यो भयो भने पो हुन्छ, उहाँहरू चाहिँ प्लेन चढेर हिँड्ने अनि डाउनेको जाम कसरी थाहा हुन्छ, किन बाटो भन्छ त नि, अहिलेकाहरूले पनि त्यो बिर्से भने समस्या सिर्जना हुन्छ, सायद त्यही नहोस् भन्नको लागि पनि होला बेला बेला चाहिँ आफै गाडी चढाएर हिँड्ने गर्नुहुन्छ प्रधानमन्त्री मन्त्रीजीहरू पनि
18: एकदम। अब हामी अन्त्य अन्त्यतिर आइपुगेको छौँ, तपाईँले जो यो सरकार अनियन्त्रित अवस्थामा छैन नियन्त्रित अवस्थामै छ, बाहिर अरू खालको आशंका भए पनि सरकारले गर्न खोजेकै देखिन्छ,
8: त्यसलाई अनियन्त्रित बनाउन चाहिँ कहिलेकाहीँ एक्सप्रेसमा चढेका गाडीहरूमा अथवा तपाईँ हामी बाइक चलाउँदै गर्दा पनि सानो ढुङ्गा पऱ्यो भने उछिटिएर हामी कसरी झर्छौँ नि, त्यस्तै ढुङ्गाहरू कहिलेकाहीँ माइती घरमा चाहिँ ल्याएर तेर्साउने गर्ने गरिन्छ होइन मैले थोरै भन्नु नाजायज हुन्न होला सायद, जसरी हिजो चाहिँ अहिले चाहिँ प्लस टूका विद्यार्थीलाई नतिजाको विषयमा ल्याएर जसरी 11 विद्यार्थी संगठनले उठाल्न खोजिरहेछन् नि, प्रक्रियागत रूपमा ती ढुङ्गाहरू चाहिँ उहाँले सफा गर्नुपर्छ कि, होइन भने यस्ता ढुङ्गाहरूले फेरि दुर्घटना पनि बनाउन सक्छ
18: आफ्नो कारणले भन्दाखेरि पनि अर्को कारणले गर्दा दुर्घटना हुन सक्छ, त्यसमा सजग हुनुपर्छ।
8: त्यो त हो, किनभने विपक्षको धर्मै त हो नि
18: एकदम।
8: तपाईँको 6 महिना हुनुपर्ने रिजल्ट 45 दिनमा किन भयो भनेर म आन्दोलन गर्ने होइन नि त, त्यहाँबाट भएका त्रुटिहरू के छन् भन्ने कुरा प्रोसिडरमा जाने हो नि, पुनर्योग गर्ने, भएन भने कपी हेर्न पाइनेछ त्यो हेर्ने, त्यहाँबाट चाहिँ बदमासी कैफियत थुप्रै देखियो भने पो आलोचना गर्ने होला नि त। अनि मेरो 4 GB आउनुपर्छ भनेर माइतीघर मण्डलमा चाहिँ आएर आन्दोलन गर्ने अनि 4 GB दिएर पठाउने हुन्छ, त्यो त हुँदैन नि होइन। त्यसकारण यी कुराहरूमा उहाँहरूले समयमा ध्यान दिनुपर्छ। हुन त रवि लामिछानेले हामीलाई कसैले चाहिँ अल्झाएर लडाउने होइन, हाम्रै खुट्टामा अल्झेर लड्छौँ, महाधिवेशनमा हेर्दै गर्दा त त्यस्तो पनि देखियो होइन, खुट्टामा हालिदिने खालको अवस्था। तर त्योभन्दा ठूलो चाहिँ हडल चाहिँ के हुन सक्छ भने विपक्षीहरूबाट आउन सक्ने कुराहरूलाई उहाँहरूले चाहिँ, अथवा विपक्षी मात्रै नभनौ, जनताबाट आउने आवाजलाई समयमा सम्बोधन गर्नु भएन भने, जनतालाई चाहिँ बुझ्न सक्नु भएन भने, त्यो चैत्र 24 फेरि फर्किन सक्छ।
18: अब अन्त्यमा अर्जुन दुजरियालज्यू, तपाईँले धेरै कुरा भन्नुभयो, हामीले यो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन नीति नेतृत्व सँगसँगै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको सरकारले 3 महिना पूरा गरेर 100 दिन मनाउँदै गर्दाखेरिको मूल्याङ्कन पनि तपाईँले गर्नुभयो। अहिले 80% र 20% कुरा गरौँ, 80% राम्रो काम गरेछ, 20% सुधार गर्ने कुरा भनेर तपाईँले भन्नुभयो। अब अर्कोचोटिको छलफलमा चाहिँ एकदम राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले 100 मा 100 नम्बरै ल्याउने गरी काम गरिरहेछ भन्नको लागि चाहिँ, हामीले यसरी भन्न पाउनको लागि के कसरी चाहिँ यो अहिले आएका गुनासा असन्तुष्टि, कतिपय अवस्थामा यो सरकार निरङ्कुश बन्न खोज्यो भन्ने कुरा पनि आइरहेका छन्, कसरी काम गरेर नागरिकको विश्वास जितोस् भन्ने तपाईँको चाहना छ? एउटा पार्टीमा एकता सँगसँगै नागरिकको विश्वास जित्ने र नागरिकले खोजेका कुराहरू पूरा गर्ने काममा चाहिँ अब सरकार कसरी अगाडि बढ्दै हुन्थ्यो होला?
8: वास्तवमा पार्टी र सरकारलाई चलाउने मेकानिजम जसरी अहिले चाहिँ फरक बनाइएछ, त्यसरी चाहिँ त्यसलाई राम्ररी अगाडि बढाउन सक्नुपर्छ। एउटा सकेसम्म एक पद एक व्यक्तिको अवस्थामै गएको भए अझ राम्रो हुन्थ्यो, अथवा मन्त्री भएका मान्छेहरू पदाधिकारी नहुने अवस्था सिर्जना गर्ने हो भने त्यो चाहिँ पार्टीले राम्ररी काम गर्न सक्थ्यो। यो आजको चाहिँ मुद्दा होइन, 11 सालमा बिपी र मातृकाबाट सिर्जना गरिएको चाहिँ मुद्दा हो। त्यसलाई म्यानेज गर्न सक्नुभयो भने एक किसिमको सहजीकरण हुन सक्छ। प्लस उहाँहरूलाई मैले त्यति बेला पनि भनेको थिएँ, अहिले पनि म भन्छु, त्यस पछाडि उहाँहरूले चाहिँ ओरिएन्टेसन कार्यक्रम त राख्नुभयो, मेरा कारणले राख्नुभयो भने त होइन होइन, किन 52 विभिन्न ठाउँबाट चाहिँ दान गरेर ल्याएका गाई जस्ता हो नि त, त्यो दाम्रो छोडिदियो भने त भखारोमा आफ्नै भखारो फर्केर जान सक्छन् नि, अवसर दिनु भने फर्केर जान्छन्, ठुलो कुरो भएन अर्को आउँछ के को हुन्छ त। त्यस कारण तपाईँले धेरैभन्दा धेरै कम्प्रोमाइज नगर्नुहोस् क्या, अमरेश सिंह अथवा खगेन्द्र सुनवार जस्ता मान्छेहरू जसले तपाईँको पब्लिक इमेजलाई ड्यामेज गर्न खोज्दै हुनुहुन्छ उहाँहरूलाई समयमा सचेत गराउनुहोस्, होइन भने कारवाही गर्दैनौँ के फरक पर्छ? एउटा के अरे फिर्ता बोलाउने भन्नुभएको छ, तपाईँले चाहिँ पार्टी सदस्य नरहेको भनेर कारवाही गर्दैनौँ के फरक पर्छ? 182 ठाउँमा 181 हुन्छ, निर्वाचन हुन्छ, अर्कोले जिते पनि जित्छ, के ठुलो कुरो भएर? तर निर्मम चाहिँ हुनुपर्छ है, जथाभावी बोल्न पाइँदैन। त्यो भयो भने तपाईँको के हुन्छ भने बोल्न पाइन्छ तर पार्टीका कुराहरूलाई पनि त मान्नु पर्यो नि। महाधिवेशनमा सहभागी नहुने, म राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ ठुलो मान्छे हो, मलाई चाहिँ गृहमन्त्री चाहिन्छ, परराष्ट्र मन्त्री चाहिन्छ भन्न मिल्छ? त्यो नभने पनि पाउने रहेछ त, महावीरसँग त के अरे महावीर पनि त खानुभयो त, मागेर पाइने कुरा पनि त होइन रहेछ नि कतिपय कुराहरू, त्यो त बुझ्न सक्नु पर्यो नि, त्यो बुझाउन सक्नु पनि पर्यो। अर्को अब हाम्रो सामाजिक संरचना 100% त भन्न सकिँदैन, किन सकिँदैन भने मैले फेरि पनि भने यो आधा सरकार हो, आधा सरकार क्याबिनेट मात्रै नै राष्ट्रपतिको हो, कर्मचारी त हिजैकै हो नि, उहाँहरूले डिसिजन गर्नुभन्दा पहिले विभिन्न राजनीतिक दलका चाहिँ नेताहरूको घरमा सन्देश पुगिसकेका हुन्छ क्या, त्यसैलाई व्यवस्थापन गर्नलाई होला सायद उहाँले 30-55 को अवधारणा ल्याएर बरु भए पनि चलाउनु पर्यो। अर्थात डाई पुरानै नयाँ जुत्ता कसरी बनाउन सकिन्छ? न्यायालयमा उहाँहरूको 92 सम्मको सेटिङलाई भत्काउनको लागि फेरि उहाँहरूले नै सिफारिस गरेको मान्छे, त्यहाँ त सहमत भयो भने जोसुकै चाहिँ 6 जनामा जोसुकै ल्याए पनि हामी मान्नेछौँ भनेर ल्यायो भने त पछि चाहिँ बखेडा गर्न पाइन्छ कि? त सिफारिस गर्नु भएन, ल्याउँदै गर्दाखेरि पनि लौ न्यायालय चाहिँ ध्वस्त बनायो, त्यसले ल्याउने परिणामलाई हेरिकन चाहिँ प्रक्रियामा मात्रै हामी चाहिँ बढी गऱ्यौँ कि? अर्थात् कर्मचारी चाहिँ अर्कैको छ, राष्ट्रिय सभा अर्कैको छ, प्रदेश सभा अर्कैको छ, स्थानीय अर्कैको छ, काम गर्न खोजे काम गर्न सकिने अवस्था छैन भने त्यसमा त काम गर्न पाउनु पर्यो नि त, अनि त्यो गर्दै गर्दाखेरि फेरि के हो भने निरङ्कुश, अनि गर्ने कसरी त? भएन पनि भन्ने, गर्न पाउँदैनस् पनि भन्ने हात खुट्टा बाँधेर खोलामा चाहिँ पौडी खेल्न लगाइदिएर हुन्छ र त्यसकारण मैले यहाँनिर अरूण सुवेदीलाई चाहिँ सम्झिन चाहेँ कि उहाँले पटक पटक भन्ने गर्नुहुन्छ नेपालको प्रधानमन्त्रीको हात खुट्टा बाँधिएका छन् कम्तीमा त्यो फुकाउनुपर्छ
19: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै
20: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
19: डाक्टरद्वारा दिइने सेवाहरू
21: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
19: अनुहारका हड्डी भाँचिएको जोड्ने
21: दाँतको एक्सरे सेवा
19: मान्य तथा जटिल दाँत निकाल्ने
21: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
19: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
21: मेसिनबाट जरेदेखि दाँत फरिने
19: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
21: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
19: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
21: साथै
20: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
21: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ
22: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दाङ गिरज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707
23: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
24: विशेषज्ञ डाक्टरी सेवाहरू
23: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
25: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
24: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
23: सम्पर्क फोन 082590079 मोबाइल नम्बर 98478010030 र 98229554555
26: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
24: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
26: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
24: महिनावारीमा समस्या महिनावारी रोकिनु
26: समस्या
24: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
26: पाठेघरमा मासु पलाउने
24: निसन्तान महिलाको चेक जाँच
26: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला
25: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
26: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478893 र 98095121871
24: हुनबाट पनि नाम दर्ता गर्न सकिनेछ
27: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98430088804 98430088804 www.aspatiicare.com
28: सीता के हो तिमीलाई घुम्सेर बसी छौ के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर के सिप चलाउनु अब त आश्रय मरिसक्यो के कुरा गर्छु मिम्ले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
29: ए ठिकै छ म जानेको धेरै ठाउँ
28: गई अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
0: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
2: हैन, कसलाई के भयो?
3: हजुर बुबा अलि सिरियस हुनुभयो, आईसीयू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
2: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आईसीयूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
3: ल ल, एम्बुलेन्सलाई घोराही गोगले भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आईसीयू सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
2: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआईसीयू, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
3: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825-91-101 र मोबाइल नम्बर 97-090-65-255।
4: मध्य पश्चिम ट्राङ्क चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। बैंकिङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको संख्या बढ़ेको छ, तर शाखा विस्तार भने घट्दो क्रममा गएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार निक्षेप र कर्जा खाता दुवै बढ़े पनि देशभर बैंक तथा वित्तीय संस्थाका शाखा संख्या पछिल्ला वर्षमा निरन्तर खुम्चिँदै गएका छन्। बैंक तथा वित्तीय संस्थाको शाखा संख्या 2082 वैशाख मसान्तमा 11526 रहेकोमा 2083 वैशाख मसान्तमा 11359 झरेको छ। 2081 असार मसान्तमा 11530 थियो। देशभर बैंक तथा वित्तीय संस्थामा कर्जा खाता 20 लाख भन्दा माथि लागेको छ। निक्षेप खाताको संख्या 6,27,00,000 भन्दा बढ़ी पुगेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 पहिलो 10 महिनासम्म कर्जा खाता 20,37,435 पुगेको छ भने निक्षेप खाताको संख्या 6,27,23,077 पुगेको हो। नेपालबाट भएको निर्यात रकम भन्दा बढ़ीको पेट्रोलियम पदार्थको आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 11 महिनामा मुलुकबाट 2,77,96,72,00,000 रूपियाँको वस्तु निर्यात हुँदा भारतबाट 2,97,79,56,00,000 रूपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ। निर्यात रकम भन्दा 20 अर्ब बढ़ेको इन्धन आयात हुँदा यसले व्यापार घाटा समेत बढ़ाएको छ। विभागका अनुसार 11 महिनामा सबैभन्दा धेरै 1,52,67,98,50,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजल आयात भएको छ। गत वर्ष सो अवधिमा 1,15,55,17,00,000 रूपियाँ बराबरको 13,14,551 किलो लिटर डिजल आयात भएको थियो। यस वर्ष पश्चिम एसियाली मुलुकमा भएको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ़ेकाले डिजलको आयात रकम बढ़े पनि परिमाण भने 49,673 किलो लिटर घटेको छ। रोल्पामा पछिल्लो 4 दिनमा 4 वटा भरूवा बन्दुक फेला परेको छ। विभिन्न स्थानमा व्यवहारिसे अवस्थामा फेला परेको भरूवा बन्दुक प्रहरले बरामद गरेको हो। पछिल्लो समय गत बुधबार रोल्पा सुनिर स्मृति गाउँपालिका छ गरगरे स्थित सल्लेरी पाखा सामुदायिक वनमा 2 वटा भरूवा बन्दुक फेला परेका थिए। रूखोको फेदमा एक नाल एकनाल भएको 2 वटा भरूवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। त्यसपछि शुक्रबार माडी गाउँपालिका 1 भिताबाङ स्थित सड़कको छेउमा लुकाई छिपाइ राखेको अवस्थामा एकनाले भरूवा बन्दुक फेला पर्यो। यस्तै शनिबार पुनः रोल्पा नगरपालिका 4 बाई गाउँ डहरे सामुदायिक वनमा एकनाले भरूवा बन्दुक व्यवहारिसी अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। फेला परेका बन्दुक कानूनी प्रक्रिया मार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी पञ्चकुमार बाखुले जानकारी दिनुभएको छ। रोल्पामा सशस्त्र युद्धको समयमा राज्यपक्ष र विद्रोही पक्षबीच भएको भिडन्तका कारण अहिले बन्दुकका साथै बमहरू पनि भेटिने गरेका छन्। र यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपदको जोखिममा रहेको छ। मनसुन भित्रे पनि यतिखेर वर्षा कम गराइरहेको छ। कृषि क्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ। नेपालको कुल जनसंख्याको करिब 60% जनसंख्या कृषिमा निर्भर छ। कृषि क्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन देशको सिंगो जनसंख्याका लागि आवश्यक खाद्य सुरक्षा र कृषि प्रणालीको विशिष्ट चक्रमा गम्भीर असर पार्छ। यस वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको कुल ग्रास्त उत्पादनको सबैभन्दा ठूलो हिस्सा प्राथमिक क्षेत्रका रूपमा कृषि क्षेत्रबाट 24.03% योगदान रहेको उल्लेख गरिएको छ। अवस्त बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, दिविसा रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
6: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटीभिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
5: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
5: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
5: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
5: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित जीत तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
5: आजै रजना टेक्निकल कलेज घोराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
5: सम्पर्क फोन नम्बर 082-562-204।
6: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
8: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
9: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
10: नमस्ते नमस्ते,
11: कता हिँड्नु नि बाबु, बजारतिर नि
12: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
9: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
14: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
16: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98478-27977
17: र 98578-30689।

0: सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमजीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464643 र 98578553825।
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा। उपचार हुने रोगहरू पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
4: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
3: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
4: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
3: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
4: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
3: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।
5: विनोद सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि?
6: बिमा गराउन जाँदैछु।
5: बिमा किन गर्नु पर्यो सर? बिमा
6: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशु पक्षी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
5: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
6: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
5: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
7: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षा गर्दैन।
5: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
6: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
5: सरले त धेरै राम्रो चाहिँ कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
8: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 0175915501 वा 0175915502 सम्पर्क गर्नुहुन अनुरोध छ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि

0: पछुताउला छै बाबु।
1: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
4: You cause me like jam, my, but I'm a dinner jam, my.

0: ओरेंज मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू 50 बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउंट।
1: एक्सटेंस डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाङ।
3: संपर्क फोन 082-562-4223। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।
4: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थसरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डाक्टर गोपाल प्रसाद भट्ट नियुक्त भएका छन्। मन्त्री परिषदको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकबाट अवकाश प्राप्त व्यक्ति हुन्। यसो त बोर्डको अध्यक्ष नियुक्तिका लागि गठन गरिएको सिफारिश समितिले अध्यक्षका लागि भट्टसँगै बोर्डको पूर्व कार्यकारी निर्देशक डाक्टर नवराज अधिकारी, वर्तमान कार्यकारी निर्देशक विनयदेव आचार्य र राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशक मुकुन्द छेत्रीको नाम सिफारिश गरेको थियो। ती मध्ये सरकारले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले मौद्रिक नीतिका लागि सुझाव दिएको छ। रासोपाको केन्द्रीय मुद्रा तथा पूँजी बजार विभागले राष्ट्र बैंकको आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिका लागि 7 बुधे सुझाव दिएको हो। शेयरधित्व कर्जा सुधार र तरलता वृद्धि अन्तर्गत रासोपाले शेयरधित्व कर्जामा कम्पनीको वित्तीय सबलता अनुसार फरक एलटीभी रेशियो निर्धारण गर्न, शेयरधित्व कर्जाको सीमा कुल कर्जा प्रवाहको आधारमा निर्धारण गर्न र बैंक तथा वित्तीय संस्थाको पूँजी बजारमा लगाइएको लगानी बन्देज व्यवस्थालाई खुकुलो गर्न सुझाव दिएको छ। त्यस्तै रासोपाले पूँजी बजारमा संस्थागत लगानीकर्ताको विस्तार गर्न, कर्मचारी संचय कोष, सामाजिक सुरक्षा कोष, म्युचुअल फण्ड, नागरिक लगानी कोष लगायत संस्थाहरूको बजार सहभागिता बढ़ाउन, सक्षम ब्रोकरलाई छोटो अवधिको ऋणपत्र जारी गर्न अनुमति दिन तथा ब्रोकर तथा मार्जिन रिसिभेबललाई धितो मानेर अल्पकालीन कर्जा प्रदान गर्न र लघुवित्त वित्तीय संस्थाहरूमा लगाइएको लाभांश वितरणमा लगाइएको सीमा खारेज गर्न पनि सुझाव दिइएको छ। एसियाली विकास बैंक एडीबीले नेपालका नगरपालिकामा खानेपानी र सरसफाई सुधारका लागि 11.50 करोड़ अमेरिकी डलर बराबरको सहुलियत ऋण स्वीकृत गरेको छ। एडीबीले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाबाट 13 जिल्लाका 8,50,000 भन्दा धेरै नागरिक लाभान्वित हुने जनाएको छ। एडीबीका अनुसार उक्त परियोजनाले खानेपानीको पहुँच विस्तार र ढल तथा फोहोर पानी व्यवस्थापनमा भूमिका खेल्ने बताइएको छ। नेपालमा तीव्र शहरीकरणका कारणले शहरी क्षेत्रमा अत्याधिक चाप बढ़दै गइरहेको छ, जसले गर्दा धेरै जसो समुदाय खानेपानी र आधारभूत स्वास्थ्य सुविधाबाट वञ्चित भएका छन्। तर यो परियोजना सञ्चालनमा आएपछि खानेपानी र सरसफाईमा थप पहुँच अभिवृद्धि गर्ने आशा राखिएको एडीबीले जनाएको छ। महोत्तरीको बर्दिवास नगर क्षेत्रका 20 वर्ष उमेर पुगेर विवाह गर्ने छोरीले 51,000 रूपियाँ नगद प्रोत्साहन पाउने भएका छन्। नगरको 18 नगरसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम एवं बजेट वक्तव्यमा यस्तो घोषणा गरिएको हो। यस अघि 2080 साल चैत 5 गते नगर क्षेत्रका मुसहर समुदायलाई लक्षित गरी नगर प्रमुखले उमेर पुगेर विवाह गर्ने मुसहर जोड़ीलाई रू 50,000 नगद प्रोत्साहनको घोषणा गरेका थिए। सो अनुसार हालसम्म बर्दिवास 12 एक जोड़ीले मात्रै प्रोत्साहन रकमको दावी गरेर लिएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ। जम्मा 14 वडाको नगरपालिका क्षेत्रमा सबैजसो वडामा मुसार समुदायको बसोबास छ, तर यो उमेर समूह पुगेर विवाह गर्नेलाई दिइने प्रोत्साहन रकम एक जोड़ीले मात्रै लिनुले यिनीहरूमा अझै बाल विवाह कायमै रहेको अड्कल गर्न सकिने बर्दिवास 2 का सामाजिक राजनैतिक कार्यकर्ता देव नारायण महतोले बताएका छन्। परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित गर्ने उद्देश्यले शुक्ला गण्डकी नगरपालिका 12 हल गोरू पाल्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको छ। वडाका 39 जना किसानलाई प्रति हल गोरू 5,000 का दरले प्रोत्साहन रकम प्रदान गरिएको हो। शुक्ला गण्डकी नगरपालिकाको कृषि विकास शाखा मार्फत संचालित कार्यक्रम अन्तर्गत वडा नम्बर 12 का किसानलाई नगद प्रोत्साहन वितरण गरिएको हो। वडाध्यक्ष इन्द्र गुरूङले किसानलाई रकम हस्तान्तरण गर्दै कृषि क्षेत्रलाई आत्मनिर्भर र उत्पादनमुखी बनाउन स्थानीय तहले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन्। गुरूङले आधुनिक प्रविधिको प्रयोगसँगै परम्परागत कृषि अभ्यासको संरक्षण पनि आवश्यक रहेको उल्लेख गर्दै गाउँघरमा खेतीपातीका लागि हल गोरूको प्रयोग क्रमशः घट्दै गइरहेको अवस्थामा यस्ता प्रोत्साहन कार्यक्रमले किसानलाई उत्साहित बनाउने विश्वास व्यक्त गरेका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारी तथा शेयरधनीलाई विदेशमा सम्पत्ति भए सो घोषणा गर्नुपर्ने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाका संचालक प्रमुख कार्यकारी अधिकृत सीईओ उच्च व्यवस्थापकीय तहका पदाधिकारी तथा ठूला संस्थापक शेयरधनीका लागि सर्कुलर जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। यो सँगै उक्त पदहरूमा नियुक्ति वा मनोनयन गर्दा अनिवार्य रूपमा सम्पत्ति विवरण सहित नेपाल बाहिर कुनै सम्पत्ति रहेको वा नरहेको, कुनै सम्पत्तिमा धनी वा हिताधिकारी भए नभएको सो घोषणा गर्नुपर्नेछ। राष्ट्र बैंकले जारी गरेको सर्कुलर अनुसार यो व्यवस्था नियुक्ति र मनोनयनका क्रममा मात्र नभएर हाल कार्यरत व्यक्तिहरूको हकमा समेत लागू हुनेछ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा तथा खेलकुद क्षेत्रमा 2,18,30,50,00,000 रूपियाँ बजेट विनियोजन गरिएको बताएका छन्। प्रतिनिधि सभा बैठकमा उठेका प्रश्नहरूको जवाब दिँदै मन्त्री पोखरेलले उक्त बजेट कुल राष्ट्रिय बजेट 21,24,34,44,00,000 रूपियाँको 10.28% रहेको जानकारी दिएका छन्। उनका अनुसार चालू आर्थिक वर्षको तुलनामा शिक्षा क्षेत्रको बजेट अनुपातगत रूपमा 0.47% घटे पनि रकमका हिसाबले भने करिब 7 अर्ब रूपियाँले वृद्धि भएको छ। यसले शिक्षा क्षेत्र सरकारको प्राथमिकतामा रहेको स्पष्ट हुने शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। मकवानपुरका 40 औषधि पसल बन्द गरिएको छ। नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो। फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्माहरू बन्द गरिएका हुन्। औषधि व्यवस्था विभागले तोकेको समयावधिभित्र नवीकरण नगरेकोले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद नेउपानेले बताएका छन्। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई 15 दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिभुवनको अध्ययन विदा सुव्यवस्थापन कार्यान्वयन समितिले सार्वजनिक सूचना जारी गर्दै अध्ययन विदा उपभोग गरे पश्चात विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका तथा तोकिएको अवधि पूरा नगरी सेवा छाडेका शिक्षक तथा कर्मचारीलाई समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको हो। सूचना तोकिएको समय सीमाभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियत नामा एवं नियमानुसार कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाइने स्पष्ट पारिएको छ। 500 दरका नयाँ नोट चलन चल्तीमा आएको छ। गवर्नर डाक्टर विश्वनाथ पौडेलको दस्तखत रहेको 500 दरका नयाँ नोट राष्ट्र बैंकले चलन चल्तीमा ल्याएको हो। एक सूचना जारी गर्दै राष्ट्र बैंकले 500 दरका 30,00,000 थान नयाँ नोट चलन चल्तीमा ल्याइएको जनाएको छ। राष्ट्र बैंकका अनुसार संकेत नम्बर J38000001-T83999999 सम्मका नोट चलन चल्तीमा आएको जनाएको छ। यसअघि राष्ट्र बैंकले 2078 पुष 9 गते 500 रूपियाँ दरका 3,48,000 थान नोट चलन चल्तीमा ल्याएको थियो। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा दावी भुक्तानी अन्तर्गत 202 सेवा प्रदायक अस्पताललाई थप 91,18,94,000 रूपियाँ भुक्तानी गर्ने प्रक्रिया अगाडि बढ़ाएको जनाएको छ। नयाँ सरकार गठनपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्वास्थ्य बीमा तथा विपन्न नागरिक औषधि उपचार कार्यक्रम अन्तर्गत बाँकी दायित्व भुक्तानीलाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जेठ 13 गते स्वास्थ्य बीमा दावी बापत 1,03,24,77,000 भुक्तानी गरिएको थियो। त्यसै गरी जेठ 21 गते विपन्न नागरिकको औषधि उपचार खर्च बाफत 32,13,06,000 निकासा गरिएको थियो भने जेठ 27 गते थप 27,37,78,000 रूपियाँ भुक्तानी गरिएको थियो। सरकारले विगतका वर्षदेखि नै बाँकी रहेको स्वास्थ्य बीमा दावी तथा विपन्न नागरिकको औषधि उपचार सम्बन्धी रकम भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक स्रोत व्यवस्थापन र भुक्तानी प्रक्रियालाई तीव्रता दिएको छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले चालक तथा सहचालकलाई 10,00,000 रूपियाँसम्मको दुर्घटना बीमा गरिदिने भएको छ। गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई 10,00,000 रूपियाँसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराउने भएको हो। त्यसका लागि गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रममा सार्वजनिक तथा निजी सवारी साधनका चालक तथा सहचालकलाई लक्षित गर्दै दुर्घटना बीमा कार्यक्रम समावेश गरेको छ। नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रम अन्तर्गत गाउँपालिकाले जीप टेम्पो ट्र्याक्टर बस तथा टिप्परमा कार्यरत चालक र सहचालकका लागि 10 लाखसम्मको दुर्घटना बीमा सुविधा उपलब्ध गराइनेछ। त्यसका लागि गाउँपालिकाभित्र सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरिएको छ। उक्त कार्यक्रमले दुर्घटनाका कारण परिवारमा पर्न सक्ने आर्थिक भार कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगंज भन्सार कार्यालयको मासिक राजस्व संकलनमा वृद्धि भएको छ। 100 भन्दा बढ़ीको सामानमा अनिवार्य भन्सार नीति कार्यान्वयन गरेपछि विगतका महिनामा भन्दा भन्सार राजस्व उल्लेख्य रूपमा वृद्धि भएको नेपालगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताएका छन्। उनका अनुसार भन्सारमा कड़ाई गरेपछि चैत्र वैशाख महिनामा राजस्व संकलनमा उल्लेख्य वृद्धि देखिएको छ। गत फागुन महिनामा 1,93,38,19,000 संकलन भएकोमा चैत महिनामा 2,14,25,54,000 र वैशाख महिनामा 1,84,28,21,000 रूपियाँ राजस्व संकलन भएको छ। हरेक सामान किनमेलका लागि सीमा पारी भारतीय बजार रूपडिया जाने प्रवृत्ति बदल्ने उद्देश्यले नाकामा कड़ाई गर्दा राजस्व वृद्धि हुनुका साथै नेपालगंजको व्यापार व्यवसाय फस्टाउँदै गएको उनले जानकारी दिएका छन्। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि 37,70,00,000,00,000 बजेट विनियोजन गरेको छ। प्रदेश सभाको बैठकमा सरकारका आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले आगामी आर्थिक वर्ष 2083-84 लागि बजेट सार्वजनिक गरेका हुन्। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक राजस्व परिचालनबाट 1,72,00,00,000,00,000, सरकारबाट राजस्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम 10,24,92,66,000,00,000 अनुमान गरिएको छ। त्यस्तै संघीय रोयल्टी 7,00,00,000, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान 9,06,33,00,00,000, चालू आर्थिक वर्षको विनियोजनबाट बजत हुने 9,62,00,00,000, सशर्त अनुदान 6,03,58,00,00,000, संघीय समपूरक अनुदान 38,38,00,000 र विशेष अनुदानबाट 52,76,00,00,000 प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिला मन्त्री धामीले जानकारी दिएका छन्। आत्मनिर्भर र समुन्नत प्रदेश सुखी प्रदेशवासीको दीर्घकालीन सोच सहित गण्डकी प्रदेश सरकारले लगानी नवप्रवर्तन उद्यमशीलता तथा औद्योगिकरणलाई प्रोत्साहन हुने गरी बजेट ल्याएको छ। गण्डकी प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष 83-84 बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री जितबहादुर सेचनले प्रदेशको आर्थिक सामाजिक रूपान्तरणका लागि निजी क्षेत्रसँग हातेमालो गरिने बताएका छन्। प्रदेशमा लगानी आकर्षित गरी आर्थिक विकास र रोजगारी सृजनाका लागि मेरो प्रदेश मेरो दायित्व र इन्भेस्ट गण्डकीलाई अभियानकै रूपमा पालन गरिने उनको भनाई छ। मन्त्री सेचनले लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत कानूनी प्रक्रियागत सुधार गरिने बताएका छन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट ल्याएको छ। कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राजीव विक्रम शाहले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएका हुन्। कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता वृद्धि, सुत्केरीको पोषण भत्ता, ग्रामीण क्षेत्रका सामुदायिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, सुत्केरीको पोषण तथा उद्धार लगायतका क्षेत्रमा विशेष प्राथमिकता दिएको मन्त्री शाहले बताएका छन्। मध्य प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 बजेट सार्वजनिक गरेको छ। प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले राजस्व तथा व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै सो बजेट घोषणा गरेका हुन्। मध्य प्रदेश सरकारले चालू आर्थिक वर्ष 2082-83 लागि 46,58,00,000,000 बजेट ल्याएको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरिएको बजेट गत वर्षको तुलनामा करिब 13% कम रहेको छ। स्रोतको सीमितता तथा खर्च व्यवस्थापनलाई ध्यानमा राख्दै बजेटको आकार घटाइयो सरकारको भनाई छ। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा मध्ये सबैभन्दा बढ़ी हिस्सा बागमती प्रदेशमा केन्द्रित रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार 2082 पुष मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये बागमती प्रदेशमा 12,84,30,00,000,00 अर्थात 72.22% कर्जा लगानी भएको छ। कर्णाली प्रदेशमा भने सबैभन्दा कम अर्थात 4,41,00,00,000 अर्थात 0.25% मात्रै कर्जा प्रवाह भएको छ। म्याथ सकिन 1 वर्ष मात्रै बाँकी रहेका सवारी चालक अनुमति पत्र तत्कालका लागि नछापिने भएको छ। एक्सपायर हुन 1 वर्ष मात्रै म्याथ बाँकी रहेका 3.5 लाख लाइसेन्स तत्कालका लागि नछापिने भएको हो। त्यस्ता लाइसेन्सहरू नवीकरण भएपछि मात्रै छापेर दिइने विभागले जनाएको छ। विभागका अनुसार तत्काल चाहिएको खण्डमा भने निवेदनका आधारमा लाइसेन्स छापिनेछ। आँखो खोला जलविद्युत कम्पनीको संचालक समितिमा पाँचजना नयाँ सदस्य निर्वाचित भएका छन्। कम्पनीको 17 र 18 वार्षिक साधारण सभाले सर्वसाधारण शेयर धनीका तर्फबाट प्रतिनिधित्व गर्ने पाँचजनालाई निर्वाचित गरेको हो। निर्वाचन हुनेमा लेखनाथ पोखरेल, सुभाष पौडेल, सविन्द्र उपाध्याय, जोली अमात्य, रामप्रसाद सापकोटा रहेका छन्। लेखनाथ र सुभाष चार्टर्ड अकाउन्टेन्ट हुन्। अब अन्तर्राष्ट्रिय प्रसंग। रिटेल ग्रुप मलेसियाका अनुसार सन् 2026 पहिलो त्रैमासिकमा मलेसियाको खुद्रा क्षेत्रले गत वर्षको सोही अवधिको तुलनामा 3.7% खुद्रा बिक्री वृद्धि दर्ता गरेको छ। यो वृद्धि गत मार्चमा खुद्रा व्यवसायीहरूले अनुमान गरेको 4.4% वृद्धिको तुलनामा कम हो। फेब्रुअरी महिनामा चिनिया नयाँ वर्ष र मार्चमा ईद उल फित्रका साथै सरकारको नगद सहायता कार्यक्रमले खुद्रा खर्च बढ़ाउन सहयोग पुर्याएको आरजेएमले जनाएको छ। भविष्यतर्फ हेर्दा खुद्रा व्यवसायीहरूले दोस्रो त्रैमासिक व्यावसायिक वृद्धि 4.8% पुग्ने अपेक्षा गरेका छन्। गत वर्षको सही अवधिमा 3% गिरावट आएको हुनाले यसपटक लो बेस इफेक्ट कम आधारको प्रभावका कारण यसमा सुधार हुने अपेक्षा गरिएको छ। अब पालो अन्तर्वार्ताको आजको अंकमा हामीले चार्टर्ड अकाउन्टेन्ट टीका कार्कीसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। कार्कीसँग हामीले नेपाली समाजमा कमाईलाई मात्र पर्याप्त जानकारी भएको कर अर्थात ट्याक्सका विषयमा प्रश्न गरेका छौं। कर किन तिर्नुपर्छ, कर केमा तिर्नुपर्छ र कर बापत नागरिकले तिरेको पैसाले के हुन्छ, प्रस्तुत छ यी र यस्तै प्रश्नमा आधारित रहेर उनी कार्कीसँग गरिएको खास कुराकानी।
1: कर भन्न बित्तिकै ट्याक्स भन्न बित्तिकै धेरैको टाउको दुखाइको विषय पनि बन्छ। यो बीचमा चाहिँ तपाईँहरूले ट्याक्स नेपाल ट्याक्स पेयर सोसाइटी स्थापना गर्नु भएको छ। मैले प्रश्न यहाँबाट सुरु गरे, नेपाल ट्याक्स पेयर सोसाइटी के हो?
2: नेपाल ट्याक्स पेयर सोसाइटी चाहिँ एउटा यस्तो संस्था हो जसले चाहिँ करदाताको चाहिँ पक्षमा चाहिँ बहस पैरवी गर्छ र करका कतिपय कन्फ्युजनका विषयमा चाहिँ करदातालाई जानकारी गराउने र त्यसपछि गएर ट्याक्स एडमिनिस्ट्रेसन र पोलिसी एडभोकेसीहरू चाहिँ गर्ने काम गर्छ। यो चाहिँ एउटा चाहिँ एनजीओ हो र यसमा हामीले चाहिँ करदाताका विषयहरूलाई चाहिँ अलिक बुलन्द गराउने र करदातालाई साक्षर गराउने चाहिँ नीति अनुसार चाहिँ हामीले यो ट्याक्स पेयर सोसाइटी चाहिँ दर्ता गरेका छौँ।
1: भनेको करका विषयमा सचेतना फैलाउने, करका विषयमा बुझाउने।
2: हजुर हजुर।
1: जस्तो यो तपाईँहरूले सचेतना फैलाउने भन्ने विषयमा कुराकानी गर्दा गर्दै र कन्फ्युजनका कुरा पनि निकालिहाल्नुभयो, मैले प्रसंग जोडी पनि हालेँ। जस्तो कतिपय अवस्थामा चाहिँ कर सेवा कार्यालयमा काम गर्ने जो कर्मचारीहरू हुनुहुन्छ उहाँहरूलाई पनि कतिपय अवस्थामा आफै कन्फ्युजन भएको स्थिति हुन्छ। फोन गरेर पनि अडिटरलाई यो भएन त्यो भएन, जुन कार्यक्षेत्रभित्र पर्दैन अडिटरको त्यो पनि भन्ने गर्नुहुन्छ। यसरी सरसर्ती हेर्दाखेरि चाहिँ कतिपय अवस्थामा सचेतना चाहिँ कर सेवा कार्यालयमा काम गर्ने कर्मचारीलाई दिनुपर्ने अवस्थामा चाहिँ अहिले तपाईँहरू कर सचेतना अब सबैलाई करको बारे जानकारी दिने भन्दाखेरि यो कहीँ कतै जो योसँग सम्बन्धित छ अथवा यो हेर्ने मान्छे छ तिनलाई पनि सचेतनाको आवश्यकता छ जस्तो लाग्दैन?
2: पक्कै पनि छ। उहाँहरू पनि कतिपय यो कर्मचारीहरू चाहिँ भर्खर नयाँ नियुक्ति लिएर आइरहेको हुनुहुन्छ, उहाँहरू पनि तालिम लिएर कर उठाउँदै गर्दाखेरि चाहिँ कतिपय कानूनका विषयमा अरू जानकार नहुन सक्नुहुन्छ। र नेपालमा फेरि के पनि छ भने करको विषयमा चाहिँ करदाता भन्दा पनि लेखा परीक्षकहरू र करमा काम गर्ने मान्छेहरूसँग चाहिँ डाइरेक्टली ट्याक्समा चाहिँ इन्भल्भमेन्ट हुने र करदाताहरू चाहिँ सिधा चाहिँ कर कार्यालयहरूमा चाहिँ ठ्याक्कै करदाता र कर कार्यालयको बीचमा चाहिँ सम्बन्धी नहुँदाखेरि चाहिँ सिधै चाहिँ करको मान्छेहरूले चाहिँ जति पनि अधिकृतहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सजिलो चाहिँ के भयो त भन्दा चाहिँ लेखा परीक्षकसँग र करमा काम गर्ने मान्छेहरूसँग जो कार्यालय नियमित आइराख्नुहुन्छ उहाँहरूसँग सम्बन्धी गर्दा चाहिँ सजिलो मान्नुभयो। यसरी चाहिँ गरेर हुँदैन, यसले गर्दाखेरि चाहिँ करदातामा चाहिँ अलिकति कन्फ्युजन चाहिँ कति कर तिर्नुपर्ने यो बीचमा चाहिँ कम बढी भइरहेछ कि के भइरहेछ कि भनेर चाहिँ करदाताहरूलाई हामीले जानकारी गराउनुपर्छ, करदाताहरू साक्षर हुनुपर्छ, कर भनेको के हो, कहिले तिर्ने, कति तिर्ने, यस्ता कुराहरूमा चाहिँ करदाता स्वयं चाहिँ हल्का सबै कुरा जानकारी नहोला त्यसमा विज्ञ हुनुपर्छ होइन, सिईहरू राख्नुपर्छ, तर केही बेसिक कुराहरूको विषयमा चाहिँ करदाताहरू जानकार हुनुपर्छ र करमा काम गर्ने कर्मचारीहरू पनि के कुरा चाहिँ करदातालाई जानकारी हुनुपर्ने हो र के कुराहरू चाहिँ त्यसमा विज्ञ भएर काम गर्नेहरू हुनुपर्ने त्यसमा पनि उहाँहरूले चाहिँ उहाँहरूलाई पनि साक्षर गराउने चाहिँ हाम्रो अभियानमा चाहिँ करदातालाई मात्रै साक्षर नगराइकन उहाँहरूलाई पनि तपाईँहरूको रोल यो हो भनेर जानकार गराउने र त्यसमा बहस पैरवी गर्ने काम चाहिँ ट्याक्स पेयर सोसाइटीले
1: तपाईँ आफै पनि सिए हुनुहुन्छ कहिलेकाहीँ त्यो खालको सिनारियो तपाईँसँग पनि बन्छ होला
2: बनिराखेकै छ। त्यही भएर नै यसको आवश्यकतै हामीले महसुस गरेर यसमा चाहिँ करमा काम गर्ने अधिकृतहरू त्यहाँ गर्ने जति पनि खरदारहरू सुब्बाहरू हुनुहुन्छ उहाँहरूलाई पनि उहाँहरूको जति पनि चाहिँ रोल एन्ड रेस्पोन्सिबिलिटी हो त्यसमा पनि उहाँहरूलाई अवगत गराउने र करदाताहरूलाई पनि उहाँहरूको पनि रोल के हो रेस्पोन्सिबिलिटी के कुराहरू जान्नुपर्छ के कुराहरूमा समन्वय गर्ने सरकारलेसँग भन्ने विषयमा चाहिँ जानकार गराउने र हामीले चाहिँ पुलको चाहिँ काम गर्ने
1: जस्तो यो पुलको कुरा गर्दै गर्दाखेरि कतिपय अवस्थामा चाहिँ हाम्रो नेपालको सिनारियोमा अब नेपालको कन्टेक्स्टमा हेर्ने हो भने चाहिँ कुनै पनि संस्था संगठन विस्तार गर्दै गर्दा स्थापना गर्दै गर्दा काहीँ न काहीँ राजनीति जोडिएकै हुन्छ धेरै ठाउँमा अब तपाईँहरू पनि एउटा उद्देश्य लिएर आउनु भएको छ यो उद्देश्यसँग काम गर्न अझै बाँकी छ योजनाहरू अझै बनाउँदै हुनुहुन्छ कतिपय कामहरू थालिसक्नु भएको छ कतिपय अझै अपकमिङमै छ यो अवस्थामा चाहिँ यो तपाईँहरूको नेपाल ट्याक्स पेयर सोसाइटी चाहिँ कस्तो खालको संगठन हो कुन राजनीतिक दलसँग सम्बन्ध छ वा के छ
2: होइन हामी कुनै पनि राजनीतिक दलसँग चाहिँ आबद्ध छैनौँ यो विशुद्ध करदाताको पक्षमा बस पैरवी गर्ने संस्था हो र नेपालका सम्पूर्ण नागरिकहरू जो चाहिँ बालिग हुन्छन् 18 वर्ष नआएको उहाँहरू सबै हाम्रो संस्थाको चाहिँ सदस्य बन्न सक्नुहुन्छ र जति पनि नेपालीहरू छ सबैले कर राज्यलाई त कुनै न कुनै एङ्गलबाट कर तिरिरहेछ भन्ने भइसकेपछि हामीले कुनै पनि यो पोलिटिकल पार्टीसँग अलाइनमेन्ट पनि छैन हाम्रो हाम्रो विशुद्ध चाहिँ सरकारले जति पनि यो कर कानूनहरू बनाउँछ त्यो करकार कानूनहरू चाहिँ पारदर्शी रूपमा बनाउनु पर्यो र ट्याक्स एडमिनिस्ट्रेसनले चाहिँ पारदर्शी रूपमा चाहिँ त्यो कर कानूनलाई लगाउनु पर्यो र त्यसमा चाहिँ हामी करदातालाई चाहिँ जसले कर तिर्छ त्यो मान्छेलाई चाहिँ पन्त बसमा ल्याउनु पर्यो नि त छलफलमा ल्याउनु पर्यो नि त जो मान्छेले कर तिर्ने त्यो मान्छे त्यसमा एसोसिएटै छैन कर चाहिँ बनाउने र थुपर्ने काम भएको छ यसबाट चाहिँ अलिकति चाहिँ हामीले चाहिँ बस पैरवी गरेर करदातालाई पनि अलिकति यो पोलिसी लेभलमा चाहिँ करदाताको पक्षबाट चाहिँ पोलिसीमा पनि अलिकति केही रोल गर्ने र करदातालाई चाहिँ पोलिसी बनाउँदाखेरि इङ्गेज गर्नुपर्छ भन्ने हिसाबले चाहिँ काम गर्ने हिसाबले संस्था हामीले चाहिँ सुरु गरेका छौँ र यसमा हाम्रो पोलिटिक्स हाम्रो मकसदै छैन कि यसमा चाहिँ पोलिटिक्स बुझाउने र पोलिटिक्स गर्ने भन्ने छैन
1: भनेको तपाईँहरूको एउटा विशुद्ध उद्देश्य भनेको करदातालाई र करसँग सम्बन्धित व्यक्तिलाई चाहिँ करका बारेमा साक्षर बनाउने
2: हजुर यही नै हो
1: कतिपयलाई चाहिँ फेरि म कस्तो खालको करदाता भन्ने पनि थाहा छैन कि अहिलेको अवस्थामा चाहिँ जस्तो मानिलिउ म एउटा सञ्चार माध्यममा काम गरिरहेछु मैले पनि आफ्नो आफूले कमाई बाफत वा मैले तिर्नुपर्ने कर राज्यलाई तिरिरहेछु म कस्तो खालको करदाता हो भन्ने धेरैलाई कन्फ्युजन छ यसमा अलिकति क्लियर बनाइदिनु न
2: यस्तो हुन्छ करदाता चाहिँ व्यक्तिगत एउटा चाहिँ के हुन्छ भन्दा व्यवसाय कर हुन्छ एउटा होइन अर्को चाहिँ जस्तो कहीँ तपाईँले तल पेरोलमा काम गर्नुभयो होइन तलबमा काम गर्नु इम्प्लोइ एज इम्प्लोइ काम गर्नुभयो भने तपाईँले ट्याक्स तिर्नु पर्यो निकाय भयो हजुरले बिजनेस व्यवसाय दर्ता गर्नुभयो र त्यसमा गर्नुभयो भने चाहिँ नाफाको ट्याक्स तिर्ने भन्ने हुन्छ त्यो संस्थागत कर हुन्छ त्यो होइन यस्तै तरिकाले चाहिँ विभिन्न करहरू हुन्छ जस्तो प्रोप्राइटरसिप फर्म दर्ता गर्नु त्यो पनि बिजनेसै भयो निकाय भयो निकायको कर तिर्नु पर्यो होइन व्यक्तिले चाहिँ पेरोलमा काम जस्तो सरकारी कर्मचारीहरू प्राइभेट संस्थाहरूमा पनि काम गर्ने कर्मचारीहरूले अब यो तलबमा कर तिर्नु पर्यो अब निकाय दर्ता गरिसकेपछि नाफामा कर तिर्नु पर्यो यस्तो छ अब अरू सम्पत्ति कर हुन्छ भेहिकल कर हुन्छ अब करका त नेपालमा अब कर त करै गर्छ
1: करै गर्छ व्यवसायीले त करै करले मर्यो भनेर बेला बेलामा आन्दोलन पनि गर्नुहुन्छ
2: नेपालमा चाहिँ धेरै करहरू छ
1: यो विषय जोडिहाल्नु भयो जस्तो अहिले करका विषयमा पनि दोहोरो कर तेह्रो कर भनेर बेला बेलामा आवाजहरू उठ्ने आन्दोलनहरू हुने यो अवस्था पनि छ खासमा यस्तो चाहिँ किन हुन्छ
2: यो कतिपय कानूनमा चाहिँ कन्फ्युजन भएको कारणले गर्दाखेरि यस्तो हुँदो रहेछ जस्तो इक्जाम्पलको लागि बहाल कर छ बहाल कर चाहिँ नेपालको संविधानको अनुसूचित पाँचमा चाहिँ संस्थागत कर चाहिँ संघीय सरकारले उठाउने भन्ने छ त्यस्तै अनुसूचित आठमा चाहिँ स्थानीय तहले बहाल कर उठाउने भनेर छ अब कुनै एउटा व्यक्तिले भाडामा लगायो होइन कुनै घर भाडामा लगायो जग्गा भाडामा लगायो भने उसले चाहिँ स्थानीय तहमा तिरे भयो त्यो क्लियर भयो त्यही कुरा चाहिँ यदि उसले चाहिँ कुनै कम्पनी बनायो कम्पनी एउटा बिल्डिङ बनायो कम्पनीले बिल्डिङ बनाएर भाडामा लगायो भने त्यो भाडा अब त्यो आमदानीमा संस्थागत कर पनि लाग्ने भयो भनेको केन्द्र सरकारलाई पनि कर तिर्नु पर्यो र स्थानीय तहले बाल कर भनेर पनि उठाउने भयो त्यही भएर यो करमा चाहिँ अलिकति कन्फ्युजन भएको कुराले गर्दाखेरि चाहिँ दोहोरो कर तेह्रो कर पर्ने गएको छ यसमा चाहिँ अब सरकारले नै अलिकति चाहिँ अलिकति पहल गरेर यो कन्फ्युजन भएको जति पनि कर कानूनहरू छ यसमा चाहिँ अलिकति पहल गरेर यसमा चाहिँ टुङ्गाउनु पर्ने छ यसमा चाहिँ हामीले पनि नेपाल ट्याक्स पेयर सोसाइटी मार्फत चाहिँ केही यस्ता कर कानूनमा जति पनि कन्फ्युजनहरू छन् सेम यस्तै बहाल जस्तै चाहिँ विज्ञापन करमा पनि छ विज्ञापन कसैले संस्था दर्ता गर्यो त्यसको आमदानी चाहिँ बिजनेस आमदानी हो तर स्थानीय तहले हेर्दाखेरि चाहिँ त्यो चाहिँ विज्ञापन आमदानी हो भन्ने हेऱ्यो त्यो भनिसकेपछि यता केन्द्रतिर पनि कर तिर्नुपर्ने र स्थानीय तहमा पनि कर तिर्नुपर्ने आजको अवस्थामा देखिया छ यस्ता यस्ता कुराहरूले गर्दाखेरि चाहिँ करदाताहरू मर्कामा पर्नु भएको छ र हामीले यस्तै यस्तै कुराहरूमा चाहिँ बहस पैरवी गर्ने र पोलिसी लेभलमा चाहिँ यस्ता कुराहरूलाई चाहिँ पुर्याउने भन्ने चाहिँ हाम्रो
1: कर पनि धेरै कन्फ्युजन पनि धेरै छ है नेपालको कर कानुनमा
2: छ
1: जस्तो तपाईँले अघि घरबालको कर कुरा गर्नुभयो अहिले एकदम धेरै चर्चाको विषय पनि घरबालको करको विषयमा छ अझ स्पष्ट भन्दा चाहिँ घरबाल कर कसले तिर्ने भन्ने विषयमा पनि अझ बढी कन्फ्युजन छ खासमा घरबाल कर तिर्ने चाहिँ कसले घरबेटीले तिर्ने हो कि व्यवसाय गर्नेले तिर्ने हो
2: होइन घरबाल कर चाहिँ घरबेटीले तिर्ने हो र जो मान्छे बस्छ स्रोतमा करकट्टी गर्ने भएको भने तिर्ने मान्छेले जो मान्छेले चाहिँ बाल तिर्छ उसले चाहिँ त्यो तिर्नुपर्ने कर रकम चाहिँ घटाएर बाँकी रकम चाहिँ घरबेटीलाई तिर्ने र करको रकम चाहिँ सम्बन्धित करकारले अथवा चाहिँ स्थानीय निकाय छ भने चाहिँ वडामा चाहिँ
1: त्यस्तो अहिले कहाँ छ त अहिले त कहाँ छ त घर जसले व्यवसाय गरिरहेछ उसले कर तिर्नु परिरहेछ घरबाल कर
2: हो तर उसले चाहिँ त्यो पैसा घटाएर तिर्ने हो तर यहाँ कन्फ्युजन भएको भएर कतिपय ठाउँमा चाहिँ के लेखियो भन्दा बाल एउटा गर्ने र थप रकम चाहिँ तपाईँले तिर्नुपर्छ भनेर चाहिँ यो व्यवसायलाई अलिकति मारमा पार्ने काम भएको छ यो चाहिँ गलत हो यसलाई चाहिँ हामीले चाहिँ यो वित्तीय साक्षरता मार्फत यस्ता कुराहरूलाई पनि कन्फ्युजन दूर गर्ने चाहिँ प्रयास गर्छौँ
1: जस्तो यो विषयमा हामीले कुरा गर्दै गर्दाखेरि एउटा व्यवसाय जो चाहिँ एउटा घर भाडामा लिएर वा कुनै सटर भाडामा लिएर उसले व्यवसाय सञ्चालन गरिरहेछ तपाईँले भनेको आधारमा त घरबाल कर त घरबेटीले तिर्नु पर्यो घर धनीले तिर्नु पर्यो यदि उसले तिर्नुपर्छ भने पनि उसले तिर्नुपर्ने भाडाबाट त त्यो कटाउनु पर्यो तर अहिलेको अवस्थामा चाहिँ घरबालै कर भनेर व्यवसायले तिरिरहेको अवस्था छ यसमा तपाईँहरूले एक खालको कन्फ्युजन जुन छ त्यसलाई क्लियर गर्ने काम त गर्छौँ भन्नुभएको छ यस्तो खालको समस्या समाधानका लागि चाहिँ खासमा गर्नुपर्ने चाहिँ के हो
2: यस्तो छ अब यो बाल कर निर्देशिका भन्न सम्पूर्ण स्थानीय तहहरूले बनाइसकेको बनाइ पनि रहनु भएको छ कति बनाउने क्रममा पनि हुनुहुन्छ त्यहाँ पनि प्रश्न के छ भन्दा बाल कर चाहिँ घरधनले तिर्ने हो बालमा बस्ने मान्छेले चाहिँ किन तिर्दा सजिलो हुन्छ भन्दा सबै घरधनी चाहिँ करकारलेमा आइराख्न चाहिँ बालमा बस्ने मान्छे व्यवसायी हुन्छ ऊ व्यवसाय नवीकरण गर्न गइरहेको छ व्यवसाय नवीकरण गर्न जाँदै गर्दाखेरि चाहिँ उसँग जोडिन सजिलो भयो स्थानीय निकाय जोडिन सजिलो भयो नि त त्यो भएर उहाँले नै जो मान्छे बालमा बस्छ उहाँले चाहिँ बाल घर तिर्ने तर कहाँबाट तिर्ने त भन्दा बाल रकमबाट घटाएर तिर्ने त्यही तरिकाले नै स्रोतमा करकट्टी भन्छ यता अन्तर्राष्ट्रिय उसमा चाहिँ इन्कम ट्याक्स एक्ट अनुसार त्यसै गरेर बाल घर पनि हामी जति पनि बालमा बस्छौँ व्यवसाय गर्छौँ हामीले बाल तिर्ने र तिरेको रकम बराबरको रकम चाहिँ बाल रकममा घटाएर बाँकी रकम चाहिँ बाल भनेर चाहिँ घरधनीलाई तिर्ने हो
1: भनेको यो विषयमा पनि तपाईँहरूले एउटा साक्षरता दिने वा कन्फ्युजन दूर गर्ने कामहरू वा योजनाहरू बनाइरहनु भएको छ
2: बनाइरहेको छौँ हाम्रो काम नै हाम्रो मुख्य काम भनेकै वित्तीय साक्षरता हो र वित्तीय साक्षरता अन्तर्गत जति पनि करका कन्फ्युजनहरू छन् यो कन्फ्युजनहरूमा चाहिँ हामीले चाहिँ बहस पैरवी गर्ने र जानकारी प्रदान गर्ने चाहिँ हाम्रो मुख्य एजेन्डै हुन्छ
1: जस्तो आम नागरिकले वा करदाताले नबुझ्ने विषय एउटा भयो नेपालको कर कानून पनि पारदर्शी नभएको हो कि वा स्पष्ट नभएको हो कि जुन अस्पष्ट कानूनका कारणले गर्दाखेरि कतिपय अवस्थामा एउटा व्यापार गर्ने व्यवसाय नै मर्काम परिरहेको छ उदाहरणका लागि कोटिभिटीको केसलाई हेर्दा मात्रै पनि पुग्छ जुन चाहिँ अहिले मुद्दा मामिलाको अवस्थामा छ एउटा व्यवसायले व्यवसाय गर्ने हो कि खासमा करकै कारणले गर्दा मुद्दा मामिला गर्ने हो
2: यो पक्कै पनि यसले चाहिँ असहज अवस्था बनाएको छ करमा प्रष्ट व्यवस्था हुँदाहुँदै पनि त्यो जति पनि हामीले चाहिँ सर्भिस चाहिँ बाहिर प्रोभाइड गर्दै गर्दा भ्याट नलाग्ने भन्ने व्यवस्था छ यसो हुँदाहुँदै पनि यो सरकारी संयन्त्रले चाहिँ करदातालाई जो व्यवसायी छ व्यवसायीलाई चाहिँ पहिला कर तिर्न पर्दैन भनेर फुल अडिट गर्ने होइन कर चुक्ता दिने त्यसपछि गएर अनुसन्धान गर्ने क्लियरेन्स दिँदै जाने र अहिले चाहिँ वर्षौंपछि चाहिँ अब यो चाहिँ होइन यो कर तिर्नुपर्छ भनेर चाहिँ बखेडा झिक्ने यस्तो काम गरेछ यसले करदातालाई चाहिँ व्यवसाय गर्ने कि करका मुद्दा लडेर चाहिँ अदालत धाउने भन्ने व्यवस्था गराएछ यो चाहिँ गलत हो यसलाई चाहिँ हामीले चाहिँ चिर्नुपर्छ र यसमा चाहिँ हाम्रो नेपाल ट्याक्सपेयर सोसाइटीले चाहिँ यस्तो कुरामा चाहिँ बहस पैरवी गर्ने र यसमा चाहिँ हामीले चाहिँ यो गलत भएको छ यसमा चाहिँ यो गर्नु हुँदैन भन्ने हिसाबमा चाहिँ हामी उ गर्छौँ
0: हवस् त आदरणीय श्रोता आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै कार्यक्रमसँग सम्बन्धित केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855006648 सम्पर्क गर्न सक्नुहुनेछ आजका लागि कार्यक्रम सकियो कार्यक्रमका सम्पूर्ण युनिटसहित मलाई पनि बिदा दिनुहोस् नमस्ते

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9948720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 082563479
8: मोबाइल नम्बर 98494567

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा जो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: मध्यपश्चिम ट्रान्ड च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हीरा देवी निरूलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेको सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 जना पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण शाहीका अनुसार अत्याधिक जाँडक्से, चुरोट, बिडीको प्रयोग, फास्ट फूड तथा जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र जाँड रक्सी तथा चुरोट बिडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनुभयो। नेपालमा फोक्सो, पाठेघरको मुख स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएका छन्। नेपालले साउदी अरबलाई सिप परीक्षण कार्यक्रम रोक्न अनुरोध गरेको छ। साउदीले नेपालमा जून 17 सिप परीक्षण शुरू गर्न लागेको थियो, तर एसपीभी रोकिएपछि जुलाई 1 कार्यान्वयनमा ल्याउने तयारी छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद ए मिखर संघको पसलमा भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सिप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राधिकारी समितिले तय गर्ने उल्लेख छ। तर सिप प्रमाणीकरण कार्यक्रम लागू गर्ने विषयमा नेपाल र साउदी बीच द्विपक्षीय सहमति भएको छैन। यो प्राविधिक समितिमा नेपाल र साउदी पक्षका उच्च अधिकारी छन्। यो सिप परीक्षणका लागि श्रमिकले थप 15,000 रूपियाँ शुल्क बुझाउनु पर्नेछ। परीक्षा शुल्क बाफत $50 र पूर्व सिकाई मान्यता बाफत $50 रहेको छ। यो व्यवस्था लागू भए साउदी अरब जाने नेपाली श्रमिकले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ। बैंकिङ पहुँच विस्तार हुँदै जाँदा ग्राहकको संख्या बढ़ेको छ, तर शाखा विस्तार भने घट्दो क्रममा रहेको छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार निक्षेप र कर्जा खाता दुवै बढ़े पनि देशभर बैंक तथा वित्तीय संस्थाका शाखा संख्या पछिल्लो वर्षमा निरन्तर खुम्चिँदै गएका छन्। बैंक तथा वित्तीय संस्थाको शाखा संख्या 2082 वैशाख मसान्तमा 11,526 रहेकोमा 2083 वैशाख मसान्तमा 11,359 झरेको छ। 2081 असार मसान्तमा 11,530 थियो। देशभर बैंक तथा वित्तीय संस्थामा कर्जा खाता 20 लाख भन्दा माथि लागेको छ। र नेपालबाट भएको निर्यात रकमभन्दा बढ़ेको पेट्रोलियम पदार्थको आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2082-83 को 11 महिनामा मुलुकबाट 2,77,96,72,00,00,000 रूपियाँको वस्तु निर्यात हुँदा भारतबाट 2,97,79,56,00,000 रूपियाँको पेट्रोलियम पदार्थ आयात भएको छ। निर्यात रकमभन्दा 20 अर्ब बढ़ेको इन्धन आयात हुँदा यसले व्यापार घाटा समेत बढ़ाएको छ। विभागका अनुसार 11 महिनामा सबैभन्दा धेरै 1,52,67,98,85,000 रूपियाँ बराबरको 12,64,878 किलो लिटर डिजल आयात भएको छ। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा दागहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 082-591-670,
2: मोबाइल नम्बर 98-578-43-123। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: वाईनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाईनेट अब सब कनेक्टेड
1: खुशी को खबर
2: अब हाम्रो दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौं।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
3: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
4: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको।

0: को पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9849987741।
1: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईको सेवामा। अब उपचारका लागि काङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क संजीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090-65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
2: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858-34-910।
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल्स सँगै सटेको घोराई 1500 गेट दाङ।

तपाईहरुको बसाईमा हामी तपाईसँग रहेर हामीलाई प्राप्त भएका नयाँ नयाँ गीत संगीतका बानी पनि लिएका छौं र कार्यक्रम इन्द्रेणी फरकबार फरक तपाईहरुले आउँदै गर्दा हप्ताको सात दिनमा हप्ताको छ दिन म आउँछु भने एक दिन शनिबार चाहिँ सहकर्मी सरोज लामिछानेको साथमा इन्द्रेणीको बसाईलाई तपाईँले सुन्दै आउनु भएको छ र अब तपाईँ जहाँ जुन अवस्थामा रहेर भएर पनि यो बसाई सुन्नको लागि तयारी अवस्थामा रहनु भएको छ नेपाली लोक तथा दोहोरी गीत संगीतहरू हाम्रो माटोको सुगन्ध दिने तिनै उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै गर्दा गाउने गीतहरू आज शहर बजारका सबै ठाउँहरूमा गुन्जिन थालेका छन्। यो तपाईँ हामी सबैको लागि खुशीको कुरा हो र हामीले हाम्रो नेपाली लोक तथा दोहोरी गीत संगीतहरूलाई विश्वमा चाहिँ अथवा विश्व बजारमा पुर्याउनको लागि तपाईँ हामीले नै भूमिका खेलिरहेका छौं। आज घर देशमा मात्र नभएर परदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरूले नेपाली गीत संगीतलाई असाध्यै माया गर्नुहुन्छ र गीत संगीतलाई अगाडि बढ़ाउनको लागि एउटा भूमिका पनि खेलिरहनु भएको छ। यसका लागि त म नमन गर्न चाहन्छु। कार्यक्रमको शुरूआतमा असाध्य सुमधुर गीत यहाँलाई सुनाइसकेपछि यो गीत सँगै यहाँलाई म स्वागत गर्छु र विशेष गरी कार्यक्रम इन्द्रणीको श्रृंखला सुन्दै गर्दा तपाईँका जिज्ञासाहरू छन् अथवा तपाईँका मनमा नेपाली गीत संगीतका बारेमा केही कुराहरू छन् भने पनि कमेन्ट मार्फत तपाईँले लेख्न सक्नुहुन्छ र व्यक्त गर्न सक्नुहुन्छ। ती कुराहरूको सम्बोधन हामी गर्छौं भन्ने जानकारी पनि म यहाँलाई चाहिँ व्यक्त गर्न चाहन्छु। मेचीदेखि महाकाली, घरदेशदेखि परदेशसम्मका साथीहरू, रेडियो मार्फत सुन्ने साथीहरू, विभिन्न हाम्रा साझेदार रेडियो मार्फत देशैभर सुन्दै हुनुहुन्छ, सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, रेडियो काठमाडौँ एसडी मार्फत अनि चन्द्रमणि गौतमको टिकटक आईडी मार्फत पनि हामी लाइभ भइरहँदा तपाईँले नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न मोबाइल एप्लिकेशन मार्फत पनि इन्द्रेणीलाई सुन्न सक्नुहुन्छ र यतिखेर मेरा प्यारा प्यारा साथीहरूले सुनिरहनु भएको छ त्यही विश्वास मैले लिएको छु। आजको यस कार्यक्रमलाई नेपाल टपले साथ दिएको छ र नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाल टपलाई सम्झनुहोला र अब घर बनाइरहनु भएको छ, पाइपको आवश्यकता छ, ट्याङ्कीको आवश्यकता छ, यूपीबीसीको आवश्यकता छ भने पनि यहाँले नेपाल टपलाई सम्झन सक्नुहुन्छ। यो जानकारी म यहाँलाई गराउँदै अब भने हामी कार्यक्रममा गीत नै सुनाउँछौ र मलाई धेरैभन्दा धेरै साथीहरूले यतिखेर एसएमएस पनि गरिरहनु भएको छ, कमेन्टहरू गरिरहनु भएको छ, यसका लागि म सबैलाई मन गर्न चाहन्छु। तपाईँ जहाँ बसेर यतिखेर यो बसाईलाई सुनिरहनु भएको छ, कति पसलमा बसेर हामीलाई यो कार्यक्रम सुनिरहनु भएको होला, कति यात्रा गर्दै गर्दा सुन्नु भएको होला, कति विभिन्न काम धन्दामा व्यस्त हुनुहुन्छ, त्यही पनि यता एकातिर रेडियो बजिरहेको छ अनि मजाले त्यो आनन्द लिँदै काम पनि गरिरहनु भएको होला जस्तो लाग्छ। यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दै हामी इन्द्रणीको बसाईमा अर्को एउटा गीत राख्दैछौ र अब विशेष गरी असार पन्ध्र पनि आउँदैछ, भोलि असार पन्ध्र अनि असार पन्ध्र भन्ने बित्तिकै दही चिउरा होइन अनि त्यसपछि विशेष गरी अब धान रोपाई, धान दिवस पनि भोलि पर्छ। त्यसैले अब यो हाम्रो देश कृषि प्रधान देश भएको कारणले गर्दा पनि अहिले पनि हाम्रा ग्रामीण बस्तीहरूमा रोपाईहरू भइरहेका छन्। अब कति ठाउँहरूमा पानी राम्रोसँग पर्न सकेको छैन जसका कारण भनेको जस्तो रोपाई गर्न पाइएको छैन पनि भन्ने भइरहेको छ। खैर जे भए पनि वर्षमा एक दिन विशेष गरी असार पन्ध्रमा चाहिँ हिलोमा एक किसिमको जानुपर्छ, हिलोमा गएर खेल्नुपर्छ अनि त्यहाँ चाहिँ धान रोप्नुपर्छ भन्ने मान्यता हाम्रो समाजमा छ। त्यहीलाई मध्यनजर गर्दै भोलि असारको पन्ध्र गते राष्ट्रिय लोक संचारकर्मी नेपालले पनि गोकर्णेश्वर नगरपालिका वडा नम्बर सातको शिव चोक जुन विगतका वर्षहरूमा पनि हामीले त्यहाँ कार्यक्रम गरेका थियौं र यो वर्ष पनि रोपाई उत्सव हुँदैछ, धान दिवस मनाउँदैछौ, जसको लागि गोकर्णेश्वर नगरपालिकाले सहकार्य गरेको छ, सांस्कृतिक संस्थान जमल ले सहकार्य गरेको छ अनि हामीसँग चाहिँ विभिन्न संघ संस्थाहरू रहेका छन् जसका कारण हामीले यो कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्दैछौ। संचारकर्मी नेपालका सम्पूर्ण साथीहरू लागिरहनु भएको छ र संचार क्षेत्रमा आबद्ध रहेका साथीहरूसँगै कलाकारसँग हामी भरपूर मनोरञ्जन गर्नेछौ र भोलि असार पन्ध्र मनाउन, दही चिउरा खान गोकर्णेश्वर नगरपालिका वडा नम्बर सात शिव चोकमा यहाँहरू सबैलाई म उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु र यतिखेर म गीत नै राख्छु, यो गीत सुनौ त्यसपछि

पक्के पनि जब असारका यसका लोभलाग्दा गीतहरू हामी सुनाउँछौं र असार भन्ने बित्तिकै यी यस्ता खालका मौलिक लोक संस्कृतिले झल्काउँछन् र अब असार 15 मनाउनको लागि यहाँहरू सबैजना तन्तयारी अवस्थामा हुनुहुन्छ। अहिलेको पालि बिहान अलि पानी पर्ला जस्तो भयो र केही सिमसिम पनि पर्यो थोरै समय, तर भनेको जस्तो पानी परेको छैन। खैर भोलिसम्म राम्रो पानी परिदियो भने हुन्थ्यो भन्ने आशा चाहिँ सबैलाई छ, किनभने असार 15 अनि असार 15 मनाउनको लागि पानी चाहियो होइन। अनि पानी भइसकेपछि मजाले रोपाई गर्न पाइन्छ नि। अब काठमाडौँमा भनेको जस्तो खेतहरू त अहिले छैन पहिलाको जस्तो, तर हामीले हाम्रो संस्कृतिलाई जीवित राख्न पनि यस्ता खालका कार्यक्रमहरूको आयोजना गर्नुपर्छ र यही सिलसिलामा बसेर सबैजना असारे भाका गाउँदै दही चिउरा खाँदै अनि भएको केही खेतमा रोपाई गर्दै अगाडि बढ्दा मजा हुन्छ। एउटा संस्कृति संरक्षणको लागि पनि र अहिलेका पुस्ता जो अथवा भर्खरेका चाहिँ बालबालिकाहरू हुनुहुन्छ उहाँहरूलाई पनि खेत कसरी रोपिन्छ भन्ने कुराहरू होइन, यी कुराहरू चाहिँ हामीले जानकारी गराउनुपर्छ र यही सन्दर्भ र यही कुराहरूलाई मध्यनजर गर्दै राष्ट्रिय लोक संचार कर्मी नेपालले विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि रोपाई उत्सव गर्दैछ। यसको लागि गोकर्णेश्वरका मेयर दीपक कुमारी साल प्रमुख अतिथि हुनुहुन्छ। विशिष्ट अतिथिका रूपमा सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनदेखि लिएर धेरै विशिष्ट अतिथिहरू हुनुहुन्छ। चर्चित कलाकारहरूको साथमा इन्द्रणीको विशेष प्रस्तुति रहनेछ। गत वर्ष इन्द्रणी आउने भन्दा भन्दै आएन भन्ने कुराहरू पनि धेरैले गर्नुभयो, तर त्यो बेलामा त्यस्तै पर्यो आउन पाउनु भएन इन्द्रणी टीम। तर यो वर्ष अवश्य पनि इन्द्रणी टीम आउनेछ, जसका लागि हाम्रो सचिव कमल सरगमले त्यो एक किसिमको समन्वयकारी भूमिकाहरू खेलिरहनु भएको छ भने खेतको लागि हामीले विगतको वर्ष जस्तै यो वर्ष पनि भव्य रूपले सम्पन्न गर्नको लागि शिवचोक स्थित त्यहाँ एउटा चाहिँ जग्गामा हामी कार्यक्रम गर्दैछौं र खेत पनि मजाको छ। विशेष गरी त्यहाँ रघुनाथ आचार्य दाई अनि रूपा चौलागाई दिदीहरूले रोप्नु भएको त्यो खेतमा चाहिँ हामी अहिलेको पाली रोपाई गर्दैछौ, जसको लागि हाम्रो हरिदाईदेखि लिएर धेरै साथीहरूको सहयोग छ। सँगसँगै त्यहाँ फिल्डमा हामीलाई साथ दिनुहुने त्यहाँबाट विशेष गरी समाजसेवी बागमती अभियन्ता दुर्गा सापकोटाजी अनि युवा समाजसेवी घनश्याम गौतमदेखि लिएर धेरै साथीहरू फिल्डमा अहिले पनि खटिरहनु भएको छ, यसका लागि म आभार व्यक्त गर्न चाहन्छु। र सम्पूर्ण हाम्रा श्रोतावर्ग जो नेपाली गीत संगीतलाई माया गर्नुहुन्छ, हिजोदेखि संचारकर्मीहरूसँग साथको साथमा हुनुहुन्छ, यहाँहरू सबैलाई म उपस्थितिको लागि हार्दिक अनुरोध पनि गर्न चाहन्छु। र आज त अब गीत सुनाउने पालो हो, गीत सुनाइरहेका छौं। ईसाले आज राम्रा राम्रा असारे भाकाहरू तयारी अवस्थामा छन्। असारको 15 भोलि, आज 14 त गीत नसुनाइ भएन भन्दैछिन्, मैले पनि हो कि हो भनिरहेको छु होइन। अब ढिला नगर्ने, राख्दैछौ हामी अर्को गीतलाई।

0: खेलिन्छ नि हाम्रो आफ्नै पोट पनि
1: कति सारे गाली गरेको
0: किन गराउँछ नि बुढा
1: हरिया चाहिँ मैले किनिदिएको लाएर आएको मरिले
0: होइन मैले किनिदिएको
1: कहाँ हुन्छ मैले किनिदिएको
2: के हो के हो
3: केही पनि होइन जानेर हिँड्न किनेको

अचारै मासको दबदबे हिलो छुनमा घिन लाग्यो भन्ने यो गीतलाई सुनायौं र यो गीतसँगै यहाँलाई स्वागत छ। मेरा प्यारा प्यारा साथीहरू, मलाई विश्वास छ रेडियो नजिक रहेर होस् अथवा सामाजिक सञ्जाल मार्फत हामीलाई हेर्दै र सुन्दै हुनुहुन्छ, यहाँहरू सबैलाई म नमन गर्न चाहन्छु। नेपाटपद्वारा प्रायोजित छ आजको इन्द्रणीको श्रृंखला, अनि आज 13 म्युजिक खबर म्युजिक अवार्ड 2082 पनि हुँदैछ। आज असारको 14 गते यहाँहरूलाई म अवगत गराउन चाहन्छु। आज हुने म्युजिक खबर म्युजिक अवार्डलाई पनि सफलताको शुभकामना यतिखेर इन्द्रणी मार्फत व्यक्त गर्न चाहन्छु। सँगै राष्ट्रिय लोकसञ्चार नेपालले एकजना पत्रकार सिफारिशमा नाम उल्लेख गर्नको लागि उहाँहरूले जुन हामीलाई अनुरोध गर्नुभएको थियो र त्यही अनुरोधलाई स्वीकार गर्दै राष्ट्रिय लोकसञ्चार नेपालका प्रचार प्रसार संयोजक अथवा प्रचार प्रसार विभाग प्रमुख गोपी कृष्ण चापागाई यो वर्ष म्युजिक खबर म्युजिक अवार्डको पत्रकारिता पुरस्कारमा चाहिँ सम्मानित हुँदै हुनुहुन्छ। सँगसँगै वरिष्ठ पत्रकार कुबेर गिरी पनि सम्मानित हुँदै हुनुहुन्छ। हामी संचारकर्मीको तर्फबाट दुवैजना संचारकर्मीलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। अब यो सँगै हामी आज इन्द्रणीको बसाईमा तपाईलाई सुमधुर गीत संगीतका बानकी र विशेष गरी असारको बेला असारे भाकाले बढ़ी मात्रामा सुनौ आज भन्ने लागेको छ र त्यही अनुसार हामी गीतहरू तपाईँलाई सुनाइरहेका छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले हेरिरहनु भएको छ। यतिखेर लोकप्रिय गायक कलाकार गोकुल राउतले इन्द्रणीको बसाईलाई सुन्दै गरेको मैले देखेँ, हेर्दै गरेको देखेँ टिकटकमा। अनि शारदा तिमल सिन्हा, अस्मिर तामाङदेखि लिएर गंगा खड्का, दीपाजीले पनि सुन्दै हुनुहुँदो रहेछ। विमला भुजेलले सबैलाई सम्झना गर्न चाहनु भएको छ। अनि हाम्रो जीले सुदूरपश्चिम धनगढ़ीबाट हेर्दै हुनुहुन्छ। अनि रञ्जना चापागाईले हेलो दा नमस्कार, म पनि हेर्दैछु टिकटक लाइभमा इन्द्रणी भनेर लेख्नु भएको छ। दिलीप पहरीले पोखरीबाट हेर्दैछु भन्नुभएको छ। हामी पनि सुन्दैछौ हेर्दैछौ पोखरीबाट, भन्न माछा पोखरीबाट होला सायद, होइन पोखरी मात्र लेख्नु भएको रहेछ। अब पोखरी धेरै छन्, कमल पोखरी छन्, माछा पोखरी छन्, सिद्ध पोखरी छन्, पोखरी छन् नि त होइन, त्यसैले पनि भने रानी पोखरी छन्। अब कहाँबाट सुन्दै हो, तर मलाई याद भए अनुसार केही दिन अगाडि माछा पोखरीबाट भन्नुभएको थियो, सायद त्यहीबाट सुन्दै हुनुहुन्छ होला। रमेशले पनि हामीलाई सुन्दै हुनुहुन्छ। मित्र बुढा थोकीले मलेसियाबाट सम्झना भन्नुभएको छ। अनि ईश्वरका सन्तान यो नामबाट पनि हामीलाई हेरिरहनु भएको छ, एकदम नमन छ, कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। परिवर्तन सम्भव छ हजुर भन्नुभएको छ। अनि हाम्रो अस्मिर तामाङले सबैलाई सम्झना भन्नुभएको छ। भीम खड्का, दीपा केसी खड्काले यतिखेर मलेसियादेखि हेर्दै हुनुहुन्छ, मित्रको मैले जानकारी गराएँ। अन्य धेरै धेरै साथीहरू जोडिरहनु भएको छ, सबैलाई सम्झना छ। अब गीत राखौं, हुन्छ हुन्छ भन्नुभएको छ, ढिला गर्दिन इन्द्रणीमा यो गीत फेरि राख्छु।

साक्षीका तपाईँलाई रमाइलो लागिरहला है, मजा पनि आइरहला। असारको बेला साक्षीका इन्द्रणीले चाहिँ असारकै जस्तो बनाइदिन्छ, कस्तो रमाइलो। घाँसे गीतहरू सुन्दा, असारे बाकाहरू सुन्दा, अथवा मौलिक घाँसे जुहारीहरू सुन्दाको मजा छुट्टै हुन्छ होइन। हामीले यस्तै यस्तै भाकाहरू सुनाउँदै आज असारको 14 गते बिहानीको समयमा हामी अगाडि बढ़िरहेका छौं। भोलि असार 15 भव्यताको साथमा मनाउनुपर्छ। गोकर्णेश्वर आसपासमा रहनुभएका, मूलपानीमा रहनुभएका, दक्षिण डोका रहनुभएका, गोठाटारमा रहनुभएका होइन, अनि नयाँ बस्तीदेखि लिएर तपाईँ जहाँ जहाँ साँखुदेखि अब कहाँ कहाँ टाढा टाढाबाट पनि आउनुहुन्छ, र मलाई धेरै साथीहरूले यो पालि पनि टेलिफोन गर्नुभएको छ, अहिलेको पालि तपाईँहरूको रोपाई उत्सव कहाँ हुन्छ भनेर सोध्दै हुनुहुन्थ्यो। मैले धेरै साथीहरूले गत साल जहाँ भएको थियो गोकर्णेश्वरको शिव चोकमै हुँदैछ है भनेको थिए, त्यसैले धेरैजना खुसी हुनुहुन्छ। र गत साल चाहिँ लगभग गाउँ नै उल्टिएर आउनुभएको थियो, यति रमाइलो भएको थियो। त्यहाँ शिव चोकमा रहनुभएका, ग्रिन एलसी साइडमा रहनुभएका, दक्षिण ढोका अरियल गाउँमा रहनुभएका सबैसँग होइन मजासँग गफ हुन पाइएको थियो, अनि प्रत्यक्ष रूपमा रहन पाइएको थियो। चर्चित कलाकारले बेजोड प्रस्तुति दिनुभएको थियो, अनि मजासँग खेतरोपाई पनि गरेका थियौं। अहिले पनि हामी खेतरोपाई गर्नेछौ, अनि मजाले चाहिँ तपाईँका चाहिँ त्यहाँ रहेर असारे गीतहरूमा रम्नेछौ। तपाईँ पनि ग्रुप ग्रुप बनाएर गाउन सक्नुहुन्छ, त्यसैले पनि आउनुहोला, रमाइलो गरौला। हाम्रा संचारकर्मी साथीहरूले ती तपाईँले गाउनुभएका कुराहरूलाई चाहिँ मीडिया मार्फत प्रस्तुत गर्नुहुनेछ, तपाईँको खुबी पनि प्रस्तुत हुन्छ। त्यसैले मैले सम्पूर्णलाई फेरि पनि रोपाई उत्सव जुन असार 15 दही चिउरा खानको लागि सँगै यहाँहरू सबैलाई उपस्थितिको लागि अनुरोध गरिरहेको छु। गोकर्णेश्वरको शिव चोकमा यो कार्यक्रम हुँदैछ, यहाँलाई मैले जानकारी गराए। अब चाहिँ फेरि पनि गीतै राख्ने हो भन्नुभएको छ। आज हामी धेरैभन्दा धेरै गीतहरू सुनाइरहेका छौं। त्यसपछि हाम्रो देवी महराले दाई मेरो भाग पनि रोपिदिनु होला धान भन्नुभएको छ। अहिले हाम्रो देवी महरा जापानमा हुनुहुन्छ होइन, त्यसैले अब पहिला पहिला त रोप्न हुन्थ्यो सँगै होइन, अब अहिले टाढा टाढा भयो, यो ठिकै छ। देवी महरा अब चाहिँ त्यही हो, अब हामी भोलि रोप्नेछौ होइन, भोलि हामी रमाइलो गर्नेछौ मजासँग, फेसबुकमा अनि टिकटकतिर भिडियो हेर्ने, टक्क इन्जोय गर्ने हस्। त्यसपछि हाम्रो प्रेम खड्काले पनि परिवर्तन सम्भव छ, म पनि बौद्ध टुसालबाट हेरेर सुन्दैछु टिकटक लाइभमा भन्नुभएको छ। प्रेमजी अब भोलि असारको 15 गते गोकर्णेश्वर साथमा रहेको यो शिव चोकमा आउनुहोस्, त्यहाँ हाम्रो भव्य रोपाई उत्सव हुँदैछ है। कुन्ता आचार्यले पनि सुन्दै हुनुहुन्छ, अनि दिप बोहराले 10-15 वर्षदेखि सुन्दै आएको हजुरको आवाज आज पनि सुन्दैछु दक्षिण कोरियाबाट भन्नुभएको छ, उहाँ दिप बोहरा हुनुहुन्छ। अर्को साथी विराट कार्कीले पनि जापानको टोकियोबाट हेर्दैछु भन्नुभएको छ, सँगै हाम्रो राजेन्द्र प्रसाद भण्डारीले पनि हामीलाई हेर्दै हुनुहुन्छ। त्यसपछि युनिक देवले पनि सुन्दै हुनुहुन्छ, पम्फाजी कलावती डाङ्गीले पनि हेर्दै हुनुहुन्छ, अनिश मगरले म पनि सुन्दैछु दाई नमस्कार भनेर लेख्नु भएको छ। त्यसपछि कर्ण ओडले पनि म तपाईँको आवाजको फ्यान 2069 सालदेखि तपाईँलाई सुन्दैछु दादा हजुर भन्नुभएको छ, सबैलाई नमन छ, सबै साथीहरू हेरिरहनु भएको छ, सबैलाई सम्झना गर्दै राख्दैछु अर्को एउटा मौलिक गीतलाई।

असारको भाका सुन्दै अनि सुनाउँदै अगाडि बढिरहेका छौ हाम्रा प्यारा प्यारा साथीहरू। सबै साथीहरू मजाले कार्यक्रम हेरिरहनु भएको छ, सुनिरहनु भएको छ, सबैलाई हामी नमन गर्छौं। इन्द्रणीको श्रृंखला सुन्दै गर्दा भोलि खेत्रपाई गर्न रूपायोत्सव मनाउनको लागि पनि सबै तयारी हुनुहुन्छ। अब विभिन्न संघ संस्थाले कार्यक्रम गर्छन्, सरकारको तर्फबाट पनि रूपायोत्सवका कार्यक्रमहरू हुन्छन् होइन, अनि विभिन्न ठाउँहरूमा सुन्दै र हेर्दै हामीलाई गर्दै गर्दा भोलि हुने उत्सवहरूको लागि पनि तपाईँहरू लागिरहनु भएको छ। मैले भनिसके संसारकै नेपालले असाध्यै भव्य कार्यक्रम गर्छ, पञ्चे बाजा सहित इन्द्रणीको टोली सहित होइन, भोलि चाहिँ सरोज लामिछानेदेखि लिएर अब त्यहाँ चाहिँ चर्चित कलाकारहरू राजेश ढकालदेखि लिएर बद्री पंगेनीदेखि लिएर राजु परियारदेखि लिएर टीका सानोदेखि लिएर होइन, अनि नवराज घोरासैनीदेखि लिएर राजेन्द्र भण्डारीदेखि लिएर अब चर्चित कलाकारहरू धेरै आउनुहुन्छ, अनि स्थानीय कलाकारको पनि बेजोड प्रस्तुति रहन्छ। अनि सांस्कृतिक संस्थान नाचघर जमलले कार्यक्रमको आयोजना गर्दैछ, स्वागत नृत्यदेखि लिएर अन्य धेरै प्रस्तुतिहरू सांस्कृतिक संस्थान जमलको रहनेछ, यो पनि जानकारी यहाँलाई गराउँदै एउटा गीत सुनाउने हो। हस् भन्नुभएको छ, ढिला गर्दिन, एउटा गीत राख्छु, त्यसपछि कार्यक्रमको बिट मार्न आउँछु, सुन्दै रहनुहोला।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल
1: लामो अनुसंधान पछि आविष्कार भएको
0: रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
3: बाङ्गा टिङ्गा दाँत मिलाउने
5: शल्यक्रिया गरेर दाँत निकाल्ने
3: खाली ठाउँमा दाँत भर्ने
5: दुखेको दाँत नदुखाई जरैबाट निकालिने
3: मुखमा घाउ खटेरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123

0: রক্ষারু কোকোনাট চোকোনাট ভিটা মিল্ক বাটার প্যাক ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট
1: হেরা হেরা হেরা ইয়ো হো হামরো চয়েস কোকো ডাইজেস্টিভ র কুকি চাই নাইস
2: অডগুড়ি के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चौक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: हाल्नु।
1: लेट्स गो। 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: मध्यपश्चिम ट्याङ्क चेक। यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले लघु वित्तबाट कर्जा लिएर घर पुननिर्माण गर्न थालेका छन्। सरकारले यतिका समयसम्म पनि पुननिर्माण अघि नबढ़ाएपछि टिनको छाना मुनि कष्टकर जीवन बिताउन बाध्य भएका सर्वसाधारण कर्जाका भरमा घर बनाउन लागि परेका छन्। भूकम्प गएको करिब 3 वर्ष पुग्न लागे पनि सरकारले पुननिर्माणमा ढिला सुस्ती गरेपछि लघु वित्तबाट कर्जा लिएर घर निर्माणमा उनीहरू अघि सरेका हुन्। जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशी गाउँपालिका लगायतका स्थानीय तह, रूकुम पश्चिमको आडबेसकोट नगरपालिका, सानो भेरी गाउँपालिकाका भूकम्प प्रभावित जनताले लघु वित्तबाट कर्जा लिएर धमाधम निजी आवास निर्माणमा जुटेका छन्। बारेकोट गाउँपालिका आडका मिम बहादुर सिंहले विस्तृत क्षतिको विवरण आकलनमा भएको कमजोरी र स्थानीय सरकारको ढिला सुस्तीका कारण जनताले दुःख पाएको बताउनुभयो। सरकारको आशामा बसेका सर्वसाधारण निराश हुनुपर्ने अवस्था रहेको छ। रोल्पामा पछिल्लो 4 दिनमा 4 वटा भरुवा बन्दुक फेला परेको छ। विभिन्न स्थानमा व्यवसायी अवस्थामा फेला परेका भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो। पछिल्लो समय गत बुधबार रोल्पा सुनिल स्मृति गाउँपालिका 6 गरगरे स्थित सल्लेरी पाखा सामुदायिक वनमा 2 वटा भरुवा बन्दुक फेला परेका थिए। रूखको फेदमा एक नाल भएको 2 वटा भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। त्यसपछि शुक्रबार माडी गाउँपालिका 1 भिताबाङ स्थित सड़कको छेउमा लुकाई छिपाई राखेको अवस्थामा एक नाली भरुवा बन्दुक फेला परेको हो। त्यस्तै शनिबार पुनः रोल्पा नगरपालिका 4 मा रहेको सामुदायिक वनमा एक नाली भरुवा बन्दुक व्यवहारिसी अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी न्याय निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। फेला परेका बन्दुक कानूनी प्रक्रिया मार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी न्याय उपरीक्षक डीएसपी पञ्चकुमार बाखुले बताउनुभयो। रोल्पामा सशस्त्र युद्धका समयमा राज्यपक्ष र विद्रोही पक्षबीच भएको भिडन्तका कारण अहिले बन्दुकका साथै बमहरू पनि भेटिने गरेका छन्। नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हीरा देवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 रहेको सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000सम्मको सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण शाहीका अनुसार अत्याधिक जाँड रक्सी, चुरोट, बिड़ीको प्रयोग, जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण रहेका छन्। र नेपालले साउदी अरबलाई सी परिसन कार्यक्रम रोक्न अनुरोध गरेको छ। साउदीले नेपालमा जुन 17 देखि सी परिसन शुरू गर्न लागेको थियो तर एसभीपी रोकिएपछि जुलाई 1 देखि कार्यान्वयनमा ल्याउने तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद र मेक खरसंघको पछिल्लो भेटमा मन्त्री यादवले नेपाली श्रमिकको सी प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न आग्रह गर्नुभएको हो। गएको पुसमा नेपाल र साउदी अरब बीच भएको श्रम सम्झौतामा नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा संयुक्त प्राधिकारी समितिले तय गर्ने उल्लेख गरिएको छ। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887741।
11: डाक्टर आउने बारे सूचना।
12: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
11: डाक्टरद्वारा दिइने सेवाहरू,
12: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
11: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
13: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
14: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार।
15: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
14: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
9: सम्पर्क फोन नम्बर 98479-57193 र 98188-89028।
14: भर्ना खुल्यो।
10: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: कार्यक्रमहरू,
10: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
14: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
16: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
17: फोन नम्बर 0825-62601, 98578-35990, 98578-31684, 98512-32328
10: र 98578-37255।
9: यो दाँत दुखेर मर्नु भयो। आई आई आई आई
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन?
18: अय्या, अस्ति भक्कर त औषधि गरेको, बिसको उन्निस भएको हैन?
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
18: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
6: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निकाल्नु।
19: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
20: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
21: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर

0: को दुई पटक अनिवार्य ब्रश गरी सधैं स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
1: सीता के हो तिमीलाई, घुम्सेर बसी छौ
2: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
1: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोरहाइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

0: 6.9 को शानदार डिस्प्ले AI पावर्ड कैमरा 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
2: छालामा दागहरू आउने कपाल झर्ने
1: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
1: बारम्बार गर्भपतन भएमा
2: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
1: बिना कारण शरीरको तौल घटेमा
2: ढाड दुखेमा कम्मर दुखेमा
1: गाउट तथा युरिक एसिडको समस्या
2: बारम्बार आँखा रातो भएमा
1: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
2: लामो समयदेखि छाला कडा भएमा
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
2: युवा अवस्थामा पक्षघात भएमा
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा
2: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: फोन नम्बर 0825916 77
1: मोबाइल नम्बर 98578 43 123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिडिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: भन्दा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नु 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
5: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-49-41-944
8: होइन माइला लखर लखर कहाँ हिँडिस्
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-498-87-741

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाँचियाँ
2: सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा पानी
1: बेला मध्याहको 12 बजेको छ
2: थियो। आज झापा इलाम पाँचथर ताप्लेझुङ त्यसै गरी संखुवासभा र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको वहाव उल्लेखीय बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। आज बिहानको मापन अनुसार कोशी नारायणी बागमती महाकाली र यिनका सहायक नदी तथा कन्काई कमला र पूर्वी राप्ती तथा पश्चिम राप्तीको वहाव सतर्कता तहभन्दा तलै छ। बाढ़ी पूर्वानुमान महाशाखाको बाढ़ी सूचना अनुसार भोलि र पर्सी कोशी बागमती गण्डकी मधेश र सुदूरपश्चिमका साना नदीमा वहाव आकस्मिक बढ़न सक्छ। पर्सी मंगलबारसम्म मनसून देशभर फैलिने सम्भावना छ। लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ़दो चापलाई व्यवस्थित गर्न आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास थालेको छ। गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल प्रशासनले ट्रायज प्रणाली लागू गरेको छ। यस प्रणालीले अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर विष्णु प्रसाद गौतमका अनुसार ट्रायज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई पालोका आधारमा नभई स्वास्थ्य अवस्थाको गम्भीरताका आधारमा वर्गीकरण गरिन्छ। अत्यन्तै गम्भीर अवस्थाका बिरामीलाई रातो संकेतमा राखी तत्काल उपचार शुरू गरिन्छ। यस्तै मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई पहेँलो संकेतमा र सामान्य ज्वरो हल्का चोटपटक वा केही समय पर्खदा ज्यानको जोखिम नहुने बिरामीलाई हरियो संकेतमा वर्गीकरण गरिने डाक्टर गौतमले बताउनुभयो। अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक 2000 देखि 2500 सम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि पुग्ने गरेका छन्। सीमित जनशक्ति र स्रोत साधनका बीच गम्भीर बिरामीलाई समयमा उपचार उपलब्ध गराउन ट्रियाज प्रणाली प्रभावकारी हुने अस्पतालले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनसादीको भाव बढ़ेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,100 रूपियाँमा कारोबार भएको थियो। आज सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़्यो। भाव बढ़ेर सुन आज तोलाको 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव तोलामा 145 रूपियाँ बढ़ेको छ। शुक्रबार तोलाको 4,180 रूपियाँमा कारोबार भएको चाँदी आज तोलाको 4,325 रूपियाँ पुगेको महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज मदन भण्डारीको जन्म जयन्ती, ओली प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिँदै 5 महिना लगाएर घरती भीरको चट्टान फुटाइयो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको 75 जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज दिउँसो काठमाडौँको राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजन गरेको छ। यो कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल सहितका नेताहरूसँगै देखिने भएका छन्। कार्यक्रमको प्रमुख आतिथ्यता पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ। नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषय कार्यक्रममा नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सम्बोधन गर्ने कार्यक्रम छ। शीर्ष नेताहरूसहित हुन लागेको यो कार्यक्रमलाई अर्थपूर्ण मानिएको छ। मदन भण्डारीको जन्म 2009 साल असार 14 गते ताप्लेजुङमा भएको थियो भने निधन 2050 साल जेठ 3 गते दासढुङ्गा चितवनमा गाड़ी दुर्घटनामा भएको थियो। खोटाङको दिक्तेल, रूपाकोट, मजुवागढी नगरपालिका 4, खाल्ले र हलेसी तुवाचुङ नगरपालिका 11 र राजापानीको सीमा नजिक पर्ने चर्चित घरतीभिरको चट्टान फुटाएर सड़क निर्माण गरिएको छ। जिल्लाको प्रमुख व्यापारी केन्द्र दिक्तेल बजारबाट अहाले रेग्मीटार हुँदै सगरमाथा राजमार्ग जोड्ने छोटो दूरीको सड़क खण्डमा पर्ने घरतीभिरको विशाल चट्टान 5 महिना लगाएर फुटाई सड़क निर्माण गरिएको छ। कोशी प्रदेश सरकार भौतिक पूर्वाधार विकास कार्यालय खोटाङ मार्फत 1,07,78,000 लगानीमा सड़क निर्माणको काम सम्पन्न भएको छ। मन्त्रालयबाट चालू आर्थिक वर्ष 82-83 लागि विनियोजन भएको 2 करोड़ बजेटमा ठेक्का प्रक्रियाबाट कमला कन्स्ट्रक्शन एण्ड सप्लायर्स उदयपुरले 1,07,00,000 सम्झौता गरेर घरतीभिरको चट्टान फुटाएको भौतिक पूर्वाधार कार्यालय खोटाङका लेखा अधिकृत सीताराम राउतले जानकारी दिनुभयो। अब विदेशको खबर। जापानको उत्तरपूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटीय समुद्र नजिक रहेको छ। भूकम्प स्थानीय समय अनुसार बिहान 7:25 गएको हो। यसको केन्द्रबिन्दु जमीनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवाते सहित आआमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको खबरमा उल्लेख छ। अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा धेरै भूकम्प प्रभावित देशहरूमध्ये एक हो। अब खेल खबर। साबिक विजेता अर्जेन्टिना समूह जेमा 100% नतिजासहित फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ। समूह जेबाट अस्ट्रिया र अल्जेरियाले पनि नकआउट चरणमा स्थान बनाएका छन्। डालास स्टेडियममा आज बिहान भएको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जोर्डनलाई 3-1 गोलले पराजित गर्दै लगातार तेस्रो जीत हात पार्यो। अर्जेन्टिनाको जीतमा जियोभानी लो सेल्सो र लाउटारो मार्टिनेज र कप्तान लियोनल मेसीले समान 1-1 गोल गरे। मेसीको यो विश्वकपमा 6 गोल हो। मेसी विश्वकप फुटबलका सर्वाधिक गोलकर्ता हुन्। उनले अहिलेसम्म सर्वाधिक 19 गोल गरेका छन्। जोर्डनका मुसा अल तमारीले सान्त्वना गोल फर्काएका छन्। यस्तै समूह जेको अर्को खेलमा अस्ट्रिया र अल्जेरिया 3-3 गोलको रोमाञ्चक बराबरीमा खेल्न पुगे। अस्ट्रिया र अल्जेरियाले समान 4-4 अंक जोडेका छन्। गोलअन्तरका आधारमा अस्ट्रिया दोस्रो र अल्जेरिया तेस्रो स्थानमा रहँदा दुवै टोली नकआउट चरणमा प्रवेश गरेका छन्। र फिफा विश्वकप फुटबलमा समूह जेका 2 खेल सकिएसँगै नकआउट चरणमा पुग्ने सबै 32 टोलीको टुंगो लागेको छ। राउण्ड अफ 32 को समीकरण पूरा भएको हो। पहिलो पटक 48 देश सहभागी यो प्रतियोगितामा 2 पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलो पटक विश्वकप खेलेको केप भर्डे अन्तिम 32 पुग्न सफल भएको छ। नकआउट चरणको पहिलो खेलमा आज मध्यराती 1:15 दक्षिण अफ्रिका र क्यानाडाले खेल्दैछन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पूर्वका एक दुई ठाउँमा आज ठूलो पानी पर्न सक्ने, साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षलाई थप व्यवस्थित गर्ने प्रयास, गम्भीर बिरामीका लागि ट्रियाज प्रणाली लागू। सुनको भाव आज तोलामा 4,700 रूपियाँले बढ़्यो, तोलाको 2,83,800 रूपियाँमा कारोबार। जापानको उत्तर पूर्वी तट नजिक 6.1 म्याग्निच्युडको भूकम्प, मानवीय तथा भौतिक क्षतिको विवरण आउन बाँकी। र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिनासँगै अस्ट्रिया र अल्जेरिया नकआउट चरणमा अघिल्लो चरणमा पुग्ने सबै 32 टोलीको टुङ्गो लाग्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
4: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
5: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
4: अन्य विशेषज्ञ सेवाहरू
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
6: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
6: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
4: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच। फोन नम्बर 082563218।

0: शिक्षा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
2: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
3: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
4: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: ब्लड प्रेसर हाई लो भएका,
3: कोलेस्ट्रोल बढी भएको,
4: मुटुको गति एकनास नभएको,
3: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
4: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
3: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
4: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
6: खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
7: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।

0: ऑरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै वैल्युएशन, जम्मै क्याश डिस्काउंट।
1: एक्सचेंज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इंजीनियरिंग बजाज शोरूम, शहीद गेट गुराही दाङ।
3: संपर्क फोन 082-562-4223। संपर्क मोबाइल नंबर 98578-30151, 98478-33133 र 98686-37244।
4: राप्ती इंजीनियरिंग कलेज घोराही दाङ को भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीयतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।

0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
1: सम्पर्क फोन नम्बर 0825526601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858311684 र 9858303270।
0: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
0: डाक्टरद्वारा दिइने सेवाहरू।
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
0: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
3: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
1: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार।
4: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9849557193 र 9818899028।

कास्टिङ प्रोग्राम फिफ्टिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत ओन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक बङ्गालीबाट किनेर हेर न।
0: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98-4876-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीन जेल समय हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार का हड्डी भाँचिएको जोड्ने,
0: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल्दिन।
4: एलइडी टिभी किन्न नजाने?
5: जान्न।
4: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिन।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराईदान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराईदान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498887741।
10: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
11: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
10: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
11: सम्पर्क मोबाइल नम्बर 98578442, 98578352060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।

0: 6.9 को सांदा डिस्प्ले AI पावर्ड कैमरा 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार
1: मध्यपश्चिम जान चेक यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। गढवा गाउँपालिकाको आयोजनामा उत्सवमय जून महिनाको अवसरमा गौरवमय यात्रा र सरकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल विषय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका विभिन्न अंग भएकाले उनीहरूको अधिकार सम्मान र पहिचानको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। यसै गरी इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहिल बुढा थकेले पनि कुनै पनि व्यक्तिमाथि लैंगिक पहिचान वा यौनिक अभिमुखीकरणका आधारमा विभेद दुर्व्यवहार वा हिंसा हुन नहुने बताउनुभयो। मानव स्वास्थ्य समाज दाङका प्रमुख जुनु चौधरीले सहजीकरण गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अवस्था अधिकार चुनौती तथा सामाजिक समावेशीकरणका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले विविधताको सम्मान र समान व्यवहारबाट मात्रै समतामूलक समाज निर्माण सम्भव हुने बताउनुभयो। कार्यक्रममा सहभागीहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार समान अवसर र सुरक्षित वातावरण निर्माणका लागि सरकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। गढवा गाउँपालिकाको सभाहालमा सम्पन्न कार्यक्रममा गाउँपालिका सदस्य चन्द्रा केसी, वडा नम्बर 6 का वडा सदस्य दिनमणि आचार्य, वडा सदस्यहरू मानव स्वास्थ्य समाज दाङका टेला भूषाल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चण्डले गर्नुभएको थियो। रोल्पाको माडी गाउँपालिका 2 घरती गाउँमा 24 वर्षीय एक युवक आफ्नै घरमा मृत फेला परेका छन्। घरती गाउँ निवासी प्रकाश ओली भन्ने ओम प्रकाश ओली हिजो शनिबार बिहान करिब 3 बजेको समयमा आफ्नै घरको सुत्ने कोठामा अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। उनीसँगै सुतेका सोही ओडाको गल्लु निवासी 28 वर्षीय कमल खड्काले अचेत अवस्थामा देखेपछि तत्काल परिवारलाई जानकारी गराएका थिए। परिवारले उपचारका लागि माडी गाउँपालिका 2 स्थित स्मृति अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई अस्पताल पुग्नु अघि नै मृत्यु भइसकेको घोषणा गरेका थिए। प्रहरीका अनुसार हालसम्म मृत्युको कारण खोल्न सकेको छैन। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सुर्खेतका महिलाले करेसाबारीलाई पोषण स्वास्थ्य र आमदानीको मुख्य आधार बनाएर पोषण सुधारमा उदाहरणीय काम गर्दै आएका छन्। सुनौलो हजार दिन नाममा जोड़िएका 5 पालिकाका आमाहरूले स्वास्थ्य आमा समूह गठन गरी विषादी रहित प्रांगारिक तरकारी उत्पादन शुरू गरेपछि उनीहरूको दैनिकी मात्र होइन सोच र जीवनशैली समेत परिवर्तन भएको छ। वीरेन्द्रनगर नगरपालिका 9 की कृष्ण चौधरी केही वर्ष अघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा तरकारी उत्पादन गर्नुहुन्थ्यो। अहिले भने आफ्नै बारीमा फलाएका तरकारी बजारसम्म पुर्याएर आमदानी गर्दै आउनु भएको छ। उहाँ महिला जागरण स्वास्थ्य आमा समूहमा आबद्ध हुनुहुन्छ। घर परिवारलाई ताजा र पोषणयुक्त खाना उपलब्ध गराउनका साथै अतिरिक्त उत्पादन बिक्री गरेर आमदानी गर्न थालेपछि आत्मविश्वास बढ़ेको उहाँले सुनाउनुभयो। लेगबेसी गाउँपालिका 9 की दीपा पौडेलको बारी पनि अहिले हराभरा भएको छ। सृजनशील स्वास्थ्य आमा समूहकी सदस्य समेत रहेकी दीपाका अनुसार समूहले पोषण महिला स्वास्थ्य र सरसफाई सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। विशेष गरी पोषण मेलाले महिलालाई आफ्नै उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गर्दै आएको उहाँको अनुभव छ। र जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले लघु वित्तबाट कर्जा लिएर घर पुननिर्माण गर्न थालेका छन्। सरकारले यतिका समयसम्म पनि पुननिर्माण अघि नबढ़ाएपछि टिनको छानामुनि कष्टकर जीवन बिताउन बाध्य भएका सर्वसाधारण कर्जाका भरमा घर बनाउन लागि परेका छन्। भूकम्प गएको करिब 3 वर्ष पुग्न लागे पनि सरकारले पुननिर्माणमा ढिलासुस्ती गरेपछि लघु वित्तबाट कर्जा लिएर घर निर्माणमा उनीहरू अघि सरेका हुन्। जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुस्ते गाउँपालिका लगायतका स्थानीय तह, रूकुम पश्चिमको 8 बिस्कोट नगरपालिका, सानो भेरी गाउँपालिका भूकम्प प्रभावित जनताले लघु वित्तबाट कर्जा लिएर धमाधम निजी आवास निर्माणमा जुटेका छन्। बारेकोट नगरपालिका 8 का मीम बहादुर सिंहले विस्तृत क्षतिको विवरण आकलन डीडीएमा भएको कमजोरी र स्थानीय सरकारको ढिलासुस्तीका कारण जनताले दुःख पाएको बताउनुभयो। सरकारको आशामा बसेका सर्वसाधारण निराश हुनुपर्ने अवस्था छ। सरकारले पुनः डीडीए गरी भत्किएर बस्न नमिल्ने घर छुटेकाले
तत्काल पुननिर्माण थाल्नुपर्ने पीड़ित बताउँछन्। कृषि पेशा र ज्याला मजदूरीका भरमा जीविकोपार्जन गरेका गरीब दलित विपन्न जोखिममा परेका व्यक्ति बिचल्लीमा परेका छन्। सरकारले घर बनाइदेला र बसौला भन्ने आश गरेका सर्वसाधारण सुरक्षित आवास नहुँदा ऋण लिएर घर बनाउन थालेका छन्। खेतीयोग्य जमीन नभएपछि ज्याला मजदूरीका भरमा जीविकोपार्जन गरेका सर्वसाधारणलाई समस्या भएको छ। हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
2: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
1: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
2: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
2: ल ल काका, गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498877141।
4: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
5: नमस्ते नमस्ते,
6: कता हिँड्नु नि बाबु, बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
9: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीसर रोड, खोराही दाग,
11: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478727977
12: र 98578730689।
13: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
13: हाम्रा विशेषताहरू,
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
14: शान्त तथा पारिवारिक वातावरण भएको,
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
14: तिहार सुसारको राम्रो व्यवस्था भएको,
13: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
14: घरको जस्तै माया पाउने,
15: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
17: नेपाली जुत्ता घर,
18: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
17: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
18: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
17: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ, स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, घुराही दाङ।
18: सम्पर्क मोबाइल नम्बर 98577171546।

0: चेन्ज मेलामा झ्याम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कुटर लिएर आउनुहोस् र न्यू बजाज बाइकको साथ झ्याम्मै लिएर जानुहोस्। झ्याम्मै भ्यालुएसन, झ्याम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गतेदेखि 16 गतेसम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज सोरुम, सहित गेट गुराही दाम।
3: सम्पर्क फोन 082-562-423, सम्पर्क मोबाइल नम्बर 98578

0: दिदी मैले गाउँको केटी भवन लागेको अलि अप्ठ्यारोमा परे
1: के गर्ने होला दिदी
2: आ भैया रगतको नाता छैन त के भयो हाम्रो
1: मेरो हातमा टीका त थापेको छौ नि
2: म मेरो घरको लोकेसनलाई व्हाट्सएप गरिदिन्छु हाँ बस तिमी फटाक्कै आइहाल्नु

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा हिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082563479
3: मोबाइल नम्बर 98494667487।
5: हामी जन्मदात नै सिकारी हुँ, सिकारी पुरै दैलेख मलाई चाहियो।
0: VFX सिनेमाज कुराही दश नारायणपुर सौरीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
7: खुसीको खबर खुसीको खबर खुसीको खबर
8: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सिची भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
7: हाम्रा विशेषताहरू
9: आधुनिक प्रयोगशाला,
7: अत्याधुनिक सर्वेक्षण उपकरण,
9: अनुभवी प्रशिक्षक,
7: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
9: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
7: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
9: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
7: आजै रजना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
7: सम्पर्क फोन नम्बर 082563204,
8: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
10: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
11: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण मनी लन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुखको अनुमति पश्चात अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदन समक्ष पेश गर्नुभएको हो। प्रतिनिधि सभा नियमावली 2083 को नियम 105 बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिनुभएको थियो। प्रतिनिधि सभा नियमावली 2083 को नियम 105 बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सदस्यलाई विरोधको सूचना प्राप्त नभएको सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिनुभएको थियो। विधेयकको औचित्यमाथि प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले तस्करी भन्सार छली अन्तशुल्क तथा कर सम्बन्धी कसुर धितोपत्र वा कमोडिटीज बजारमा हुने भित्री कारोबार इन्साइडर ट्रेडिङ र मार्केट म्यानिपुलेसन जस्ता अपराधहरूलाई नियन्त्रण गर्न कानून संशोधन आवश्यक रहेको बताउनुभयो। उहाँले मुद्रा बैंकिङ वित्तीय विदेशी विनिमय र बीमा क्षेत्रसँग सम्बन्धित कसुरहरूमा गरिने अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो। संसदको अधिवेशन नचलेको अवस्थामा जारी गरिएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 संघीय संसदबाट स्वीकृत भइसकेको छ। नेपालको संविधानको धारा 114 उपधारा 2 प्रतिबन्धात्मक वाक्यांशको खण्ड ग बमोजिम अध्यादेशलाई प्रतिस्थापन गर्न निश्चित समयावधिभित्र विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार यो विधेयक प्रस्तुत गरिएको अर्थमन्त्रीले सदनलाई जानकारी गराउनुभयो। अबको 3 दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ। त्यस्तै भोलि कोशी मधेस बागमती र गण्डकी प्रदेशको 1-2 ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पश्चिम मंगलबार पनि कोशी मधेस र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी दुवान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले अनुरोध गरेको छ। असारको मध्य भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेको बेला अबका केही दिन कोशी मधेस बागमती र गण्डकी प्रदेशका सबैजसो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। अहिले पूर्वबाट फैलिँदै गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा पुगेर अडिएको मनसून अब थप सक्रिय भएर फैलने र अर्को हप्ता देशभर पर्याप्त वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। गढ़वा गाउँपालिकाको आयोजनामा उत्सवमय जून महिनाको अवसरमा गौरवमय यात्रा र सरकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल विषय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग भएकाले उनीहरूको अधिकार सम्मान र पहिचानको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। त्यसै गरी इलाका प्रहरी कार्यालय गढ़वाका प्रहरी निरीक्षक साहिल बुढा ठोकीले पनि कुनै पनि व्यक्तिमाथि लैंगिक पहिचान वा यौनिक अभिमुखीकरणका आधारमा विभेद दुर्व्यवहार वा हिंसा हुन नहुने बताउनुभयो। मानव स्वास्थ्य समाज दाङका प्रमुख जुनु चौधरीले सहजीकरण गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अवस्था अधिकार चुनौती तथा सामाजिक समावेशीकरणका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले विविधताको सम्मान र समान व्यवहारबाट मात्रै समतामूलक समाज निर्माण हुने सम्भव हुने बताउनुभयो। कार्यक्रममा सहभागीहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार समान अवसर र सुरक्षित वातावरण निर्माणका लागि सरकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। गढ़वा गाउँपालिकाको सभा हलमा सम्पन्न कार्यक्रममा गाउँपालिका सदस्य चन्द्र केसी वडा नम्बर 6 वडा सदस्य दिनमणि आचार्य वडाका सदस्यहरू मानव स्वास्थ्य समाज दाङका टीला भूषाल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गढ़वा गाउँपालिकाका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्द्रले गर्नुभएको थियो।
र रोल्पाको मारडी गाउँपालिका दुई घरती गाउँमा 24 वर्षीय एक युवक आफ्नै घरमा मृत फेला परेका छन्। घरती गाउँ निवासी प्रकाश ओली भन्ने ओम प्रकाश ओली हिजो शनिबार बिहान करिब 8 बजेको समयमा आफ्नै घरको सुत्ने कोठामा अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। उनीसँगै सुतेका सोही ओडाको गल्सु निवासी 28 वर्षीय कमल खड्का अचेत अवस्थामा देखेपछि तत्काल परिवारलाई जानकारी गराएका थिए। परिवारले उपचारका लागि मारडी गाउँपालिका दुई स्थित स्मृति अस्पताल पुर्याए पनि चिकित्सकले उनलाई अस्पताल पुग्नु अघि नै मृत भइसकेको घोषणा गरेका थिए। प्रहरीका अनुसार हालसम्म मृत्युको कारण खोल्न सकेको छैन। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीवित रोड को राहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

रेट सकत्र नो इट लाइक फ्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा, Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ, थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल
2: 98-5623।
3: कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
5: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
4: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
3: सम्पर्क फोन 082-5590-079, मोबाइल नम्बर 98-4-78-10-03 र 98-2-29-54-555।
6: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
8: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ। बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
9: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
8: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
9: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
8: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
9: छालामा दागहरू आउने, कपाल झर्ने,
8: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
9: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
8: बारम्बार गर्भपतन भएमा,
9: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
8: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
9: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
8: बिना कारण शरीरको तौल घटेमा,
9: ढाड दुखेमा, कम्मर दुखेमा,
8: गाउट तथा युरिक एसिडको समस्या,
9: बारम्बार आँखा रातो भएमा,
8: फोक्सोमा बारम्बार पानी भरिएमा, ILD दम भएमा,
9: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
8: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
9: लामो समयदेखि छाला कडा भएमा,
8: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
9: युवा अवस्थामा पक्षघात भएमा,
8: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
9: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
8: कम उमेर

0: ए किन झोक्रे आएर बस्नु भएको
1: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
1: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
0: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858834910
0: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट दाङ

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाट जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउ

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम पन्नामा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: होइन भाइला लखर लखर कहाँ हिँड्ने
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9849987741
11: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
12: मध्य पश्चिम ट्रान्ज यति बेला दिउँसोको 3 बजेको छ
13: आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता अबको 3 दिन 4 प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने सावधानी अपनाउन आग्रह चुरोट बिढ़ीको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै अमेरिका र इरान बीच तनाव चर्कियो इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातीदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने नेपाल खबरमा अब पूरा खबर आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ सभामुख डोलप्रसाद अरियालले आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभएको हो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ पारित हुनु अघिको छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराए राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सामा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 100% भन्सार छूट दिनुपर्ने माग गर्नुभयो प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्ले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो पूँजीगत खर्च बढ़ाउन रकमान्तरको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाई छ उपराष्ट्रपति रामसाहे प्रसाद यादवले विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षालाई अनुसन्धान नवप्रवर्तन कृत्रिम बौद्धिकता एआई र डिजिटल प्रविधिसँग जोड्नु पर्नेमा जोड़ दिनुभएको छ। मदन भण्डारी मेमोरियल कलेजको रजत महोत्सवको अवसरमा काठमाण्डुमा आयोजित समारोहमा उहाँले शिक्षा क्षेत्रमा रहेको नवप्रवर्तनको कमीलाई डिजिटल शिक्षा मार्फत परिपूर्ति गर्नुपर्ने बताउनुभयो। प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने गुणस्तरीय शिक्षा आवश्यक रहेको उहाँले बताउनुभयो। कार्यक्रममा उपराष्ट्रपति यादवले शिक्षाले विनम्रता अनुशासन र सामाजिक उत्तरदायित्व विकास गर्ने उल्लेख गर्दै शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता र विश्वविद्यालयहरू अनुसन्धानका केन्द्र हुनुपर्ने बताउनुभयो। अबको तीन दिन देशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ। महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना छ। यस्तै भोलि कोशी मधेश बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। पछि मंगलबार पनि कोशी मधेश र गण्डकी प्रदेशका केही ठाउँमा अत्यधिक वर्षाको सम्भावना रहेकाले बाढ़ी डुबान पहिरो लगायतका जोखिमबाट सतर्क रहन महाशाखाले भनेको छ। मध्ये भइसक्दा पनि पर्याप्त पानी नपरेर धान रोपाई गर्न नसकिरहेका बेला अबको केही दिन कोशी मधेश बागमती र गण्डकी प्रदेशका सबै सो ठाउँमा रोपाईका लागि आवश्यक वर्षा हुने मौसमविदको अनुमान छ। मंगलबारदेखि भने पश्चिम तराईमा पनि पानी पर्ने सम्भावना छ। उत्तिकै मात्रामा चुरोट मिढी खाएमा पनि क्यान्सर मुटुरोग र स्ट्रोकको जोखिम पुरूषको तुलनामा महिलामा निकै बढ़ी रहने गरेको अध्ययनहरूले देखाएका छन्। अमेरिकाको वेल कर्नेल मेडिकल कलेज बेलायतको यूके बायो ब्याङ्क र स्वीडेनको जीए2एलएनए का अध्ययनसहित विभिन्न वृहत अनुसन्धानले यस्तो तथ्य पुष्टि गरेका हुन्। अध्ययनहरूका अनुसार चुरोट मिढी खाने महिलामा फोक्सोको क्यान्सर हुने सम्भावना समान मात्रामा चुरोट खाने पुरूषको तुलनामा झण्डै तीन गुणासम्म बढ़ी रहन्छ। 24 लाख भन्दा बढ़ी व्यक्ति समेटिएको एउटा ठूलो विश्लेषण अनुसार चुरोट खाने महिलामा मुटुको नसाको रोग अर्थात कोरोनरी आर्टरी डिजिजको जोखिम पुरूषभन्दा 25% बढ़ी हुन्छ। वैज्ञानिकहरूका अनुसार यस्तो हुनुको मुख्य कारण भनेको शारीरिक बनावटका कारण महिलाको शरीरले पुरूषको तुलनामा बढ़ी मात्रामा क्यान्सरजन्य पदार्थ सोच्ने गर्दछ। साथै डीएनएमा हुने क्षति पनि महिलामा बढ़ी देखिने गरेको अनुसन्धानकर्ताहरूले बताएका छन्। यस्तै चुरोटले पाठेघरको मुखको क्यान्सर सन्तान जन्माउने क्षमतामा ह्रास र समयभन्दा अगावै रजनी वृत्ति जस्ता समस्या महिलालाई मात्र निम्त्याउँछ। यसैले चुरोट मिढी सबैका लागि हानिकारक भए पनि महिला झनै बढ़ी सचेत हुनुपर्ने स्वास्थ्यविदहरूले सचेत गराएका छन्। विश्व स्वास्थ्य संगठनको सन् 2025 तथ्याङ्क अनुसार विश्वभर क्यान्सरबाट हुने कुल मृत्युको 25% सुर्तीजन्य पदार्थसँग जोड़िएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
15: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
14: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
16: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
17: फोन 056-494-333, 4 93 555।
13: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा हरिहाँसको गणना आजदेखि शुरू भएको छ। 3 दिनसम्म चल्ने गणनामा 8 जनाको टोलीलाई 3 उपसमूहमा विभाजन गरी 3 ब्लकमा एक साथ काम शुरू गरेको नेपाल पंक्षी संरक्षण संघले जनाएको छ। गर्मीयाममा हरिहाँस प्रजननका लागि कैलालीका विभिन्न सिमसार क्षेत्रमा पुग्ने भएकाले जाडोयामको तुलनामा घोडाघोडी सिमसार क्षेत्रमा संख्या कम देखिने गर्दछ। गएको जाडोयाममा हरिहाँसको संख्या 429 पुगेको थियो। सन् 2003 रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तराईकै ठूलो सिमसार क्षेत्र हो। गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक संख्या र वितरणको विवरण सार्वजनिक गरिने पंक्षी संरक्षण संघले जनाएको छ। घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर, गोही, हरिहाँस र जंगली धान रहेका छन्। अब विदेशको खबर। हर्मुज जलमार्गमा प्यानमाको झण्डा भएको पानी जहाज एमटी किकुमा ड्रोन आक्रमण भएपछि अमेरिकाले इरानका 10 सैन्य निशानामा आक्रमण गरेको छ। यी निशानामा सैन्य उपकरण, संचार प्रणाली, हवाई प्रतिरक्षा केन्द्र र ड्रोन भण्डारण केन्द्रहरू थिए। त्यसको जवाफमा इरानको इस्लामिक रेभोल्युसनरी गार्ड कोरले कुवेतको अली अल सलेम बेस र बहराइनको 5 नौसेना फ्लीटमा ब्यालिस्टिक क्षेपास्त्र र ड्रोन प्रहार गरेको छ। दुवै पक्षले एक अर्कालाई जुन 17 हस्ताक्षर भएको 14 युद्ध विराम सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन्। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढ़ेको इरानको आक्रमकताले उसलाई राम्रो नगर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथमा लेख्दै उहाँले यदि अमेरिकालाई युद्ध पुनः शुरू गर्न बाध्य पारियो भने इरान अब अस्तित्वमा नरहने चेतावनी दिनुभएको छ। इरान र अमेरिका बीच तनाव बढ़े पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाव भने बढ़ेको छैन। दुई पक्षबीच युद्ध विरामको सम्झौतापछि घटेको कच्चा तेलको भाव केही दिनदेखि स्थिर रहेको छ। अब खेल खबर। विश्वकप फुटबल 2026 नकआउट चरणका खेल नेपाली समय अनुसार भोलि बिहानदेखि शुरू हुँदैछन्। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुङ्गो लागिसकेकाले नकआउट चरणको खेल शुरू हुन लागेको हो। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा खेल्दैछन्। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। समूह चरणमा मेक्सिकोसँग 2-0 गोलले हारेको दक्षिण अफ्रिका दोस्रो खेलमा चेकियासँग 1-1 बराबरी खेल्नुका साथै अन्तमा दक्षिण कोरियालाई 1-0 गोलले हराएर नकआउटमा प्रवेश गरेको हो। जारी विश्वकपको सह आयोजक क्यानाडाले पहिलो खेलमा बोस्निया एण्ड हर्जेगोभिनियासँग 1-1 गोलको बराबरी खेल्यो। दोस्रो खेलमा कतारलाई 6-0 गोलले पराजित गरेको क्यानाडा अन्तिम खेलमा स्विजरल्याण्डसँगै 2-1 गोलले पराजित भएर उपविजेता हुँदै नकआउट चरणमा पुगेको हो। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल खेल्दैछन्। जुन टोलीले जित्छ उसले आफ्नो देशको इतिहासमा पहिलो विश्वकप नकआउट जित हासिल गर्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट पारित, अर्को वर्षदेखि पूँजीगत खर्च बढ़ाउने अर्थमन्त्री वाग्लेको प्रतिबद्धता। अबको 3-4 दिन चारवटा प्रदेशका केही ठाउँमा अत्यधिक वर्षा हुन सक्ने, सावधानी अपनाउन आग्रह। चुरोट वृद्धिको असर पुरूषभन्दा महिलामा बढ़ी पर्ने अध्ययनको निष्कर्ष। उस्तै मात्रामा चुरोट खाँदा पनि फोक्सो क्यान्सर हुने जोखिम महिलामा 3 गुणा धेरै। अमेरिका र इरान बीच तनाव चर्कियो, इरान अस्तित्वमै नरहने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र विश्वकप फुटबलको नकआउट चरणका खेल आज रातदेखि शुरू हुँदै पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानाडा खेल्ने।
18: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई
19: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
20: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
21: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
20: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
21: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
20: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
21: एकपटक दङ्गालीबाट किनेर हेर न।
20: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
22: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
21: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
0: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
17: प्रोप्राइटर सोमराज रैदास।
23: सम्पर्क फोन नम्बर 0825367775।
17: सम्पर्क नम्बर 98478263।
24: हजुर हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
25: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
26: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
27: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा
28: छाती मुटु दम

0: वरिष्ठ हात जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
1: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
0: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
3: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
4: आया, मम्मी मम्मी दाँत दुख्यो।
5: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
6: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
7: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
3: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
8: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
9: सम्पर्क बिआर डेन्टल, न्यू रोड साझेदारी टोल, यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 0825902022।
5: चुरोट, चुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
0: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
12: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
11: पिसाब खोल्ने समस्या,
12: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
11: पाठेघरमा मासु पलाउने,
12: निसन्तान महिलाको चेक जाँच,
11: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच निमित्त यही असार 26 गते शुक्रबार।
11: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825902010, मोबाइल नम्बर 9848728913 र 9805912871।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोराछोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
13: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
0: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
5: बाङ्गा टिङ्गा दाँत मिलाउने,
0: शल्यक्रिया गरेर दाँत निकाल्ने,
5: खाली ठाउँमा दाँत भर्ने,
0: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
5: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
0: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825902350 र सम्पर्क मोबाइल नम्बर 9857843143।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
16: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा

0: निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
1: छाती, दम, निमोनिया, खोकी, छेरो,
0: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
1: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
0: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
1: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
1: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
1: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
1: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
0: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
1: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
0: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
1: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9849786001

0: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
8: र 9857830689।
9: के तपाईँलाई हिमपाट वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराही दाङ।
12: फोन 562-521।
9: सम्पर्क मोबाइल
11: 9857-32-819 र 9857-32-223।
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
14: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
14: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
13: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
14: सम्पर्क मोबाइल नम्बर 9857-44-722, 9857-38-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849-87-741।
18: मध्यपश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तुलसीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 15 किलोमिटर सड़क कालोपत्री गरेको छ। रक्षा चौर 4 बाटो चौकदेखि एक्लेवरसम्म 1 किलोमिटर 94 मिटर बासोतादेखि वडा नम्बर 14 कार्यालय हुँदै मोटरासम्म 559 मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म 2 किलोमिटर 64 मिटर सहित विभिन्न स्थानमा गरी 15 किलोमिटर सड़क कालोपत्री गरिएको हो। नगर उपप्रमुख स्यानी चौधरीका अनुसार चालू वर्षमा 9,958 मिटर पक्की नाला, वडा नम्बर 3, 7 र 19 का वडा कार्यालय भवनहरूको निर्माण, वडा नम्बर 9 मा स्वास्थ्य चौकी भवनको तला थप, वडा नम्बर 9 को मावी दोगरेमा 8 कोठे भवन र वडा नम्बर 5 को मावी गौरा पातुको 2 कोठे भवन निर्माण गरिएको छ। यस्तै भारतीय दूतावास र उपमहानगरपालिकाको साझेदारीमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण गरिएको छ। उपप्रमुख चौधरीका अनुसार वडा नम्बर 12 र 18 मा कृषि हाट बजारका लागि पूर्वाधार निर्माण गरिएको छ, जसमध्ये वडा नम्बर 12 को हाट बजार सञ्चालनमा समेत आइसकेको छ। यस्तै वडा नम्बर 14 को गोठुवा, वडा नम्बर 4 को खरिया र वडा नम्बर 18 को रातामाटा सिंचाई कुलो निर्माण कार्य सम्पन्न भएको छ। यस्तै चालू वर्षमा उपमहानगरपालिकालाई सहयोगापेक्षी सड़क आश्रित मानव मुक्त पालिका घोषणा गरिएको छ। रोल्पामा व्यवहारिस्ती अवस्थामा लुकाई छिपाई राखिएको 1 थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार हिजो बिहान करिब 10 बजेको समयमा रोल्पा नगरपालिका 4 स्थित बाई गाउँको डहरे सामुदायिक वन क्षेत्रमा 1 थान भरुवा बन्दुक व्यवहारिसी अवस्थामा लुकाएर राखिएको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा खोजतलाश गर्ने क्रममा 1 थान भरुवा बन्दुक फेला पारी बरामद गरेको हो। प्रहरीले बरामद गरिएको बन्दुकको मुचुल्का तयार पारी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको जनाएको छ। प्रहरीले उक्त बन्दुक कसले र किन त्यहाँ लुकाएर राखिएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित गरेको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर सोनिम वाग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभयो। विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। पारित हुनु अघिको छलफलमा संसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यानकर्षण गराएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले पूँजीगत खर्चको न्यून अवस्था प्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सावा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कणेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 100% भन्सार छुट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाब दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन रकमान्तरणको अधिकार सम्बन्धित मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाई छ। र अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन विधेयक 2083 प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुखको अनुमति पश्चात अर्थमन्त्री वाग्लेले उक्त विधेयक सरकारी विधेयकका रूपमा सदन समक्ष पेश गर्नुभएको हो। प्रतिनिधि सभा नियमावली 2083 को नियम 105 बमोजिम उक्त विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सदस्यबाट विरोधको सूचना प्राप्त नभएपछि सभामुखले विधेयक प्रस्तुत गर्न अनुमति दिनुभएको थियो। विधेयकको औचित्यमाथि प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, अन्तशुल्क तथा कर सम्बन्धी कसुर, धितोपत्र वा कमोडिजिट बजारमा हुने भित्री कारोबार र मार्केटिङ म्यानिपुलेसन जस्ता अपराधहरूलाई नियन्त्रण गर्न कानून संशोधन आवश्यक रहेको बताउनुभयो। उहाँले मुद्रा, बैंकिङ, वित्तीय
विदेशी विनिमय र बीमा क्षेत्रसँग सम्बन्धित कसुरहरूमा गरिने अनुसन्धान र विनियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानूनमा तत्काल सुधारको आवश्यकता रहेको उल्लेख गर्नुभयो। संसदको अधिवेशन नचलेको अवस्थामा जारी गरिएको सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083 संघीय संसदबाट स्वीकृत भइसकेको छ। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: खुशीको खबर
2: यसै उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीचीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
1: हाम्रा विशेषताहरू:
3: आधुनिक प्रयोगशाला,
1: अत्याधुनिक सर्वेक्षण उपकरण,
3: अनुभवी प्रशिक्षक,
1: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
3: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
1: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
3: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
1: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
1: सम्पर्क फोन नम्बर 082-562-204,
2: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
4: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
1: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
5: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
1: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
1: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
1: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
6: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू:
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-563-0121 र होटल दाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
10: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
11: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
10: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
11: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
10: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट, सुटी, पुकार, खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: सीता के भो तिमलाई गुम्सो र बसी छौ
2: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाएको त्यो ठाउँ तर केही सिप चलिन अब त आश्रय मरिसक्यो
1: के कुरा गर्छिन् निले हाम्रै घुराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालन नआछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
2: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
4: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
3: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
5: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 5 बजेको छ

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल। मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माटीतिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 976
8: र 98 5 78 30 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9848728913 र 9905128171।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी थारू गल्ली घुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: प्रोडक्टहरु कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा बाघहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार

0: ओरेंज मेलामा जम्मै दिन्छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सपेंस डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, सहित गेट गुराही दाम।
3: सम्पर्क फोन 082562423। सम्पर्क मोबाइल नम्बर 98578301, 98478313133 र 98686 37244।

नमस्कार। निर्गोला बचाओ अभियानको साप्ताहिक रेडियो सचेतना कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन। म डाक्टर ऋषि कुमार काफ्ले, निर्गोला रोग विशेषज्ञ। निर्गोला बचाओ अभियानको तर्फबाट निर्गोलाको बारेमा हामी जानकारी छलफल गरिरहेका छौं, तर खास गरी हाम्रो केन्द्रबिन्दु रोग लाग्न नदिन के गर्न सकिन्छ र रोग लागेका व्यक्तिहरूको पहिचान कसरी हुन्छ। सबभन्दा ठूलो अप्ठ्यारो गाह्रो कुरा के छ भने रोगी र निरोगी शुरूआतका दिनमा शुरूआतका अवस्थामा छुट्याउन सकिँदैन। कसलाई रोग लागेको छ, कसलाई रोग लागेको छैन, त्यो त्यतिखेर छुट्टिन्छ जब त्यो व्यक्तिमा केही समस्या देखा पर्छ। उसलाई खाना खान गाह्रो पर्छ, उसको पिसाबको मात्रा घट्छ, शरीर सुन्निन्छ, उसलाई केही हिँड्न गाह्रो हुन्छ, दम बढ्ला जस्तो हुन्छ, थकावट बढी हुन्छ, जिउ चिलाउने हुन्छ, उसको शरीर यी सबै कुरा एउटै व्यक्तिमा क्रमशः बढ्दै गएपछि अनि जाँच गर्न जाँदा ढिलो भइसकेको हुन्छ। किन जब लक्षण देखा पर्यो मृगौला धेरै नै बिग्रेपछि मात्रै लक्षण देखा पर्छ। अब यो किन हुन्छ? अब यो प्रकृतिको नियम हो। यो प्रकृतिको नियम कस्तो हो भने मृगौला बिग्रिँदै गए पनि त्यो व्यक्तिलाई कुनै समस्या नदिकन त्यो व्यक्तिको जीवन चलाइरहने एउटा प्रकृतिको नियम रहेछ। तर त्यही नियमको आधारमा बसेर धेरै व्यक्तिहरूले, चाहे उनीहरू उच्च रक्तचापका बिरामी किन्न हुन्, मधुमेहका बिरामी किन्न हुन्, अथवा अन्य मृगौलाको रोगको कुनै बेलामा उपचार गरेका बिरामी किन्न हुन्, कुनै व्यक्तिहरू मोटो हुन गएका व्यक्तिहरू किन नहुन्, अथवा विभिन्न औषधिहरू मध्येमा पनि दुखाई कम गर्ने औषधि सेवन बाध्य भएका व्यक्तिहरू किन नहुन्, त्यो व्यक्तिले त्यति बेलासम्म अप्ठ्यारो के पनि महसुस गर्दैन जति बेलासम्म उसलाई गाह्रो हुँदैन। गाह्रो भएपछि अस्पताल जानु,

त्यसपछि उपचारमा लाग्नु स्वाभाविक हो, त्यो हामी सबैले बुझ्ने कुरा हो। तर यही कुरा गर्दै आउँदा ढिलो भइरहेको छ, ढिलो भइरहेको छ। अब अचम्म, मान्छेलाई केही पनि थिएन त्यो बेलामा, कहाँ जाने, के जाँच्ने, कसो गर्ने, केही मतलबै भएन। अब जब उसलाई केही समस्या देखा पर्यो, ऊ जाँच गर्न जान्छ, अब चिकित्सकहरूले भन्छन्, अस्पतालबाट भनिन्छ, तपाईँ त ढिलो आइपुग्नु भएछ, अगाडि आउनु पर्थ्यो, पहिले जाँच गर्नु पर्थ्यो। त्यो पहिले भने कहिले? पहिले भनेको जब तपाईँ स्वस्थ हुनुहुन्थ्यो। अब हामी त के भन्छौ भने, स्वस्थ हुँदा किन जाँच गर्ने? जाँच गर्ने भनेकै जब रोग लाग्छ, जब लक्षण हुन्छ, जब केही हुन्छ, जब केही अप्ठ्यारो हुन्छ, तब नै जाँच गर्ने। जब के पनि भएको छैन, मलाई रोग लागेको छ कि भनेर जाँच गर्न जाने त होइन, सही कुरा हो। अहिलेसम्म, आजका दिनसम्म पनि हामी त्यही गर्दै आएका छौँ। जब रोग लाग्छ, जब ज्वरो आउँछ, जब खोकी लाग्छ, जब अप्ठ्यारो जब हुन्छ, तब मात्रै हामी जान्छौँ। खाना रुचि भएन, अथवा खाना बढी रुचि भयो, खाना पचेन, कहीँ दुःख भयो, केही कुरा गर्न सकिएन, कहीँ निदाउन सकिएन, मनमा बढी कुरा खेले, विभिन्न कुराहरू आयो, चिन्ता बढी भयो, होइन दिक्क लाग्यो, विभिन्न कुराहरू भयो, आज होइन, बारम्बार यिनै कुराहरू हुन थालेपछि, अनि त्यो पनि हुने बित्तिकै दौडेर जाँदैनौ, केही समय कुर्छौ, गइहाल्छ कि खाना मन लागिहाल्छ कि, यो कमजोरी भएको कुरा चाहिँ आफूले मन लागेका कुराहरू खान पायो भने फरक पर्ला कि, खोजेको जस्ता कुरा खान पायो भने फरक पर्ला कि भनेर पहिले खोजेका जस्ता कुरा खाना खाएर केही समय बिताउँछौ। त्यो केही समय कसैको लागि दुई चार दिन हुन्छ, कसैको लागि दुई चार हप्ता हुन्छ, कसैको लागि दुई चार महिनै जान्छ। अब दुई चार महिना बिताएर उपचारमा गएका व्यक्तिहरूलाई तपाईँले ढिला गर्नुभयो, पहिले आउनुपर्छ भनेपछि के हुन्छ? पश्चाताप हुन्छ, थक्क हुन्छ, म पहिले आउनु पर्ने रहेछ, मलाई हल्का केही लक्षण देखा पर्न साथ दौडिहाल्नु पर्ने रहेछ। हुन त त्यो बेला पनि ढिलो हुन्थ्यो होला, तै पनि यति ढिलो हुँदैन कि भन्ने लाग्छ। तर बितेको समय फर्केर आउँदो रहन्छ, बित्यो बित्यो बित्यो, त्यो समय मात्रै होइन, त्यो समयको साथ साथमा स्वास्थ्यको स्थिति, त्यो व्यक्ति कति स्वस्थ थियो, त्यो स्वस्थ भएको अवस्था त गुज्रियो नि। यदि कसैको मृगौला 50% 45% काम गरिरहेको थियो, दुई चार महिना उसले ढिला गर्दा उसको त्यो मृगौला बिग्रिने प्रतिशत घटेर 15-20% आयो भने त धेरै फरक पर्यो। अब मृगौलाको रोग लागेको स्थिति मात्रैमा देखा पर्नु र मृगौलाको रोग बढिसकेर अब तपाईँ के गर्नुहुन्छ? मृगौलाको प्रत्यारोपण तर्फ लाग्नुहुन्छ अथवा डायलिसिस गर्नुहुन्छ, के गर्नुहुन्छ भनेर सोद्धाखेरि प्रश्नले नै मान्छेलाई झस्क्याउँछ। साँच्ची हो र त्यति गम्भीर कुरा भइसक्यो, यति गम्भीर कुरा भइसक्यो कि अब बाँच्नको लागि कृत्रिम डायलिसिस, कृत्रिम तरिकाले रगत शुद्धिकरण गर्नुपर्ने, चाहे त्यो हेमोडायलिसिस होस्, अस्पतालमा गएर मेसिनको माध्यमबाट सफा गर्ने, वा घरैमा बसेर पानी डायलिसिस, सीएपीडी, कन्टिन्युस एम्बुलेटरी पेरिटोनियल डायलिसिस होस्, चाहे दुइटै कुरा जेसुकै हुन्, ती दुइटा कुरा मध्ये एउटा कुरा रोज्नु पर्ने। सकेदेखि आफन्त व्यक्तिहरूले मृगौला दिएको खण्डमा मृगौला प्रत्यारोपण गरेर त्यो लिएको मृगौला शरीरभित्र राखेर त्यो मृगौलाले काम गरिरहोस् भनेर इम्युनो सप्रेसिभ औषधिहरू, प्रेडनिसोलोन, ट्याक्रोलिमस, माइकोफेनोलेट, एजाथियोप्रिन जस्ता औषधिहरू खान पर्ने,
र यी औषधिहरू खाँदाखेरि अन्य रोग लाग्न सक्ने अन्य रोग बढ्न सक्ने कुराप्रति सशंकित भएर समय समयमा डाक्टर कहाँ देखाउन गइरहनु पर्ने र ती खाएका औषधिको मात्रा तलमाथि भएर शरीरमा आएका उतार चढ़ाउ जाँच पड़ताल गरेर हेर्नु पर्ने यो सबै देख्दा जब जब साह्रै गम्भीर प्रकृतिका समस्या देखा पर्छन् त मान्छे आत्तिन्छ तर अर्कोतर्फ हेर्यो भने आ के हुँदैन के फरक पर्छ र मलाई के हुन्छ र भनेर बस्न थाल्यो भने फेरि त्यो पनि 90% व्यक्तिहरूमा मृगो लागु समस्या त छैन अन्य रोग होलान् नहोलान् तर मृगोलाको समस्या त लगभग 10% सीमित छ तर जो व्यक्ति 10% परे उनीहरूको लागि त 100% भयो अन्य हेर्ने 90% पो 10% भन्ने भयो उनीहरूलाई रोग लागेछ भन्ने भयो उनीहरूलाई दुःख परेछ उनीहरूलाई डायलिसिस गर्नु परेछ उनीहरूलाई प्रत्यारोपण गर्नु परेछ भन्ने कुरा हो तर त्यही कुरा तपाईँ हामीलाई पर्यो भने त्यहाँ त प्रतिशतै छैन कोसँग जाँच्ने प्रतिशत 100% म एक्लो थिएँ म एक्लोलाई नै त्यो सबै कुरा रोग लागेर मृगोलाई बिग्रिएपछि त के हो 100% मृगोलाई बिग्रिन अनि त्यो स्थिति कसलाई आउँछ के लोग्नी मान्छेलाई मात्रै आउँछ वा स्वास्नी मान्छेलाई मात्रै आउँछ कि धनी व्यक्तिलाई आउँछ कि गरीब व्यक्तिलाई आउँछ कि गाउँले आउने व्यक्तिलाई आउँछ कि सहरमा बसेको व्यक्तिलाई आउँछ कसलाई आउँछ यकिन गरेर यिनै व्यक्तिलाई मात्रै लाग्छ यस्तो गर्ने व्यक्तिलाई मात्रै लाग्छ भन्ने कुरा नै छैन कम उमेरको व्यक्तिलाई पनि लाग्छ बढी उमेरको व्यक्तिलाई पनि लाग्छ कम धनी गरिब गाउँले सहर पैसा भएको नभएको केही छैन देखिँदैन त्यो एउटा प्रष्ट देखिँदैन प्रष्ट एउटै कुरा देखिन्छ स्वस्थ भनेर बसेका व्यक्तिहरू नै अस्वस्थ भइरहेका छन् यसको अर्थ 90% यो लागू हुँदैन उनीहरू हिजो पनि स्वस्थ थिए आज पनि स्वस्थ हुन्छन् भोलि पनि स्वस्थ हुन्छन् मृगोलाको हकमा तर के त्यो 10% चाहिँ हिजो स्वस्थ जस्तो देखिएका थिए आज स्वस्थ देखिएनन् भोलि उपचार गरे बाँच्छन् उपचार नगरे मर्छन् भन्नु सजिलो छ अर्को व्यक्ति मर्छ अर्को व्यक्तिले दुःख पाउँछ त्यसलाई गाह्रो पो भन्न सकिन्छ तर त्यो अर्को व्यक्ति आफै भए नि त्यो अर्को व्यक्ति आफै भए त्यसैले मृगोला बचाउ अभियानबाट यो बारम्बार यही कुरा यिनै कुराहरू तपाईँहरूलाई भनिरहनु पर्ने र मृगोलाको स्थिति कस्तो छ है भनेर बुझ्नुहोस् भनेर भन्नुपर्ने कारण के हो किनभने मृगोला रोग बढ़िरहेको छ संसारभरिमा बढ़िरहेको छ मृगौला रोगको कारणले मृत्युवरण गर्ने जुन एउटा सूचाङ्क छ नि भनेपछि यदि अगाडि मृगौला रोगको कारणले मृत्युवरण गर्नेहरूको क्रम संख्या 19-20 हुन्थ्यो भने अहिले 12 आइसक्यो 19-20 तल थियो 12 आइसक्यो अब भनिन्छ यही तरिकाले यो सूचाङ्क मृगोला रोगको कारणले मृत्युवरण गर्ने क्रम अझ बढ्दै गएर आजको 18-20 वर्षमा 5 तहमा पुग्न सक्छ 5 तहमा पुग्ने अनुमान गरिएको छ सोध्नुहोस् त डायलिसिस गराउन कति खर्च छ मृगोलाई प्रत्यारोपण गर्न कति जटिलता छ र डायलिसिस र मृगोलाई प्रत्यारोपण गर्न कति धेरै सरकारी धन खर्च गर्नु परेको छ अब हामी घट्ने होइन
मृगौला रोग घट्ने होइन, संसारभरि मृगौला रोग बढ्ने कुरा गरिरहेका छौँ। घटाउने कसरी, स्वस्थ हुने कसरी? अब यो कसैले अर्थी उपदेश दिएर हुनेवाला छैन। हरेक व्यक्तिले आफ्नो मृगौलाको जिम्मेवारी आफै लिनुपर्नेछ। अब मृगौलाको जिम्मेवारी लिने भनेर कहीँ गएर सही छाप गरेर मैले जिम्मेवारी लिएँ भन्ने होइन। हरेक व्यक्तिभित्र भएको मृगौलालाई स्वस्थ राख्ने जिम्मेवारी कसको? त्यही व्यक्तिको। आजसम्म हामीले यो बुझेका छैनौँ। आजसम्म मैले मेरो शरीरमा भएको मृगौलालाई स्वस्थ राख्ने जिम्मेवारी मेरो है भन्ने बुझेको भए र खान नहुने कुरा खान हुँदैन भने चाहिँ म खान्थेँ, खाँदैनथेँ नि। यो खायो भने नोक्सान गर्छ, यो खायो भने मृगौलालाई खराबी गर्छ भन्ने थाहा पाउँदा पाउँदै पनि, ज्ञान नपाउँदा थाहा नपाउँदा मैले गर्नु गएको कुरा हो, तर ज्ञान पाएपछि थाहा भएपछि पनि म त्यो गर्छु भने मैले आफूलाई कति बुद्धिमान बन्ठा नि। एकातर्फबाट हामी आफूलाई असाध्य बुद्धिमान भन्ठान्छौ, पढेका छौ, शिक्षित छौ, थाहा छ, बुद्धिमान भन्छौ। बुद्धिमान हो होइन भन्ने कुरा भन्ने कि त्यो व्यवहारमा हेर्ने, व्यवहारमा गर्दाखेरि गरिएका कुराहरू चाहिँ अस्वस्थ तरिकाले जीवन शैली अपनाउने, पानी पनि नपिउने, व्यायाम पनि नगर्ने, समयमा पनि नसुत्ने, खाना के खाने के नखाने ख्यालै नगर्ने, जतिखेर मन लाग्यो त्यतिखेर खाइदिने र आफ्नो शरीरमा भएको उच्च रक्तचाप र मधुमेहको व्यवस्था गर्ने, चुरुट खैनी जाँड रक्सी पाए नछोड्ने, समय समयमा पेन किलर दुखाई कम गर्ने औषधिहरू खान पनि नछोड्ने, अनि सबै कुरा भद्रगोल राख्ने, अनि शरीर चाहिँ स्वस्थ रहोस्, त्यहाँ सबै सन्तुलनमा रहोस्, कुनै कुरा पनि बढेको नभेटियोस्, चाहे रक्तचाप होस्, चाहे मधुमेह होस्, चाहे सुगर नै किन होस्, थाइरोइड नहोस्, तौल नबढोस्, खाना पचोस्, निन्द्रा लागोस्, हिँड्न सकियोस्, काम गर्न सकियोस्, सबै कुरा गर्न सकियोस्, तर स्वतस्फूर्त मैले केही नगरिकनै भइहालोस्। प्रकृतिमा यो हुँदो रहन्छ। प्रकृतिमा तपाईँले ताली बजाउनुहुन्छ, हातमा ताली बजाउनुहुन्छ, ताली बजेको सुन्नुहुन्छ, तपाईँले काम गर्नुहुन्छ, काम हुन्छ, तपाईँले पढ्नुहुन्छ, पढेको कुरा आउँछ, तपाईँले जाँच दिनुहुन्छ, पढेर जाँच दिनुहुन्छ, जाँच पास गर्नुहुन्छ, सबै कुरा केही कुरा गरेपछि मात्र आउँदो रहेछ। स्वास्थ्य चाहिँ हामी के सोच्छौ भने यो स्वत हुनुपर्ने, स्वत हामी स्वस्थ हुनुपर्ने, हामीले जे जस्तो सुकै गरे पनि स्वस्थ जन्मसिद्ध अधिकार, तर यो जन्मसिद्ध हुने अधिकार सबैलाई दिएको छ, तर जसले आफ्नो शरीरलाई हेरेर जीवन शैली त्यस अनुसार बाँच्न सिक्यो उसले यो जीवनको परीक्षा पास गर्यो, नभए अन्य व्यक्तिहरू के गए? रोगी भए। हरेक व्यक्ति फरक छ, कसैलाई चुरुट खाँदा पनि केही बिग्रिँदैन, कसैलाई मासु खाँदा पनि केही बिग्रिँदैन, कसैले पानीको मात्रा कम गर्दा पनि फरक पर्दैन, कसैले व्यायाम नगर्दा पनि फरक पर्दैन। कति व्यायाम गर्ने व्यक्ति रोगी छन्, कति खाना बार्ने व्यक्ति रोगी छन्,
भनेपछि यी सबै कुराहरू कस्तो देखिन्छ भने हामी प्रत्येक व्यक्ति फरक छौ, प्रत्येक व्यक्ति फरक छौ, फरक यो मानेमा छौ कसैलाई केही मिठो लाग्छ कसैलाई केही मिठो लाग्दैन, कसैलाई व्यायाम गर्न सरल छ कसैलाई मर्निङ वाक हिँड्न साँझ हिँड्न सजिलो छ, आधी घण्टा 45 एक घण्टा हिँड्नु भनेको सरल छ, कसको लागि महाभारत छ, कतिलाई साग सब्जी तरकारी दाल गेडागुडी फलफुल खान सहज छ, कति व्यक्तिको लागि उफो साग सब्जी पनि कहीँ खान सकिन्छ र हामी प्रत्येक व्यक्ति फरक फरक छौ, प्रत्येक व्यक्तिको मृगौला फरक फरक छ, प्रत्येक व्यक्तिको मृगौलामा भएका काम गर्ने नेफ्रोन इकाइको संख्या कति छ कति छ। सामान्यतया स्वस्थ व्यक्तिको मृगौलामा 10 लाख भन्दा बढी नेफ्रोन हुनुपर्छ, तर त्यो कुनै ग्यारेन्टी छैन। बुढो हुँदै गएपछि 30 वर्षपछि बुढो हुँदै गएपछि त्यो नेफ्रोनको संख्या घट्छ, यतापट्ट नेफ्रोनको संख्या बुढेसकालले झारिदिन्छ भने अर्कोतर्फ हाम्रो शरीरमा भएका रोगहरूले पनि त्यो नेफ्रोनको संख्या झार्छन् र हाम्रो खानपान जीवन शैलीले पनि त्यो बढी नेफ्रोन घटाउन मद्दत गर्छ। बढाउन मद्दत गर्ने कुरा केही पनि छैन, तर हाम्रो जीवनशैली ठिक भयो भने त्यो बिग्रने क्रम त्यो बुढो हुने क्रम रोकिन्छ, ढिला हुन्छ र त्यो मान्छे बुढेसकालसम्म बाँचिरहँदा पनि उसलाई समस्या केही पनि पर्दैन। तर हामीले मृगौलाको बारेमा कुरा गर्दै जाँदा जीवनशैली खानपान होइन आहार विहार विचारको बारेमा कुरा नगरिकन हामी उम्किन पाउँदैनौ। के खानुहुन्छ के गर्नुहुन्छ र के सोध्नुहुन्छ, त्यसैले मृगौला बचाऊ अभियानको तर्फबाट यहाँलाई प्रश्न, तपाईँको मृगौला स्वस्थ छ थाहा छैन अनि जाँच्नु पर्दैन, नजाँचिकन कहिलेसम्म बस्नुहुन्छ, त्यति बेलासम्म बस्ने जबसम्म लक्षण आउँदैन, लक्षण आएपछि डाक्टरका गएर उपचार गर्ने डायलिसिस गर्ने प्रत्यारोपण गर्ने नसके मर्ने, यो अमूल्य जीवन फेरि पाइन्छ पाइँदैन, यो अमूल्य जीवनलाई गुमाउन दुःख पाउन हाम्रो तर्फबाट स्वास्थ्य प्रति व्यवस्था किन गर्ने, त्यसैले आफू स्वस्थ रहन मृगौला स्वस्थ राख्न आफू आफन्त आफ्ना परिवार छिमेकी सबैलाई स्वस्थ राख्न मृगौला बचाउ अभियानको तर्फबाट मृगौला स्वस्थ राख्न आफ्नो गाउँ ठाउँमा सबतिर मृगौला बचाउ अभियानको सहायता लिएर सामान्य स्वास्थ्य परीक्षण त्यसमा पनि पिसाब जाँच गर्ने यो काममा हामी सबै जुटौं भन्ने अनुरोध गर्दै आजको यो कार्यक्रमबाट म डाक्टर ऋषि कुमार काफ्ले मृगौला बचाउ अभियानको सबै परिवारको तर्फबाट यहाँलाई धन्यवाद दिँदै यहाँले सुन्नुभएको यो अमूल्य समयबाट स्वास्थ्य लाभ गर्नुहोस् भन्ने अनुरोध गर्दै जसले जुन जुन एफएमबाट जहाँ जहाँ जसरी मदत गरेर यो आवाज तपाईँहरूसँग पुर्याइदिनु भएको छ उहाँहरूप्रति एक पटक फेरि मृगौला बचाउ अभियानको तर्फबाट आभार व्यक्त गर्दै बिदा हुन्छु। नमस्कार।

0: त्यो रेट छ कत्रो नो इट लाइक प्रो राशि थाहा पाऊ फ्रम टु एन्ड फ्रो साथ यसमा हाम्रो पात्रो नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड़
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
2: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
1: हुलासले बनाउँदैछ परिवार एकसा
3: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने कामने बेहोस हुने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने जीव दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
3: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
4: सम्पर्क मोबाइल नम्बर 9858744722 9858735060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ

0: सम्पर्कमा गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू:
19: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
19: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
6: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
9: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामी को चेक जांच तथा उपचार सेवा
2: फोन बाटी नाम दर्ता गर्न सकिने
3: संपर्क सुवर्ण मेडिकल हल वराही 14 आर्मी रोड संपर्क फोन नंबर 082-561-6094 संपर्क मोबाइल नंबर 98578-30145 98478-30153 र 98649-41944
20: सूर्य को विकिरण बढ्दै छ आँखा कमजोर हुँदै छ ग्लोबल वार्मिंग आँखामा रोग अरु थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
21: डाक्टर आउने बारे सूचना
22: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा
21: डाक्टरद्वारा दिइने सेवाहरू
22: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
21: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
9: बिरामी जाँच्ने मिति 8-20 गते शनिबार
3: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
9: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028
24: भर्ना खुल्यो
25: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेश्वरी विधिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
24: हाम्रा विशेषताहरू
25: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
24: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
25: शान्त तथा पारिवारिक वातावरण भएको
24: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
25: तिहार सुसार राम्रो व्यवस्था
24: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
25: घरको जस्तै माया पाउने
3: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
21: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
3: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86303 र 98-62-25-183
26: खुसीको खबर
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
28: होइन कसलाई के भयो
21: हजुर बुबा अलि सिरियस हुनुभयो आइसियू चाहिन्छ रे त्यसैले नेपालगञ्ज लैजान हिँडेको
28: कहाँ नेपालगञ्ज दौडाउन लागेको हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि अनि किन कुरै नबुझी दौडेको
21: ल एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान समय र पैसा बर्बाद भएको
28: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्
21: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97090-65255
0: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
7: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
10: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
11: हाम्रा सेवाहरू
10: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
11: छाती दम निमोनिया खोकी छेरो
10: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
11: मधुमेह सुगर मृगौला रोग पिसाब
10: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
11: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू
10: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
11: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
10: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
11: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
10: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
11: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
10: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
11: कान पाक्ने कानबाट पिस बगिरहने कान गना हुने
10: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
11: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
11: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
11: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
0: होइन भाइला, लखर लखर कहाँ हिनिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
0: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-498-87-741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी छ बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगरसँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा विरत वृक्षारोपण अभियान शुरू, 60 हेक्टर बढ़ी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सवाल बारे गढ़ामा अभिमुखीकरण सम्पन्न, अधिकार सम्मान र पहिचानको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड़।
0: तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082-83 15 किलोमिटर सड़क कालोपत्री, सड़क आश्रित मानवमुक्त पालिका घोषणा।
1: र जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले कर्जा लिएर घर पुनर्निर्माण गर्न थाले।
0: अब खबर विस्तारमा।
1: लुम्बिनी प्रदेशमा वृहत वृक्षारोपण अभियान शुरू गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो। प्रदेशभर 25 लाख बिरूवा उत्पादन गरिएको र 60 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। सरकारी, निजी तथा सार्वजनिक स्थानमा वृक्षारोपण गरिने जनाइएको छ। अभियानको शुभारम्भ आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढ़वा गाउँपालिका 2 महदेवा स्थित महदेवा सामुदायिक वनमा बिरूवा रोपेर गर्नुभएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरूवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो। उहाँले हरेक वर्ष लाखौं बिरूवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकको साझ जिम्मेवारी रहेको बताउनुभयो। मुख्यमन्त्री आचार्यले वन संरक्षणसँगै आय आर्जनको माध्यम पनि बनेको उल्लेख गर्दै जड़ीबुटी, काठ तथा दाउराको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको बताउनुभयो। वन क्षेत्रबाट प्रदेश सरकारले करिब 1 अर्ब रूपियाँ राजस्व संकलन गरेको उल्लेख गर्दै वनलाई विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढ़ाउनु पर्ने धारणा राख्नुभयो। डिभिजन वन कार्यालय देवखुरीका प्रमुख गणेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री इन्द्रजीत थारूले प्रकृतिको अस्तित्व मानव भन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै संकट निम्त्याउने चेतावनी दिनुभयो। वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिएको जानकारी दिनुभयो। लमई नगरपालिका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आय आर्जन र उद्यमसँग जोड़नुपर्ने आवश्यकता औल्याउनुभयो। सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भूषालले महदेवा सामुदायिक वनको 18 हेक्टर क्षेत्रफलमा 30,000 भन्दा बढ़ी बिरूवा रोपिएको जानकारी दिनुभयो। यी बिरूवाको संरक्षण गर्ने जिम्मेवारी सामुदायिक वन र उपभोक्ताकै रहेको उहाँले उल्लेख गर्नुभयो।
0: गढ़वा गाउँपालिकाको आयोजनामा उत्सवमय जून महिनाको अवसरमा गौरवमय यात्रा र सरकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग भएकाले उनीहरूको अधिकार सम्मान र पहिचानको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। त्यसै गरी इलाका प्रहरी कार्यालय गढ़वाका प्रहरी निरीक्षक साहिल बुढाथुकीले कुनै पनि व्यक्तिमाथि लैंगिक पहिचान वा यौनिक अभिमुखीकरणका आधारमा विभेद, दुर्व्यवहार वा हिंसा हुन नहुने बताउनुभयो। मानव स्वास्थ्य समाज बैंकका प्रमुख जुनु चौधरीले सहजीकरण गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अवस्था, अधिकार चुनौती तथा सामाजिक समावेशीकरणका विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो। उहाँले विविधताको सम्मान र समान व्यवहारबाट मात्रै समतामूलक समाज निर्माण सम्भव हुने बताउनु भएको छ। कार्यक्रममा सहभागीहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार, समान अवसर र सुरक्षित वातावरण निर्माणका लागि सरकारवाला निकायहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभएको थियो। गढ़वा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य चन्द्रा केसी, वडा नम्बर 6 का वडा सदस्य दिनमणि आचार्य, वडा सदस्यहरू मानव स्वास्थ्य राष्ट्रिय समाज दाङका टिला भूषाल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गढ़वा गाउँपालिका महिला बाल बालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नु भएको थियो।
1: दाङ तुल्सीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 15 किलोमिटर सड़क कालोपत्रे गरेको छ। रक्षा चौर चार बाटो चौकदेखि एकले वर्षसम्म 1 किलोमिटर 94 मिटर बाँस श्रोतादेखि वडा नम्बर 14 कार्यालय हुँदै मोटरासम्म 559 मिटर र राति राजमार्गदेखि पिलीबोटसम्म 2 किलोमिटर 65 मिटर सहित विभिन्न स्थानमा करिब 15 किलोमिटर सड़क कालेपत्रे गरिएको हो। नगर उपप्रमुख स्यानी चौधरीका अनुसार चालू वर्षमा 9958 मिटर पक्की नाला, वडा नम्बर 3, 7 र 9 वडाका कार्यालय भवनहरूको निर्माण, वडा नम्बर 9 स्वास्थ्य चौकी भवनको तथा तलाथप, वडा नम्बर 9 मावि दोगरेमा 8 कोठे भवन र वडा नम्बर 5 प्रावि गौरापातुको 2 कोठे भवन निर्माण गरिएको छ। यस्तै भारतीय दूतावास र उपमहानगरपालिकाको साझेदारीमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण भएको छ। उपप्रमुख चौधरीका अनुसार वडा नम्बर 12 र 18 कृषि हाट बजारका लागि पूर्वाधार निर्माण गरिएको छ, जसमध्ये वडा नम्बर 12 हाट बजार सञ्चालन समेत आइसकेको छ। यस्तै वडा नम्बर 14 गोठुवा, वडा नम्बर 4 खोरिया र वडा नम्बर 18 राप्तामाटा सिंचाई कुलो निर्माण कार्य सम्पन्न भएको छ। यस्तै चालू वर्षमा उपमहानगरपालिकाले सहयोगापेक्षी सड़क आश्रित मानव मुक्त पालिका घोषणा गरिएको छ।
0: रोल्पामा पछिल्लो 4 दिनमा 4 भरुवा बन्दुक फेला परेको छ। विभिन्न स्थानमा विवादस्थी अवस्थामा फेला परेका भरुवा बन्दुक प्रहरीले बरामद गरेको हो। पछिल्लो समय गत बुधबार रोल्पा सुनिल स्मृति गाउँपालिका 6 गरगरे स्थित सल्लेरी पाखा सामुदायिक वनमा 2 भरुवा बन्दुक फेला परेका थिए। रूखको फेदमा एक नाल भएको 2 भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ। त्यसपछि शुक्रबार माढी गाउँपालिका 1 भिताबाङ स्थित सड़कको छेउमा लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक फेला परेको हो। यस्तै शनिबार पुनः रोल्पा नगरपालिका 4 बाई गाउँ डहरे सामुदायिक वनमा एक नाले भरुवा बन्दुक व्यवहारिष्य अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनुभएको छ। फेला परेका बन्दुक कानूनी प्रक्रिया मार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा लगिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक डीएसपी पञ्चकुमार बाखुले बताउनुभयो। रोल्पामा सशस्त्र युद्धका समयमा राज्य पक्ष र विद्रोही पक्षबीच भएको भिडन्तका कारण अहिले बन्दुकका साथै बमहरू पनि भेटिने गरेका छन्।
1: जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले लघुवित्तबाट कर्जा लिएर घर पुननिर्माण गर्न थालेका छन्। सरकारले यतिका समयसम्म पनि पुननिर्माण अघि नबढ़ाएपछि तिनको छानामुनि कष्टकर जीवन बिताउन बाध्य भएका सर्वसाधारण कर्जाका भरमा घर बनाउन लागि परेका छन्। भूकम्प गएको करिब 3 पुग्न लागे पनि सरकारले पुननिर्माणमा ढिलासुस्ती गरेपछि लघुवित्तबाट कर्जा लिएर घर निर्माणमा उनीहरू अघि सरेका हुन्। जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कोशी गाउँपालिका लगायतका स्थानीय तह, रूकुम पश्चिमको 8 नगरपालिका, सानोभेरी गाउँपालिका भूकम्प प्रभावित जनताले लघुवित्तबाट कर्जा लिएर धमाधम निजी आवास निर्माणमा जुटेका छन्। बारेकोट गाउँपालिका 8 मेम बहादुर सिंहले विस्तृत क्षतिको विवरण आकलन डीडीएमा भएको कमजोरी र स्थानीय सरकारको ढिलासुस्तीका कारण जनताले दुःख पाएको बताउनुभयो। सरकारको आशामा बसेका सर्वसाधारण निराश हुनुपर्ने अवस्था छ। सरकारले पुनः डीडीए गरी भत्किएर बस्न नमिल्ने घर छुटेकाले तत्काल पुननिर्माण थाल्नुपर्ने पीड़ितहरू बताउँछन्। कृषि पेसा र ज्याला मजदूरीका भरमा जीविकोपार्जन गरेका गरीब, दलित, विपन्न, जोखिममा परेका व्यक्ति विचल्लीमा परेका छन्। सरकारले घर बनाइदेला र बसौला भन्ने आशा गरेका सर्वसाधारण सुरक्षित आवास नहुँदा ऋण लिएर घर बनाउन थालेका छन्। खेतीयोग्य जमीन नभएपछि ज्याला मजदूरीका भरमा जीविकोपार्जन गरेका सर्वसाधारणलाई समस्या भएको छ।
0: मध्यपश्चिम खबरमा अब कुराकानीको पालो। चालू आर्थिक वर्ष सकिन अब केही दिन मात्रै बाँकी छ। दाङ जिल्लामा रहेका धेरै स्थानीय तहले पूँजीगत खर्च बढ़ाउन सकेका छैनन्। यसै सन्दर्भमा रहेर हामीले दाङको दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपालीलाई चालू आर्थिक वर्षको योजना कार्यान्वयनको अवस्था कस्तो रह्यो र आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउनुभयो भनेर सोधेका छौं।
2: दङ्गीशरण गाउँपालिकामा आर्थिक वर्ष 2082-83 चाहिँ तय भएका विभिन्न किसिमका योजनाहरूको निर्माण कार्य चाहिँ अहिले तीव्र गतिमा एउटा चाहिँ अन्तिम चरणमा चाहिँ आइपुगेका छन्। विभिन्न किसिमका सड़कका योजनाहरू चाहिँ अहिले कालो पत्रिका गर्ने काम चाहिँ भइराखेको छ र अरू सानातिना त्यसो सिँचाई कुलोहरू बाटो मर्मतका कामहरू करिब करिब सकिएर हामीले चाहिँ पालिका स्तरबाट अनुमोदनको काम समेत सम्पन्न।
3: अहिले पुँजीगत खर्चको अवस्था हेर्दाखेरि दाङका 10 वटै पालिका मध्ये सबभन्दा कम खर्च भएको चाहिँ दङ्गीशरणमा देखिन्छ। यो खासले पुँजीगत बजेट खर्च नहुनुका पछाडि चाहिँ अलिकति अथवा कम खर्च हुनुका पछाडि चाहिँ के कारण रह्यो त्यस्तो?
2: यसमा चाहिँ अहिलेसम्म हामीले चाहिँ साना 1-1.5 लाखदेखि 4-5 लाखसम्मका चाहिँ योजनाहरूको भुक्तानी गर्ने काम भएको छ र हामीलाई चाहिँ अलिकति ठुला स्केलका योजनाहरू त्यसको चाहिँ हामीले भुक्तानी दिने काम भर्खर भर्खर हाम्रो चाहिँ सुरु हुँदैछ। हाम्रो चाहिँ लास्ट रनिङ बिल चाहिँ को तयारी भइराखेको छ। त्यो कारणले पनि अहिले चाहिँ हाम्रो पुँजीगत अनुदान शीर्षकमा कम बजेट खर्च देखिएको।
3: अब आगामी आर्थिक वर्षको बजेट पनि ल्याउनु भएको छ। यो आगामी आर्थिक वर्षमा चाहिँ दङ्गीशरण गाउँपालिकामा चाहिँ बजेट कसरी विनियोजन भएको छ, केलाई चाहिँ अलि बढी प्राथमिकता दिनुभएको छ, दङ्गीशरणको एउटा पहिचानका लागि अथवा गौरवका आयोजनाका लागि केलाई चाहिँ प्राथमिकता दिएर यो आगामी आउँदो आर्थिक वर्षको लागि चाहिँ बजेट ल्याउनु भएको छ?
2: हामीले चाहिँ दङ्गीशरण गाउँपालिकाले 2083-84 लागि 46,45,48,000 बजेट पारित गरेको छ। यसमा ठूलो हिस्सा शिक्षा स्वास्थ्य कृषिकै क्षेत्रमा चाहिँ विनियोजन भएको छ। त्यसका अलावा अन्य क्षेत्रहरूमा चाहिँ अलिक कम किसिमले चाहिँ बजेटको विनियोजन भएको छ र मुख्य प्राथमिकता हाम्रो चाहिँ अहिले कृषिको क्षेत्रमा हामीले चाहिँ मुख्य प्राथमिकताका साथ विभिन्न किसिमका नयाँ खालका योजनाहरू पनि हामीले अघि सारेका छौँ।
3: त्यो नयाँ भने कस्ता खालको?
2: नयाँ जस्तो हामीले अहिलेसम्म हामीले उत्पादनको आधारमा अनुदानको व्यवस्था हामीले चाहिँ अहिलेसम्म पालिकाले गरेको छैन थिएन र अहिले हामीले यो 83-84 बजेटमा उत्पादनको आधारमा अनुदान दिने भनेर हामीले चाहिँ प्रस्तावित कार्यक्रम चाहिँ ल्याएका छौँ।
3: अब यो बजेट आउँदै गर्दाखेरि चाहिँ स्रोतको कुराहरू पनि आउँछ। धेरै जसो पालिकाहरू सङ्घ प्रदेशमै आश्रित रहेको देखिन्छ। स्रोतको व्यवस्थापन चाहिँ कसरी गर्नु भएको छ?
2: यो हाम्रो दङ्गीशरण गाउँपालिका अन्य पालिका जस्तै यो स्रोतको हिसाबले चाहिँ सङ्घीय सरकार र प्रदेश सरकारकै चाहिँ मुख हेर्ने अवस्थामा चाहिँ छ। दङ्गीशरण गाउँपालिकाको आफ्नो आन्तरिक स्रोत हामी 1 करोडभन्दा मुनि नै छौँ। गत वर्ष पनि हामीले 1 करोडभन्दा मुनि नै आमदानी चाहिँ गर्न सफल भएका हौँ भने अहिले पनि हामीले त्यो आन्तरिक स्रोतलाई 1 करोडको हाराहारीमा आमदानी गर्न सकेला भन्ने किसिमले चाहिँ प्रक्षेपण गरेका छौँ र मुख्य चाहिँ हाम्रो चाहिँ सङ्घीय र प्रदेश सरकारकै अनुदानको चाहिँ हामी भरमा छौँ।
3: अब यो स्रोत व्यवस्थापनको कुरा गर्दाखेरि स्थानीय तहहरूले आफ्नो स्रोतलाई चाहिँ अलिकति बलियो गराउन नसकिराखेको देखिन्छ। अब यो स्रोत नै नभएर हो अथवा इच्छा शक्ति नभएर हो अथवा कार्यान्वयनमा कमी भएर हो त्यो स्रोत वृद्धि गर्ने कुरामा, राजस्व वृद्धि गर्ने कुरामा चाहिँ स्थानीय तहबाट चाहिँ के प्रयासहरू

0: आफ्नो चाहिँ नदीजन्ने पदार्थलाई पनि हामीले चाहिँ व्यवस्थित गर्न सकिरहेका छैनौँ। हामीले अलिकति ठुलो एरियालाई लिएर ठेक्कापट्टा गर्न खोजे पनि त्यो अलिकति धेरै एमाउन्टको चाहिँ हामीले ठेक्का खोल्यौँ भनेपछि ठेकेदारहरूले त्यसमा चाहिँ ठेक्कै नहालिदिने अवस्था छ। त्यसकारण चाहिँ यसलाई बढाउन यो चाहिँ हाम्रो चाहिँ नदीजन्ने मेन चाहिँ हाम्रो दङ्गीसरण गाउँपालिकाको आय स्रोतको रूपमा चाहिँ यो नदीजन्ने चाहिँ पदार्थ छ, तर यसको चाहिँ व्यवस्थित सदुपयोग चाहिँ हुन सकेका छैन। अलिकति ठुलो स्केल गरेर चाहिँ ठेक्का खोलियो भने ठेकेदारले चाहिँ ठेक्का नराख्ने, अब सानो सानो ठेक्का बनाएर चाहिँ ठेक्का खोलिदिँदाखेरि आमदानी चाहिँ कम हुने अवस्था चाहिँ छ, यसलाई चाहिँ व्यवस्थित गर्न जरुरी छ।
1: अब बाँकी समाचार। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभामुख दोल प्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभयो। विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। पारित हुनु अघिको छलफलमा संसदले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यानाकर्षण गराएका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गोजरेलले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सावा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कडेलले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहोरेको क्षतिमा 50% सट्टा 100% भन्सार छुट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाब दिने क्रममा प्रधान अर्थमन्त्री डाक्टर बागले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन रकमान्तरणको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
2: नेपालमा आयातित तथा हाइब्रिड बिउको प्रयोग बढ़दै जाँदा परम्परागत रैथाने बिउको अस्तित्व संकटमा परेको छ। कृषि विज्ञका अनुसार सरकारी नीतिगत कमजोरी, शहरीकरण, बसाइसराई, जलवायु परिवर्तन तथा आधुनिक कृषि प्रविधिको विस्तारका कारण रैथाने बिउ तीव्र रूपमा लोप हुँदै गएका छन्। हाइब्रिड बिउ स्थानीय र उन्नत जात बीचको वैज्ञानिक संयोजनबाट तयार गरिन्छ। यस्ता बिउले सामान्यतया स्थानीय जातको तुलनामा 20-30% बढ़ी उत्पादन दिन्छन्। केही बालीमा उत्पादन दोब्बर वा तेब्बरसम्म हुने गर्छ। छिट्टै पाक्ने भएकाले सरकारले कम समयमा बजारमा उत्पादन पुर्याएर आमदानी लिन सक्छन्। तर हाइब्रिड बिउसँगै धेरै चुनौती छन्। यस्ता बिउबाट उत्पादन भएको बालीको बिउ अर्को वर्ष पुनः प्रयोग गर्दा अपेक्षित उत्पादन नहुने भएकाले किसानले हरेक वर्ष नयाँ बिउ खरिद गर्नुपर्ने भएको छ। बिउको मूल्य महँगो हुनुका साथै राम्रो उत्पादनका लागि रासायनिक मल, सिंचाई र अन्य कृषि सामग्रीमा समेत बढ़ी लगानी आवश्यक पर्छ। रोग र प्रकोपको किराको प्रकोप धेरै हुन्छ। यसले किसानलाई बजार र कम्पनीमाथि निर्भर बनाउने जोखिम रहेको विज्ञको भनाइ छ।
1: नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरको बिरामी झण्डै दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हरिदेवी निरोलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 81-82 28,678 जना पुगेको छ। महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँ सम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000 रूपियाँको सहायता उपलब्ध गराउँदै आएको छ।
2: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले विगतका उपलब्धिको स्मरण मात्र पर्याप्त नहुने भन्दै वर्तमानका जटिल प्रश्नहरूको विश्वसनीय उत्तर दिन सक्ने वैचारिक क्षमता र राजनैतिक सृजनशीलता आवश्यक रहेको बताउनु भएको छ। जननेता मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा आइतबार काठमाण्डुमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताउनु भएको हो। युवा पुस्ताका आकांक्षा, डिजिटल युगका चुनौती, गुणस्तरीय शिक्षा, रोजगारी, स्वास्थ्य, सामाजिक न्याय, सुशासन, उत्पादनमुखी अर्थतन्त्र तथा राष्ट्रिय आत्मनिर्भरताका विषयमा समयानुकूल नयाँ दृष्टिकोण विकास गरी त्यसको व्यवहारिक कार्यान्वयन गर्न सक्दा नै कम्युनिष्ट आन्दोलनलाई सुदृढ र लोकप्रिय बनाउन सकिने भण्डारीको सुझाव रहेको छ।
1: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार।

0: जापानको उत्तर पूर्वी तट नजिक आज बिहान 6.1 म्याग्निच्युडको भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीलाई उद्धृत गर्दै जापान टाइम्सका अनुसार भूकम्पको केन्द्रबिन्दु इवाते प्रान्तको तटीय समुद्री क्षेत्रमा रहेको छ। भूकम्प स्थानीय समय अनुसार बिहान 7:25 बजे गएको हो। यसको केन्द्रबिन्दु जमीनको सतहबाट झण्डै 40 किलोमिटर गहिराईमा रहेको छ। भूकम्पको धक्का इवाते सहित आओमोरी र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। हाल सम्भव भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन। जापान विश्वकै सबैभन्दा बढी भूकम्प प्रभावित देशहरूमध्ये एक हो।
1: अब खेल समाचार। अमेरिका, मेक्सिको र क्यानाडामा जारी फिफा विश्वकप 2026 को नकआउट समीकरण पूरा भएको छ। आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलसँगै सहभागी 48 देशबाट 12 समूहको शीर्ष 2 र 8 वटा उत्कृष्ट तेस्रो टोली सहित नकआउट पुग्ने 32 टोलीको टुंगो लागेको हो। विश्वकपमा युरोपबाट सर्वाधिक 13 टोली नकआउट चरणमा पुगेका छन्। यस्तै अफ्रिकाबाट 9, दक्षिण अमेरिकाबाट 5, उत्तर अमेरिकाबाट 3 र एसियाबाट 2 टोली नकआउट चरणमा स्थान बनाएका छन्। नकआउट चरणमा साबिक विजेता अर्जेन्टिना विश्वकपको डेब्यू टोली केप भर्डेसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै साबिक उपविजेता फ्रान्सले स्वीडेनसँग खेल्ने भएको छ।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 33.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22.8 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 22.7 मिलिमिटर पानी परेको छ। अहिलेको हालको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 82% रहेको मौसम कार्यालयकी प्रमुख श्रेय रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्य पश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: लुम्बिनी प्रदेशमा वृहत वृक्षारोपण अभियान शुरू। 60 हेक्टर बढी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य।
1: लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका सवाल बारे गढ़वामा अभिमुखीकरण सम्पन्न। अधिकार सम्मान र पहिचानको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड़।
0: तुलसीपुर उपमहानगरपालिकाको चालू आर्थिक वर्ष 2082/83 15 किलोमिटर सड़क कालो पत्रे। सड़क आश्रित मानव मुक्त पालिका घोषणा।
1: र जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले कर्जा लिएर घर पुननिर्माण गर्न थाले।
0: हवस् त, अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डाङ्गी र तपाईँ श्रोतालाई पनि धन्यवाद।
0: म शान्त कुमार बुढा मगर
1: अनि म सुशीला ओली पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 99 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिफ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्या नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि नै पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एक जबरदस्त कहानी है
6: और टाइटल क्या है तुम्हारा?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
5: जाने तो मालिक हम तो भांड है, रोजी रोटी के लिए काम करते।
8: तेरी शक्ल कहीं देखी हुई है?
5: आप ब्लॉक फिल्म में भी देखते हो?
9: हमी जन्मदात्री शिकारी हूँ, शिकारी पूरे दैलिक मलाई चाहिए।
10: VFX सिनेमाज कुराही 10 नारायणपुर सौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम

0: Hello, from America, Waka Waka, Washington DC, just double buzz, hello, hello, hello.
1: यसैगरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्न भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड चुट्टी पुकार खोइनी जस्ता चुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
8: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
9: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
8: हुलासले बनाउँदैछ परिवार एक साथ।
10: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
10: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिकी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिकिचो खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
14: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराहिदाङ, बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराहिदाङमा खुल्यो।
15: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
14: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
15: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
14: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
15: छालामा बाघहरू आउने कपाल झर्ने,
14: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
15: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
14: बारम्बार गर्भपतन भएमा,
15: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
14: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
15: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
14: बिना कारण शरीरको तौल घटेमा,
15: ढाड दुखेमा, कम्मर दुखेमा,
14: गाउट तथा युरिक एसिडको समस्या,
15: बारम्बार आँखा रातो भएमा,
14: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
15: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
14: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
15: लामो समयदेखि छाला कडा भएमा,
14: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
15: युवा अवस्थामा पक्षघात भएमा,
14: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
15: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
14: कम उमेरमा हृदयघात मुटु रोग भएमा
15: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
14: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
15: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: फोन नम्बर 0825916077।
14: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
15: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
16: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
15: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
15: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 98578353990 98578313684 र 98578332077।
16: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
17: पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जान
2: सम्पर्क मोबाइल नम्बर 9822964
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता

0: मेलामा जम्मै दिन छ। आफ्नो पुरानो बाइक स्कूटर लिएर आउनुहोस् र न्यू बजाज बाइक को साथ जम्मै लिएर जानुहोस्। जम्मै भ्यालुएसन, जम्मै क्याश डिस्काउन्ट।
1: एक्सचेन्ज डेट यही असार 4 गते देखि 16 गते सम्म।
2: स्थान राप्ती अटो इन्जिनियरिङ बजाज शोरूम, शहीद गेट गुराही दाङ।
3: सम्पर्क फोन 082-562-423। सम्पर्क मोबाइल नम्बर 98-5-78-30-151, 98-4-78-33-133 र 98-6-86-37-244।
4: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
5: उपचार हुने रोगहरू
4: पायल, फिस्तुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
5: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
4: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
5: हड्डी खिएको, नसा चापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
4: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
5: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
4: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
6: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दाबी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
9: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
1: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
2: नेपाली जुत्ता घर
3: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
2: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
3: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
2: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
3: सम्पर्क मोबाइल नम्बर 9857171546। खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
4: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
3: हाम्रा विशेषताहरू:
5: आधुनिक प्रयोगशाला,
3: अत्याधुनिक सर्वेक्षण उपकरण,
5: अनुभवी प्रशिक्षक,
3: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
5: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
3: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
5: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
3: आजै रजेना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
3: सम्पर्क फोन नम्बर 0825602004।
4: सम्पर्क मोबाइल नम्बर 9558730672 र 9699964848।
6: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
2: डाक्टर आउने बारे सूचना:
7: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
7: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
2: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार।
8: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
3: बिरामी जाँच्ने मिति 8/7/20 शनिबार।
9: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9128899028।
10: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको? के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
3: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
10: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
3: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
10: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
3: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
11: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
12: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
11: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
12: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
11: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
12: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सामुदायिक सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। लामो समयपछि कम्युनिष्ट नेताहरू एउटै मंचमा एकताको चर्चा, तर अडान आआफ्नै। प्रतिनिधि सभाबाट बजेट प्रक्रिया पूरा, आज दुई विधेयक पारित।
1: हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
0: असार 8 सम्ममा देशभरमा करिब 10% मात्र धान रोपाई, सबैभन्दा कम मधेसमा। वर्षा नहुँदा कतिपय ठाउँमा धानको ब्याड समेत तयार भएन, सिंचाईको अभावमा समस्या।
2: वर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खोलामा पानी छैन।
0: कालो सिसा लगाएका सवारी साधनमाथि ट्राफिकको कडाई, फिफा विश्वकप हेर्ने लोभ महँगो बन्दै। फर्जी लिंकबाट 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी।
3: यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीम्यानलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेशनहरू डाउनलोड गर भन्ने, लिंकहरू क्लिक गर भन्ने, यसरी चाहिँ फाल्दा हुन्छ होइन।
0: इरानद्वारा बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण। विश्वकप फुटबलमा भोलिबाट नकआउट चरणका खेल हुने, पहिलो खेल दक्षिण अफ्रिका र क्यानाडा बीच हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: असार 10 गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधानको पालनामा पालिकाहरू वर्षेनी चुक्ने गरेका छन्। यसपटक पनि धेरै पालिकाले बजेट ल्याउन सकेनन्। हतारमा बजेट ल्याउने र हतारमा खर्च गर्ने र पालिकाका पदाधिकारीको स्वार्थमा खर्च गर्ने प्रवृत्तिले स्थानीय तहप्रति नागरिकको विश्वास टुटेको छ। पालिकाका पदाधिकारीहरूले फेरि पनि चुनाव हुन्छ भन्ने कुरा बिर्सनु हुँदैन। अब खबर सुशीला श्रेष्ठबाट।
5: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। कृषि विभागका अनुसार असार 8 गतेसम्म देशभर जम्मा 9.97% क्षेत्रफलमा मात्रै धान रोपाई सकिएको छ। विभागको बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार देशभर करिब 13,81,000 हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि अहिलेसम्म 1,37,798 हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ। प्रदेशगत रूपमा हेर्दा कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा गत वर्षको तुलनामा केही राम्रो प्रगति देखिएको छ, तर सुदूरपश्चिम प्रदेशमा गत वर्ष असार 8 सम्ममा 33.4% रोपाई भएकोमा यस वर्ष त्यो घटेर 9.3% सीमित भएको छ। मधेसमा 5% र गण्डकीमा जम्मा 8% क्षेत्रमा मात्रै रोपाई भएको छ। धान रोपाईको मुख्य समय मानिने मध्य असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुँदा गुल्मीका अधिकांश किसानले धानको बिउ राख्ने ब्याड समेत तयार गर्न सकेका छैनन्। आकाशी पानीमा निर्भर खेती प्रणाली भएकाले रोपाई प्रभावित हुँदा यस वर्ष धान उत्पादनमा समेत प्रत्यक्ष असर पर्ने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपान्यले सीआईएनसँग बताउनुभयो।
3: पानी नपर्दा किसानहरूले अब पानी कहिले आउला भनेर रोपाई राखेको बिउ राखेकोले पनि अब बिउ बुढो हुने अवस्था, अनि बिउरै राख्न नपाएको अवस्था पनि दुईटै छ। कतिपय ठाउँहरूमा ब्याडहरू राख्न ढिला भएको किन भन्दा अब लगभग यसको 20-22 राखिसक्नु पर्ने, अहिलेसम्म अब असारको आज 14 भइसक्यो, अहिलेसम्म कतिपय ठाउँमा ब्याड राख्न अनि धुले ब्याडहरू राख्ने, कतै घरतिर आफ्नो खेतमा राख्न नसकेर बारीहरूमा धुले ब्याडहरू राखिरहेको अवस्था पनि कतिपय ठाउँमा देखिया छ। त्यो समस्या चाहिँ पानी नै समग्रमा जिल्लाभरि नै उही वर्षाको पानीमै निर्भर हुने अब हाम्रा खेतहरू छन्, अनि त्यसले गर्दा पनि त्यस्तो समस्या छ। कुलो त छ तर खोलामा पानी छैन।
5: यस वर्ष औसत भन्दा कम पानी पर्ने र उच्च तापक्रम हुने सम्भावना रहेकाले धान उत्पादन प्रभावित हुन सक्ने कृषि विज्ञहरूले बताएका छन्। नेपाल कृषि अनुसन्धान परिषद नार्कले किसानलाई कम पानीमा पनि राम्रो उत्पादन दिने धानका जात छनौट गर्न र आवश्यक परे वैकल्पिक बाली लगाउन सुझाव दिएको छ। गत वर्ष पनि वर्षा अभावका कारण खडेरी परेको थियो, त्यसपछि धान पाक्ने बेला लगातार वर्षा हुँदा किसानले दोहोरो क्षति बेहोर्नु परेको थियो। आगामी आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया प्रतिनिधि सभाबाट पूरा भएको छ। आर्थिक विधेयक बहुमतले र राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मत रूपमा पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए। त्यसपछि छलफलमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर वाग्लेले प्रस्ताव पारित भएको घोषणा गर्नुभयो।
1: यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोला। यो प्रस्तावको पक्षमा हुने मान्य सदस्यहरूले हुन्छ भन्नुहोस्। यसको विपक्षमा हुने मान्य सदस्यहरूले हुन्न भन्नुहोस्। हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले आर्थिक विधेयक 2083 बहुमतले पारित भएको घोषणा गर्दछु।
5: छलफलमा सांसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराएका थिए। प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन र कमान्तरको अधिकार सम्बन्धित मन्त्रालयलाई दिने र आयोजना पूर्व तयारी कड़ाईका साथ लागू गर्ने उहाँको भनाइ छ।
6: राष्ट्रिय स्वतन्त्र पार्टी आएपछि मात्रै त्यो थाँतिरहेको बक्यौताहरू तिर्न भेरिफाइड अमाउन्टहरूलाई पनि हामीले आजका मितिसम्म 21 अर्ब विनियोजन गरिसकेका छौँ। त्यसको सानो अंश मात्रै यहाँबाट उठ्ने हो, तर यही आमदानीमा वात्तै बढ़ोत्तरी गर्न नसक्दाखेरि खर्चबाटै थोपा थोपा संकलन गरेर राज्य त चलाउनु पर्यो। कर्ज त्यही नउठाउने खर्च मात्रै गरिराख्ने हो भने हामी गम्भीर राष्ट्र बन्दैनौं। त्यसैले त्यो दर्शनबाट हामी अगाडि बढ़ेका छौं। यसमा मान्यज्यूले फेरि पढ़िदिनु होला, खास केमा लगाइएको हो, कसरी लगाउन खोजिएको हो, किन लगाउन खोजिएको भन्ने कुरा।
5: यो विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। सरकारले सहकारी ऐन संशोधनका लागि संसदमा दर्ता गरेको विधेयक मार्फत ऋणी सदस्यबाट लिइने हर्जनामा सीमा तोकेको छ। प्रस्तावित व्यवस्था अनुसार सहकारी संस्थाले असूल हुन बाँकी ब्याजको 5% भन्दा बढ़ी हर्जना लिन पाउने छैन। विधेयकमा सहकारी संस्थाले वितरण गर्ने लाभांशको अधिकतम सीमा 18% घटाएर 15% कायम गर्ने प्रस्ताव गरिएको छ। साथै सहकारी संघले बचत तथा ऋणको कारोबार गर्न नपाउने र हाल यस्तो कारोबार गरिरहेका संघले 3 वर्षभित्र बन्द गर्नुपर्ने व्यवस्था पनि गरिएको छ। यस्तै सहकारीलाई समस्याग्रस्त घोषणा गर्नु अघि चालक व्यवस्थापक तथा जिम्मेवार व्यक्तिको सम्पत्ति रोक्का राख्न सकिने र परिवारको परिभाषा पनि थप फराकिलो बनाइएको छ। फिफा विश्वकप 2026 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूको 2 करोड़ भन्दा बढ़ीको ठगी भएको छ। सामाजिक सञ्जालमा निशुल्क विश्वकप हेर्न पाइने भन्दै फैलाइएका फर्जी लिंक र एप्लिकेशन फाइल डाउनलोड गर्दा बैंक खाताबाट रकम चोरी हुने क्रम बढ़ेपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान तीव्र बनाएको छ। प्रहरीका अनुसार ठगीमा संलग्न गिरोहले फेसबुक लगायत सामाजिक सञ्जाल मार्फत अल इन वन टीवी जस्ता एपको विज्ञापन देखाएर प्रयोगकर्तालाई फाइल डाउनलोड गराउँछन्। त्यसपछि बैंक खाताको पासवर्ड वा अन्य गोप्य विवरण माग गरेर रकम चोरी गर्ने गरिएको छ। प्रहरीका अनुसार एउटै व्यक्तिको खाताबाट 23,000 देखि 25,00,000 रूपियाँसम्म चोरी भएको छ। जेठ यता मात्र यस्ता घटनाका 115 उजुरी परेको र हालसम्म 2,29,00,000 रूपियाँ भन्दा बढ़ी ठगी भएको साइबर ब्यूरोका सूचना अधिकारी दिलीप कुमार गिरीले सीआईएनलाई जानकारी दिनुभयो। उहाँले फर्जी लिंक वा एप्लिकेशन फाइल नखोल्न र बैंक सम्बन्धी गोप्य विवरण कसैलाई नदिन आग्रह गर्नुभयो।
7: यस्तो हो, बिचमा विश्वकप चाहिँ यो नेपालमा विश्वकप हेर्नलाई निश्चित पैसा तिर्नुपर्ने हुन्छ। टेलिभिजनबाट हेर्नलाई 999 अरू मोबाइलबाट हेर्नलाई 549 लाख। तर अब यो ह्याकरहरूले चाहिँ विश्वकप फ्रीमा हेर्नलाई यो सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको फेसबुकमा चाहिँ विभिन्न एप्लिकेसनहरू डाउनलोड गर भन्ने, लिङ्कहरू क्लिक गर भन्ने यसरी चाहिँ फाल्दा हुन्छ होइन। त्यो चाहिँ लिङ्कहरू क्लिक गर्दा अब त्यो एप्लिकेसनहरू डाउनलोड गर्दा चाहिँ अब त्यसमा भएको टर्म्स एन्ड कन्डिसन एक्सेप्ट गर्दाखेरि चाहिँ अब ओटिपीहरू सेयरहरू गर्न लाउने, त्यो भइसकेपछि चाहिँ अनि ब्याङ्कमा एप्रोच भएर ब्याङ्क एकाउन्टमा भएको पैसा सबै लगिदिने गरेको छ क्या। त्यस्तो
5: भनेपछि अहिलेसम्म कतिवटा उजुरी आए?
7: लगभग 115 उजुरी परेका छन्।
5: प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। जननेता मदन भण्डारीको 75 औं जन्म जयन्तीका अवसरमा आयोजित कार्यक्रममा लामो समयपछि एउटै मंचमा उभिँदै एकताको आवश्यकता औलाएका हुन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा सम्भावित राजनीतिक संकट रोक्न कम्युनिष्ट शक्तिबीच तत्काल सहकार्य आवश्यक रहेको बताउँदै ढिला भए गम्भीर राजनीतिक दुर्घटना हुन सक्ने चेतावनी दिनुभयो।
8: यो परिस्थितिमा हामीले ढिलो नगरिकन भन्न चाहन्छु, म चाहिँ राष्ट्रिय स्वाधीनताका पक्षमा निरंकुशताका विरूद्ध, फासिजमका विरूद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरूद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु।
5: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन परिमाणबाट कम्युनिष्ट आन्दोलनले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औलाउँदै बदलिदो जनअपेक्षा अनुसार नीति, नेतृत्व र कार्य शैलीमा सुधार आवश्यक रहेको बताउनुभयो। तर नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नीति सही भएकाले पार्टी एकताका लागि आफ्नो नीतिमा सम्झौता नहुने स्पष्ट पार्नुभयो।
9: नेकपा एमाले हाम्रा नीतिहरू सही छन् कि गलत छन् भनेर कुनै एकता एकीकरणका लागि छलफल गर्ने पक्षमा छँदैछ। हाम्रा नीतिहरू बिल्कुल सही छन्। हामीले राजनीतिक नीतिहरू, आर्थिक नीतिहरू, सामाजिक नीतिहरू, सांस्कृतिक नीतिहरू अनेक पक्षमा सही नीति निर्धारण गरेर
5: उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही अभियान शुरू गरेको छ। ट्राफिक प्रहरीका अनुसार कालो सिसाको प्रयोग गरेर अवैध हतियार, लागु औषध, सुन ओसार पसार तथा अन्य आपराधिक गतिविधि हुने गरेको पाइएपछि यस्तो अभियान सञ्चालन गरिएको हो। अपराधीहरू फरार हुन पनि कालो सिसा भएका सवारी प्रयोग भएको प्रहरीको भनाई छ। सवारी तथा यातायात व्यवस्थापन ऐन 2049 अनुसार सम्बन्धित निकायको स्वीकृति बिना सवारीको स्वरूप संरचनामा परिवर्तन गर्न पाइँदैन। तर नियम विपरीत कालो सिसा जडान गरेर सवारीमाथि अहिले कडाई गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीका अनुसार हालसम्म 37 सवारी साधनलाई कार्यवाही गरिएको छ। ट्राफिक प्रहरीले नियम विपरीत कालो सिसा नलगाउन र सुरक्षित तथा कानून सम्मत रूपमा सवारी सञ्चालन गर्न सबै सवारी साधन धनीलाई आग्रह गरेको छ। साझा खबरमा अब विदेशको खबर। अमेरिकाले इरानका 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ। यस घटनाले यसै महिनाको शुरूआतमा भएको नाजुक युद्ध विरामलाई थप संकटमा पारेको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्ड क्रोप्सले आज जारी गरेको वक्तव्यमा कुवेतको अली अल सलेम अमेरिकी वायुसेना अड्डा र बहराइनको पोर्ट सलमान स्थित अमेरिकी 5 औं नौ सैनिक केन्द्रलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल तथा ड्रोन प्रहार गरिएको जनाएको छ। यसअघि अमेरिकाले इरानका मिसाइल, ड्रोन तथा सैन्य पूर्वाधारलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो। र खेल खबरमा फुटबल विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछ। आज समूह चरणको खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागेको छ। नकआउट चरणको पहिलो खेलमा भोलि बिहान 1:15 दक्षिण अफ्रिका र क्यानाडा बीच खेल हुँदैछ। खेल अमेरिकाको लस एन्जलस रंगशालामा हुनेछ। भोलि मध्यरातमा खेल्ने दुवै टोलीले आफ्नो देशको इतिहासमा पहिलो पटक विश्वकप नकआउट खेल्दैछन्। त्यस्तै भोलि बेलुका ब्राजिल र जापान बीच खेल हुनेछ।
0: सुशीला श्रेष्ठ। वैकल्पिक ऊर्जाबाट बिजुलीको पहुँचमा पुगे पनि मुगुका नागरिकहरू बिजुली नहुँदाको समस्या भोग्दै
10: केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीलाई धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालोको लागि हामी झरो बाल्नु पर्छ सर। हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुली खाइदिन्छ सर। अब त्यस्तै हो।
0: मुगुको नेर गाउँका नागरिक अझै बिजुलीको पहुँच बाहिर रिपोर्टसँगै बर्ड फ्लू सम्बन्धी बालबालिकाको प्रश्नमा विज्ञको जवाफ सम्वाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
12: डाक्टरद्वारा दिइने सेवाहरू
13: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
12: अनुहारका हड्डी भाँचिएको जोड्ने,
13: दाँतको एक्सरे सेवा,
12: सामान्य तथा जटिल दाँत निकाल्ने,
13: फिक्स तथा झिट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
12: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
13: मेसिनबाट जरेदेखि दाँत फरिने,
12: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
13: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
12: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
13: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
13: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
14: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: वैकल्पिक ऊर्जाका कारण बिजुलीको पहुँचमा धेरै नागरिक पुगे पनि बत्ती बाल्नका लागि विभिन्न समस्याहरू भोग्नु परेको छ। देशका सबै घरमा बिजुली पुर्याउने सरकारको लक्ष्य त छ, तर मुगुको नेरा गाउँका नागरिक भने अझै बिजुलीको पहुँचमा पुग्न सकेका छैनन्।
3: मुगुको सदरमुकाम गमगरी बजारबाट झण्डै दुई दिन हिँडेपछि पुगिन्छ। मुगुको स्वर गाउँपालिकाको नेर गाउँ स्वच्छ उर्वर भूमि तथा रमणीय वातावरण रहेको यो गाउँमा अझै बिजुली पुगेको छैन। नेर गाउँका स्थानीय 29 वर्षीय प्रकाश बहादुर शाही:
4: समस्या त धेरै छ हेर्नुहोस्। अब यत्रो तपाईँको विद्युत छ, यत्रो बिजुलीमा तपाईँको कत्रो तपाईँको करोडौं अरबौंको तपाईँको लगानी छ, लगानी डुब्दाखेरि तपाईँको यहाँ नेरवासी लगायत यो जलविद्युत यहाँ नभएर मात्रै तपाईँको हुम्लाको जैरो भन्ने ठाउँमा पनि गयो। यही विद्युत हो सबै झरै बालेर हेर्नु। अब त्यही त अब पिढी पुस्तादेखि अहिलेसम्म त्यस्तै छ। एक वर्ष मात्रै जनताले चाहिँ विद्युत बाले, ओहो विद्युत आयो भनेर पुरै हर्षित खुसी थिए। अनि गयो अझ फेरि उही पुरानै स्थितिमा चाहिँ सबै गाउँलेहरूले चाहिँ त्यसो गरिरहेका छन्।
3: नेर गाउँका गाउँलाई उज्यालो पार्न 2080 सालसम्म विद्युत सञ्चालनमा थियो, तर विगत डेढ वर्षदेखि यो आयोजना बीचै मालपत्र पर्दा स्थानीय बासिन्दा टुकी र झरो बालेर बस्न बाध्य छन्। स्थानीय वासी शुभराज शाही:
5: हामीले सर के समस्या भन्दा विद्युत बिग्रेको चाहिँ अब करिब करिब डेढ वर्ष भयो सर। अनि हामीले अब हाम्रो केटाकेटीहरूले पढ्न राम्रोसँग पाएको छैनन् सर। हामीले किनकि अब विद्युत भयो भने हामीले धेरै राम्रो हुन्थ्यो। हामीले किनकि अब उज्यालो लागि हामी झरो बाल्नु पर्छ सर। हामीले अनावश्यक हामीलाई त चाहियो, विद्युत नै चाहिएको थियो सर। हामीलाई त चासो धेरै थियो सर। बजेट हालिदिने, बजेट हाल्यो भने बिजुलीमा खाइदिन्छ सर। अब त्यस्तो काम गरिदिँदैन, बजेट खाइदिन्छ सर। त्यही हो
3: सोरु गाउँपालिकाको वडा नम्बर 5 समेन्ने नेर र ताजा गाउँमा 150 घरधुरीको बसोबास छ। विद्युत नहुँदा दियो बालेर भान्सामा बस्नुपर्छ र झरोले विभिन्न प्रकारका रोग लाग्ने हो कि भन्ने डर लाग्ने गरेको बताउँदै सोरु गाउँपालिका वडा नम्बर 5 नेर गाउँकी स्थानीय प्रेम कला मल्ल:
6: अब हामीहरू बत्ती नआएपछि अब घरतिर के बालले के गर्ने? आगो बालेको हुन्छ, धुवा लिएको र आँखा पोल्छन् गलोमा, अनि त्यो खिस्को जान्छन्, अनि रुगा खोकी लाग्ने, बच्चाहरूलाई पढ्न गाह्रो हुन्छ। अब उध्यारो भएपछि यताउता हिँड्ने बेला अनि गाह्रो हुन्छ मान्छेले। अब घरतिर अब उज्यालो चाहियो, खाना पकाउँदाखेरि उज्यालो हुनुपर्छ।
3: विगत डेढ वर्षदेखि 5 नम्बर वडामा विद्युत सेवा नहुँदा विद्यार्थीले पनि समस्या हुने गरेको छ। महादेव माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत विद्यार्थी भिन्नमली मल्ल:
7: पढ्न पाइँदैन, अनि सरहरूले दिएको अनि होमवर्कहरू गृह कार्यहरू गर्न पाइँदैन, अन्य कुराहरू केही सर्च गरेर ऊ गर्नु पढेर आउनु भन्नु त त्यो पनि गर्न पाइँदैन। बत्ती भयो भने हामीलाई त्यस्तो समस्याहरू पर्छ घरसीमा पनि, अनि झरो बाल्ने अनि झरो बाल्नु पर्छ, बत्ती नभएपछि अनि त्यही झरो बालेर पढ्नु पर्छ।
3: विगत 6 वर्षदेखि नेर गाउँमा विद्युत सञ्चालनमा रहेको थियो। गाउँमा बिजुली पुर्याउने स्थानीय सरकारले केही काम थालेको छ। विद्युतमा आएको समस्यालाई मध्यनजर गर्दै मर्मतका लागि स्थानीय सरकारले चासो दिएको बताउँदै सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही:
8: त्यहाँको जो पब्लिक हुन् त्यहाँले चाहिँ उनले ध्यान पुगाएर कम्तीमा सानातिनो मसिनो चाहिँ केही समस्या आयो भने उडाबाट नै त्यो समस्या हल गरेर चाहिँ उडा कार्यालय चाहिँ छ, उडा अध्यक्ष त्यहीँ हुनुहुन्छ, त्यसपछि अरू चाहिँ पब्लिकहरू त्यहाँ छन्। कम्तीमा चाहिँ मैले मेरो पहलबाट चाहिँ त्यो चाहिँ त्यो मिस सामान बोल्यो भने आयो भने अब अरू च्यानल स्यानल अरू सबै ठिकै राम्रै छ भन्ने छ। अस्तिको चाहिँ उसले आग लागि भएर अलिअलि पाइपहरू केही पोल्यो के भयो भन्ने चाहिँ मैले सूचना पाएको छु। त्यो सामान आयो भने त्यहाँ सञ्चारमा आउँछ।
3: छिटो बिजुली बल्ला र घर गाउँ उज्यालो होला भन्ने आशामा रहेका नेर र ताजा गाउँका नागरिक गाउँपालिकाले बिजुली बाल्नका लागि चालेको होस्टेमा प्रदेश र संघ सरकारले पनि हैसियत गरिदिए हुन्थ्यो भन्ने चाहिरहेका छन्। खड्क सुनार, सीआईएन रेडियो मुगु, मुगु गमगडी।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बर्ड फ्लूबाट बस्न बालबालिकाले के कुरामा ध्यान दिनुपर्दछ?
9: म शिक्षित, अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ, जसका कारण चिडियाखाना बन्द गरिएको छ। के यो रोग हामीलाई नि सर्छ?
10: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ। हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ।
2: बालबालिकाको प्रश्नमा विज्ञको जवाफ। हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि। सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही डाङमा
12: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
11: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
13: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
14: फोन नम्बर 082-563-479
13: मोबाइल नम्बर 98-494-67-487
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
15: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
17: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार
18: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
17: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-562-023 98-78-1817 98-78-35-643
19: जवाबका लागि हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठलाई भनेका छौ
9: नमस्कार म शिक्षित अहिलेको समयमा बर्ड फ्लू धेरै बढेको छ जसका कारण चिडियाखाना बन्द गरिएको छ के यो रोग हामीलाई नि सर्छ
10: बर्ड फ्लू रोग मानिसमा पनि सर्न सक्छ हालसम्म विश्वमा करिब 1000 जना जतिलाई बर्ड फ्लू रोग संक्रमण भइसकेको पुष्टि भएको छ र यो रोग मुख्य गरी सर्ने भनेको प्रत्यक्ष सम्पर्कबाट हो यदि हामी संक्रमित कुखुरालाई हामीले छोयौं अथवा उनीहरूको सुली अथवा सोतरलाई हामीले नाङ्गो हातले छोयौं भनेदेखि यो रोग मानिसमा पनि सर्न सक्छ
20: नमस्कार म सुषमा बाल बालिकालाई छिटै बर्ड फ्लू लाग्छ हो
10: हजुरले भन्नुभएको जस्तो बाल बालिकालाई छिटै बर्ड फ्लू रोग लाग्ने भन्ने त्यस्तो खासै तथ्याङ्क त भेटिँदैन तर पनि यसमा के एउटा सत्यता छ भनेदेखि हामी जो बालबालिका छ यदि हामीले सरसफाइमा ध्यान दिएनौ यदि हामीले कतै मरेका पन्छीहरू उठाउन सक्छौं अथवा मरेका पन्छीसँग हामीले खेल्यौं मरेका कागहरूलाई हामीले चलायौं भनेदेखि हामीलाई संक्रमण हुन सक्ने जोखिम चाहिँ रहन्छ त्यसै गरी हामी चाहिँ यो जंगली पन्छीहरू आइरहने ठाउँमा गएर खेल्यौं र घरमा आइसके पछाडि हामीले राम्रोसँग साबुन पानीले हात गोडा धोएनौं भने देखि सर्न सक्छ यी कारणले गर्दाखेरि चाहिँ अलिकति बढी जोखिम चाहिँ बालबालिकालाई रहन्छ त्यसैले यो कुरामा हजुरहरूले विशेष ध्यान दिनुपर्छ
20: नमस्कार म ज्योति हामी कुखुराको मासु खाँदा बर्ड फ्लू लाग्छ हो
10: कुखुराको मासु खाँदैमा बर्ड फ्लू रोग लाग्छ भन्ने छैन किनभनेदेखि स्वस्थ कुखुराको मासु खाँदा कहिले पनि बर्ड फ्लू रोग लाग्दैन र अहिले जुन संक्रमण भइरहेको छ यस्तो अवस्थामा हामीले मासु खानुहुन्छ कि हुन्न भन्ने कुरा आउँछ यदि कदम कदाचित हामीले हाम्रो भान्सामा आएको कुखुरामा बर्ड फ्लू रोग लागेको कुखुरा आइपुगेको रहेछ भने पनि त्यो रोग मानिसमा हतपत लाग्दैन किनभनेदेखि हामीले कहिले पनि काँसो मासु खाँदैनौँ हामीले पकाएर नै मासु खाने भएको हुँदाखेरि पकाउँदाखेरि करिब 70-75 डिग्री सेल्सियसमा नै केही समयमा नै यो रोगको विषाणु नष्ट हुने भएको हुँदाखेरि हामीलाई मासु सेवनबाट यो रोग लाग्दैन र विश्वमा अहिलेसम्म करिब 100 जति व्यक्तिलाई यो रोगको संक्रमण देखिएको छ र ती कुनै पनि संक्रमण मासु सेवन अथवा चाहिँ कुखुराको अण्डा सेवनबाट देखिएको पुष्टि भएको छैन तसर्थ राम्रोसँग पकाएर खाए हामीले चाहिँ अण्डा र मासु खायौँ भनेदेखि बर्ड फ्लू रोग लाग्दैन ढुक्कसँग हामीले कुखुराको मासु र अण्डा खान सक्छौ
21: नमस्कार मेरो नाम बिहानी डाक्टर साहब बर्ड फ्लूबाट हामी कसरी जोग सक्छौ मैले सुनेको चिडियाखाना बर्ड फ्लू देखा पर्यो रे अब हामी त्यहाँ घुम्न जान पाउँदैनौ।
10: हो, हजुरले भन्नुभएको जस्तै चिडियाखानामा रहेको केही पन्छीहरूमा बर्ड फ्लू रोग संक्रमण पुष्टि भइसके पछाडि हाललाई चिडियाखाना बन्द गरिएको छ। यो चिडियाखाना बन्द गर्नु भनेकै हामी सबैजना जो त्यहाँभित्र हामी चराचुरुङ्गी अथवा जनावर हेर्नका लागि प्रवेश गर्छौँ हामी सबैको सुरक्षाको लागि यसो गरिएको हो। र यो रोग चाहिँ हामी यदि संक्रमित पन्छीलाई हामीले नाङ्गो हातले छुयौँ, उनीहरूको सुली सोतरलाई हामीले छुयौँ भनेदेखि यो रोग हामीलाई पनि सर्न सक्छ। तसर्थ यहाँहरूले कहीँ कतै बिरामी पन्छीहरू देख्नुभयो, बिरामी काग चराचुरुङ्गी भेट्नुभयो भनेदेखि त्यसलाई हामीले छुनु हुँदैन। बरु हामी आफूभन्दा ठूला व्यक्तिहरू आमा बुवा हजुरबा हजुरआमा अथवा दादा दिदीहरूलाई चाहिँ सो सन्दर्भमा जानकारी गराएर यो सूचना चाहिँ सरकारी निकायमा हजुरहरूले जानकारी दिन सक्नुहुन्छ। र यो रोगबाट बस्नको लागि चाहिँ यहाँहरूले जहिले पनि बाहिर खेलिसकेर घर जाँदाखेरि चाहिँ साबुन पानीले हातगोडा धोइसके पछाडि बल्ल खानेकुरा खाने अथवा चाहिँ अन्य काम घरभित्र गर्नुपर्छ। किनभने मैले अघि पनि भने यो रोग खास गरी प्रत्यक्ष सम्पर्कबाट नै सर्ने हो। संक्रमित चरा चुरुङ्गी पन्छीहरूलाई हामीले छुनु भएन, बिरामीलाई छुनु भएन र मरेका पन्छीहरूलाई पनि हामीले छुनु भएन। र केही दिनमा चिडियाखानामा फेरि हामीले चाहिँ संक्रमण छ छैन भनेर पुनः परीक्षण गर्नेछौ र पुनः परीक्षण गर्दाखेरि बर्ड फ्लू रोग संक्रमण पुष्टि नभएमा फेरि चिडियाखाना छिटै नै खुल्नेछ।
19: बर्ड फ्लू संक्रमण बारे तपाईँको कुनै प्रश्न, जिज्ञासा, गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आईभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
2: देशभर मनसून ढिलो सक्रिय हुँदा यस वर्ष धान रोपाई करिब 10% मात्रै सकिएको छ। फिफा विश्वकप 26 हेर्न गलत लिंकमा क्लिक गर्दा नेपालीहरूबाट 2 करोड़ भन्दा बढ़ी ठगी भएको छ। प्रमुख कम्युनिष्ट नेताहरूले कम्युनिष्ट शक्तिबीच सहकार्य र एकताको आवश्यकता औलाएका छन्। उपत्यका ट्राफिक प्रहरीले कालो सिसा लगाएका सवारी साधनमाथि विशेष निगरानी र कार्यवाही शुरू गरेको छ। अमेरिकाले इरानमा 5 सैन्य केन्द्रमा हवाई आक्रमण गरेपछि इरानले बहराइन र कुवेत स्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण शुरू गरेको छ। र विश्वकप फुटबलको नकआउट चरणका खेल भोलि बिहानबाट शुरू हुँदैछन्। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 15 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
14: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गुराहीदान। फोन नम्बर 0825-81-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: 99.4 रेडियो थाहा संचार स्टूडियो टाइम
1: इट्स 8 पीएम हिजो जस्तो आज छैन आज जस्तो भोलि रहने छैन समय गतिशील छ जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश समयको आवाज

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: कम्युनिष्ट एकतालाई जोगाउन नसकेको शीर्ष नेताहरूको स्वीकार, फेरि सशक्त भएर आउने दावी।
0: प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित, बजेट प्रक्रिया पूरा, सरकारलाई विपक्षी दलका प्रश्नै प्रश्न।
1: कागका कारण काठमाडौँमा बर्ड फ्लू फैलियो, 11 जिल्लाका 100 ठाउँमा संक्रमण। स्थगित गरेको 6 महिनापछि भोलिदेखि स्वास्थ्य बीमाको सेवा शुरू गर्दै त्रिवी शिक्षण अस्पताल।
0: इरान अमेरिका तनाव फेरि चर्कियो, सम्झौता उल्लंघन गरेको भन्दै दुवै पक्षबीच आरोप प्रत्यारोप।
1: र विश्वकप फुटबलमा नकआउट चरणका खेल आजदेखि शुरू हुँदै पहिलो खेलमा क्यानाडा र दक्षिण अफ्रिका भिड्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। 7 वर्ष अघि चुनावमा बहुमत पुग्ने गरी भएको एकतालाई जोगाउन नसकेका वामपन्थी नेताहरूले आज एक सार्वजनिक कार्यक्रममै एकतालाई जोगाउन नसकेको स्वीकार गरेका छन्। गत फागुन 21 को निर्वाचनमा पराजय भोगेपछि पूर्व प्रधानमन्त्री तथा 4 कम्युनिष्ट नेता आज एकै थलोमा उभिएर विगतको एकतालाई जोगाउन नसकेको स्वीकार गरेका हुन्। स्वर्गीय मदन भण्डारीको 75 जन्म जयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले आज गरेको कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाल प्रचण्डले वामपन्थी एकताका लागि सहकार्य गर्न ढिला गर्नु ठूलो गल्ती हुने धारणा व्यक्त गर्नुभयो। उहाँले आजको भोलि नै पार्टी एकता नभए पनि कार्यगत एकताका लागि भने ढिला गर्न नहुने बताउनुभयो।
3: सिस्टमका विरूद्ध, वैदेशिक दबाव हस्तक्षेपका विरूद्ध छिटो भन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ, यसलाई ढिला गर्नु गल्ती हुन्छ भन्न चाहन्छु। यहाँ केही साथीहरूले पार्टी एकता गरिहाल्ने भन्यो, बुझ्नै सकिएन भनेर पनि कुरा गर्छन्, मलाई अनौठो लाग्छ। मैले कोही पनि भोलि नै पार्टी एकता गरौं, बेलुकै पार्टी एकता गरौं भनेको पनि छैन। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौं, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौं, भोलि सकिन्छ भने भोलि गरौं, पार्लियामेन्टमा गरौं, सड़कमा गरौं, चुनावमा गरौं।
0: नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्टहरूले गरेका गल्तीको गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले मिल्न सक्ने कुरामा तत्काल मिलेर अघि बढ्नुपर्ने तर्क गर्नुभयो।
3: जनताको बद्रिगो मनोविज्ञानलाई बुझ्न सकेनौ, जनतासँग हामी जसरी मिसिनु पर्ने हो त्यो मिसिने काम गर्न सकेनौ। यो हामीमा के भड्काउहरू आए, के विकृतिहरू आए, के विसङ्गतिहरू आए, यसको आत्मसमीक्षा गरौं। यो एउटा पार्टीको निम्ति कुरो मात्रै होइन, नेपालका जति पनि कम्युनिष्ट घटकहरू छन् ती सबैले आफ्नो आफ्नो पार्टीभित्र आत्ममन्थन गर्नुपर्छ, आत्मचिन्तन गर्नुपर्छ। त्यो आत्ममन्थन गर्न सक्यौं भने, सही निष्कर्षमा पुग्न सक्यौं भने, त्यस आधारमा हामी हातेमालो गर्दै अगाडि बढ्न सक्यौं भने बल्ल कम्युनिष्टहरूलाई एक ठाउँमा ल्याउन सक्छ।
0: नेकपाकै वरिष्ठ नेता धननाथ खनालले पनि आफूहरूले विगतमा बहुमत पाउँदा पनि सदुपयोग गर्न नसकेको स्वीकार गर्नुभयो। खनालले अहिले संसदमा रहेका कम्युनिष्ट पार्टीहरूका सांसदहरूको संख्या जोड्दै उहाँले गत फागुन 21 गतेको निर्वाचनमा मिलेर चुनाव लड़ेको भए यो दिन नआउने तर्क समेत गर्नुभयो।
4: यदि यी दुईटा दल मात्रै निर्वाचन भन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, कमरेडहरू तथ्याङ्क एकचोटि सम्झना गर्नुहोस् त, नेपाली कम्युनिष्ट पार्टीले 17 सीट, नेकपा एमाले 25 सीट, दुईटा जोड्दा 42 सीट, तर यो दुईटा जुद्धा कतिवटा हामीले हरे, 32 सीट हामीले हरे, त्यो 32 सीट पनि हाम्रै हो। यदि त्यो दुईटा जोड्दा हामी 74 पुग्छ, यदि दुईटाको बीचमा एकता भएको भए त्यसलाई अझै मल्टिप्लाई हुन्छ, करिब 100 सीट वामपन्थीको हुन्थ्यो। आज यो बालन दाना साई चल्ने फेरि
1: यसैबीच सोही कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनमत पाएर बनेको वैधानिक सरकारमाथि प्रतिगमन गरेर अहिलेको सरकार बनेको भन्दै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर प्रास्त गर्नुपर्ने बताउनु भएको छ। उहाँले आफू नेतृत्वको जननिर्वाचित सरकार विध्वंस मार्फत ढालेर असंवैधानिक सरकार बनाएको प्रतिक्रिया दिनुभएको हो। ओलीले गत भदौको 23 र 24 विध्वंसलाई मान्यता दिन अहिले निर्वाचन गराएर नयाँ सरकार बनाइएको टिप्पणी गर्नुभयो।
5: वामपन्थी आन्दोलनलाई मुख्य रूपमा टार्गेट गरेर र वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतान्त्रिक आन्दोलनलाई देशभक्तिपूर्ण आन्दोलनलाई लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिद्ध्याउने गरी भदौ 23-24 प्रतिगामी षड्यन्त्र भयो। त्यो षड्यन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरे। यो लोकतन्त्र हुनै सक्दैन। सरकार बनाउने अपदस्थ गर्ने सरकार फेर्ने सबै गर्ने संसद बलजफ्ती भंग गरे। वैधानिक सरकार भंग गरेर असंवैधानिक सरकार गठन गर्न पाइँदैन। तर नेपालमा त्यो
1: अध्यक्ष ओलीले आफूलाई यस प्रकारको मत परिणाम पहिले आउँछ भन्ने थाहा भएको भन्दै निर्वाचनमा नजाउँ भन्दा अरू पार्टीले साथ नदिएको गुनासो गर्नुभयो। उहाँले अहिलेको यो परिमाणकै आधारमा आफूहरू मरेको नठान्न आग्रह गर्दै केही समयमा फेरि सशक्त भएर आउने प्रतिक्रिया दिनुभयो।
5: चुनावमा हामीले धक्का खाएका छौं, यो धक्का हो, तर हामी समाप्त भएका छैन। धक्का खानु र समाप्त हुनु एउटा कुरा हो, हामी अहिले लडेका छौं तर मरेका छैनौं। फेरि उठ्छौ, हामी फेरि उठेर हामी प्रतिक्रियावादीहरूसँग लड्छौ र पराजित गर्छौ। त्यो कुनै लुकेको कुरो छैन।
1: अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने षड्यन्त्र भइरहेको बताउनुभयो। उहाँले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिने प्रयास अन्तर्गत नेपाली कांग्रेस फुटाइएको पनि दावी गर्नुभयो।
0: पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी नेत्री विद्यादेवी भण्डारीले संवैधानिक मान्यताहरूको संशोधनलाई हल्का रूपमा लिन नहुने बताउनु भएको छ। कार्यक्रममा उहाँले संविधान संशोधनको सन्दर्भमा बेला बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति विरोध जनाउनुभयो। नेपाल जस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक युक्त मुलुकका लागि प्रत्यक्ष कार्यकारी शासन व्यवस्था उपयुक्त हुनै नसक्ने उहाँको भनाइ छ।
6: बेला बेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधता युक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ।
0: नेत्री भण्डारीले फागुन 21 निर्वाचनको मत परिणामकै कारण नेपालमा कम्युनिष्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न नहुने र अब नयाँ ढंगले अघि बढ़नुपर्ने बताउनुभयो।
1: नयाँ आर्थिक वर्ष 2083-84 को बजेट प्रक्रिया पूरा भएको छ। प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित भएसँगै प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेटको प्रक्रिया पूरा गरेको हो। यसमध्ये आर्थिक विधेयक बहुमतले पारित भएको थियो भने राष्ट्र ऋण उठाउने विधेयक प्रतिनिधि सभाबाट सर्वसहमत रूपमा पारित भएको हो। प्रक्रिया सक्नु अघि दुवै विधेयकमा संशोधनकर्ता र सदस्यहरूले छलफलमा भाग लिएका थिए भने यसमा उठेका प्रश्नहरूको अर्थमन्त्री स्वर्णिम वाग्लेले जवाब दिनुभएको थियो। यस क्रममा अर्थमन्त्री वाग्लेले सरकार नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न आवश्यक पर्ने सबै कानूनी तथा नीतिगत सुधार गर्न प्रतिबद्ध रहेको बताउनुभयो। प्रतिस्थापन विधेयक ल्याइसकिएको उल्लेख गर्दै डाक्टर वाग्लेले आगामी समीक्षाका आधारमा आवश्यक परे ऐनमा थप संशोधन गर्न पनि सरकार तयार रहेको बताउनुभयो।
7: अझै सशक्त बनाउनको लागि हामीले धेरै सुधारहरू गर्नुपर्नेछ। अहिले यो विधेयक प्रतिस्थापन विधेयक आएको छ, यसलाई आवश्यकता पर्यो भने त्यो ग्रे लिस्टबाट निकाल्नको लागि हामीले थप सुधारहरू पनि गर्नुपर्ने हुन सक्छ। त्यो आगामी समीक्षा हेरेर फेरि पनि हामी ऐनमै संशोधन गरेर जानुपर्ने अवस्था आयो भने पनि म यो विषय लिएर गरिमामय सदनमा म फेरि प्रस्तुत हुनेछु, किनकि वाट एभर इट टेक्स यो ग्रे लिस्टबाट निस्कनको लागि, नेपाललाई निकाल्नको लागि जे जे गर्नुपर्छ गर्ने भन्ने संकल्प यो वर्तमान सरकारको छ।
1: त्यस्तै अर्थमन्त्री वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढ़ेको डिजेल र पेट्रोल लगायतका इन्धनको मूल्य अब घट्ने बताउनु भएको छ। उहाँले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घट्ने बताउनु भएको हो।
7: पहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो, अब एउटा टाइम ल्याग त हुन्छ, क्रूड प्राइस त घटि नै सक्यो, तर त्यो प्रोसेस्ड इन्धन हुँदै अब भारतीय आयल निगम मार्फत हामीले जुन आयात गर्ने गरेका छौं नेपालमा, त्यो एडजस्ट भएर आउनको लागि केही समय लाग्ला, मूल्य अब घट्नेवाला छ।
1: 15 मिनट स्थगित भएर पुनः बसेको प्रतिनिधि सभाको दोस्रो बैठकले चारवटा विधेयकमाथि विचार गर्ने प्रस्ताव स्वीकृत गरेको हो। बैठकले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले उक्त प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको थियो। यसै गरी अर्थमन्त्री डाक्टर स्वर्णिम वाक्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण अर्थात मनी लाउण्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ। त्यसै गरी भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गर्नुभएको सहकारी पहिलो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको छ। यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधि सभाले बहुमतले स्वीकृत गरेको छ। यी विधेयकमाथिको सैद्धान्तिक छलफलपछि निर्णयार्थ पेश गर्दा स्वीकृत भएका हुन्। यस्तै बैठकले पूर्व सांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पनि पारित गरेको छ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन
11: सरल बैंकिङ सम्बन्धी व्यवस्था सबैका लागि सहज बैंकिङ र सबैको पहुँचमा वित्तीय सेवालाई सार्थक बनाउन नेपाल राष्ट्र बैंकबाट क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20/2082 बुँदा नम्बर 4 सरल बैंकिङ सम्बन्धी व्यवस्थालाई समावेश गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपले बैंकिङ सुविधा उपलब्ध गराउन विशेष काउन्टर तोकी सेवा प्रदान गर्नुपर्ने, वित्तीय संस्थाले एक आपसमा सहकार्य गरी एटीएम लाउन्ज भएका स्थानमा ब्रेल साइन्स कन्ट्रोल बटन्स र अडियो सपोर्ट सहितको कम्तीमा एक अपाङ्ग मैत्री एटीएम राख्नुपर्ने तथा प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने, अपाङ्गता भएका व्यक्तिले एटीएम, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ जस्ता वित्तीय सेवाहरू व्यक्ति स्वयंले उक्त सेवा उपयोग गर्न सक्ने सो घोषणा गरेको खण्डमा वित्तीय संस्थाले त्यस्तो सेवा निज व्यक्तिलाई उपलब्ध गराउनुपर्ने, वित्तीय संस्थाले आफ्नो वेबसाइट तथा मोबाइल ब्याङ्किङ एप दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सक्ने गरी विकास गर्नुपर्ने, वित्तीय संस्थाले आफूले जारी गर्ने डेबिट वा क्रेडिट कार्डमा दृष्टिविहीन मैत्री ट्याक्टाइल फिचर्स राख्नुपर्ने, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश, नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
0: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: प्रतिनिधि सभाको आजको बैठकमा विपक्षी दलहरूले सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपा र सरकारको कार्यशैलीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्। बालबालिकाले पार्टी सदस्यता दिएको र रासपाले प्रदेशसभा खारेजीको प्रस्ताव ल्याएको विषय सदनमा प्रमुख रूपमा उठेको छ। संसद बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न समसामयिक विषयमा सरकारको ध्यान आकर्षण गराएका हुन्। थप सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
12: बैठकमा कंग्रेस सांसद रेणुका काउचाले रासोपाले प्रचलित कानून विपरीत 18 वर्ष मुनिका बालबालिकालाई पार्टीको सदस्यता वितरण गरेको पाइएको भन्दै सरकार र निर्वाचन आयोगको ध्यान आकर्षण गराउनुभयो।
13: नेपालको संविधान र राजनीतिक दल सम्बन्धी ऐन 2073 अनुसार 18 वर्ष मुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। के सत्तारूढ दल रासोपाको हकमा संविधान र यो ऐनमा भएका गरिएका व्यवस्था आकर्षित नहुने हो र सभामुख महोदय? कि रासोपा संविधान भन्दा माथि छ र उसले संविधान पालना नगरे पनि हुने हो?
12: एमालेका सांसद डाक्टर पुष्पराज कडेलले सरकारले मन्त्रीको स्वकीय सचिवालय सदस्य संख्या बढ़ाउने तयारी गरेको विषयमा प्रश्न उठाउनुभयो। उहाँले बैठकमा मन्त्रीको सचिवालय बढ़ाउने तयारीको आवश्यकता र औचित्य के हो भनी प्रश्न गर्नुभयो। यति मात्र नभई उहाँले एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई पक्राउ गरेर सरकारले विपक्षीलाई तर्साउन खोजेको आरोप लगाउनुभयो।
14: उहाँको गिरफ्तारी गत चैतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

0: केही दस्तावेजहरूमा लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आइरहेको प्रति हामी सचेत छौं। लोकप्रियताको सुन्दर घुम्टोले केमोफ्लाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काई जिस्काई सेबोटेज गर्न बढ्दै गएको कपट र षड्यन्त्र प्रति हामी गम्भीर र सचेत छौं।
1: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरएन राईले अखिल नेपाल फुटबल संघ इन्फामाथि विश्व फुटबल महासंघ फिफाले लगाएको निलम्बन फुकाउन सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताउनुभयो। राईले सरकारले फिफाले तोकेका सबै शर्त यथाशीघ्र पूरा गरी इन्फामाथिको निलम्बन हटाउने वातावरण बनाउनुपर्ने भनाई राख्नुभयो।
2: यस गम्भीर परिस्थितिको समाधानको लागि नेपाल सरकारसँग मेरो अनुरोध छ, युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद इन्फा बीच तत्काल उच्च स्तरीय वार्ता गरी फिफाले औलाएको तेस्रो पक्षको हस्तक्षेप सम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस्। फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानून अनुसार एन्फालाई विधान संशोधन निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गरियोस्।
1: राप्रपाका सांसद ज्ञान बहादुर शाहीले ट्राफिक नियमको नाममा नागरिकलाई मात्र दण्डित गर्ने सरकारको तयारी प्रति प्रश्न उठाउँदै राज्यलाई पनि जवाबदेही बनाउनुपर्ने माग गर्नुभयो। प्रहरीले ट्राफिक नियम उल्लंघन गर्नेमाथि कड़ा कार्यवाही र जरिवानाको प्रस्ताव गरिरहँदा शाहीले त्यसको बदलामा राज्यले पनि आफ्ना कमजोरीका लागि नागरिकलाई क्षतिपूर्ति र जरिवाना तिर्नुपर्ने कानून ल्याउन माग गर्नुभयो।
3: नागरिकलाई तपाईँको जरिवाना तिर्याइन्छ भने राज्यले अपराध गरे पनि जरिवाना तिर्ने कि नतिर्ने म एउटा प्रस्ताव पेश गर्न चाहन्छु। यदि नागरिकले 1,00,000 रुपियाँ जरिवाना तिर्छन् भने राज्यले 24 घण्टा भित्र बाटोमा खाल्डो मात्र भेटियो भने 1,00,000 जरिवाना राज्यले तिर्ने, ट्राफिक बत्ती बिग्रेको अवस्था बनाएन भने 1,00,000 तिर्ने, ट्राफिक प्रहरीले रुखो व्यवहार गरेनमा 50,000 तिर्ने, राति सड़कमा बत्ती बिग्रिएमा 50,000 तिर्ने, ट्रायल पास भएको 7 दिनभित्र लाइसेन्स आएन भने 50,000 तिर्ने। यदि कुनै पनि नागरिकलाई सड़कमा खाल्डो भएर सड़कको अवस्था बिग्रिएर सवारी दुर्घटना भयो भने सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई ज्यान मान्ने उद्योगमा मुद्दा चलाउने कानून ल्याउनका लागि कानून मन्त्रीज्यूलाई म संसद मार्फत अपील गर्न चाहन्छु।
1: प्रतिनिधि सभाको अर्को बैठक अब यही असार 18 गते बिहान 11 बजे बस्नेछ।
4: कागका कारण काठमाडौँ उपत्यकामा बर्ड फ्लू फैलिएको पशु सेवा विभागले बताएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालले कागमा बर्ड फ्लू देखिएकाले उपत्यकाभर फैलिएको बताउनुभयो। उहाँले संक्रमित कागले एक ठाउँबाट लडे उडेर अर्को ठाउँ सार्ने गरेको बताउनुभयो। कागमा देखिएको संक्रमण 21 दिनसम्म रहने भएकाले धेरै नै बर्ड फ्लू रोग सार्न सक्ने उहाँको भनाइ छ। हाल काठमाडौँ उपत्यकाका 3 जिल्लामा बर्ड फ्लू देखिएको छ। महानिर्देशक दाहालका अनुसार अहिले देशभर 11 जिल्लाका 100 ठाउँमा बर्ड फ्लूको संक्रमण देखिएको छ। उपत्यकामा किर्तिपुर र कागेश्वरी मनहरा बाहेक सबै ठाउँमा बर्ड फ्लू नियन्त्रण लिइसकिएको छ। बर्ड फ्लू पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक संक्रामक रोग हो। महानिर्देशक दाहालले उपत्यकामा कागमा बर्ड फ्लू देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो। विभागका उप महानिर्देशकको नेतृत्वमा बर्ड फ्लू रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा संघ प्रदेश र स्थानीय तहको समन्वयमा बर्ड फ्लू रोग नियन्त्रण अभियान सञ्चालन गरिँदै आएको जनाएको छ।
5: त्रिवीर शिक्षण अस्पताल टिचिङ हस्पिटलले स्थगित गरेको स्वास्थ्य बीमा मार्फतको सेवा करिब 6 महिनापछि भोलिदेखि शुरू गर्ने भएको छ। गत माघ 1 गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगन गरेको बीमा मार्फतको सेवा भोलिदेखि आंशिक रूपमा शुरू गर्ने अस्पतालले जनाएको हो। अस्पतालले सूचना जारी गरी स्वास्थ्य बीमा कार्यक्रमको रोकिएको सेवा ओपीडी मात्रै लागू हुने गरी पुनः शुरू गरेको जनाएको छ।
4: देशमा मनसून क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार 16 र 17 गते देशका अधिकांश भागमा मुसलधारे वर्षा हुने बताएको छ। महाशाखाले आज साँझ विशेष मौसम बुलेटिन जारी गर्दै मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा 1-2 स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। देशका पहाड़ी तथा तराई क्षेत्रका धेरै र हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ। महाशाखाका अनुसार बंगालको खाड़ीमा विकसित न्यून चापीय प्रणालीका कारण नेपालतर्फ जलभावयुक्त हावाको प्रभाव क्रमशः बढ़ने भएकाले मनसून देशका बाँकी क्षेत्रमा पनि फैलिने सम्भावना छ। सम्भावित वर्षाका कारण भोक्से बाढ़ी पहिरो तथा गेग्रियान बहावको जोखिम बढ़न सक्ने, शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने, ठूला साना नदी खोलामा पानीको सतह बढ़न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

0: हालसम्म देशभरका 293 महानगर उपमहानगर र नगरपालिका मध्ये धरान उपमहानगरपालिका सहित 14 नगरपालिकाले समयमै बजेट ल्याउन नसकेको पाइएको छ। कुल 460 मध्ये 14 गाउँपालिकाले अझै बजेट पेश गर्न नसकेको महासंघको विवरणमा उल्लेख छ। त्यस्तै नेपाल नगरपालिका संघले सार्वजनिक गरेको विवरण अनुसार असार 10 गतेका लागि ऐनले तोकेको समयभित्र कोशी प्रदेशको धरान उपमहानगरपालिका र मधेस प्रदेशको जनकपुर धाम उपमहानगरपालिकाकै बजेट सार्वजनिक हुन सकेको छैन। यसै सन्दर्भमा हामीले आज जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख किशोरी शाहलाई बजेट सार्वजनिक किन हुन नसकेको हो भनेर सोधेका छौं।
1: मेयर साहब हुनुहुन्न, खबर गएर जानु थाहा छैन, न मुख प्रशासकीय अधिकृतलाई थाहा छ, न हामीलाई थाहा छ, मलाई थाहा छ। अब के भन्नु,
0: भनेपछि आपसी समन्वय अभावकै कारणले चाहिँ अगाडि बढ्न सकेन होइन सर?
1: त्यो सब कुरो छैन, अहिलेसम्म केही त्यस्तो विधेयक भएको छैन।
0: यस विषयमा पालिकाभित्र प्रक्रिया अगाडि बढेन, अगाडि बढाउनु पर्छ भन्ने विषयमा कतिको छ?
1: 10 गते मिटिङ बस्याएको थियो, 10 गते परिषद गर्छु, नगर सभा गर्छु भनेर म ढुक थिएँ, सबजना ढुक हुनुहुन्थ्यो। 81, 6 गते 7 गते हिँडिहाल्नुभयो कसैलाई केही नभनिकन।
0: हजुर, यसले गर्दा अब पालिकामा नजिकका नागरिकहरूले त्यसै गरी कर्मचारीहरूको प्रतिक्रिया कस्तो छ? यहाँको निकायसम्म अब यहाँ त न्यायिक समितिको कर्म पनि हुनुहुन्छ, के भन्नुहुन्छ?
1: आज बिहान प्रमुख प्रशासकीय अधिकृतजीले मलाई फोन गर्नुभएको थियो, मसँग कुरा गर्नुभएको थियो, के गर्ने, अहिलेसम्म मेयर साहबको कुनै अतो पत्तो छैन, हजुरलाई केही छ कि? मलाई पनि थाहा छ त, अब नगर परिषद सभालाई अगाडि बढाउनु भनेर भन्नु, बढाउनु मंगलबार उहाँलाई कतै जानु, सोमबार अफिसै खुल्छ, मंगलबार उहाँलाई कति जानु, उहाँ आए फर्केपछि नगर परिषदको अगाडि बढाउँ।
0: हजुर, भनेपछि उहाँ नफर्किन्जेलसम्म यो बजेट सार्वजनिक गर्ने काम अगाडि बढ्न सक्दैन?
1: प्रमुख प्रशासकीय अधिकृत हुनु पर्यो, उहाँहरू हुनुहुन्न प्रमुख प्रशासकीय अधिकृतजीलाई म भनेको छु मंगलबारतिर बढाउनु अगाडि।
0: हजुर, कार्यपालिकाका बहुमत सदस्यहरूले ऐन नियममा टेकेर प्रमुख बिना नै बजेट ल्याउन सक्ने स्थिति छ कि या छैन भनेर कतिको अध्ययन गरियो?
1: प्रमुख बिना नै बजेट आउन सक्थ्यो भने खोइ कसैले, कुनै कर्मचारीले भनेन।
0: अब यसरी पनि बारम्बार बजेट अनिश्चित बन्दै गयो भने के कसो गर्न सकिन्छ? यहाँसँग ठोस योजना के छ?
1: नगरपालिका त चलाउनु सक्छ, यसलाई कसरी हिँड्छ अगाडि भन्ने लाग्छ। संघलाई नै हो, केन्द्रलाई नै हो, कुनै हिसाबले अगाडि बढाउने
0: विकल्प खोजेर अगाडि बढ्नुहुन्छ होइन त?
1: विकल्प त प्रमुख प्रशासकीय अधिकृतजीले खोज्नु भएको छ, उहाँ मलाई हुनुहुन्थ्यो, अगाडि बढाउनु बढाउ ठिक छ, बढाउनु।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको,
4: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
4: प्रोप्राइटर सोमराज रैदास।
8: सम्पर्क फोन नम्बर 0825567775।
4: सम्पर्क नम्बर 98478-26873।
9: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
10: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
8: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
2: दुई पक्षबीच आरोप प्रत्यारोप र सैन्य गतिविधि झन बढ़दै गएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध विराम उल्लंघन जारी रह्यो भने इरानको अस्तित्व नै समाप्त हुने चेतावनी दिएको केही समयमै आज बिहान इरानले कुवेत र बहराइन स्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युशनरी गार्डस कोर्प्स आईआरजीसीले हालैका अमेरिकी आक्रमणको जवाब स्वरूप आफ्ना नौसैनिक र वायुसेनाले संयुक्त रूपमा ती आक्रमण गरेको दावी गरेको हो। यसअघि अमेरिकी सेनाले होर्मुज जलटमरूमा एक ट्याङ्करमाथि आक्रमण भएपछि इरानका विभिन्न सैन्य संरचनामाथि पुनः आक्रमण गरेको जनाएको थियो। इरानले पनि अमेरिकी आक्रमणले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै त्यसले सबै कूटनीतिक प्रक्रिया पूर्ण रूपमा रोक्ने चेतावनी दिएको छ। आईआरजीसीले अमेरिकी सैन्य अड्डाहरूले आगामी दिनमा नर्डको सामना गर्नुपर्ने चेतावनी समेत दिएको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार।
11: विश्वकप फुटबल विशेष।
12: फिफा विश्वकप फुटबलमा नकआउट चरणका खेलहरू आज रातीबाट शुरू हुँदैछन्। समूह चरणका खेल सकिएसँगै नकआउट चरणमा रहने 32 टोलीको टुंगो लागिसकेकाले नकआउट चरणका खेल शुरू हुन लागेका हुन्। 12 समूहबाट विजेता र उपविजेता बनेर 24 राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। बाँकी 8 देश तेस्रो स्थानमा रहेका टोली मध्ये उत्कृष्ट नतिजाका आधारमा छनौट भएका हुन्। लस एन्जलसमा आज राति 14:15 क्यानाडा र दक्षिण अफ्रिका बीचको खेलसँगै सन् 2026 को फिफा विश्वकपको नकआउट चरण औपचारिक रूपमा शुरूआत हुँदैछ। अन्तिम 32 को यो पहिलो खेल दुवै टोलीका लागि ऐतिहासिक हुनेछ किनभने क्यानाडा र दक्षिण अफ्रिका दुवैले पुरूष विश्वकपको नकआउट चरणमा पहिलो पटक स्थान बनाएका हुन्। त्यसैले जसले जिते पनि यो नयाँ इतिहास पुनः एकपटक लेखिने भएको छ। अन्तिम 32 जर्मनी र पाराग्वे, फ्रान्स र स्वीडेन, नेदरल्याण्डस र मोरक्को, पोर्चुगल र क्रोएसिया, स्पेन र अस्ट्रिया, अमेरिका र बोस्निया एण्ड हर्जगोविना, बेल्जियम र सेनेगल खेल्नेछन्। अर्कोतर्फ ब्राजिल र जापान, आइबरी कोस्ट र नर्वे, मेक्सिको र इक्वेडर, इंग्ल्याण्ड र कंगो, अर्जेन्टिना र केप भर्डे, अस्ट्रेलिया र इजिप्ट, स्विजरल्याण्ड र अल्जेरिया र कोलम्बिया र घाना भिड्नेछन्। पहिलो नकआउटबाट पराजित हुने 16 टोली बाहिरिनेछन्। जित्ने टोली अन्तिम 16 भिड्नेछन्। अन्तिम 16 खेलहरू जुलाई 4 शुरू हुनेछन्।
2: महिला टी20 विश्वकप क्रिकेटमा बंगलादेशलाई दक्षिण अफ्रिकाले 4 पराजित गरेको छ। बंगलादेशले दिएको 118 रनको लक्ष्य दक्षिण अफ्रिकाले 19 ओभर 2 बलमा 6 गुमाएर पूरा गरेको हो। जितसँगै 8 अंकसहित दक्षिण अफ्रिका अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। अब दक्षिण अफ्रिकालाई सेमी फाइनलमा पुग्न भारत र अस्ट्रेलिया बीचको खेलको नतिजा कोर्नुपर्नेछ। अस्ट्रेलियाले भारतलाई हराएमा दक्षिण अफ्रिका सजिलै सेमी फाइनलमा पुग्नेछ। अस्ट्रेलियाले हराएमा भारत सेमी फाइनलमा जानेछ भने दक्षिण अफ्रिका बाहिरिनेछ। अस्ट्रेलिया भने यस अघि नै सेमी फाइनलमा पुगिसकेको छ। अहिले भारत र अस्ट्रेलिया बीचको प्रतिस्पर्धा भइरहेको छ। अस्ट्रेलिया विरूद्धको खेलमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। ताजा अवस्थामा भारतले 15.5 ओभरको खेल सकिँदा 2 क्षतिमा 118 रन बनाएर खेलिरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: कम्युनिष्ट एकतालाई जोगाउन नसकेको शीर्ष नेताहरूको स्वीकार, फेरि सशक्त भएर आउने दावी।
2: प्रतिनिधि सभाबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित। बजेट प्रक्रिया पूरा, सरकारले विपक्षी दलका प्रश्नै प्रश्न।
0: काठका कारण काठमाडौँमा बर्ड फ्लू फैलियो, 11 जिल्लाका 100 ठाउँमा संक्रमण। स्थगित गरेको 6 महिनापछि भोलिदेखि स्वास्थ्य बीमाको सेवा शुरू गर्दै त्रिवी शिक्षण अस्पताल।
2: इरान अमेरिका तनाव फेरि चर्कियो, सम्झौता उल्लंघन गरेको भन्दै दुवै पक्षबीच आरोप प्रत्यारोप।
0: र विश्वकप फुटबलमा नकआउट चरणका खेल आजदेखि शुरू हुँदै पहिलो खेलमा क्यानाडा र दक्षिण अफ्रिका भिड्ने।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश पक्कियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।

0: नमस्ते, म राजु लामा। तपाई सुन्दै हुनुहुन्छ तपाईकै आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: पास गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घोराही दाङ फोन नम्बर 082-5561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
4: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार।
15: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
20: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
21: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
22: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
23: इन्डोस्कोपी सेवा
22: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
18: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-5560-734 र 082-5560-138।
24: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
25: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
26: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
24: श्वेत पर्दा र पिसाब पोल्ने समस्या,
0: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
24: पाठेघरमा मासु पलाउने,
0: निसन्तान महिलाको चेक जाँच,
24: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
24: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: एक हप्तादेखि यो दाँत दुखेको दुखी छ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
14: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
2: बाङ्गा टिङ्गा दाँत मिलाउने,
15: शल्यक्रिया गरेर दाँत निकाल्ने,
2: खाली ठाउँमा दाँत भर्ने,
15: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
2: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43123।
21: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
19: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू:
14: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
4: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.paspatiicare.com।
15: खुसीको खबर।
23: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
26: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
26: नोट, हामी कहाँ भिडियो एक्स रे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-85-8029। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-4-98-87-741।
9: सुने खबर जीवन साथी आसल पाकी छौरे खुशी छौरे सुखी।
10: नमस्ते, म गीतकार संगीतकार राजकुमार बगर, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।

0: राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। लुम्बिनी प्रदेशमा वृहत वृक्षारोपण अभियान शुरू गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय देउखुरी तथा विभिन्न सामुदायिक वनको सहकार्यमा अभियानको शुभारम्भ गरिएको हो। प्रदेशभर 25 लाख बिरूवा उत्पादन गरिएको र 60 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा वृक्षारोपण गर्ने लक्ष्य राखिएको छ। सरकारी, निजी तथा सार्वजनिक स्थलमा बिरूवा रोपिने सुनाइएको छ। अभियानको शुभारम्भ आज लुम्बिनी प्रदेश का मुख्यमन्त्री चेतनारायण आचार्यले कडवा गाउँपालिका 2 महादेव स्थित महादेव सामुदायिक वनमा बिरूवा रोपेर गर्नु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले बिरूवा रोप्नु मात्रै पर्याप्त नभई त्यसको संरक्षण सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताउनुभयो। उहाँले हरेक वर्ष लाखौं बिरूवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित परिणाम प्राप्त हुन नसकेको उल्लेख गर्दै संरक्षण अभियानमा सबै नागरिकको साझा जिम्मेवारी रहेको बताउनु भयो। मुख्यमन्त्री आचार्यले वन संरक्षणसँगै आय आर्जनको माध्यम पनि बनेको उल्लेख गर्दै जड़ीबुटी कार तथा दाउराको सदुपयोगबाट स्थानीय समुदाय आत्मनिर्भर बन्दै गएको बताउनुभयो। वन क्षेत्रबाट प्रदेश सरकारले करिब 1 अर्ब रूपियाँ राजस्व संकलन गरेको उल्लेख गर्दै वनलाई विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढ़ाउनु पर्ने धारणा राख्नुभयो। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्गाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य तथा मुख्यमन्त्री इन्द्रजीत थारूले प्रकृतिको अस्तित्व मानवभन्दा पुरानो भएकाले यसको विनाशले मानव सभ्यतामै संकट निम्त्याउने चेतावनी दिनुभयो। वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले यस वर्षको वृक्षारोपणमा जैविक विविधतालाई प्राथमिकता दिएको जानकारी दिनुभयो। लम्बिनी नगरपालिका कार्यवाहक नगर प्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई आय आर्जन र उद्यमसँग जोड्नुपर्ने आवश्यकता अवलाउनुभयो। सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद फुसाले महादेव सामुदायिक वनको 18 हेक्टर क्षेत्रफलमा 30,000 भन्दा बढ़ी बिरूवा रोपिएको जानकारी दिनुभयो। ती बिरूवाको संरक्षण गर्ने जिम्मेवारी सामुदायिक वन र उपभोक्ताकै रहेको उहाँले उल्लेख गर्नुभयो। गढवा गाउँपालिकाको आयोजनामा उत्सवमय जुन महिनाको अवसरमा गौरवमय यात्रा र सरकारवालासँग लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिको सवाल विषयक अभिमुखी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरू पनि समाजका अभिन्न अंग भएकाले उनीहरूको अधिकार, सम्मान र पहिचानको संरक्षण गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो। त्यसै गरी इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक साहेल बुढाथुकले कुनै पनि व्यक्तिमाथि लैंगिक पहिचान वा यौनिक अभिमुखीकरणका आधारमा विभेद, दुर्व्यवहार वा हिंसा हुन नहुने बताउनुभयो। मानव स्वास्थ्य संस्थानका प्रमुख जुनु चौधरीले सहजीकरण गर्दै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अवस्था, अधिकार, चुनौती तथा सामाजिक समावेशीकरणका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो। उहाँले विविधताको सम्मान व्यवहारबाट मात्रै समतामूलक समाज निर्माण सम्भव हुने बताउनुभयो। कार्यक्रममा सहभागीहरूले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरूप्रति सम्मानजनक व्यवहार, सम्मान अवसर र सुरक्षित वातावरण निर्माणका लागि सरकारवाला निकायहरू बीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। गढवा गाउँपालिकाको सभाहालमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य चन्द्र केसी, वडा नम्बर 6 वडा सदस्य दिनमणि आचार्य, वडा सदस्यहरू, मानव स्वास्थ्य समाजका टीला भूषाल लगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख प्रेरणा चन्दले गर्नुभएको थियो। र दाङ तुल्सीपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्ष 2082-83 15 किलोमिटर सड़क कालोपत्री गरेको छ। रक्षासर 4 बाटो चोकदेखि एक्लेबरसम्म 1 किलोमिटर, 94 मिटर बासोतादेखि वडा नम्बर 14 कार्यालय हुँदै मटेरासम्म 559 मिटर र राप्ती राजमार्गदेखि पिपल बोर्डसम्म 2 किलोमिटर 65 मिटर सहित विभिन्न स्थानमा गरी 15 किलोमिटर सड़क कालोपत्री गरेको हो। नगर उपप्रमुख स्नाई चौधरीका अनुसार चालू वर्षमा 9958 मिटर पक्की नाला वडा नम्बर 3-7 र 19 का वडा कार्यालय भवनहरूको निर्माण, वडा नम्बर 9 मा स्वास्थ्य चौकी भवनको तलाथप, वडा नम्बर 9 को मापी दोघरेमा 8 कोठे भवन र वडा नम्बर 5 को प्रावी गैरापातुको 2 कोठे भवन निर्माण भएको छ। यस्तै भारतीय राजदूतावास र उपमहानगरपालिकाको साझेदारीमा राप्ती आँखा अस्पतालको अपरेशन थिएटर भवन निर्माण भएको छ। उपप्रमुख चौधरीका अनुसार वडा नम्बर 12 र 18 कृषि हाट बजारका लागि पूर्वाधार निर्माण गरिएको छ, जसमध्ये वडा नम्बर 12 हाट बजार सञ्चालनमा समेत आइसकेको छ। त्यस्तै वडा नम्बर 14 गोठुवा, वडा नम्बर 4 खोरिया र वडा नम्बर 18 रातामाटा सिंचाई कुलो निर्माण कार्य सम्पन्न भएको छ। त्यस्तै चालू वर्षमा उपमहानगरपालिकालाई जैगापेक्षिक सड़क आश्रित मानव मुक्त पालिका घोषणा गरिएको छ। अस्ट्रेलियाली राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, साले साइकल साइकल भनेर हैरान पारे छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु चाहिँ हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: Via Netco, buy one gift one free offer ma. 3 महिना को 125 Mbps internet र 2700 मा खरीद गर्दा सुई internet package नया जडानको लागि gift गर्ने मौका. सफल referral मा आफ्नो लागि 1 महिना free internet. Via Net, अब सबै connected.
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङगुराईको दिव्य फार्मेसीमा.
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार.
3: डाक्टरद्वारा दिइने सेवाहरू पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार.
4: बिना टाका प्रभावकारी उपचार.
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श.
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ.
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज.
4: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ. बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार.
5: दिव्य फार्मेसी, कुराई 15 सडक विभाग रोड. सम्पर्क फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98478-28913, 98478-26163 र 98095-12871.
6: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर. तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ. यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ. विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 082-63-509 र मोबाइल 98453-065-23.
7: दिनेश सर नमस्कार. कतै जान लाग्नु भएको जस्तो छ नि.
8: बिमा गराउन जाँदैछु.
7: बिमा किन गर्नु पर्यो सर बिमा?
8: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ. त्यसै गरी हामीले लगाएको बाली नाली, पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि.
7: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
8: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ. बिमा कम्पनी स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ.
7: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
9: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ. उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने. बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने. कसैले भनेको कुरालाई मात्र आधार नलिने. आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने. सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने. यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन.
7: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
9: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ. यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ.
7: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो. बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन. सरलाई धेरै धेरै धन्यवाद. अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु.
10: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश. थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ.

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। रोल्पामा पछिल्लो चार दिनमा चारवटा फरूवा बन्दुक फेला परेको छ। विभिन्न स्थानमा विवारिसी अवस्थामा फेला परेका फरूवा बन्दुक प्रहरीले बरामद गरेको हो। पछिल्लो समय गत बुधबार रोल्पा सुनिल स्मृति गाउँपालिका छ गरगरी स्थित चलेरी पाखा सामुदायिक वनमा दुईवटा फरूवा बन्दुक फेला परेका थिए। रूखको फेदमा एक नाल भएको दुईवटा फरूवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले सुनाएको छ। त्यसपछि शुक्रबार माडी गाउँपालिका एक भिताबाङ स्थित सड़कको छेउमा लुकाई छिपाई राखिएको अवस्थामा एक नाले फरूवा बन्दुक फेला पर्यो। यस्तै शनिबार पुनः रोल्पा नगरपालिका चार बाइगाउँ डहरे सामुदायिक वनमा एक नाले फरूवा बन्दुक व्यवारिसी अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक निरीक्षक एवं सूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिनु भएको छ। फेला परेका बन्दुक कानूनी प्रक्रिया मार्फत जिल्ला प्रहरी कार्यालय रोल्पामा ल्याइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायक उपरीक्षक डीएसपी पञ्चकुमार बाखुले बताउनुभयो। रोल्पामा सशस्त्र युद्धका समयमा राज्य पक्ष र विद्रोही पक्षबीच भएको भिडन्तका कारण अहिले बन्दुकका साथै बमहरू पनि भेटिने गरेका छन्। जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावित स्थानीयले लघु वित्तबाट कर्जा लिएर घर पुननिर्माण गर्न थालेका छन्। सरकारले यतिका समयसम्म पनि पुननिर्माण अघि नबढ़ाएपछि टिनको छाना मुनि कष्टकर जीवन बिताउन बाध्य भएका सर्वसाधारण कर्जाका भरमा घर बनाउन लागिरहेका छन्। भूकम्प गएको करिब 3 वर्ष पुग्न लागे पनि सरकारले पुननिर्माणमा ढिला सुस्ती गरेपछि लघु वित्तबाट कर्जा लिएर घर निर्माणमा उनीहरू अघि सरेका हुन्। जाजरकोटको फेरी नगरपालिका, नलगाट नगरपालिका, बारेकोट गाउँपालिका, कुसे गाउँपालिका लगायतका स्थानीय तह, रूकुम पश्चिमको आडबिसकोट नगरपालिका, सानो फेरी गाउँपालिकाका भूकम्प प्रभावित जनताले लघु वित्तबाट कर्जा लिएर थमाथम निजी आवास निर्माणमा छुटेका छन्। बारेकोट गाउँपालिका 8 का मीम बहादुर सिंहले विस्तृत क्षतिको विवरण आकलन डीडीएमा भएको कमजोरी र स्थानीय सरकारको ढिला सुस्तीका कारण जनताले दुःख पाएको बताउनुभयो। सरकारको आसाममा बसेका सर्वसाधारण निराश हुनुपर्ने अवस्था छ। सरकारले पुनः डीडीए गरी फत्किएर बस्न नमिल्ने घर छुटेकाले तत्काल पुननिर्माण थाल्नुपर्ने पीड़ित बताउँछन्। कृषि पेसा र ज्याला मजदूरीका फरमा जीविकोपार्जन गरेका गरीब दलित विपन्न जोखिममा परेका व्यक्ति बिचलीमा परेका छन्। सरकारले घर बनाइदिला र बसुला भन्ने आशा रहेका सर्वसाधारण सुरक्षित आवास नहुँदा ऋण लिएर घर बनाउन थालेका छन्। खेतीयोग्य जमीन नभएपछि ज्याला मजदूरीका फरमा जीविकोपार्जन गरेका सर्वसाधारणलाई समस्या भएको छ। आर्थिक विधेयक 2083 प्रतिनिधि सभाबाट बहुमतले पारित भएको छ। सभामुख डोलप्रसाद अर्यालले आजको बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम अग्लेको प्रस्ताव पारित भएको घोषणा गर्नुभयो। विधेयक साउन 1 गतेदेखि लागू हुनेछ। पारित हुनु अघिको छलफलमा संसदहरूले बजेटको प्रभावकारी कार्यान्वयन, पूँजीगत खर्चको न्यून अवस्था र करका दरहरूबारे सरकारको ध्यान आकर्षण गराए। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेले पूँजीगत खर्चको न्यून अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो। नेकपाकी सांसद पार्वती विकले बजेटको ठूलो हिस्सा चालू खर्च र ऋणको सामा ब्याज भुक्तानीमा केन्द्रित भएकाले विकासका लागि विनियोजित रकम अपर्याप्त रहेको बताउनुभयो। नेकपा एमालेका सांसद डाक्टर पुष्पराज कडेले आन्दोलनका क्रममा निजी क्षेत्रले बेहेरूको क्षतिमा 50% सट्टा 100% भन्सा छुट दिनुपर्ने माग गर्नुभयो। प्रश्नको जवाब दिने क्रममा अर्थमन्त्री वाक्लेले आउँदो आर्थिक वर्षदेखि पूँजीगत खर्च न्यून हुने परम्परा अन्त्य गर्ने दावी गर्नुभयो। पूँजीगत खर्च बढ़ाउन रकमान्तरणको अधिकार सम्बन्धी मन्त्रालयले दिने र आयोजना पूर्व तयारी कडाईका साथ लागू गर्ने उहाँको भनाई छ। र नेपालमा बितेको 5 वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी छण्डे दोब्बरले बढ़ेका छन्। स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हीरा देवी निरौलाका अनुसार आर्थिक वर्ष 2077-78 15,187 रहेका सरकारी सहुलियत लिने क्यान्सर बिरामीको संख्या आर्थिक वर्ष 2081-82 28,678 जना पुगेको छ।
महाशाखाले विपन्न नागरिक औषधि उपचार कोष मार्फत क्यान्सर पीड़ितलाई 1,00,000 रूपियाँसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ। प्रदेश सरकारले पनि थप 1,00,000 सहायता उपलब्ध गराउँदै आएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका क्यान्सर रोग विशेषज्ञ डाक्टर अरूण सहायका अनुसार अत्याधिक चार रक्सित रूट बिडीको प्रयोग, फास्टफूड तथा जंक फूडको बढ़दो प्रयोग, व्यायामको कमी र मोटोपन क्यान्सरका प्रमुख कारण हुन्। उहाँले सन्तुलित खानपिन, नियमित व्यायाम र चार रक्सी तथा रूट बिडीबाट टाढा रहन सके क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने बताउनु। नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन र पेटको क्यान्सर सबैभन्दा बढ़ी देखिएका छन्। सरकारले किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरूद्धको एचपीभी खोप निशुल्क उपलब्ध गराउन थालेको छ। हौसौलीलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी अलर्टसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिया लागि दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाण्डुबाट उत्पादित कार्यक्रम जीवन विज्ञान जसबाट मानवलाई जीवन जिउने कला सकारात्मक सोच मानव जीवन का हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

0: प्रश्न छ, सात चक्र भनेको के हो? चक्र विज्ञान भनेको के हो? सुन्दर प्रश्न छ। सात चक्र भनेको हाम्रो जीवन हो। चक्र विज्ञान भनेको जीवनलाई प्रयोग गर्ने विज्ञान हो। आफ्नो जीवनलाई कस्तो बनाउने भन्ने निर्णय आफैले गर्ने विधालाई चक्र विज्ञान भनिन्छ। अब यो चक्र के हो यसलाई बुझौं। हाम्रो सूक्ष्म शरीरमा रहेका सातवटा शक्ति केन्द्रहरूलाई चक्र भनिन्छ। अब फेरि प्रश्न आउँछ, यो सूक्ष्म शरीर भने के हो? हामीले त यो शरीर मात्रै देखेका छौं, सूक्ष्म भनेको चाहिँ के हो? सूक्ष्म शरीर भनेको नदेखिने शरीर, स्थूल शरीर भनेको देखिने शरीर। जस्तो देखिने शरीरमा हात देखिन्छ, टाउको देखिन्छ, पेट देखिन्छ, छाती देखियो, गोडाहरू देखिए, यो देखिने सबै शरीर बाहिरबाट देखिने, सबैले देख्न सक्ने यो स्थूल शरीर हो। त्यो स्थूल शरीरको भित्री भाग पनि हुन्छ, मुटु हुन्छ, कलेजो हुन्छ, फोक्सो हुन्छ, आन्द्रा होलान्, के होलान् भित्री अङ्गहरू, ती पनि स्थूल शरीरकै भागहरू हुन्, भित्री भागहरू हुन्। अनि सूक्ष्म शरीर भनेको चाहिँ हाम्रो मन छ, भावना छ, विचार छ, चेतना छ, यी सबै सूक्ष्म शरीरका अङ्गहरू हुन्। र यो स्थूल शरीरलाई ड्राइभ गर्ने अथवा यसलाई सञ्चालन गर्ने सूक्ष्म शरीरले हो। मेरो शरीर आफै चल्दैन, भित्रबाट मैले चलाउनुपर्छ अथवा मेरो मनले चलाउनुपर्छ। मेरो मनले भन्यो, ए हात उठ, उठ्यो, ए हात बस, बस्यो, हिँड, हिँड्यो, रोकी, रोकियो। अब पूरै शरीरलाई सञ्चालन गर्ने चाहिँ हाम्रो सूक्ष्म शरीर हो। त्यो सूक्ष्म शरीरका अङ्गहरूलाई विचार, बुद्धि, इच्छा, मन, भावना, जेसुकै नाम दिनुहोस्, त्यो देखिँदैन। मेरो बुद्धि यस्तो छ, ल हेर्नुहोस् त, यति ग्रामको छ, यो रङको छ, यो साइजको छ, देखाउन मिल्दैन। नदेखिने अङ्गहरू, तर त्यही नदेखिने अङ्गले देखिने कुरालाई सञ्चालन गरेको छ। त्यसकारण स्थूल शरीरलाई सञ्चालन गर्ने भएको हुनाले सूक्ष्म शरीर अति अति अति महत्वपूर्ण छ। र ती सूक्ष्म शरीरका अङ्गहरूलाई शक्ति प्रदान गर्ने र त्यसद्वारा स्थूल शरीरलाई पनि व्यवस्थित गर्ने शक्ति, ऊर्जा, यी ऊर्जाका केन्द्रहरूलाई, सातवटा केन्द्रहरूलाई सात चक्र भनिन्छ। सबैभन्दा पहिलो मूलाधार चक्र। मूलाधारको अर्थ जीवनको मूल आधार। जीवनको मूल आधार हो ध्यान। ध्यान बिना जीवनलाई व्यवस्थित गर्न कठिन हुन्छ। पहिलो काम आफ्नो ध्यानलाई एक ठाउँमा समेट्ने, एकाग्र हुने कला सिक्नुपर्छ। मूलाधार चक्रले त्यही काम गराउँछ। हाम्रो चेतनालाई एकत्रित गर्नको लागि मूलाधार चक्र होइन भने चेतना छरपष्ट छ, मन यता लाग्दैन, उता लाग्दैन, आफूले भनेको ठाउँमा मन स्थिर हुँदैन, कसरी सफल हुने? जीवनमा सफलता चाहिन्छ भने आफ्नो ध्यानलाई एकाग्र गर्ने कला सिक्नुपर्छ। एकाग्रताको कला, ध्यान लगाउने कला। जेमा ध्यान लगाउँछौ त्यो विषयमा हामी सफल हुन्छौ। पढाइमा ध्यान लाग्यो भने पढाइमा सफल भइन्छ, आफ्नो व्यवसायमा ध्यान लगायो भने व्यवसाय राम्रो हुन्छ, सम्बन्धमा ध्यान पुग्यो भने सम्बन्ध राम्रो हुन्छ, स्वास्थ्यमा ध्यान पुग्यो भने स्वास्थ्य राम्रो हुन्छ। आफूलाई काम लाग्ने आफ्नो हित गर्ने विषयहरूमा आफ्नो ध्यानलाई स्थिर गर्ने कला मूलाधार चक्रको प्रयोगबाट मात्रै जान्न सकिन्छ, सिक्न सकिन्छ, प्रयोग गर्न सकिन्छ। त्यसकारण मूलाधार चक्र अति महत्वपूर्ण छ। अब ध्यान भन्दा पनि दुई प्रकारको ध्यान हुन्छ। एउटा चाहिँ एउटा विषयमा आफ्नो ध्यानलाई एकाग्र गर्नु, तर त्यसरी एउटा विषयमा एकाग्र गर्दा अरू विषय छुटेका हुन्छन्, अन्यत्र ध्यान पुगेको हुँदैन। मैले कुनै आवाज सुनिरहेको छु भने अरू आवाजहरूको यादै हुँदैन। कुनै एउटा गीत सुन्नमा मग्न छु म भने घरमा को मान्छे आयो, ढोका खोल्यो, कसले सामान चोरेर लग्यो पनि थाहा नपाउने, यस्तो एकाग्रता पनि हुन्छ। यो एकाग्रता होइन, यस्तो खोजेको होइन। आफ्नो चित्तलाई एक ठाउँमा आफूले चाहेको विषयमा स्थिर गर्ने र त्यो स्थिर गर्दाखेरि समग्रता अरू कुराको पनि बोध भइरहोस्, यस्तो एकाग्रताको कलालाई सजगता भनिन्छ। त्यसकारण एकाग्रता मात्रै होइन, सजगता सहितको एकाग्रता, यो दुईटै कला, सजगता पनि होस्, एकाग्रता पनि होस्, त्यसका लागि मूलाधार चक्रको अभ्यास अनिवार्य छ। मूलाधार चक्रको अभ्यासबाट सजगता सहितको एकाग्रताको जन्म हुन्छ। यो हाम्रो जीवनको मूल आधार हो। जुन सुकै काम गरे पनि सजगता एकाग्रता अनिवार्य चाहिन्छ सफलताको लागि। त्यसरी यो त सफलताको पहिलो तह हो। हाम्रा चक्रहरू क्रियाशील गराउनु छ भने पनि एकाग्र हुने कला सिक्नै पर्छ, सजगताको कला सिक्नै पर्छ। चक्रहरूमा सजग हुन सकिएन भने चक्र पनि क्रियाशील हुँदैनन्। त्यसकारण यो मूल आधार, यो मूलाधार चक्रमा निहित छ, त्यसको प्रयोग गर्नुपर्छ। त्यसै गरी मन छ। जसले पनि जे गर्छ सुखको लागि गरेको न हो। सुख हामी सबैको जीवनको मूल लक्ष्य हो। हरेक व्यक्ति सुख पाउन चाहन्छ, सम्पत्ति कमाएर पनि सुखै खोजेको छ, सम्बन्ध बनाएर पनि सुखै खोजेको छ, मान सम्मान प्रतिष्ठा कमाएर पनि सुखै खोजेको हो, धर्म गरेर पनि सुखै खोजेको हो, वैकुण्ठ जान पाए सुख पाइन्छ कि, स्वर्ग जान पाए सुख पाइन्छ कि, भगवानको साथमा बस्न पाए सुख पाइन्छ कि, मन्दिर जान पाए पाठ पूजा गर्न पाए पो सुख पाइन्छ कि, शान्ति पाइन्छ कि, सारा मानिसहरूको खोज सुखै हो। र त्यो सुख कुनै पनि विषयमा छैन। त्यो सुख न स्वर्गमा, न वैकुण्ठमा, न पूजा प्रार्थनामा, न त्यो सुख धनमा सम्पत्तिमा, न त्यो सुख सम्बन्धमा, न त्यो सुख मान प्रतिष्ठामा, त्यो सुख त मनको स्थितिमा छ।
1: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: हिराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
9: खुशीको खबर।
10: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रचना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
9: हाम्रा विशेषताहरू:
11: आधुनिक प्रयोगशाला,
9: अत्याधुनिक सर्वेक्षण उपकरण,
11: अनुभवी प्रशिक्षक,
9: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
11: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
9: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
11: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
9: आजै रजेना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: साथै कक्षा 11 मा विज्ञान, व्यवस्थापन, शिक्षा

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: अनियन्त्रित इच्छाहरूले मन गाजिएको छ अनि अति चञ्चल र अस्थिर छ मन कसरी प्रगति हुन्छ कसरी सुखको अनुभव हुन्छ सुख शान्ति यो संसारमा बाहिर कहीँ पनि छैन सुख शान्ति हाम्रो मनको व्यवस्थापनमा छ व्यवस्थित मन सुखै सुख अव्यवस्थित मन दुखै दुख अव्यवस्थित मन नरक व्यवस्थित मन स्वर्ग सबै कुरा छोडौं आफ्नो मनतिर फर्क्यौं मनलाई व्यवस्थित गरौं तर मन कसरी व्यवस्थित गर्ने बडो कठिन छ मनको व्यवस्थापनको लागि मनमै प्रवेश गर्नुपर्छ मनलाई जान्नुपर्छ मनलाई बुझ्नुपर्छ मनको गति थाहा पाउनुपर्छ मनको स्वभावलाई चिन्नुपर्छ र यो चिनेर मनलाई व्यवस्थित गर्ने क्षमता स्वाधिष्ठान चक्रमा लुकेको छ जबसम्म हामी स्वाधिष्ठान चक्रलाई जान्दैनौं प्रयोग गर्दैनौं स्वाधिष्ठान चक्रका सूत्रहरूमा काम गर्दैनौं तबसम्म हाम्रो मन व्यवस्थित गर्नु करिब करिब असम्भव हुन्छ करिब करिब यसको अर्थ मन व्यवस्थित हुँदै हुँदैन भन्न सकिँदैन कुनै त्यस्ता साधु सन्तहरू पनि होलान् जसले चक्रको ज्ञान नहुँदा नहुँदै पनि आफ्ना कामनाहरू इच्छाहरूमाथि विजय प्राप्त गरे होलान् तर यो सबैको लागि सम्भव छैन करिब करिब असम्भव छ र जसले स्वाधिष्ठान चक्रका सूत्रहरूमा काम गर्यो स्वाधिष्ठान चक्रलाई क्रियाशील गराउने विधि प्रयोग गर्यो उसले त मन व्यवस्थापनको कला सिक्यो सिक्यो सिक्यो सुख पाउने निर्विकल्प उपाय हो मनको व्यवस्थापन र मन व्यवस्थित गर्नको लागि स्वाधिष्ठान चक्रको प्रयोग त्यस्तै गरी अर्को छ मणिपुर चक्र मणिपुर चक्र यो प्राणको केन्द्र हो मणिपुर चक्र यो नाभि केन्द्रसँग सम्बन्ध राख्छ नाभि हाम्रो जीवनको यति महत्वपूर्ण हिस्सा हो कि हामी जन्मनुभन्दा अगाडि त्यही नाभि हाम्रो मुख थियो त्यहीँबाट श्वास फेर्थ्यौं आमाको गर्भमा हुँदा त्यही नाभिबाटै खाना खान्थ्यौं हाम्रो मुखमाथि बन्द थियो आमाको शरीरसँग हाम्रो सम्बन्ध नाभिबाटै हुन्थ्यो त्यो अति महत्वपूर्ण केन्द्र त्यसमा मूल बल मूल शक्ति लुकेको छ कुनै पनि काम गर्नको लागि बल चाहिन्छ शक्ति चाहिन्छ ती शक्तिहरूमा एउटा यो बलहरूमा एउटा अपबल भनिन्छ अहंकारको पनि बल हुन्छ है फेरि मानिसको अहंकार जगाइदियो त जस्तो मान्छे भन्यो अथवा त सक्षस भनेर कसैले भनिदियो अथवा कसैले उसको अहंकारमा चोट लगायो त जस्तो मान्छे तैँले के काम गर्न सक्षस त भनिदियो भने म किन गर्न सक्दिनँ त नकारात्मक सकारात्मक दुइटै हुन्छ त्यसरी इगो जगाएर काम लिन पनि सकिन्छ यो अपबल भन्छ यसलाई अर्को हुन्छ तपबल साधना गरेर तपस्या गरेर केही सिकेर सिप सिकेर

0: आर्जन गर्ने शक्ति, यो तप बल हुन्छ। अर्को बाहुबल, शरीरको बल शक्ति, यो पनि शक्ति, ठूलो शक्ति हो शरीरको बल। तर यी तिनैवटा शक्ति, अपबल, तपबल या बाहुबल, यी तिनैवटा शक्तिलाई पनि शक्ति प्रदान गर्ने भनेको आत्मबल हो। आत्मा बल भन्दा ठूलो बल अर्को छैन, सबभन्दा ठूलो शक्ति आत्मशक्ति, र यो आत्मशक्ति मणिपुर चक्रमा लुकेको छ। जबसम्म हामी मणिपुर चक्रमा काम गर्दैनौ, त्यो आत्मविश्वास जन्मिँदैन, त्यो आत्मबल जन्मिँदैन। हरेक कुरा म गर्न सक्छु, म भित्र क्षमता छ भन्ने विश्वास, आफै प्रति आफ्नो क्षमता प्रतिको विश्वास जन्मिँदैन। जबसम्म आफ्नो क्षमता प्रति विश्वास हुँदैन, हामी जीवनमा प्रगति गर्न सक्दैनौं, धेरै पछाडि पर्छौं। र आफूले गर्न खोजेको काम गर्न पाइएन भने त फेरि जीवन त कष्टकर भयो नि। आफ्नो जीवनलाई व्यवस्थित बनाउनको लागि आत्मा बल अनिवार्य छ। त्यो आत्मा बल मणिपुर चक्रमा लुकेको छ। मणिपुर चक्रका सूत्रहरू, मणिपुर चक्रमा प्रयोग गरिने साधना विधिहरू, यसको पालना नगरिकन, यसको अभ्यास नगरिकन हामी भित्रको आत्मबल जागृत हुँदैन, र बिना आत्मबल प्रयोग गर्न माथि उठ्न सकिँदैन, जीवनलाई गति दिन सकिँदैन। त्यसकारण यी चक्रहरूको विज्ञान, चक्र विज्ञानको अर्थ प्रयोग, चक्रहरूको प्रयोग व्यवस्थित जीवनको लागि अनिवार्य छ। त्यसै गरी त्योभन्दा माथि हुन्छ अनाहत चक्र। अनाहत चक्र भावनाको केन्द्र हो। भनिन्छ शरीरको बल भन्दा मनोबल, शारीरिक बल भन्दा मनोबल हजारौं गुणा बढी शक्तिशाली हुन्छ अरे। मनोबल त्यति धेरै शक्तिशाली हुन्छ, र मनोबल भन्दा हजारौं गुणा शक्तिशाली हुन्छ अरे भाव बल, भावनाको बल। भाव उठ्यो भने बुद्धि निरही हुन्छ, बुद्धि विचार कता हराए हराए, फाइदा घाटा हेर्दैन भावले। भावको शक्ति यति धेरै छ कि हाम्रो घाटा नाफाको बुद्धिको शक्तिलाई क्षीण बनाइदिन्छ। यो भावनाको बललाई प्रयोग गर्नु छ भने अनाहत चक्र, कुनै पनि शक्तिलाई सदुपयोग दुरुपयोग दुइटै गर्न सकिन्छ। यदि आफ्नो भावको पूर्ण सदुपयोग गर्नको लागि अनाहत चक्र अनिवार्य छ। जुन व्यक्तिले अनाहत चक्रको प्रयोग गरेर आफ्नो भाव शक्तिलाई प्रयोग गर्ने कला सिक्यो, उसका लागि कुनै पनि कुरा दुर्लभ हुँदैन।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू,
2: एक लिटर र बीस लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: बीस लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-21 र होटल डाङगाई नजिक, जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गाटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
8: अन्य 26 डाक्टरी सेवाहरू, नाक कान छाती रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
9: मुटु रोग विशेषज्ञ डाक्टर
8: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 0825516683 र सम्पर्क मोबाइल नम्बर 9847725।
11: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
12: विशेषज्ञ डाक्टरी सेवाहरू
11: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
13: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
12: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
11: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829954555।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
15: भर्ना खुल्यो।
16: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
15: हाम्रा विशेषताहरू।
16: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
15: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
16: शान्त तथा पारिवारिक वातावरण भएको,
15: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
16: तिहार सुसारको राम्रो व्यवस्था भएको,
15: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
16: घरको जस्तै माया पाउने,
17: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
18: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
17: सम्पर्क फोन नम्बर 0825563387, सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना।
20: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा UAE द्वारा पुरस्कृत नेपालको उत्कृष्ट ISO प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा BBA BCA BE कम्प्युटर BE सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
19: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
19: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9857835990, 9857831684 र 9857302770।
20: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। डाक्टर आउने बारे सूचना।
21: दाङमै अब पहिलो पटक एम्स हस्पिटल इन्डियाबाट फोक्सो र छातीमा MD गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र PFT सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
20: डाक्टरद्वारा दिइने सेवाहरू।
21: पुरानो भन्दा पुरानो दम, आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
20: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
0: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ
19: बिरामी जाँच्ने मिति असार 20 गते शनिबार
17: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
19: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 5193 र 98182898 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
1: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
19: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
1: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
19: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34910
19: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
22: बेहोसीमा ज्ञान मर्दछ होसमा ज्ञान जागृत हुन्छ त्यसकारण धेरै विषयको ज्ञान लिनु अथवा लिएका व्यक्तिहरू ज्ञानी व्यक्ति भन्न मिलेन जोसभित्र त्यो सजगता त्यो होस त्यो चैतन्यता जागृत छ उही ज्ञानी व्यक्ति हो यदि हामी सजग हुन सकेनौँ भने ठाउँ ठाउँमा हामी झुक्किन्छौँ पछाडि पर्छौँ हामी ठगिन्छौँ लुटिन्छौँ ढाँटले ढाँटेर लैजान्छ झुक्क्याउँछ किन झुक्क्याउँछ हामी बेहोस छौँ सजगता छैन हामीसँग हामीसँग होस छैन जागृति छैन बिउझेकै छैन अनि के गर्ने पहिला त बिउझनु पर्यो नि हामी सामान्यतया बेहोसीमै बोल्छौँ बेहोसीमै काम गर्छौँ बेहोसीमै खान्छौँ बेहोसीमै सुत्छौँ होसै छैन मानिस यहाँ बसेको छ है उसको मन कहाँ छ कहाँ छ कहाँ गएको छ गएको छ हात खुट्टाले एउटा काम गर्छ मनले अर्कै काम गर्छ कस्तो बेहाल छ मानिसको यो भद्रगोल अवस्थाबाट आफ्नो ज्ञानको शक्तिमा फर्किनु उद्गममा फर्किनु जहाँबाट ज्ञानको उदय हुन्छ त्यो स्रोतसम्म जानु त्यो स्रोतलाई चिन्ने व्यक्तिलाई ज्ञानी व्यक्ति भनिन्छ ज्ञानी भनेको ज्ञानको उद्गमलाई जान्नु यो सजगताको ज्ञानको होसको केन्द्रसम्म पुग्नको लागि विशुद्धि चक्रमा काम गर्नु अनिवार्य छ बिना विशुद्धि चक्र त्यो ज्ञानको अनुभव गर्नु करिब करिब असम्भव हुन्छ धेरै धेरै धेरै कठिन र विशुद्धि चक्रको साधनाले त्यो होस जागृत गर्नको लागि अति अति अति महत्वपूर्ण सहयोग गर्छ जसरी मूलाधार चक्रमा आफ्नो चेतनालाई एक ठाउँमा केन्द्रित गर्ने एकाग्रता थियो भने यसमा एकाग्रता होइन त्यो एकाग्र हुने क्षमतालाई जगाउनु यो विशुद्धि चक्रको काम हो यसले चेतनालाई जागृत गराउँछ त्यस्तै गरी त्योभन्दा माथि आज्ञा चक्र यस कुनै पनि काममा सफल हुनु छ भने संकल्प त चाहिन्छ त्यो दृढता त चाहिन्छ त्यो अठोट चाहिन्छ म जेमा लागे लागे बस त्यो एउटा त्यो उसमा भन्छ नि एउटा उर्दू भाषामा जुनुन भन्छ लागेपछि लाग्यो लाग्यो त्यो संकल्प त्यो दृढता बिना को केमा सफल हुन सक्छ तपाईँसँग त्यो अठोट छैन भने न ध्यानमा प्रगति गर्न सकिन्छ न धनमा प्रगति गर्न सकिन्छ त्यो एक प्रकारको जुनुन चाहिन्छ त्यो लगाव चाहिन्छ, त्यो अठोट, त्यो दृढता, त्यो संकल्प शक्ति चाहिन्छ। र यो संकल्प शक्ति शक्तिहरूको पनि शक्ति हो, यो त महाशक्ति हो। भनिन्छ संकल्प शक्ति यति शक्तिशाली छ रे कि समयलाई पनि रोक्न सक्छ रे, काललाई पनि रोक्न सक्छ रे। जस्तो भीष्म पितामहले समयलाई रोके, काललाई रोकिदिए। सूर्य दक्षिणतिर भएको बेलामा उज्यालो थोरै हुन्छ, दिन छोटो हुन्छ, रात लामो हुन्छ। सूर्य उत्तरतिर भएको बेलामा दिन लामो हुन्छ, उज्यालो धेरै, अँध्यारो कम हुन्छ। तमसोमा ज्योतिर्गमया, म त उज्यालोको यात्रा गर्ने व्यक्ति, म अँध्यारो बढी भएको बेलामा कसरी मर्ने, म मर्दिन। उहाँले संकल्प गर्नुभयो कि सूर्य दक्षिणतिर भएको बेलामा म मर्दिन, उत्तर सूर्य जहिले लाग्छ तहिले म मर्छु। तर तीर लाग्ने, बाण लाग्ने बेलामा, युद्ध हुने बेलामा त उहाँको मात्रै कुरा थिएन, सबैको संयुक्त भाग्य हो युद्ध त। युद्ध सूर्य दक्षिणतिर भएकै बेलामा सुरु भयो। भीष्म पितामहलाई बाण लायो, उनी मर्ने संघारमा पुग्दा बल्ल याद आयो संकल्प, ओहो मेरो त मर्ने बेला कहाँ भएको छ र, अहिले त सूर्य दक्षिणतिर छ, मृत्यु पर्खेर बस्नु पर्यो। उत्तर सूर्य नगइकन, उत्तरायण नलागिकन भीष्म पिता मरेनन्। यस्तो खतरनाक छ यो, यति शक्तिशाली छ संकल्प शक्ति। त्यो संकल्प शक्ति प्रयोग गर्ने कला, त्यो संकल्प शक्तिलाई प्रयोग गर्ने सूत्र आज्ञा चक्रमा लुकेको छ। आज्ञा चक्रको प्रयोग बिना संकल्प शक्ति क्षीण हुँदै जान्छ र हामी जेमा हात हाल्छौं त्यो काममा असफल हुन्छ। संकल्प शक्ति जगाउनको लागि आज्ञा चक्रमा काम गर्नुपर्छ। आज्ञा चक्रमा काम गरोस् अनि उसले हात हालेको काम पूरा नहोस् त्यस्तो हुँदैन, त्यस्तो सम्भवै छैन। जेमा हात हाल्यो उसले त सफल भयो, पूरा गर्यो, बस। आज्ञा चक्र जगाउनुपर्छ, आज्ञा चक्रमा काम गर्नुपर्छ। आज्ञा चक्र हाम्रो विकासको मूल हो, बिना संकल्प शक्ति हाम्रो विकास हुँदैन। त्यसै गरी सहस्रार चक्र, सातौं चक्र, सहस्रार चक्र हामीले खोजेको सुख त्योभन्दा पनि माथि, यो आनन्दको केन्द्र हो। सहस्रार चक्रमा दुई लाइन सुन्नुहोला। सहस्रार चक्र खुलेपछि के हुन्छ, गाली पनि प्रशंसामा घोले जस्तो लाग्छ, चकमन्न मौन पनि बोले जस्तो लाग्छ। कान उही कान उही कानको सुन्ने गुण फेरियो, त्यसैले त जिन्दगीको बाटो मोडियो। पूरै जिन्दगीको बाटो आनन्दमय आनन्दतिर हुन्छ, जे गरे पनि आनन्द आउँछ। गाली गर्दा त आनन्द आउँछ भनेपछि, कसैको गाली खाँदा पनि ऊ मस्त छ, अब त्यस्ता व्यक्तिलाई कसले दुःख दिने। यो आनन्दको खजाना सहस्रार चक्रको प्रयोगबाट मात्रै प्राप्त हुन्छ, होइन भने जीवन निरस हुन्छ। त्योभन्दा पनि माथि छ आठौं चक्र, ब्रह्म चक्र जसलाई भनिन्छ सुदर्शन चक्र। सुदर्शन चक्र यो ब्रह्माण्डको मूल ऊर्जा चक्राकारमा घुमिरहेको छ, त्यही भएर जति पनि तारा नक्षत्रहरू छन् आफ्ना चक्रमा घुमिरहेका छन्, किनभने उनीहरूको निर्माता मूल ऊर्जा गोलाकार घुमिरहेको छ। त्यसबाट शक्ति लिन सक्नुपर्छ। हाम्रो सहस्रार चक्र कहीँ न कहीँ त्यो सुदर्शन चक्रसँग सम्बन्धित हुनुपर्छ। त्योसँग आफ्ना सातवटा चक्रलाई जोड्ने विज्ञान, विधा, प्रयोग, साधना, अभ्यास, सूत्रहरू, यो सहस्रार चक्रको प्रयोग गर्ने बेलामा हामी जान्दछौ। यसरी आफ्नो जीवनलाई समग्रतामा समुन्नत गराउनको लागि चक्र विज्ञान कार्यक्रम, मैले यहाँको प्रश्नको चक्रहरू भने के हो मैले बताएँ, र चक्र विज्ञान भनेको के हो मैले बताए यी सातवटा मात्रै होइन आठौं चक्र आठौं गर्भ जसलाई कृष्ण भनिन्छ त्यो आठौं चक्र सहितको ऊर्जामा आफू डुब्नको लागि त्यो ऊर्जाले ओतप्रोत हुनको लागि त्यसलाई प्रयोग गर्नको लागि